0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नेपाली काँग्रेसको 15 महाधिवेशन हिजो काठमाडौँमा सुरु भएको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल काँग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशन सुरु भएको हो। महाधिवेशनको उद्घाटन गर्नुहुँदै काँग्रेस सभापति गगन थापाले संसददेखि राजनैतिक दलसम्म जनताका प्रश्न, असहमति र विचारका लागि पर्याप्त खुलापन नभएकाले देशलाई खुला मञ्च आवश्यक रहेको बताउनुभयो। सभापति थापाले खुला मञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताउनुभयो। सभापति थापाले नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशैभरि बनाइने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान समयमा सरकार र लोकतन्त्रप्रति विभिन्न शंका उपशंका उत्पन्न गरिएको सन्दर्भमा लोकतन्त्रका मूल्य र मान्यताको रक्षा र संरक्षण गर्न आफ्नो पार्टी अग्रपंक्तिमा उभिने बताउनुभयो। सभापति लामिछानेले जनता राजनीतिक दलको काम र परिणाम हेर्न थालेको भन्नुहुँदै आफूहरूले काम गर्न नसके जनताले निर्वाचन मार्फत निर्णय गर्न सक्ने पनि बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठ्यारोमा रहेको बताउनुभयो। उद्घाटन समारोहमा काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनपछि काँग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावना समेटेर अगाडि बढ्ने धारणा राख्नुभयो। एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरू मिलेर लोकतन्त्रको रक्षा गर्ने र मुलुकको मुहार फेर्ने समय आएको बताउनुभयो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई नयाँ दिशा दिन नवीन राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभयो। उहाँले वर्तमानमा देखिएका राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग जोडिएको भन्नुहुँदै गणतन्त्रबारे पुनर्विचार गर्ने बेला आएको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरू बीच त्यसका लागि स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि काँग्रेसको भूमिका बारे धारणा राख्नुभयो। जनता समाजवादी पार्टीका नेता शरद सिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने बताउनुभयो। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेको काँग्रेसले देश निर्माणमा पनि भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम नेउपानेले काँग्रेसको आन्तरिक जीवनमा का साथै मुलुकको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि काँग्रेसको महाधिवेशन सफल हुन सक्नुपर्ने बताउनुभयो। काँग्रेस महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दलका नेता तथा दलका तर्फबाट शुभकामना प्राप्त भएको वाचन गरेर सुनाइएको थियो। नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बिहान महाधिवेशन स्थल खुला मञ्चमा बस्ने भएको छ। प्रवक्ता देवराज चालिसेले 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनबारे छलफल गर्न कार्यसमितिको बैठक आह्वान गरिएको जानकारी दिनुभयो। बन्द सत्रको कार्यक्रममा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीको विधान संशोधन र अध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। काँग्रेसले 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज साँझ 5 बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ, जसअनुसार आज साँझ 5 बजे मतदाता नामावलीको प्रकाशन हुनेछ। 5 देखि 36 बजेसम्म मतदाता नामावली प्रकाशन उप दावी विरोधको कार्यक्रम छ भने साँझ 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। असोज 20 गते अर्थात् भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ। त्यसै गरी दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। अपरान्न 4:30 देखि साँझ 5:30 बजेसम्म उम्मेदवारी दरखास्तमा दावी विरोधको तथा 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशनको कार्यतालिका सार्वजनिक गरिएको छ। 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने, 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, 21 गते दिनभर प्रचार प्रसारको कार्यक्रम र 22 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो। जुम्ला हुँदै बनाङ मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नागम गमगढी सडकको स्तर उन्नति एवं निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सडक डिभिजनसँग राजमार्गको निर्माण गर्न आर्थिक वर्ष 2075-80 सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्ने 6 निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महतराले जानकारी दिनुभयो। कालो सूचीमा राखिएका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद
काम कारवाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ। केही दिन अघिको अविरल वर्षापछि आएको बाढी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभरका 170 घरमा पूर्ण रूपमा क्षति भएको र 131 घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिकामध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति पुगेको छ। सबैभन्दा बढी जलजला गाउँपालिकामा 113 घरमा क्षति भएको छ र त्यो क्षति निकै ठूलो क्षति भएको स्थानीय प्रशासनले जनाएको छ। बाढी पहिरोबाट विस्थापितलाई स्थानीय प्रशासन, स्थानीय निकाय तथा सामाजिक सङ्घ संस्थाले तिरपाल, खाद्यान्न, भाँडा, उड्ने ओछ्याउने, सरसफाई सम्बन्धी सामग्री र स्वास्थ्य उपचारको सामग्री प्रदान गरेका छन्। तनहुँका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाइएको छ। गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकामा अध्ययनरत विभिन्न विद्यालयका कक्षा छका 2542 र विद्यालय बाहिर रहेका 10 उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। जिल्लाका 10 स्थानीय तहका 254 विद्यालयमा खोप केन्द्र तोकेर अभियान सञ्चालनमा ल्याएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। सभामुख टोलप्रसाद अर्याल अन्तर्व्यवस्थापिका सङ्घ आइपियुको 153 महासभामा भाग लिन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो तान्जानियातर्फ प्रस्थान गर्नुभएको छ। उहाँ हिजो साँझ कतार एयरवेजको उडान मार्फत काठमाडौँबाट तान्जानियातर्फ प्रस्थान गर्नुभएको हो। उहाँ गैराती दुहाईस्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको छ। उहाँसँगै सभामुखी धर्मपत्नीसहित प्रतिनिधि सभाका सांसद, राष्ट्रिय सभाका सांसद सहभागी हुनुहुन्छ भने प्रतिनिधि सभाका महासचिव पद्मप्रसाद पाण्डे सहितका अधिकारीहरू पनि सहभागी हुनुहुन्छ। बाराको देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौबाहीकी 14 निसा पटेल र सोही ठाउँकी 14 चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जितिया पर्व मनाउने क्रममा अभिभावकसँगै पोखरीमा नुहाउन पुगेका दुवै किशोरी डुबेर बेपत्ता भएपछि प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा खोज्ने क्रममा पोखरीको दक्षिणतर्फ किनारामा उनीहरू हिजो मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। दशैं तिहार छठ लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्कने यात्रुहरूको चाप बढ्न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8,00,000 भन्दा बढी मानिस बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आआफ्नो स्थायी घर फर्कने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बस पार्क र उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको चहल पहल बढेको ट्राफिक प्रहरीले जनाएको छ। चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकटको बिक्री, सवारी साधनको अवस्था, भाडादर र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन पनि अघि बढाएको छ। सन्तानको सुस्वास्थ्य, दीर्घजीवन र कल्याणको कामनासहित मिथिलासहित तराई मधेसका क्षेत्रमा मनाइने 3 जितिया पर्व हिजो सम्पन्न भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन हेटौँडा ढल्केबर 400 प्रसारण लाइनका 2 मल्टिसर्किट टावरको काम समयमै सम्पन्न गर्न निर्देश गर्नुभएको छ। हेटौँडा ढल्केबर 400 सब स्टेसनको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डका रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा 7,32,000 भन्दा बढी नागरिक स्वास्थ्य बीमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बीमा बोर्डको सुदूरपश्चिम स्थित कार्यालयका अनुसार भदौ मसान्तसम्म 7,32,752 बीमा प्रणालीमा जोडिएका छन्। नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित 3 पुरस्कार हिजो समर्पण गरिएको छ। भैरव पुरस्कार गुठीले प्रदान गर्दै आएको भैरव पुरस्कार, भैरव वाङ्मय पुरस्कार र भैरव प्रतिभा पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार पत्रकार रोचक घिमिरेले जोरपाटीमा आयोजित कार्यक्रममा समर्पण गर्नुभएको हो। वरिष्ठ हास्य व्यङ्ग्यकार आरसी रिजाललाई 1,11,111 रुपियाँ राशिको भैरव पुरस्कार र त्यति नै राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्रकार टेकवीर मुखियालाई प्रदान गरिएको छ। हास्य व्यङ्ग्यकार देवी प्रसाद छापागाईलाई 51,111 रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ। गत भदौ 10 विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र एउटा निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन अवस्थामा छन्। शिक्षा तथा
समन्वय इकाई धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्यालयमा पूर्ण रूपमा भवन ध्वस्त भएका छन्। बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिका देवी आधारभूत विद्यालय पैरेबेसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्ग्लिस बोर्डिङ स्कूल रहेका छन्। सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25 जना, मालिका देवी आधारभूत विद्यालयका 11 जना, मोडर्न ट्रिनिटीका 8 जना र चिप्लेटी आधारभूत विद्यालयका 1 जना रहेको इकाई प्रमुख सिलवालले जानकारी दिनुभयो। कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठित मूल आयोजक समितिले हिजो विभिन्न निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सुर्खेतमा बसेको आयोजक समितिको बैठकले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाउने निर्णय गरेको हो। बैठकले प्रतियोगिता आयोजना गर्ने सरकारको भदौ 22 को निर्णयलाई स्वागत गर्दै धन्यवाद ज्ञापन समेत गरेको छ। र पछिल्लो 24 घण्टामा देशभर विभिन्न 19 विपदका घटना भएका छन्। ती घटनामा 12 जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको स्वगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल असोज 19 गते सोमबार, आश्विन कृष्ण पक्ष नवमी तिथि, तदनुसार अक्टोबर 5 सन् 2026, नेपाल सम्बत 1146। आज प्रकाशित सबैजसो पत्र पत्रिकाहरूले नेपाली काङ्ग्रेसको 15 महाधिवेशनलाई प्राथमिकता दिएर खबर प्रकाशित गरेका छन्। सबैजसो पत्र पत्रिकाहरूले नेपाली काङ्ग्रेसको महाधिवेशनको प्रसङ्गलाई अग्रपृष्ठमा प्रकाशित गरेका छन्। गोर्खापत्र राष्ट्रिय दैनिकको अग्रपृष्ठमा पनि नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको प्रसङ्ग रहेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत हिजो औपचारिक कार्यक्रमको उद्घाटन भएको छ। उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा नेपाली काङ्ग्रेसका शुभेच्छुकहरू समर्थकहरूको सहभागिता रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिजोको उद्घाटन कार्यक्रममा सहभागी हुनुभएको थियो। त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि कार्यक्रममा सहभागी हुनुभएको थियो। नेकपा एमालेका तर्फबाट प्रतिनिधिको रूपमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसै गरी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, त्यसै गरी मधेस केन्द्रित दलका नेता लगायतका अन्य विभिन्न पार्टीका नेताहरू पनि उद्घाटन कार्यक्रममा सहभागी हुनुभएको थियो। गोर्खापत्र राष्ट्रिय दैनिकले नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको एउटा तस्विर समेत प्रकाशित गरेको छ अग्रपृष्ठमा, जसमा काठमाडौँको खुल्ला मञ्चमा आइतबार आयोजित नेपाली काङ्ग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहमा काङ्ग्रेसका सभापति गगन कुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका सचिव शङ्कर पोखरेल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई लगायतको नेतागण सहितको तस्विर अग्रपृष्ठको समाचारमा सार्वजनिक प्रकाशित गरेको हो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले 15 महाधिवेशनबाट सुध्रिएको र बदलिएको काङ्ग्रेस भनेर जनताका घर आँगनमा पुग्ने उद्घोष गर्नुभएको छ। विशेष महाधिवेशनको 8 दिनपछि आइतबार काठमाडौँको खुल्ला मञ्चमा 15 महाधिवेशन उद्घाटन गर्दै उहाँले विशेष महाधिवेशनको 8 महिनापछि आइतबार काठमाडौँको खुल्ला मञ्चमा 15 महाधिवेशन उद्घाटन गर्दै उहाँले सो उद्घोष गर्नुभएको हो। उहाँले भन्नुभयो, विशेष महाधिवेशनमा हामीले काङ्ग्रेस बदल्ने सङ्कल्प गरेका थियौँ। अब यो महाधिवेशनबाट बदलिएको काङ्ग्रेस मात्र होइन, नेतालाई बदल्ने क्षमता राख्ने सङ्कल्प गरेर जाँदैछौँ। यो महाधिवेशन एउटा सुरुवात मात्र हो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यापक जनमत पाएर बनेको सरकार ढल्ने कल्पना नगर्न आग्रह गर्नुभएको थियो। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाल भू राजनीतिक जटिलतामा परेको उल्लेख गर्दै नेपाली काङ्ग्रेस र नेकपा एमाले जस्ता विचारको जगमा निर्माण भएका पार्टीले अहिलेको सूचना क्रान्तिले ल्याएको परिवर्तनलाई आत्मसात गर्दै आवश्यक सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको औल्याउनु भयो। त्यसै गरी अन्य नेताहरूले गरेको सम्बोधनको विषय पनि रहेको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेसलाई नवीन बाटोमा हिँडाउन निरन्तरतामा क्रम भङ्ग गरेर इतिहास रचेको भन्दै काङ्ग्रेस सभापतिलाई बधाई ज्ञापन गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्गदेनले आफूले 5 वर्ष अघि काङ्ग्रेसको 14 महाधिवेशनमा नेता र राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको बताउँदै दलहरूले त्यसलाई व्यवस्था गरेको बताएको स्मरण गर्नुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन लोकतन्त्र सुदृढ बनाउने प्रतिबद्धता, गोर्खापत्र दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। त्यसै गरी आजको कान्तिपुर दैनिकले पनि नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको विषयलाई अग्रपृष्ठमा प्रकाशित गरेको छ, जसमा रासोपा सभापति लामिछानेले अन्य दललाई भनेको विषयलाई समाचारमा उल्लेख गरिएको छ। लोकतन्त्रको ठेक्का लिने काम नगर
गर्नुहोस्। उहाँको भनाइलाई उद्धृत गरिएको छ। प्रस्तावित राजनीतिक प्रतिवेदन भन्छ, निर्वाचन पूर्व गठबन्धन निषेध, दुई पटक मात्र प्रधानमन्त्री, त्यसै गरी काङ्ग्रेस पदाधिकारीको संरचना फेरिँदै कुन पदमा को को आकाङ्क्षी रहेको विषय पनि समाचारमा उल्लेख गरिएको छ। खास गरी उपसभापति त्यसै गरी महामन्त्री पदमा धेरै काङ्ग्रेसका नेताहरू आकाङ्क्षी रहेको विषयलाई समाचारमा उल्लेख गरिएको छ। सभापतिमा सकेसम्म गगन कुमार थापालाई निर्विरोध निर्वाचन गर्ने तयारी समेतका प्रसङ्ग पनि समाचारमा समेटिएका छन्। यद्यपि सभापतिमा समेत केही नेताहरू आकाङ्क्षी रहेका छन्। निर्वाचन पूर्व गठबन्धन निषेध, दुई पटक मात्र प्रधानमन्त्रीको प्रस्ताव, काङ्ग्रेसका सभापतिको राजनीतिक प्रतिवेदनको मुख्य सार र विषयका रूपमा यो खबर पनि खबरमा यो विषयलाई समेटिएको छ। प्रस्तावित राजनीतिक प्रतिवेदनका मुख्य विषयका रूपमा राष्ट्रिय सहमतिका आधारमा मात्र संविधान संशोधन, प्रधानमन्त्रीको कार्यकाल दुई पटक सीमित गर्ने संवैधानिक व्यवस्था, सङ्घ प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकारको स्पष्ट बाँडफाँट, मतदानबाट उम्मेद्वार छनौट, जनतासँग जोडिन छाया सरकार गठन, जेन्जी आन्दोलनको मागलाई सम्बोधन गर्नुपर्ने, जेन्जी आन्दोलनमा भएको बल प्रयोग र हिंसाका दोषीलाई कारवाही गर्नुपर्ने, युवाको असन्तुष्टि र माग अध्ययन, निजी क्षेत्रलाई उत्पादनको साझेदार बनाउनु पर्ने, पार्टीमा प्रशिक्षण, नीति निर्वाचन र सुशासन सम्बन्धी संरचना, पार्टीभित्र आर्थिक पारदर्शिता र लेखा परीक्षण, सार्वजनिक पदाधिकारीको नियुक्तिमा भागभण्डाको अन्त्य, भ्रष्टाचारको आरोप लागेका नेता कार्यकर्ताको संरक्षण नगर्ने, विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था, यो विषय समेटिएको छ। प्रस्तावित राजनीतिक प्रतिवेदनका मुख्य विषयका रूपमा यो खबर पनि कान्तिपुरको भित्री पृष्ठमा रहेको छ। नयाँ पत्रिका दैनिकले पनि काङ्ग्रेस बदल्ने गगनको रोड म्याप शीर्षकमा अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। उद्घाटन सत्रमा शीर्ष नेताले भनेको भनाइलाई समेत उद्धृत गरिएको छ, जसमा रवि लामिछानेले भन्नुभएको छ, काङ्ग्रेसको शक्ति इतिहास हो, कमजोरी पनि इतिहास हो। काङ्ग्रेसले विगतमा खेलेको भूमिका र हासिल गरेका उपलब्धिसँगै त्यसका कमजोरीबाट समेत नयाँ पुस्ताले सिक्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाइ रहेको छ। त्यसै गरी नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई पनि समाचारमा उल्लेख गरिएको छ। पहिले मैले क्रम भङ्ग गर्थेँ, युद्धलाई शान्तिमा ल्याउँथे, शान्तिलाई संविधानमा लैजान्थे, संविधानलाई गणतन्त्रमा, अब सायद मलाई क्रम भङ्ग गर्न अलि गाह्रो भएको हो कि। अब पालु गगनजीहरूको तपाईँ क्रम भङ्ग गर्दै जानुहोस्। यो भनाई पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कम्युनिस्ट पार्टीका संयोजक हुनुहुन्छ उहाँ। त्यसै गरी नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको भनाइलाई पनि आज नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा उद्धृत गरेको छ। राणा पञ्चायत र ज्ञानेन्द्र शाहको शासन विरुद्ध हामीले मिलेर आन्दोलन गरेका हौँ, अब फेरि लोकतन्त्र र देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ, उहाँको भनाइ रहेको छ। त्यसै गरी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको भनाइलाई समेत यो समाचारमा उल्लेख गरिएको छ। अहिले पनि समय छ, सबैको सोच्नुहोस्, सबैले सोच्नुहोस्, अरू देश कसरी विकास भए, हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिङ्गापुर, चिनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी आगामी 20 वर्षभित्र त्यहाँ कसरी पुग्ने, यो प्रसङ्गलाई समेटिएको छ। नागरिक दैनिकले पनि नेपाली काङ्ग्रेसको 15 महाधिवेशनलाई प्राथमिकता दिएको छ, आफ्नै घर सम्हाल्न र सम्हालिन चुनौती समाचार शीर्षक रहेको छ। संसद र दलमा खुल्ला मन चाहिन्छ, यो भनाइ पनि समावेश गरिएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले बोल्नु भएको भनाइ, त्यसै गरी विरासतले बिरानो अठोटले क्रम भङ्ग, नेपाली काङ्ग्रेसको 15 महाधिवेशन, अन्नपूर्ण पोस्ट दैनिकमा यो प्रसङ्ग प्रकाशित रहेको छ। राजधानी दैनिकले युवा नेतृत्व नाराबाट कोटामा 35 वर्ष मुनिका 495 महाधिवेशन प्रतिनिधि, केन्द्रमा कम्तीमा 21 युवा सुनिश्चित समा रहेको छ। काङ्ग्रेसको 15 महाधिवेशन सुरु, 7500 भन्दा बढी प्रतिनिधि सहभागी
खुल्ला मञ्चहरूबाट दलहरूलाई एउटै सन्देश, अब क्रमभङ्गता र संवादको राजनीति, नेपाल समाचार पत्रमा खबर रहेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको यो प्रसङ्गपछि अब पत्रपत्रिकामा रहेका अन्य प्रसङ्गहरू। सडक सुरक्षा विधेयक, अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति, गोर्खापत्र दैनिकमा खबर रहेको छ। निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सडकमा राखिएको माल सामानका कारण सडक दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षति भराउने गरी सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबर हो। वैकल्पिक मार्ग निर्माणको योजना, सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न बारम्बार हुने सडक अवरोधको दीर्घकालीन समाधानका लागि त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढाएको हो। पछिल्लो समय रसुवाको भटेको सीमा आएको भीषण बाढी र त्यसपछिको अविरल वर्षाका कारण आएको ले त्रिशुली नदीको कटान र पहिरोको कारण पृथ्वी राजमार्गको कृष्ण भीर र परेवा भीर खण्ड क्षति ग्रस्त भई यातायात ठप्प भएपछि वैकल्पिक मार्गको फेरि चर्चा सुरु भएको हो। यो खबर गोर्खापत्र दैनिकको हो। आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा दीपक भट्ट सिन्धुपाल्चोक कारागार सरुवा, कारागार व्यवस्थापन विभागले नखु कारागारबाट कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ। विभागले शनिबार पठाएको पत्रपछि कारागार कार्यालय नखुले उनलाई सिन्धुपाल्चोक स्थानान्तरण गरेको प्रसङ्ग कान्तिपुरमा प्रकाशित रहेको छ। त्यसै गरी आजको नागरिक दैनिकले भोटेको सी बाढीले प्रेरित नागरिक अभियान शीर्षकमा खबर प्रकाशित गरेको छ। साथै अग्रपृष्ठमा विराटनगरमा बन्दै पोडवे समाचार शीर्षक पनि रहेको छ नागरिक दैनिकको। त्यसै गरी आजको नेपाल समाचार पत्रले भित्री पृष्ठमा पानी हेल्दै सीमा वार पार गर्नुपर्ने बाध्यता शीर्षकमा खबर प्रकाशित गरेको छ। नेपाल भारत सीमा अन्तर्गत सर्लाहीको मलङ्गवा र भारतको बिहार स्थित सोन वर्षा जोड्ने हनुमान चौक नाका जलमग्न हुँदा दुवै देशका नागरिक तथा सवारी साधनलाई पानी हेल्दै सीमा वार पार गर्नुपर्ने बाध्यता रहेको प्रसङ्ग नेपाल समाचार पत्रको भित्री पृष्ठमा रहेको छ। त्यसै गरी आजको नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने विधेयक तेस्रो पटक संसदमा, प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी गरी दुई निकायमा विभाजन गर्ने छुट्टा छुट्टै विधेयक संसदमा दर्ता, सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदायक गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक शुक्रबार संसदमा दर्ता गराएको छ। यो सँगै सरकारले क्यान टुक्र्याउने विधेयक तेस्रो पटक संसदमा लगेको हो। यसअघि फागुन 2076 र माघ 2081 क्यान टुक्र्याउने विधेयक संसदमा लगिएको थियो, तर दुवै पटक दर्ता विधेयक संसदबाट पारित हुन पाएनन्। यो खबर आजको नयाँ पत्रिका दैनिकको अर्थ पृष्ठमा प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।

0: मा प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। दशैंमा उपत्यका छाड्ने 10 लाख भन्दा बढी, आजको नागरिक दैनिकको अर्थ पृष्ठमा यो खबर प्रकाशित छ। आगामी असोज 25 गतेबाट घटस्थापना सुरु हुने दशैंमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत 10 लाख भन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चाप, बाढी पहिरोबाट क्षतिग्रस्त सडक, टिकटको कालोबजारी तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो अनुमान गरेको हो। समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा तयार गरिएको प्रतिवेदन अनुसार दशैं तिहार र छठ लगायतका चाडपर्वका समयमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या 10-25 लाखसम्म पुग्न सक्नेछ। यात्रुको माग धान्न न्यूनतम 43,474 अधिकतम 65,361 ट्रिप सार्वजनिक सवारी साधन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। यो खबर आजको नागरिक दैनिकमा रहेको छ। त्यसै गरी यसै पृष्ठमा राप्ती सोनारीमा 15 वर्षभित्रै कृषि जमिन घट्ने प्रक्षेपण गरिएको छ। बाँकेको राप्ती सोनारी गाउँपालिकाले आगामी 15 वर्षमा कृषि क्षेत्र घट्दै जाने प्रक्षेपणसहित वैज्ञानिक भू उपयोग योजना तयार गरेको छ। तीव्र बजारीकरण, जनसङ्ख्या वृद्धि, बसाइ सराई र अव्यवस्थित बस्ती विस्तार का कारण खेतीयोग्य जमिन अन्य प्रयोजनमा परिणत हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले भू उपयोगलाई व्यवस्थित गर्ने योजना अघि सारेको प्रसङ्ग नागरिक दैनिकमा रहेको छ। बेसी सहर चामे सडक सञ्चालन, गोर्खापत्र दैनिकको भित्री पृष्ठमा यो प्रसङ्ग रहेको छ। बाढी पहिरोका कारण एक सातादेखि अवरुद्ध बेसी सहर चामे सडक सञ्चालनमा आएको छ। लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा ढुङ्गा माटो थुप्रिएपछि गत सातादेखि सडक अवरुद्ध भएको थियो। डुम्रे बेसी सर चामे सडक आयोजनाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो। नासो गाउँपालिका 3, खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सडक सञ्चालनमा आएको आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। त्यसै गरी यसै पृष्ठमा केही दिन अघिको निरन्तरको वर्षाले देशका विभिन्न स्थानमा बाढी पहिरो गएको थियो र त्यसै गरी राजमार्गमा पनि सडकमा पहिरो खस्दा अवरुद्ध भएको थियो भने कतिपय स्थानमा सडक कटान भई सडक सञ्चालनमा अवरोध पुगेको थियो। पछिल्ला दिनहरूमा सरकारले तीव्र गतिमा राजमार्गको मर्मत सुधारको कार्य सुरु गरेको प्रसङ्ग गोर्खापत्र दैनिकको यसै पृष्ठमा रहेको छ। त्यसै गरी नजिकिँदै स्वदेश फर्किने नेपालीको घुइँचो, खास गरी छिमेकी मुलुक भारतमा विभिन्न कामको सिलसिलामा गएका नेपालीहरू चाडपर्व नजिकिएसँगै घर फर्किने क्रम तीव्र रूपमा अगाडि बढेको प्रसङ्ग गोर्खापत्र दैनिकको भित्री पृष्ठमा रहेको छ। त्यसै गरी तनहुँको प्रसङ्ग पनि रहेको छ। बजार क्षेत्रको नाङ्गो तार हटाइँदै नेपाल विद्युत प्राधिकरण पाल्पा तनाउ नभई पाल्पाको खबर हो यो। नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले विद्युतीय संरचना सुरक्षित बनाउने क्रममा तीव्रता दिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका नाङ्गो तारलाई हटाएर पाल्पा वितरण केन्द्रले कालो सुरक्षित तार बिछ्याउने कार्यलाई तीव्रता दिएको प्रसङ्ग आजको गोर्खापत्र दैनिकमा रहेको छ। साथै गोर्खापत्र दैनिकको अर्थ पृष्ठमा हेटौँडा ढल्केबर 400 केभी प्रसारण 2 सातामा चार्ज हुँदै पूर्व पश्चिम विद्युत प्रवाहको मेरुदण्ड तयार खबर रहेको छ। स्थानीयको अवरोध, न्याय निरूपणमा भएको ढिलाइ, वन क्षेत्रको प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीनकै हैसियतमा अल्झिएको हेटौँडा ढल्केबर 400 केभी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुगेको देखिएको छ। पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रयास र स्थानीय सङ्घको सहमति र वन क्षेत्र उपयोगमा मन्त्री परिषदको निर्णय जस्ता प्रक्रियाले सार्थक स्वरूप पाउँदा पूर्व पश्चिम विद्युत प्रवाहको महामार्ग यो प्रसारण लाइन एक साताभित्र निर्माण सम्पन्न हुने मन्त्रालयले जनाएको छ। हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन 2 सातामा चार्ज हुँदै पूर्व पश्चिम विद्युतको प्रवाहको मेरुदण्ड तयार। आजको गोरखापत्र दैनिकमा यो खबर प्रकाशित छ। त्यसै गरी आजको अन्नपूर्ण पोष दैनिकले खेल पृष्ठमा कर्णालीले खेल्छ, खेलाउन सक्षम छ, मक्सिरमा हुँदैछ कर्णाली चिनाउने खेलकुदको महाकुम्भ खबर प्रकाशित गरेको छ। वर्षौँदेखि मिति तोकिनेर सर्ने क्रमले अन्यलमा परेको 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अब कर्णालीमा हुने सुनिश्चित भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश रङ्गशालामा भएको 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकले कर्णालीमा खेलकुदको महाकुम्भ हुने कुराको सुनिश्चितता गरेको हो। कर्णालीको राजधानीमा सङ्घीय सरकारका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर साई लगायतका व्यक्तिहरू पनि सहभागी हुनुभएको थियो। कर्णालीले खेल्छ, खेलाउन सक्षम छ, आजको अन्नपूर्ण पोष दैनिकमा यो खबर प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि अन्तर संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
1: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
0: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
1: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
0: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
1: र अझ रमाइलो कुरा,
0: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
1: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
0: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस्। 4G भोल्टे
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नेपाली काङ्ग्रेसको 15 औं महाधिवेशन हिजो काठमाडौँमा सुरु भएको छ। आजको अन्तरसंवादमा हामी यिनै विषय लिएर आएका छौँ। म सन्तोष रेग्मी अन्तरसंवादमा यहाँहरूलाई स्वागत गर्दछु। नेपाली काङ्ग्रेसले हिजो काठमाडौँमा 15 औं महाधिवेशन सुरु गरेको छ। काङ्ग्रेसको महाधिवेशनमा आगामी रणनीति, योजना र खास गरी सिद्धान्तबारे बन्द सत्रमा छलफल हुनेछ। हिजो उद्घाटन सत्रमा काङ्ग्रेसका तर्फबाट काङ्ग्रेस कस्तो हुने भन्ने बारेमा सभापति गगन थापाले केही धारणा राख्नुभएको छ भने अन्य दलका शीर्ष नेताहरूले महाधिवेशनलाई शुभकामना दिनुभएको छ। काङ्ग्रेसले निर्वाचनमा गठबन्धन निषेध गर्ने विषयलाई यसपालि पनि महत्त्वका साथ उठाउने भएको छ। एउटा व्यक्ति दुई कार्यकाल मात्र प्रधानमन्त्रीको विषय पनि काङ्ग्रेसको प्राथमिकताको विषय छ भने समुन्नति र सुशासन काङ्ग्रेसको प्राथमिकता हुने बताइएको छ। 7,500 बढी महाधिवेशन प्रतिनिधि काठमाडौँमा भेला भएका छन्। त्योसँगै काङ्ग्रेसका शुभचिन्तक र समर्थकहरू पनि हिजो खुला मञ्चमा देखिएका थिए। अन्य दलका शीर्ष नेताहरू पनि हिजो उद्घाटन सत्रमा खुला मञ्च पुग्नुभयो। उहाँहरूले काङ्ग्रेसले लोकतन्त्रको स्थापना र प्रवर्धनमा गरेको भूमिका आगामी दिनमा पनि अपेक्षित रहेको बताउनुभयो। नेपाली काङ्ग्रेसको 15 औं महाधिवेशन लक्षित आजको अन्तरसंवादमा हामी काङ्ग्रेस र अबको बाटोबारे कुराकानी गर्नेछौँ। खास गरी बदलिएको काङ्ग्रेसले देश बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट घर फर्किनुपर्ने हिजो सभापति गगन थापाले बताउनु भएको छ। यद्यपि काङ्ग्रेसको एउटा हिस्सा भने हिजोको महाधिवेशनमा सहभागी भएन, निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधर सहभागी हुनु भएन भने त्यसै गरी वरिष्ठ नेता शेखर कोइराला पक्षधर नेताहरू पनि हिजो सहभागी हुनु भएन। कोइराला देउवा पक्षले छुट्टै महाधिवेशनका कार्यक्रमहरू तल्लो तहबाट ओडा तहबाट अगाडि बढाइरहेको छ। काङ्ग्रेसको महाधिवेशन र अबको बाटोबारे कुराकानी गर्न वरिष्ठ पत्रकार राजेन्द्र दाहाल हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। दाहालज्यू
1: हजुर,
0: स्वागत छ यहाँलाई,
1: धन्यवाद।
0: अब यो काङ्ग्रेसको 15 औं महाधिवेशनको हिजो उद्घाटन भइरहँदा र आजदेखि बन्द सत्र चलिरहँदा मूल रूपमा बदलिएको भनिएको काङ्ग्रेस कस्तो स्वरूपको देखिएको छ?
1: धन्यवाद सन्तोषजी। म अहिले अलिकति बाहिरबाटै हेर्छु म काङ्ग्रेसलाई। खुला मञ्चमा गएको पनि थिइनँ, र मिडियाबाटै हेर्दाखेरि काङ्ग्रेस अहिलेको देशको र नेपाली समाजको जुन परिस्थिति छ त्यो परिस्थितिलाई राम्रोसँग बुझेको, आत्मसात गरेको एउटा राजनीतिक शक्तिको रूपमा भनै, ऊ संसदमा एउटा धेरै ठुलो उपस्थिति छैन अहिले उसको, तर राजनीतिक धारको रूपमा चाहिँ एउटा शालीन लोकतान्त्रिक र उदार समूहको रूपमा, उदार शक्तिको रूपमा चाहिँ म देख्छु, र अहिलेको महाधिवेशनले त्यो कुरालाई अझै जुन किसिमको शालीनता त्यहाँ प्रकट भएको छ, जुन किसिमको सबैलाई समेट्ने प्रयत्न र जुन एक खालको उदारता पनि त्यहाँ देखिराखेको छ, त्यति उदार मनबाट त्यति गाली गलोज र तिक्तता कतै पनि प्रकट नगरिकन सबैप्रति सद्भाव र सबैप्रति शुभेच्छा राखिराखिकन जुन किसिमले काम भइराखेको छ, अनि महाधिवेशन भइराखेको छ, त्यो नेपाली समाजको लागि एउटा उपलब्धि हो। नेपाली समाज यतिको सहनशील भएर, यतिको धैर्यशील भएर राजनीतिक दलहरूलाई सुन्ने, अर्को दलको का कार्यक्रमहरूलाई अर्को दलप्रति चाहिँ यसरी सहिष्णु हुने, यो राम्रै म राम्रो सुरुवातको रूपमा देखिराखेको छु।
0: अब यो राम्रो सुरुवात यहाँले जुन दृष्टिकोण राख्नुभयो, यो राम्रो सुरुवातले अबको काङ्ग्रेसलाई कस्तो बनाउनेछ अथवा कस्तो बनाउनु पर्नेछ, र काङ्ग्रेससँगै देश बदल्ने जुन नयाँ अहिलेको हिजो भएको उद्घाटन सत्रको चाहिँ वक्तव्यमा सभापति गगन थापाले भन्नुभयो कि अब हामी देश पनि बदल्नेछौँ, त्यो के अपेक्षा गर्न सकिन्छ, कस्तो होला अथवा कस्तो हुनु पर्ला?
1: सभापतिले देश बदल्ने कुरा गर्नु एकदमै स्वाभाविक कुरा हो, किनभने राजनीति राजनीतिको लागि मात्रै होइन, दल दलको लागि मात्रै होइन, दल र राजनीति केही गर्नको लागि, देश र समाजलाई बदल्नको लागि, त्यसलाई अगाडि बढाउनको बढाउने प्रयोजनको लागि हुन्। त्यस कारणले उहाँले सभापतिले जे कुरा भन्नुभयो त्यो स्वाभाविक भनाइ हो भन्ने मेरो आफ्नो मान्यता छ। त म त्यो कुरामा आशावादी, उहाँहरूको भनेको कुरामा आशावादी छु, र सँगसँगै एउटा कुरा चाहिँ जहिले पनि सतर्क भएर हेर्नुपर्छ। मैले नेपाली काङ्ग्रेसको यो अधिवेशनलाई कसरी हेरिरहेको छु भने, यो समाज र मुलुकप्रति कति जवाबदेही भएर काम गरिरहेको छ एउटा कुरा, दोस्रो कुरा यसले आफ्ना जुन मूल्य मान्यता बोकेको छ, जो सिद्धान्त बोकेको छ, त्यसप्रति 80 वर्षदेखिको यो जो सिद्धान्त छ र जो त्यो सिद्धान्त र त्यो मूल्य मान्यतालाई आत्मसात गरेर जो मान्छे यसको पछाडि लागे, जसले यसलाई साथ दिए, तीप्रति यो इमान्दार र त्यतिकै खरो उत्रिन्छ कि उत्रिँदैन भन्ने दृष्टिकोणबाट हेर्छु। अब हेर्नुहोस्, देश बनाउने र नबनाउने कुरा केही हदसम्म प्राविधिक रूपमा पनि हुन्छ। अब त्यसको लागि छुट्टै संसदको चुनाव हुन्छ, अब दल एकदमै राम्रो र सक्षम भए पनि, सहिष्णु भए पनि, जनताको रोजाइमा अर्को दल पर्न सक्छन्, अरूले बहुमत प्राप्त गर्न सक्छन्। त्यस कारणले त्यतिखेर उसले सिधै सरकार बनाएर काम गर्न नपाउन पनि सक्छ, तर यसको अर्थ देशको राजनीतिमा र समाजमा चाहिँ त्यो राजनीतिक दलको भूमिका सकिँदैन र त्यतिमै सीमित पनि हुँदैन। त उहाँले जुन किसिमले भन्नुभएको छ त्यो सही कुरा हो, र मलाई, म आशावादी छु। सबैभन्दा ठुलो कुरा म हिजो के देख्दैछु भने, खास गरी माघमा उहाँहरूले जुन विशेष अधिवेशन गर्नुभएको थियो, अहिले जुन नियमित महाधिवेशन उहाँहरू गरिराख्नु भएको छ, यो सबैमा चाहिँ ठिक छ, काङ्ग्रेसभित्र केही मतान्तरहरू छन्, केही मान्छेहरू अनुपस्थित भएका छन्, यो सबै थोक छ, तर त्यसका बावजुद पनि उहाँहरूले समाजलाई अझै अगाडि हिँड्नको लागि बाटो देखाउने, अघि अघि लाग्ने, समाज कतै अल्मलिएको, जस्तो गत वर्षको 23-24 भदौ पछि समाजलाई एक खालको जो अन्यल थियो, युवाहरूमा जुन अन्यल थियो, देश विदेश र हाम्रा मित्र शक्तिहरूदेखि लिएर संसारका शुभेच्छकहरू, यो नेपाल भन्ने देश कता जान्छ, यसले आफूलाई सम्हाल्छ कि सम्हाल्दैन भन्ने जुन एक खालको अन्यल थियो, गएको चुनावले त्यसलाई एक किसिमले अभिव्यक्त गर्यो, तर राजनीतिक रूपमा नेपाली काङ्ग्रेसले बारम्बार यस बिचमा 2 महाधिवेशन गरेर 2 आफ्ना कार्यकर्ताहरू, आफ्ना शुभेच्छुकहरूलाई परिचालित गरेर जुन किसिमले आएर जुन सन्देश दिइराखेको छ बारम्बार, कि हामी देश र समाजप्रति जवाफदेही छौँ, हामी त्यसलाई ध्यान राखेका छौँ, सरकारमा नभए पनि हामीमा कुनै ग्लानी छैन, हामीले आफूलाई पराजित भएको त्यत्रो र पलायन गर्ने त्यो मनस्थितिमा हामी छैनौँ, र हामी जिम्मेवारी बोध गरिरहेका छौँ भन्ने जुन दिएको छ, एउटा परिपक्व राजनीतिक दलले, परिपक्व राजनीतिक नेतृत्वले समाजका अगाडि उभिएर बोल्नुपर्ने कुरा त्यही हो, दिनुपर्ने सन्देश त्यही हो, र त्यो कुरा हिजोको सभापतिको भाषणमा पनि मैले पाएँ र समग्र माहौलमा पनि त्यो कुरा पाइराखेको छु।
0: अब एउटा कैफियत बाहेक, अथवा एउटा चाहिँ भनौँ न, एउटा घटना बाहेक अरू घटनामा कहिपरि नेपाली काङ्ग्रेस चाहिँ महाधिवेशन गर्ने बेलामा प्रमुख पार्टी नै छ संसदमा, र संसद नभएको बेला पनि सडकमा रहेको प्रमुख पार्टीकै रूपमा काङ्ग्रेस छ। यसपालि काङ्ग्रेसको आकार खुम्चिएको छ एउटा कुरा, र अर्को चाहिँ काङ्ग्रेस विभाजित छ एक प्रकारले भन्ने हो भने, 2 समूह, हुन त त्यो समूहमा आबद्ध धेरै मानिसहरू यता आबद्ध भएका छन्, यद्यपि निवर्तमान सभापति शेरबहादुर देउवा र तत्कालीन चाहिँ उहाँसँग प्रतिस्पर्धा गर्नुभएका वरिष्ठ नेता शेखर कोइराला पक्ष चाहिँ यो महाधिवेशनमा सहभागी छैन। अब यो परिस्थितिमा एकातिर यो चाहिँ आकार चाहिँ साँगुरिएको सन्दर्भ, अर्कोतिर आफ्नै बिचमा चाहिँ 2 समूह, यसअघि स्थापित 2 समूह चाहिँ सहभागी नभएको, यो अवस्था काङ्ग्रेसका लागि कतिको चुनौती हो, अथवा यो महाधिवेशन कस्तो अवस्था हो काङ्ग्रेसको?
1: सन्तोषजी, यो कुरालाई मैले त्यति धेरै महत्त्व नदिएकै कारणले अहिले अघि सुरुमा पनि उठाइनँ। किन भनेदेखि अहिले नेपाली काङ्ग्रेसको देउबाजीकोमा गयौँ अथवा शेखर कोइरालाजीमा गयौँ अथवा यता गयौँ भने कसैमा पनि पार्टी फुटाएर विभाजित गरेर जाने अथवा पार्टी विभाजित गर्ने, त्यसलाई जबरजस्ती कब्जा गरेरै छोड्ने, त्यस्तो डिटर्मिनेसन, त्यस्तो दृढता म कसैमा पनि पाउँदिनँ। मैले पाएको छैन। अर्थात् प्राविधिक रूपमा पार्टी फुट्ने माहौल त्यहाँ वैचारिक रूपमा पार्टी फुट्ने माहौलै छैन प्राविधिक रूपमा बाहेक है। वैचारिक रूपमा त्यहाँ पार्टी फुट्ने र कोही फुटिराखेको नै देख्दैन। सबैले हामीले पनि ठाउँ पाए हुन्थ्यो, हामीलाई पनि समेटेर लगे हुन्थ्यो, अथवा हामी पनि अलिकति यसो जान्थ्यौँ भन्ने र अलिकति थोरै त्यो जुन जुन धारणा थियो त्यही नै म पाउँछु, सद्भावकै धारणा पाउँछु। कसैप्रति गाली गलौज त कसैको कोही प्रति सधैँ छैन हेर्नुहोस् होइन। तर यहाँनिर चाखलाग्दो विषय के छ हामीले ध्यान दिनुपर्ने बाहिर बस्ने भने यो प्राविधिक पाटो चाहिँ छ। अदालतले अब यो बिचमा एक किसिमले अदालत धुरा पस्न आए जस्तो भएको छ कि नेपाली काङ्ग्रेसको। अब निर्वाचन आयोगले सुरुमै विशेष महाधिवेशनलाई मान्यता नदिएको भएदेखि होइन चुनावको प्रक्रिया सुरु भइसक्यो त्यस कारणले अहिले हामी हिजो जे थियो त्यही थियो भनेर पनि त बखदिन सक्थ्यो नि उसले। अनि त्यो निर्वाचन आयोगको निर्णयलाई चाहिँ सर्वोच्च अदालतले सदर नगरिदिएको भएदेखि अब यो सबै पाटो त छुँदैथ्यो नि। अब सदा पहिले आएर सर्वोच्च अदालतले मुद्दा पुरा दोहोऱ्याएर हेर्ने निशाना दियो तर दोहोऱ्याएर हेरिदिएन, झुलाएर राखिदिएको छ सर्वोच्चले। समस्या के भने सबै काङ्ग्रेसीहरू एउटै कुरामा सहमत देख्छु म, चार तारेर झन्डा जहाँ हुन्छ रुख जहाँ हुन्छ त्यहीँ हुन्छु म, त्योभन्दा बाहेक कोही गएकै छैनन्। अब त्यो बोकेर बस्दिरहेछ वहाँ ओगटेर बसिरहेछ सर्वोच्च अदालत, के थाहा भोलि चाहिँ अब जम्मै यहाँ अहिले खुला मञ्चमा जाउँ सर्वोच्च अदालतले चाहिँ अर्को निर्णय गरिदियो भनेदेखि त त्यो चार तारेर रुख त हाम्रो व्यवहारिकै हुने भयो। त्यस कारणले केही मान्छे पर्खेर बसिराखेका छन् हेर्नुहोस् अहिलेको स्थिति
0: भनेको चाहिँ काङ्ग्रेसको मूल छैन चार तारेर रुख नै रहेछ होइन यहाँको दृष्टिकोणमा
1: हो त्यही नै हो त्यो मूल त्यही नै हो र अब भोलि केही त्यो त्यसमा छन् राष्ट्रियता प्रजातन्त्र समाजवाद। अब अहिले आएर पछिल्लो समयमा गगनजीहरूले चाहिँ लोकतान्त्रिक पद्धतिको कुराहरू पनि ल्याइराख्नु भएको छ होइन, तर समाजवाद उनीहरूको जुन पाटो छ त्यो कुराहरूमा काङ्ग्रेसमा धेरै ठुलो विवाद धेरै मतमतान्तर म देख्दिनँ सबै त्यही आशमा, किनभने इतिहासप्रति सबैलाई मोह हुन्छ नि त। 80 वर्षदेखिको जुन एउटा इतिहास आइराखेको छ त्यो छोड्न कोही खोजी देख्दिनँ। प्राविधिक रूपमा कहिलेकाहीँ पार्टीहरू अथवा कहिलेकाहीँ समूहहरू टोक्रिने अर्को त ऊ हुने अर्कै किसिमले जाने त्यो राजनीति व्यवस्थापन हो त्यो, जस्तो पहिला पनि 59 सालमा पनि त्यस्तो भयो होइन, अनि पछि केही वर्षमै तुरुन्तै आएर त्यो 63 सालमा नै काङ्ग्रेस फेरि सबै एउटै झन्डा मुनि तार तारे मुनि नै जमघट भए। त्यस कारणले मलाई लाग्छ यो धेरै ठुलो विषय छैन, यो प्राविधिक कारणले र यो बाहिरको जो अलिकति खेल्ने चलन छ नि नेपालको राजनीतिमा देशभित्रैकै शक्तिहरूले पनि खेलिदिने देशभन्दा बाहिरका शक्तिहरूले पनि खेलिदिने अब कोही मजबुत नहोस् कोही बलियो नहोस् भन्ने त्यो त्यो धारणा पनि छ प्रति त्यसले गर्दाखेरि पनि यो असर हो। म त्यति धेरै ठुलो देखेको छैन र शेखर कोइराला होस्
0: अब हजुर अब यसै सन्दर्भमा मेरो दोस्रो जिज्ञासा थियो यहाँसँग कि काङ्ग्रेस चाहिँ एकाध पटक बिरलो घटना बाहेक प्रमुख दलका रूपमा आफ्नो महाधिवेशन गर्दै आएको पार्टी यसपालि दोस्रो छ र निकै सङ्ख्यामा खुम्चिएको अवस्था छ। हिजो मात्रै उद्घाटन समारोहमा पुग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति दुई तिहाई को सभापति अहिलेको सत्ता पार्टीको चाहिँ सभापतिले के भन्नुभयो भने यो लोकतन्त्र चाहिँ कसैको ठेक्काको विषय होइन, यसअघि काङ्ग्रेसले हामी मात्रै लोकतान्त्रिक पार्टी हौँ अथवा हामी नै हौँ लोकतन्त्रको रक्षा गर्ने भनेर दावी गरिरहेको सन्दर्भलाई उहाँले जोडेर के भन्नुभयो भने यो ठेक्का लिने काम नगर्नुहोस्, लोकतन्त्र चाहिँ संरक्षण गर्न सुरक्षित गर्न प्रवर्धन गर्न हामी तयार छौँ, हामी प्रतिबद्ध छौँ, जनतासँग हामी जोडिएका छौँ तपाईँहरूभन्दा भनेर उहाँले खुला रूपमा काङ्ग्रेसको महाधिवेशनमा भन्नुभयो। अब यो काङ्ग्रेसको लागि कतिको चुनौती हो अथवा स्वतन्त्र पार्टी का सँग काङ्ग्रेसको प्रतिस्पर्धाको अबको वातावरण के हुन्छ यहाँ त विश्लेषण पनि गर्नुहुन्छ।
1: अब हेर्नुहोस् काङ्ग्रेस अहिले खुम्चिएको भनेको संसदमा खुम्चिएको हो, बाँकी उसमा त्यति धेरै

0: बसेको, देशभन्दा बाहिर बसेको, धेरै वर्ष प्रवासमा रहेको पार्टी पनि यही हो। 32 वर्षपछि आएर पनि फेरि सत्तामा गएर अनि फेरि बारम्बार सत्ताभित्र बाहिर भित्र बाहिर यो सबै चलिरहेको हो। त्यसले रविजीले जुन कुरा भन्नुभयो त्यो एकदमै सही कुरा भन्नुभएको छ उहाँले। काङ्ग्रेसले र काङ्ग्रेसले हिजो जो दाबी गर्थ्यो त्यो पनि आफ्नो ठाउँमा गलत थिएन। हेर्नुहोस्, किनभने लोकतन्त्र अर्को लोकतन्त्रको कुरा गर्ने, प्रजातन्त्रको कुरा गर्ने र त्यसका लागि नै भिडो लिएर उभिने पार्टी काङ्ग्रेसमा नै थियो कुनै बेला। किनभने एकातिर राजाको पञ्चायत थियो, अर्कातिर कम्युनिस्ट पार्टीहरू थिए जसका चाहिँ उनीहरूका त्यतिखेरका सिद्धान्त र दस्तावेज हेऱ्यो भने उनीहरूलाई त्यो खुला उदार लोकतन्त्र उनीहरूको दस्तावेजमा भेटिँदैन थियो कहीँ पनि। त त्यस मानेमा हिजो काङ्ग्रेस ठिक थियो, तर आज रवि जीहरू जुन आउनु भएको छ र रविजीले जो बोल्नुभयो त्यो रविजीको कथन एकदमै पोजिटिभ छ, एकदमै सकारात्मक रूपमा लिनुपर्छ। तर त्यो गगनका लागि मात्रै चुनौती होइन, स्वयं रविजीका लागि पनि त्यो चुनौती हो। किनभने उहाँले त्यो आफूले गरेको त्यो दाबी अब हामी आयौँ भन्ने छ नि, त्यसलाई प्रमाणित गरेर त्यसलाई उभ्याइराख्नुपर्ने चुनौती उहाँको अगाडि पनि छ। किन आज संसदमा जुन उहाँको शक्ति छ, भोलि त्यो संसदकै शक्तिलाई उहाँले समाजमा पनि, पार्टी संसदमा सत्तामा सरकार नहुँदाखेरि पनि त्यो पार्टी त्यत्तिकै इन्ट्याक्ट भएर त्यत्तिकै सशक्त रूपमा आइराख्यो भनेदेखि मान्छेले सधैँभरि नेपाली काङ्ग्रेस भनेर गइराख्दैन। तर सहिष्णुताको कुरा, उदारताको कुरा, लोकतान्त्रिक मूल्य मान्यताको कुरालाई चाहिँ दृढतापूर्वक बोकेर हेर्नुपर्छ। किनभने काङ्ग्रेसले अझ किन मान्छे पछाडि लाग्छन् त यसका कुरा गर्छन् भने 80 वर्षदेखि कमसेकम यसले अरू नगरे पनि यति त गरेका छ लोकतन्त्रको मुद्दामा। त्यो कुरा रविजीले प्रमाणित गर्नुभयो भने रविजीहरूको स्वतन्त्र पार्टीको भविष्य उज्जवल हुनसक्छ र देशका लागि, नेपाली समाजका लागि त्योभन्दा राम्रो स्थिति केही हुँदैन। दुईवटा लोकतान्त्रिक, दुईवटा अथवा तिनवटा लोकतान्त्रिक दलहरू चाहिँ आपसमा प्रतिस्पर्धा गरे गरिराखे गर्न पाइराखे भनेदेखि लोकतन्त्र, समाज र अन्तत हाम्रो अर्थतन्त्र समेत मजबुत हुन्छ, बलियो हुनसक्छ र मुलुक बलियो हुन्छ त्यतिखेरको स्थितिमा चाहिँ।
1: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन हिजो काठमाडौँमा सुरु भएको छ। आजको अन्तरसंवादमा हामीले काङ्ग्रेसको महाधिवेशनलाई केन्द्रित गरेका छौँ। काङ्ग्रेसको महाधिवेशन र अबको बाटोबारे हामी कुराकानी गरिरहेका छौँ। वरिष्ठ पत्रकार राजेन्द्र दाहाल कुराकानीमा हामीसँग हुनुहुन्छ। अब दाहालज्यू, अघि यहाँले एउटा कुरा भन्नुभयो कि काङ्ग्रेसका कार्यकर्ताले यसपालि मत चाहिँ नै अन्त दिए भनेर, त्यो क्रम चाहिँ अलि अगाडिदेखि नै सुरु भएको हो भनेर सभापति गगन थापा बेला बेलामा भन्नुहुन्छ। हामीलाई चाहिँ कहिले चाहिँ हँसिया हतौडामा भोट हाल्न लगाइयो, कहिले अर्को सूर्यमा भोट हाल्न लगाइयो, आज मानिसहरूले मन पनि बदले, मत पनि बदले, अब काङ्ग्रेसको त्यो परिस्थिति होला। तर जसरी मानिसहरूले आफ्नो मन र मत बदले, त्यो फेरि भोलि फर्काउने चुनौती त छ होला नि त, होइन? पार्टीहरूलाई, खास गरी काङ्ग्रेसलाई, अब हामी अहिले काङ्ग्रेसको कुरा गरेर राख्दाखेरि
0: त्यो फर्किनलाई धेरै लाग्दैन। सिद्धान्त र अहिले गगनजीले गएको 6 महिना यता जुन राजनीतिक निर्णय लिइराख्नु भएको छ, म त्यसबाट म आशावादी छु। अर्थात् के हो भने उहाँले प्रदेश सरकारहरूको मा गठन र विघटनको प्रसङ्ग आउँदाखेरि प्रतिपक्षविहीन सरकार हुनु हुँदैन, त्यस कारणले सबै गठबन्धन गरेर जम्मै सत्तामा गएर बस्ने, दुई तिहाँको सरकार बनाएर बस्ने, प्रतिपक्ष चाहिँ नै निरीह हुने अथवा प्रतिपक्ष नै नहुने स्थिति बन्नु हुँदैन। जहाँ प्रतिपक्ष बन्दैन त्यस्तो स्थितिमा हामी गठबन्धन गर्दैनौँ, हामी प्रतिपक्षमा बस्छौँ भनेर उहाँले जुन निर्णय गर्नुभयो त्यो हो लोकतान्त्रिक पद्धति, मूल्य मान्यताको राजनीति त्यो हो। त उहाँले यही कुरा सबै ठाउँमा यो निरन्तर गरिराख्नुभयो भने मान्छेले घुम्दै गएको, अलिकति विश्वास घट्दै गएको जो साग उठ्यो नि त्यो काङ्ग्रेसप्रतिको अथवा काङ्ग्रेसको भरोसाप्रतिको, त्यो फेरि फर्केर आउँछ। है, यो पार्टी आफूले जे भनेको छ त्यही काम गर्छ र अर्कोपल्ट हामीले अर्को चुनाव चिन्हमा अथवा अर्को उसमा भोट हाल्न भन्दैन यसले भन्ने मान्छेलाई उहाँले त्यो दिनु छ, त्यो विश्वास दिलाउन जरुरी छ। अब उहाँ यसपल्ट पार्टी सभापति छानिने प्रबल सम्भावना छ, त उहाँले आफ्नो यो 5 वर्ष कार्यकालमा, आगामी कार्यकालमा निरन्तर मूल्य मान्यतामा अडिग भएर नैतिक मूल्यलाई पनि सधैँभरि कायम राखेर राजनीतिक नैतिकता उहाँले प्रदर्शन गरिराख्नुभयो भने हिजो अर्कोतिर भोट हाल्न गएका मानिसहरू फर्किन सक्छन्, उनीहरू नेपाली काङ्ग्रेसप्रति उनीहरूको विश्वास पुनर्स्थापित हुन सक्छ।

0: तर यो जुन प्राविधिक कारण हो, हिजो पनि जुन गएको गगनजी स्वयं आफै भनिराख्नु भएको छ नि, कहिले हामीलाई हँस्या हतडमा, कहिले केमा, कहिले भटाना लगाइयो भने, त्यो स्थिति अबका दिनमा उहाँले गर्नु भएन 5 वर्षसम्म भने, त्यसपछि त्यो स्थितिबाट राजनीति, नेपालको राजनीति पनि सङ्घ लिनलाई मद्दत पुग्छ त्यसबाट।
1: दालजी जसो अब यहाँलाई अन्तिम जिज्ञासा पनि हो, यो नेपालको राजनीतिमा 2007 नै यदि हामी जोड्यौँ भने, र मूलत 15 यता जोड्यौँ भने, आन्दोलन, राजनीतिक मुद्दा, विभिन्न विषयहरू चाहिँ अथवा असन्तुष्टि पछिल्लो सन्दर्भमा हेर्ने भने, यी विषयहरू चाहिँ निर्वाचनका मुख्य विषयहरू रहे, र मतदाता प्रभावित पार्ने अस्त्रहरू पनि तिनै रहे, परिणाम खास गरी निस्किएन, र पछिल्लो समयमा चाहिँ जनतामा जुन खालको असन्तुष्टि देखियो त्यो चाहिँ 35 केही भएन भन्ने भाषीय जुन चाहिँ तल्लो तहसम्म पुग्यो, त्यसले चाहिँ निकै कुराहरू चाहिँ फेरबदल गरेको, उलटफेर गरेको देखिन्छ, परिणाम चाहिँ नै आइरहेको छैन, मानिसहरू मुद्दाका कुरा गरिरहेका छन्। जस्तो अब अहिले नवीन काङ्ग्रेसमा पनि युवाहरूको सहभागिताको विषय उठेको छ, यद्यपि काङ्ग्रेसमा 28-30 सभापति भएका नेताहरू पनि विगतका दिनहरूमा छन् काङ्ग्रेसको इतिहास हेर्ने हो भने, तर यो मुद्दाले मात्रै चाहिँ अब राजनीति हामी कहाँ चलिरह्यो, हामीसँगै विकासमा अगाडि बढेका अन्य देशहरू कहाँ पुगिसके, हामी चाहिँ कहिले मधेसीलाई भएन, कहिले युवालाई भएन, कहिले दलितलाई भएन, कहिले फलानुलाई भएन भनेर मात्रै हामी योग गरिरहेका छौँ भनेर हाम्रा विश्लेषकहरू भनिरहनु भएको छ। अब यो परिणाम केन्द्रित राजनीति गर्नलाई काङ्ग्रेसको महाधिवेशनले कसरी प्रेरित गरोस् भन्ने चाहनुहुन्छ?
0: हेर्नुहोस्, यो अहिले गर्नलाई 35 अथवा त्योभन्दा अगाडिदेखि पनि गर्न सबै थोक गरे, तर मान्छेको असन्तुष्टि घटेन, बरु झन्झन त्यो असन्तुष्टि बढ्दै गयो, आक्रोशमा बदलिन थालो सामान्य असन्तुष्टि पनि भन्ने जुन कुरा उठाउनु भएको छ सही कुरा हो। दुईवटा कुरा भएनन् यहाँ, एउटा विधिको शासन सुनिश्चित गर्न सकेन कुनै पनि राजनीतिक दलले, र विधिको शासन भन्ने बित्तिकै के हुन्छ, मलाई अन्याय हुँदैन, अन्याय भयो भनेदेखि त्यहाँबाट न्याय पाउँछु, र सत्तामा बस्नेले कहिले पनि विवेक गुमाउँदैन, विवेक उसले गुमायो भने मैले अर्को ठाउँबाट त्यसको परिपूर्ण हुन्छ मलाई अथवा अदालत आदि, त्यो विधिको शासनको जुन जग बसेन एउटा कुरा। दोस्रो कुरा, आर्थिक नीतिको सन्दर्भमा के भयो भने जम्मै टोकन नीति तदर्थवादमा आधारित भएर त्यो बाँध्ने, त्यो खाली तत्कालै त्यो ललिपप बाँडेजी गरेर बाँध्ने कुरा भयो, सिद्धान्तमा आधारित भएर भएन। जस्तो हेर्नुहोस्, मानिसहरू अहिले साधन स्रोत र अवसरको वितरणमा त्यो समाजवादको व्याख्या जसरी गर्नुहोस्, नेपाली काङ्ग्रेसले जसरी गरोस्, पार्टीहरूले जसरी गरोस्, त्यो त्यहाँनिर सान्दर्भिक छ। त्यो समाजवाद भनेको मेरो बुझाइमा के हो भनेदेखि, तपाईँले न्यायपूर्ण रूपमा अवसर र
1: दाजु हजुर यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। हामी आगामी दिनमा फेरि यहाँसँग सम्वाद गर्नेछौँ। उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, अन्तरसम्वादमा कुराकानी गर्नुहुँदै बिदा दिनुहोस्, नमस्कार।
2: उफ, कस्तो गर्मी, पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
3: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
2: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो, अनि टोल नै जलमग्न भयो।
4: तर समाधान पनि हामीसँगै छ है।
2: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
3: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
5: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
6: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
7: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
8: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन काठमाडौँमा जारी, आज बन्द सत्र, आजै साँझदेखि निर्वाचन प्रक्रिया थालिने। लोकतन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि पार्टी राजनीतिबाट दलहरू माथि उठ्नुपर्नेमा शीर्ष नेताहरूको जोड। कर्णाली राजमार्गमा सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा कालो सूचीमा। विगत एक सातादेखि रुसको लगातारको आक्रमणका कारण युक्रेनको राजधानी कीभको जनजीवन अस्तव्यस्त। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको प्रतिबद्धता।

0: नेपाल टेलिकम राष्ट्रको संचार. समाचार विस्तारमा. नेपाली काङ्ग्रेसको 15 महाधिवेशन हिजो काठमाडौँमा सुरु भएको छ. परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल काङ्ग्रेसको विकल्प भन्ने नारासहित महाधिवेशन सुरु भएको हो. महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै काङ्ग्रेस सभापति गगन थापाले संसददेखि राजनैतिक दलसम्म जनताका प्रश्न असहमति र विचारका लागि पर्याप्त खुलापन नभएकाले देशलाई खुल्ला मञ्च आवश्यक रहेको बताउनुभयो. सभापति थापाले खुल्ला मञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएकोले अब यस्ता खुल्ला मञ्च सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै आवश्यक रहेको बताउनुभयो.
1: नेपाली कङ्ग्रेसको महाधिवेशनको स्थल खुला मञ्च बनाएर काङ्ग्रेसले लिन दिन खोजेको सन्देश र गर्न खोजेको सङ्कल्प यो हो. आज नेपालमा यस्ता खुला मञ्चहरू धेरै ठाउँमा चाहिएको छ. पहिलो खुला मञ्च संसदभित्र चाहिएको छ. संसद खुल्ला छैन, संसद बन्द छ. किनकि संसद, जुन संसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि, आफूलाई नबनाउने सांसदका निम्ति पनि, त्यो संसदको गरिमाका लागि, यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि, जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन. समुदायको बिचमा खुला मञ्च चाहिएको छ, जहाँ पहाडका मानिसले मधेससँग संवाद गरोस्, अनि एउटा पुस्ताले अर्को पुस्ताको बारेमा फैसला सुनाउने होइन, एउटा पुस्ताले अर्को पुस्ताकोसँग संवाद गरोस्, त्यो खुला मञ्च चाहिएको छ. राज्य र नागरिकका बिचमा खुला मञ्च चाहिएको छ. त्यस्तै खुला मञ्च डिजिटल प्रणाली, त्यो प्लेटफर्ममा पनि चाहिएको छ, जहाँ केवल प्रतिक्रिया मात्र होइन, जहाँ तथ्य र तर्क पनि टिक्न सकोस्, त्यहाँ पनि खुला मञ्च चाहिएको छ. खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ, जहाँ आफ्नो नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट त्यो मानिस ननिकालियोस्, त्यस्तो खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ.
0: सभापति थापाले नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनु पर्नेमा जोड दिँदै पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्ने बताउनुभयो. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान समयमा सरकार र लोकतन्त्रप्रति विभिन्न शङ्का उपशङ्का उत्पन्न गरिएको भन्दै लोकतन्त्रका मूल्य र मान्यताको रक्षा र संरक्षण गर्न रासोपा अग्रपङ्क्तिमा उभिने भन्दै विश्वस्त हुन आग्रह गर्नुभयो. सभापति लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको भन्दै आफूहरूको काम गर्न नसके जनताले निर्वाचन मार्फत निर्णय गर्न सक्ने बताउनुभयो.
2: म सुनिरहेको छु, आन्दोलन हुन्छ, आन्दोलनले ढाल्छौँ, आधी बेरीको कुरा पनि सुनिरहेको छु म. आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ. लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट, निर्वाचनको अभ्यासबाट मात्रै समृद्ध बनाउन सकिन्छ. र जनताले भोट दिएर जिताएको निर्वाचनलाई अन्यथा भन्ने, अपमानित गर्ने र सार्वभौम नेपाली जनतालाई अपमानित हुने गरी यो चुनावै गलत गरिएको, चुनावै सुरक्षा तैनाती गरेर गरिएको, अझ नेपाली सेनालाई समेत आरोप लगाउने गरी, अनि विदेशी चलखेल समेत भनेर जुन भन्दै आइएको छ, म तपाईँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, यस्ता विषयहरूमा, यस्ता हल्का रूपमा यस्ता विषयहरूलाई टिप्पणी गर्न बन्द गर्नुहोला.
0: समारोहमा नेपालीका कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठ्यारोमा रहेकोले देशलाई अझ सुदृढ बनाउन काङ्ग्रेसको नेतृत्वलाई साथ दिन आफूहरू तयार रहेको बताउनुभयो.
3: हामीले शान्ति सम्झौता मार्फत समावेशी लोकतन्त्र यो देशका महिलाहरूको लागि, दलितहरूको लागि, आदिवासीहरू, जनजातिको लागि, मधेसीको लागि, मुस्लिमको लागि, थारूको लागि जुन पहिचान र अधिकारको स्थापना गरेका थियौँ त्यसलाई अझ सुदृढ गर्ने काममा तपाईँको नेतृत्व अगाडि बढ्नेछ. शान्ति सम्झौतालाई सम्पूर्ण रूपले एउटा सफल स्टोरीमा बदलेर नेपालको नाम विश्वमा फेरि एकचोटि शान्ति र लोकतन्त्रमा नयाँ इतिहास रच्ने देशको रूपमा गगन थापाजी तपाईँको नेतृत्वमा यो कुरा हुनेछ म विश्वास दिलाउन चाहन्छु. र मलाई विश्वास छ आउने दिनमा हामी सबैले एउटा समझदारीका साथ साँच्चै एउटा समृद्ध नेपाल निर्माण गर्नेछौँ.
0: मुलुकको समृद्धि र विकासका लागि सबै राजनैतिक शक्ति मिलेर अघि बढ्नुपर्ने भन्दै संयोजक प्रचण्डले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो. उद्घाटन समारोहमा नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनपछि काङ्ग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताउनुभयो। उपसभापति शर्माले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीहरू मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो।
3: लोकतन्त्रको भविष्यमाथि पनि चिन्ता उत्पन्न भएको छ। जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न। त्यो अवस्थामा लोकतन्त्रको भविष्यतर्फ हामी हिँड्दैछौँ कि स्वेच्छाचारी शासनतर्फ हामी हिँड्दैछौँ, अधिनायकवादतर्फ हामी हिँड्दैछौँ भन्ने प्रश्न उपस्थित भइरहेका बेलामा लोकतन्त्रका लागि लडेको नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षाको प्रश्नमा अब कसरी अगाडि बढ्दछ भन्ने प्रश्न महत्त्वपूर्ण प्रश्न बन्न पुगेको छ। त्यसै गरी हामीले लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बिचमा राख्न चाहन्छु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई नयाँ दिशा दिन एक नवीन राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनैतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका महासचिव आरएन राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि काङ्ग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका नेता शरद सिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने भन्दै वर्तमान संविधानलाई आवश्यकता र समयअनुसार संशोधन तथा परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई अझ बलियो र प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गरेको काङ्ग्रेसले अब देश निर्माणका लागि पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम नेउपानेले महाधिवेशनबाट काङ्ग्रेसको आन्तरिक जीवनमा मात्र नभई मुलुकको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस्तै नेपाली काङ्ग्रेसको 15 महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिनुभएको छ। महाधिवेशन उद्घाटन समारोहमा 2007 चैत 26 गते 18 वर्षको उमेरमा तत्कालीन पार्टी सभापति मातृका प्रसाद कोइरालाको हातबाट सदस्यता लिनुभएका नेपाली काङ्ग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिनुभएका गुल्मीको तमघासका 94 वर्षीय प्रजातन्त्र सेनानी मथुरा प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो। महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू आज र भोलि र निर्वाचन कार्यक्रम असोज 21 र 22 गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान महाधिवेशन स्थल खुल्ला मञ्चमा बस्दैछ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा पेश गर्ने प्रतिवेदन उप छलफल गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको जानकारी दिनुभयो। केही दिन अघिको अविरल वर्षापछि आएको बाढी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घरमा पूर्ण क्षति भएको छ भने 131 घरमा आंशिक क्षति भएको छ। यता जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नागम गमगढी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 2075 2080 सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा परेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले जानकारी दिनुभयो। तनहुका 2548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत कक्षा 6 2542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। बाराको देवताल गाउँपालिका 6 जबाका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 र उहाँकी 14 वर्षीय निशा पटेल र सोही ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन हेटौडा ढल्केभर 400 केबी प्रसारण लाइनका 2 मल्टी सर्किट टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। हेटौडा ढल्केभर 400 केबी सब स्टेसनको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा 7,32,000 भन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म 7,32,752 जना बिमा प्रणालीमा जोडिएका छन्। नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अरियालको स्मृतिमा स्थापित 3 पुरस्कार हिजो समर्पण गरिएको छ। भैरव पुरस्कार गुठीले प्रदान गर्दै आएको भैरव पुरस्कार, भैरव बाङ्बय पुरस्कार र भैरव प्रतिभा पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले जोरपाटीमा आयोजित कार्यक्रममा समर्पण गर्नुभयो। वरिष्ठ हास्यव्यङ्ग्यकार आरसी रिजाललाई 1,11,111 रुपियाँ राशिको भैरव पुरस्कार र त्यति नै राशिको भैरव बाङ्मय पुरस्कार वरिष्ठ चित्रकार टेकवीर मुखियालाई प्रदान गरिएको छ। त्यसै गरी हास्यव्यङ्ग्यकार देवी प्रसाद चापागाईलाई 51,111 रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ। गत भदौ 10 विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन छन्। शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। दशैं तिहार लगायतका प्रमुख चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा हुन सक्ने कृत्रिम अभाव तथा कालो बजारी नियन्त्रणका लागि बागलुङका सरकारवालाले सक्रियता बढाएका छन्। आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई बढी मूल्य तिर्न बाध्य पार्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरकारवालाले अनुगमनलाई तीव्र बनाएका हुन्। संवाददाता कोपिला कणेलको रिपोर्ट।
4: दशैं तिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा आम उपभोक्ताको अधिकार हनन हुने गरी गुणस्तरहीन सामग्रीको बिक्री वितरण तथा कृत्रिम अभाव सृजना गरी उपभोक्तालाई चर्को मूल्य तिर्न बाध्य पार्ने तथा गुणस्तरहीन सामग्रीको बिक्री वितरण गर्ने लगायतका अवैध कार्य रोक्न बागलुङका सरकारवालाले सक्रियता बढाएका छन्। चाडपर्वका अवसरमा खाद्य वस्तु मात्र नभई यातायात इन्धन, खाना पकाउने एलपी ग्यास लगायतमा कालो बजारी हुने गर्दछ। सर्वसाधारणको सुविधालाई मध्यनजर गरी दैनिक उपभोग्य वस्तुसँगै यातायातका साधनको पनि अनुगमन सुरु गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य बताउनुहुन्छ।
5: विक्रेताले मूल्य सूची राख्नलाई अनुरोध गरेका छौँ। मूल्य सूची राखेर यदि त्यो मूल्य सूची भन्दा बढीमा सामान उपलब्ध गराउनु भयो भने कालो बजारी अन्तर्गत उपभोक्ता संरक्षण अन्तर्गत कारवाही, यसबाट चाहिँ कोही पनि बच्ने अवस्था रहँदैन। उपभोक्ता जनप्रतिनिधिहरूलाई राखेर बढी भाडा नलिने र सवारी साधनमा बढी यात्रीहरू नचढाउने सन्दर्भमा जिल्ला स्तरमा एउटा समन्वय बैठक गरेर
4: बागलुङ नगरपालिकाले चाडपर्वको अवसरमा हुने अखाद्य वस्तुको मिसावट रोकी खाद्य वस्तुलाई सहज र सर्वसुलभ मूल्यमा उपभोक्ताको घर आँगनसम्म पुर्याउनका लागि सबै सरकारवालासँग सहकार्य गरी अनुगमनमा सक्रियता बढाएको छ। नगर उप प्रमुख राजु खड्का,
6: चाडपर्वहरूलाई लक्षित गरेर बागलुङ नगरपालिकाले उपभोक्ता मैत्री केही कानूनहरू पनि तर्जुमा गरिरहेको छ भने यो बजार अनुगमनलाई पनि प्रभावकारी बनाइरहेको छ। चिनी, चामलहरू, तेलहरूलाई कम मूल्यमा उपभोक्ताहरूकै घर आँगनमा पुग्ने गरेर सहकारीहरू मार्फत, वडा कार्यहरू मार्फत समन्वय गरेर सहज दरमा सुपथ मूल्य पसलहरू राख्ने काम पनि बागलुङ नगरपालिकासँग छ। सरकारी, गैर सरकारी निकायहरू छन्, वडा कार्यहरू छन्, उहाँहरूसँग पनि समन्वय गरेर
4: अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्रीलाई जफत गरी नष्ट गर्ने गरिएको छ। पहिलो पटक व्यवसायीलाई सचेत गराउने र पटक पटक कमी कमजोरी भेटिएमा कानून बमोजिमको कारवाही हुने
7: राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ बताउनुहुन्छ।
8: अखाद्य वस्तुहरू थुप्रैमा बेचिएको छ, अहिले है ती सामानहरू हामीले बराबर लिएर नष्ट गर्ने काम भइरहेको छ र अर्को पटक प्रक्रिया जारी भएको खण्डमा कानुनको परिणाम रहेर हामी कारबाही अगाडि बढाउनु त हो।
4: चाड पर्वको अवसरमा विशेष गरी चामल, चिनी, तेल लगायतका खाद्य वस्तु, ग्यास, इन्धन सहित यातायातका साधनमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठग्ने प्रवृत्ति बढ्दै गइरहेको छ। यसतर्फ सबै सचेत बन्नु पर्ने देखिन्छ। कुपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
0: अब अन्तर्राष्ट्रिय समाचार। रुसले विगत एक सातादेखि लगातार आक्रमण गर्दा युक्रेनको राजधानी किभमा जनजीवन अस्त व्यस्त भएको छ। किभमा रहेका ऊर्जा, दूरसञ्चार, सड़क तथा रेलमार्गका पूर्वाधारहरू रुसी ड्रोन तथा मिसाइलको निशानामा परेका छन्। रुस विरुद्धको युद्धमा ऐक्यबद्धता प्रकट गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज कुनै सार्वजनिक घोषणा बिना नै अचानक किभ पुग्नु भएको थियो। उहाँ किभ ओर्लिएको छोटो समयमै रुसले डिनप्रो नदीमाथिको नर्दन ब्रिजमा आक्रमण गरेको छ। यस पुलमा यसअघि शनिबार पनि ड्रोन आक्रमण भएको थियो। श्रीलङ्कामा भारी वर्षाका कारण चारजनाको मृत्यु भएको छ। वर्षाजन्य घटनाका कारण एकजना बेपत्ता भइरहेको र दर्जनौ घाइते भएका जनाइएको छ। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: उत्तरी नाकाबाट हुने आयात सड़क अवरोधका कारण प्रभावित भएपछि भारत तर्फबाट सामान भित्राउने क्रम बढ्दा रूपन्देहीको भैरव भन्सार नाकामा मालवाहक सवारीको चाप निकै बढेको छ। बाढी पहिरो र डुबानका कारण देशका विभिन्न सड़क समेत प्रभावित भएपछि भैरव नाकामा आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउन समेत समस्या भएको भैरव भन्सार कार्यालयले जनाएको छ। चीनसँग जोडिएका रसुवागढी, तातोपानी र कोरोला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीले भारत तर्फको प्रयोग गर्न थालेका हुन्। त्यससँगै वर्षाका कारण देशभित्रकै सड़क तथा राजमार्ग अवरुद्ध हुँदा भारतबाट आएका सामान समेत समयमै गन्तव्यमा पुग्न नसक्दा भैरव नाकामा सवारीको चाप बढेको हो। भैरव भन्सार कार्यालयका अनुसार मालवाहक सवारीको चाप व्यवस्थापन गर्न नेपाल र भारत तर्फको भन्सार बीच समन्वय गरी नाका सञ्चालनको समय समेत बढाइएको छ। भैरव भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भारतीय पक्षसँग समन्वय गरी भारतबाट नेपाल तर्फ मालवाहक सवारी प्रवेशका लागि अतिरिक्त समयको व्यवस्था गरिएको बताउनु भयो। भैरव नाकामा मालवाहक सवारीको जाम भारत तर्फ करिब 14 किलोमिटरसम्म पुगेको छ। नेपाल राष्ट्र ब्याङ्कले 40 करोड थान 1 रुपियाँका सिक्का छपाईका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र ब्याङ्कको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक सूचना मार्फत बोलपत्र आह्वान गरेको हो। अग्रिम रूपमा योग्य सुरक्षित छपाई कम्पनीहरू यसमा सहभागी हुन पाउनेछन्। छनौट भएका कम्पनीले सिक्काको डिजाइन, छपाई तथा आपूर्तिको एकमुष्ट जिम्मेवारी पाउने विभागले जनाएको छ। इच्छुक कम्पनीले 2 सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेजहरू अब उपलब्ध नहुने भएको छ। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल आइस्पानका अध्यक्ष सुधीर पराजुलीले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै इन्टरनेट सेवा प्रदायकले 19 असोज सोमबारदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पिडका इन्टरनेट प्याकेज उपलब्ध नगराउने उल्लेख गर्नु भएको छ। विगतका वर्षहरूमा मूल्य वृद्धि, इन्धन मूल्य, आकाशीयको फाइबर मूल्य, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआई तीव्र वृद्धिले गर्दा 81 महँगिएको इलेक्ट्रोनिक र चिपसेट भाव एवं अन्य थुप्रै कारण र परिस्थिति समेतले गर्दा सेवा प्रदायकको सेवा सञ्चालनमा समेत अप्ठ्यारो अवस्था आएकोले इन्टरनेट प्याकेज उपलब्ध गराउन नसकिने संघले उल्लेख गरेको छ। कफी खेतीले नेपालको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै किसानको आमदानी, रोजगारी र निर्यात मार्फत विदेशी मुद्रा आर्जनको सम्भावना प्रत्येक वर्ष बढाएको छ। नेपालमा आर्थिक वर्ष 2071-72 2381 हेक्टर क्षेत्रफलमा कफी खेती हुँदा उत्पादन 463.58 मेट्रिक टन बराबर भएको थियो। आर्थिक वर्ष 2080-81 क्षेत्रफल बढेर 4309 हेक्टरमा पुग्दा ग्रीन बिन कफी उत्पादन 501.30 मेट्रिक टन बराबर पुगेको छ। आर्थिक वर्ष 2081-82 क्षेत्रफल बढेर 5501.05 हेक्टर पुग्दा कफी उत्पादन 641.90 मेट्रिक टन बराबर पुगेको छ। एक वर्षमै कफी खेतीको क्षेत्रफल 1192 हेक्टरले बढेको छ भने उत्पादन 140.6 मेट्रिक टनले वृद्धि भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा 5501.05 हेक्टर क्षेत्रफलमा कफी खेती हुँदै आएको छ।
0: भुवन आचार्य, अब खेल समाचार।
11: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। 10 खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले 10 राष्ट्रिय खेलकुदको उत्सव शुरू भइसकेको उल्लेख गर्नुभयो। मन्त्री पोखरेलले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर 16 गतेबाटै हुने स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलले अघिल्लो राष्ट्रिय खेलकुद भन्दा प्रभावकारी ढंगले यस पटकको प्रतियोगिता हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले खेलकुद प्रतियोगितालाई राम्रोसँग सञ्चालन गर्नका लागि 3 तहका सरकार सम्पूर्ण सरकारवाला सबैजना मिलेर गर्नुपर्ने अवस्था आएको बताउनुभयो। 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 7 प्रदेश, 3 विभागीय टोली र गैर आवासीय नेपाली संघ एनआरएनए गरी 11 टोली सहभागी हुने जानकारी गराइएको छ। आइतबार सुर्खेत वीरेन्द्रनगरमा बसेको मूल आयोजक समितिको बैठकले 11 टोलीको सहभागिता सुनिश्चित गरेको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा कर्णाली खेलकुद विकास परिषदको सह आयोजनामा प्रतियोगिता मङ्सिर 16 27 गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोली सहभागी हुनेछन्। यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 3 विभागीय टोली तथा गैर आवासीय नेपाली संघको टोलीले पनि प्रतिस्पर्धा गर्नेछ। 10 राष्ट्रिय खेलकुदमा 32 खेल विधामा प्रतिस्पर्धा गराउने निर्णय गरिएको छ। यसैबीच झापा जिल्ला खेलकुद विकास समितिले आगामी मङ्सिरमा सञ्चालन हुने तय भएको 10 राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै झापामा जिल्ला स्तरीय छनौट प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको सूचना जारी गरी यही असोज 20 गतेदेखि असोज 25 गतेसम्ममा जिल्ला स्तरीय खेलाडी छनौट गरिसक्न दिएको निर्देशन अनुसार झापा जिल्ला खेलकुद विकास समितिले सार्वजनिक सूचना गर्दै खेलाडी, विधागत खेलका संघ संस्थालाई र प्रशिक्षक व्यवस्थापकहरूलाई खेलाडी दर्ता गर्न आह्वान गरेको र सो अनुसार समितिमा धमाधम खेलाडी तथा टिम दर्ता कार्य भइरहेको समितिका कार्यालय प्रमुख विष्णु कुमार नेमुवाङले जानकारी दिनुभयो। उहाँले असोज 19 गतेसम्ममा खेलाडी दर्ता गर्न सूचना जारी गरिएको बताउनुभयो।
0: रमेश टमाटा, अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षासँगै हिमपात र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.4 र न्यूनतम तापक्रम 17.8 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:52 भयो भने सूर्यास्त भरे साँझ 5:51 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन काठमाडौँमा जारी, आज बन्द सत्र। लोकतन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि पार्टी राजनीतिबाट दलहरू माथि उठ्नुपर्नेमा शीर्ष नेताहरूको जोड। कर्णाली राजमार्गमा सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा कालो सूचीमा। विगत एक सातादेखि रुसको लगातारको आक्रमणका कारण युक्रेनको राजधानी कीभको जनजीवन अस्तव्यस्त। र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै मितिमा गर्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको प्रतिबद्धता। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अब अर्को समाचार 8 अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: अरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले विभिन्न समयमा सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित विषयहरूमा उठाउनुभएका प्रश्नहरूको जवाफ गत बुधबारको बैठकमा मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले दिनुभयो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि सूचना तथा सञ्चार मन्त्रालयका पछिल्ला कार्य प्रगतिहरूका सम्बन्धमा मन्त्रालयका सूचना अधिकारी उपसचिव रविन्द्र प्रसाद पौड्यालसँग गरिएको कुराकानी पनि प्रस्तुत गर्नेछौँ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने,
3: बर्खायाममा सजग बनौ, पूर्व तयारी गरौं, बाँचौं बचाउ।
1: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले विभिन्न समयमा उठाउनु भएका प्रश्नहरूको जवाफ गत बुधबारको सदनमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले दिनुभयो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब प्रस्तुत गर्छौं।
0: सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानूनी सुधारको तयारीमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले विभिन्न समयमा उठाउनु भएका प्रश्नको गत साता जवाफ दिँदै सञ्चार मन्त्री डाक्टर तिमिलसिन्हाले सामाजिक सञ्जालबाट हुने ठगी तथा उत्पीडनका घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। उहाँले सामाजिक सञ्जाल र आम सञ्चार माध्यममा गलत तथा भ्रामक सूचना प्रसारण हुने प्रवृत्तिलाई सम्बोधन गर्ने गरी आम सञ्चार विधेयक र प्रेस काउन्सिल विधेयक तर्जुमाको तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले प्रेस काउन्सिल नेपाललाई थप अधिकार र जिम्मेवार सहित बलियो बनाउने उद्देश्यले प्रेस काउन्सिल विधेयक तयार पारिएको र विधेयकले कानूनी स्वरूप पाएपछि आचार संहिता कार्यान्वयन तथा पत्रकारितालाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन काउन्सिलले थप प्रभावकारी भूमिका निर्वाह गर्ने सरकारको अपेक्षा रहेको पनि बताउनुभयो।
4: सामाजिक सञ्जाल प्रयोग गरी हरेसमेन्ट, बुलिङ र ठगी गरी बितण्डा मचाउनेलाई कडा कारवाही होस्। सामाजिक सञ्जालबाट हरेसमेन्ट भोग्नु परेको छ भन्ने प्रसङ्ग उठेको थियो। यो एकदमै जटिल विषय हो, हामी सबै जसोको यो दैनिक विषय हो। यसमा मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यो जति जरुरी विषय हो त्यति नै सेन्सिटिभ विषय पनि हो। त्यो हिसाबले सबै योसँग सम्बन्धित स्टेक होल्डर्सहरूसँग सिरियसली कन्सल्टेसन गरेर एउटा बलियो कानुनी आधार बनाएर मात्रै सामाजिक सञ्जाललाई यसको सदुपयोग मात्रै हुने, दुरुपयोग नहुने गरी अगाडि बढाउन सक्छ भन्ने खालको मन्त्रालयको अन्डरस्ट्यान्डिङ रहेको छ। सामाजिक सञ्जालबाट भएका ठगी तथा ह्यारेसमेन्ट लगायतका उजुरी तथा निवेदनलाई कारवाहीको लागि संघ सरकारका विभिन्न निकायमा पठाउने काम पनि गरिरहेको छ, भइरहेको छ। यससँग सम्बन्धित केही विषय आम सञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकसँग पनि जोडिन्छ। ती दुई विधेयकहरू पनि तर्जुमाको तयारीमा छन्। छिट्टै सदनमा ती विधेयकहरू आउनेछन् र यहाँहरू सबैको एकदमै महत्त्वपूर्ण योगदान सही विधेयकहरू अगाडि बढिसकेपछि पनि त्यसले यसमा केही योगदान गर्नेछ भन्ने मेरो विश्वास छ। आम सञ्चार माध्यमहरूमा गलत भ्रामक सूचनाहरू सम्प्रेषण हुने प्रवृत्तिलाई समेत मध्यनजर गरेर कानुनी प्रावधानहरू विधेयकमा समायोजन गरिएको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी यस मन्त्रालयको आर्थिक वर्ष 83-84 कार्यक्रम अन्तर्गत सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशन प्रसारण हुने सामग्रीहरूको फ्याक्ट चेक, तथ्य जाँच गर्ने एउटा अध्ययन पनि अगाडि बढेको कुरा पनि जानकारी गराउन चाहन्छु। यस सम्बन्धमा सम्बन्धित मन्त्रालय, गृह मन्त्रालय र साइबर ब्युरोसँग पनि बेला बेलामा आवश्यक छलफल, समन्वय र सहकार्य भइरहेको जानकारी पनि म गराउन चाहन्छु। नियतपूर्वक गलत, भ्रामक र प्रमाणविहीन समाचार सम्प्रेषण गर्ने सञ्चार कर्मी, सञ्चार गृहलाई कानुनी रूपमा जवाफदेही बनाउने स्पष्ट स्पष्ट व्यवस्था तत्काल आवश्यक छ भनेर आवाज उठाउनु भएको छ। लिगल फ्रेमको रूपमा विधेयक आउँछ, यहाँहरूले नै त्यसलाई कानून बनाएर पठाउने हो, यहाँहरूको योगदान रह्यो भनेदेखि त्यो अवश्य पनि गर्न सकिनेछ। यो विषयमा सरकार सुरुदेखि नै गम्भीर रूपमा लागेको हो, गम्भीर्य सहित तयार गरेर एउटा प्रेस काउन्सिल विधेयक चाहिँ अब सम्भव भएसम्म केही दिन भित्रै आउने गरी तयार भएको छ। यसमा एकदमै रचनात्मक रूपमा सदनको भूमिकाको अपेक्षा मैले गरेको छु। त्यसै गरी यससँग सम्बन्धित अर्को आम संचार विधेयक पनि छिट्टै आउनेछ र आम संचार माध्यमहरूमा गलत भ्रामक सूचनाहरू सम्प्रेषित हुने प्रवृत्तिलाई मध्यनजर गरेर कानुनी अन्य प्रावधानहरू कहाँ कहाँ के गर्नुपर्छ त्यो गर्नको लागि पनि सरकार तयार रहेको छ। त्यसै गरी पत्रकारितालाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन प्रेस काउन्सिल नेपाल लगायतका संस्थाले आवश्यक कार्य गरिरहेको छ। प्रेस काउन्सिल नेपाललाई बलियो बनाउने गरी विधेयक तयार भएको छ। अब त्यसले कानुनको स्वरूप ग्रहण गरिसकेपछि यसमा अझै बल सहित त्यो संस्थाले काम गरेर चाहिँ आचार संहिता लागू गराउन र पत्रकारिताको क्षेत्रलाई चाहिँ मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउन चाहिँ महत्वपूर्ण योगदान दिनेछ भन्ने मैले विश्वास लिएको छु।
0: संचार मन्त्री डाक्टर तिमिल सिन्हाले साइबर ठगी नियन्त्रणका लागि संचार मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो, नेपाल दूरसञ्चार प्राधिकरण लगायत सम्बन्धित निकायबीच समन्वय र सहकार्य भइरहेको पनि सदनलाई जानकारी गराउनुभयो। अनलाइन बेटिङ साइट तथा एप नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरण मार्फत हालसम्म 3,05,000 भन्दा बढी युनिक बेटिङ साइट तथा नयाँ बेटिङ एप पहिचान गरी बन्द गर्ने काम भएको पनि संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी गराउनुभयो। सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर चरित्र हत्या गर्ने, झुटा सूचना फैलाउने तथा भ्रम सिर्जना गर्ने गतिविधिलाई कानूनी दायरामा ल्याउने विषयमा पनि सरकार गम्भीर रहेको उहाँले स्पष्ट पार्नुभयो। चरित्र हत्यासँग सम्बन्धित उजुरीमाथि नेपाल प्रहरीको साइबर ब्युरो र साइबर सुरक्षा केन्द्र मार्फत आवश्यक कार्यवाही भइरहेको उहाँले जानकारी दिनुभयो। कसैले व्यक्तिगत जीवनमा आघात पुग्ने गरी अनाधिकृत रूपमा भिडियो वा तस्विर खिचेर सार्वजनिक गर्ने कार्य कानून विपरीत हुने उल्लेख गर्दै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले यस्ता घटनामा गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी दोषीलाई कानूनी दायरामा ल्याउने स्पष्ट पार्नुभयो।
4: चरित्र हत्यासँग सम्बन्धित उजुरी उप नेपाल प्रहरीको साइबर ब्युरो युनिट र साइबर सुरक्षा केन्द्रले आवश्यक कार्यवाही गरिरहेको पनि छ। साइबर ठगी नियन्त्रण गर्न सूचना तथा संचार मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका सम्बन्धित निकायहरूको बीचमा परस्पर समन्वय सहकार्य भइरहेको छ र के कस्तो कानुनी प्रावधानले यस्ता विषयहरूलाई निस्तेज गर्न सकिन्छ भनेर तयारी गरिरहेको जानकारी पनि म गराउन चाहन्छु। साइबर ठगी सम्बन्धमा दूरसञ्चार प्रदायक निकायहरू मार्फत मोबाइलमा सीआरबीटी मार्फत जनचेतनामूलक सन्देश पनि प्रवाह भइरहेको जानकारी गराउन चाहन्छु। अनलाइन बेटिङ साइट तथा एपहरू नेपाल दूरसञ्चार प्राधिकरण मार्फत अहिलेसम्म 3,05,000 भन्दा बढी युनिक बेटिङ साइटहरू र नयाँ बेटिङ एपहरूलाई पहिचान र बन्द गर्ने कार्य भइसकेको जानकारी पनि गराउन चाहन्छु। सत्य सूचना प्राप्त गर्ने नागरिकको मौलिक हकको त्यो अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको छ। डिजिटल साक्षरता, सामाजिक सञ्जालको दुरुपयोग र अपुष्ट सूचना प्रवाहलाई रोक्न मन्त्रालयले उच्च डिजिटल साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई पनि प्राथमिकतामा रहेको जानकारी गराउन चाहन्छु। अनलाइन तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक र असत्य सूचनालाई व्यवस्थित तथा नियमन गर्न कानुनी एवं नीतिगत सुदृढीकरणको लागि पनि मन्त्रालयले काम गरिरहेको बेहोरा जानकारी गराउन चाहन्छु। नेपालको संविधानको धारा 28 नागरिकको गोपनीयताको हकलाई सुनिश्चित गरेको छ र कसैको व्यक्तिगत जीवनमा आघात पुग्ने गरी गैर कानुनी रूपमा भिडियो वा तस्विर खिचेर सार्वजनिक गर्नु दण्डनीय अपराध हो। यस किसिमका घटना सम्बन्धी विषयमा गृह मन्त्रालय र सम्बद्ध सुरक्षा निकायसँग समन्वय गरी गैर कानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन कडा कारवाही गर्न मन्त्रालयले आवश्यक समन्वय गरिरहेको जानकारी गराउन चाहन्छु। नागरिकको व्यक्तिगत गोपनीयताको हनन रोक्न र यस प्रकार गतिविधि विरुद्ध शून्य सहनशीलताको नीति अपनाउन मन्त्रालय दृढ रहेको जानकारी पनि गराउन चाहन्छु।
0: संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बालबालिकालाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउने विषयमा समेत सरकार गम्भीर रहेको बताउनुभयो। सामाजिक सञ्जालको जथाभावी प्रयोगका कारण समाजमा देखिएको अराजकता, पारिवारिक विखण्डन तथा बालबालिकामा देखिन सक्ने नकारात्मक प्रभावबारे सदनमा उठेका प्रश्नप्रति मन्त्रालयको ध्यान आकर्षण भएको उहाँले बताउनुभयो। विभिन्न मुलुकले बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगबाट जोगाउन अवलम्बन गरेका उमेरगत प्रतिबन्ध तथा नियामकीय मापदण्डका असल अभ्यास अध्ययन गरी नेपालको सन्दर्भमा आवश्यक नीति तथा व्यवस्था अघि बढाउने पनि उहाँले जानकारी दिनुभयो। सामाजिक सञ्जाललाई थप व्यवस्थित र नियमन गर्न छुट्टै कानूनी व्यवस्था गर्ने मन्त्रालयले तयारी गरिरहेको पनि संचार मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। अनलाइन तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक र असत्य सूचनालाई व्यवस्थित तथा नियमन गर्न कानूनी एवं नीतिगत सुधारका लागि मन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ।
4: सामाजिक सञ्जालको जथाभावी प्रयोगका कारण समाजमा बढेको अराजकता, पारिवारिक विखण्डन र बाल बालिकाहरूमा देखिएको मानसिक समस्या सम्बन्धी सवाल प्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएकै छ। बाल बालिकाहरूलाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन विभिन्न मुलुकहरूले अवलम्बन गरेका उमेरगत प्रतिबन्ध तथा नियमनकारी मापदण्डहरूका असल अभ्यासहरूलाई अध्ययन गरी नेपालको आवश्यकता र सन्दर्भ सुहाउँदो निश्चित मापदण्ड र नियमनकारी व्यवस्था लागू गर्न आवश्यक गृह कार्य अगाडि बढाइसकिएको कुरा म जानकारी गराउन चाहन्छु। विश्वभर एकदमै ठुलो च्यालेन्जको रूपमा चाहिँ यो समस्या आइरहेको छ। यो हाम्रो देशले मात्रै भोगिरहेको समस्या होइन र हामीसँग एउटा त्यस्तो जादुको छडी पनि छैन जुन कुराले चाहिँ सामाजिक सञ्जालमा आएका गैर कानुनी कुराहरूलाई चाहिँ एकैचोटि हटाउन सकियोस्। यसका निश्चित विधिहरू छन्। अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध नहुने गरी र गैर कानुनी र अमानवीय काम नहुने गरी काम गर्नको लागि चाहिँ मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणसँग मिलेर र दूरसञ्चार सेवा प्रदायक र विभिन्न इन्टरनेट सर्भिस प्रोभाइडरहरूसँग चाहिँ मिलेर हामीलाई जानकारी पाएसम्म हामीले सकेसम्म यस्ता गलत खालका गैर कानुनी खालका कसैको इज्जत कसैको जिन्दगीसँग जोडिएका विषयहरूका यस्ता भिडियोहरूलाई कसरी बन्द गर्न सकिन्छ त्यो कुनै कसैको अभिव्यक्ति स्वतन्त्रताको विषय होइन कसैको मानव अधिकारको विरुद्धको विषय हो भन्ने बारेमा त्यसलाई इस्टाब्लिस गर्नको लागि मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी गराउन चाहन्छु। सामाजिक सञ्जाल नियमन गर्ने छुट्टै कानुनी व्यवस्था रहेको छैन। अहिले विद्युतीय कारोबार ऐन 2063 परिच्छेद 9 अन्तर्गत निश्चित कसुरको आधारमा साइबर ब्युरो मार्फत कारवाही हुने गरेको छ। प्रविधिमा भएको विकास र प्रयोगको विस्तार सँगै सामाजिक सञ्जालको प्रयोग पनि व्यापक रूपमा बढेको छ र सामाजिक सञ्जाललाई थप व्यवस्थित र नियमित गर्न छुट्टै कानुनी व्यवस्था गर्ने मन्त्रालयको तयारी रहेको छ। सामाजिक सञ्जाललाई कसरी व्यवस्थित र उपयोगी बनाउन सकिन्छ र यसको गलत प्रयोगलाई चाहिँ कसरी निरुत्साहित गर्न सकिन्छ भनेर यसमा हामी गम्भीरतापूर्वक लागिरहेका छौँ। यो सँगसँगै डिजिटल साक्षरता नियमन, सामाजिक सञ्जालको दुरुपयोग र अपुष्ट सूचना अश्लीलताजन्य विषयवस्तुको प्रवाहलाई रोक्न उच्च डिजिटल साक्षरता अभिवृद्धि गर्ने केही कार्यक्रमहरू पनि मन्त्रालयहरूसँग रहेका छन् र मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूसँग क्लोज कोअर्डिनेसन गरेर हामीले गरिरहेको कामलाई अझै प्रभावकारी बनाउन मन्त्रालय तदारुकता सहित अगाडि बढिरहेको म जानकारी गराउन चाहन्छु।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी सूचना तथा संचार मन्त्रालयका पछिल्ला कार्य प्रगतिहरूका सम्बन्धमा मन्त्रालयका सूचना अधिकारी उपसचिव रविन्द्र प्रसाद पौड्यालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ।
2: मन्त्रालयको पछिल्लो गतिविधि के छ, के कस्ता कामहरू भइरहेका छन् जानकारी गराइदिनुहोस् न।
5: सूचना तथा संचार मन्त्रालयले विपद पछाडिका अवस्थाहरूमा विपदबाट क्षतिग्रस्त भएका संचार संरचनाहरूको निर्माणमा सहजीकरण गर्ने कामदेखि लिएर अब नियमित सूचना तथा संचार मन्त्रालयका सेक्टरहरू भन्नाले प्रसारण क्षेत्र, दूरसञ्चार क्षेत्र, हुलाक क्षेत्र, चलचित्र क्षेत्र, सुरक्षण मुद्रण क्षेत्र, यी सबै क्षेत्रहरूमा चाहिँ नियमित कामहरू गरिराखेको छ। त्यसमा आवश्यक समन्वयहरू पनि गरिरहेको छ। चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ति भइसक्नु भएको छैन। चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भनेको 2083 भदौ 12 गते अध्यक्षको पदावधि सकिएपछि मन्त्रालयको प्रशासन महाशाखा प्रमुखले कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी निर्वाह गरिरहनु भएको छ र खुल्ला प्रतिस्पर्धाबाट चलचित्र विकास बोर्डको अध्यक्ष छनौट गर्ने प्रक्रिया सुरु भइसकेको छ। त्यो कागजपत्र माग भएर उहाँहरूको प्रस्तुतिकरणको काम प्रक्रियामा रहेको छ। अध्यक्षको भूमिकामा चाहिँ मन्त्रालयकै सहसचिवज्यूबाट कार्यवाहक अध्यक्षको भूमिका भएर नियमित कामहरू चाहिँ भइरहेको छ।
2: मन्त्रालय अन्तर्गतका निकायहरूले समीक्षा बैठकहरू पनि गरिरहेका हुन्छन्। मन्त्रालयमा समीक्षा बैठकमा यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने केही छ?
5: पहिलो चौमासीको समीक्षा हुन बाँकी छ। तपाईँको योभन्दा अगाडिका समीक्षाहरूमा चाहिँ निकायगत बजेट चाहिँ अपेक्षा अनुरूप हुन सकेन र विरुद्धको संख्या बढेको भन्ने विषयमा चाहिँ त्यसलाई कसरी फर्चुट गर्ने विषय र कति निकायहरूको ओएनएमको प्रक्रिया अगाडि बढेको छ त्यो ओएनएमलाई टुङ्ग्याउने विषयमा र कर्मचारी जनशक्तिको व्यवस्थापन गर्ने विषय यी विषयहरू नै मुख्य रूपमा समस्याको रूपमा रहेको र यसको समाधानको लागि मन्त्रालयले गर्नुपर्ने कोअर्डिनेसनका विषयहरू चाहिँ त्यो समीक्षा बैठकमा उठेको छ। त्यही अनुरूप अब विज्ञापन बोर्डमा पनि हाम्रो विज्ञापन बोर्डको अध्यक्ष नयाँ अध्यक्ष नियुक्ति हुनु भएको छ। उहाँले भर्खरै कार्यभार सम्हाल्नु भएको छ होइन। अनि अरू जुन नियुक्त भइसकेका निकायका अध्यक्षज्यूहरूबाट पनि आफ्नो कार्यकालको बिस्तारै समीक्षा हुँदैछ।
2: कोअर्डिनेसन भएर काम भइरहेको छ विज्ञापन सम्बन्धी मन्त्रालयसँग?
5: निश्चय नै भइराखेकै छ। यो विज्ञापन बोर्डबाट गर्ने कामहरू भनेको मूलत लोक जानकारी विज्ञापनको प्रकाशन प्रसारण सम्बन्धी विषयहरू महत्त्वपूर्ण त्यहाँबाट हुने गरेको छ। कारण चालु आर्थिक वर्षको लागि छापा माध्यमबाट गरिने लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धमा चाहिँ कार्यविधि संशोधन गरेको विषयमा विज्ञापन एजेन्सीहरू तथा पत्रकारहरूबाट क्वेसन उठेको भए भएर यो विषयमा पनि फेरि अर्को उहाँहरूको माग बमोजिम संशोधन भएको छ. एकचोटि आजले अहिले भर्खरै संशोधन भएको छ, यो दोस्रो संशोधन भएको छ लोकल एङ्गल विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधिमा. मूलत अब गर्नुपर्ने विज्ञापनसँग रिलेटेड कामहरू, विज्ञापन बजार राम्रो छ, ठुलो छ नेपालको, त्यसलाई व्यवस्थित गर्नुपर्ने छ. मन्त्रालयले त्यसको महत्त्वलाई मध्यनजर गरेर विज्ञापन नीति कार्यान्वयन पनि अहिले भइसकेको छ. त्यो विज्ञापन नीति बमोजिम नै आवश्यक समन्वय.
2: अब अहिले मिडिया काउन्सिलको पनि के छ अहिले अवस्था?
6: मिडिया काउन्सिल भन्दा प्रेस काउन्सिलले भनौँ, यसलाई प्रेस काउन्सिलको चाहिँ पुनर्संरचना गर्नुपर्ने आवश्यक छ भन्ने हिसाबले प्रेस काउन्सिल विधेयकको तयारी अन्तिम चरणमा पुगेको छ. यो हाम्रो मन्त्रालयबाट ड्राफ्ट तयारी भएर सरकारवालाहरूसँग राय सुझाव लिएर यसमा अध्ययन पनि गरेर ती सबैका निचोडहरू राखेर यो विधेयकको मसौदा तयार भएर कानुन तथा न्याय मन्त्रालयमा पठाइसकेको छ. यो अस्ति भर्खर अन्त्य भएको संसदको अधिवेशनमा राख्ने गरी तयारी गरेको, तर त्यसमा अरू अन्तर्निकायगत समन्वयले गर्दाखेरि अलिकति हिलाइएको कारणले गर्दा अब अर्को उसमा दर्ता गराउने, अहिले चाहिँ हामीले मसिक विधेयक दर्ता गराइरहने संसद सचिवालय मार्फत र अर्को अधिवेशनमा यसमाथि छलफल हुने गरी प्रक्रिया अगाडि बढिसकेका छ. कानुन मन्त्रालयबाट पनि राय सुझाव आइसकेको अन्तिम अवस्थामै छ प्रेस काउन्सिल विधेयक चाहिँ.
2: हजुर, प्रेस काउन्सिलले सुझाव लिने काम पनि गरिसकेको छ क्यारे सायद, होइन?
6: एकदमै हो, प्रेस काउन्सिल मन्त्रालय आफैले पनि सरकारवालासँग सुझाव लिएको छ, त्यसका अलावा पनि प्रेस काउन्सिललाई भनेर प्रेस काउन्सिलले पनि आफ्ना सरकारवाला निकायहरूसँग राखेर राय सुझाव दिएर त्यो राय सुझाव मन्त्रालयमा पठाएर मन्त्रालयले त्यो विधेयक तयारीका क्रममा मसौदा तयारीका क्रममा त्यसलाई इन्कर्पोरेट गरे.
2: सुशासनमा सूचना प्रविधि भित्र रहेर सूचना प्रविधिलाई व्यवस्थित गर्न चाहिँ अहिलेको के आवश्यकता देख्नुहुन्छ यहाँ?
6: सुशासनमा सूचना प्रविधि अब सेक्टर पहिला यही मन्त्रालयले हेर्ने गरेको निश्चय नै हो. अहिले चाहिँ प्रविधिको पोर्सन चाहिँ यता प्रधानमन्त्री कार्यालयपट्टि भएको छ. कार्य जिम्मेवारी अब सरकारको कार्य जिम्मेवारी त्यहाँ त्यसरी परिवर्तन भएको छ. अब सूचना प्रविधि निश्चय नै हरेक निकायको लागि महत्त्वपूर्ण छ, सुशासनमा यो महत्त्वपूर्ण आयाम हो. सूचना प्रविधिलाई चाहिँ अब सुशासनका पाटोहरूसँग नजोडिकन सुशासन कायम गर्न सकिन्छ भन्ने कुरामा मन्त्रालयले पनि सोचेको छैन. त्यसैको आधारमा चाहिँ अब हामीले सरकारी काम कारवाहीहरूलाई सूचना प्रविधिजन्य प्रणालीमा आधारित बनाउने गरी प्रक्रिया सुरु भएको छ. यसैमा अब जिओआईएमएस त पहिलेदेखि लागू भइरहेको थाहा छँदैछ हजुरलाई, हाम्रो सार्वजनिक प्रसारण निकायमा. अब यसलाई चाहिँ सबै सरकारी निकायहरूमा अनिवार्य रूपमा लागू गर्ने भनेर सरकारको सहयोगी कार्य योजनामा पनि परेको विषय हो र त्यही अनुसार अब अहिले धेरै निकायहरूमा लागू पनि भइसकेका छन्. यसका अलावा पनि अब अरू पाटोहरू पनि जस्तो सुशासनका अरू पक्षहरूलाई चाहिँ प्रविधिसँग जोडेर गर्नुपर्छ भन्ने कुरामा मन्त्रालयले समन्वय गर्नुपर्ने अवस्थामा सहयोग गरिराखेकै छ. अब यही परिप्रेक्ष्यमा के भने हामीले बेटिङ एपहरू बन्द गर्ने भनेर भनेका थियौँ, त्यसमा 300,000+ बढी बेटिङ एप र वेबसाइटहरू बन्द भएका छन् यो सुशासन पाटोमा मैले जोड्दाखेरि, होइन?
2: हजुर.
6: अनि अब नेपालको टेलिकम सेक्टर चाहिँ मन्त्रालयले हेर्ने भएको भएर टेलिकम टावरहरू पनि अहिले नयाँ मन्त्रीज्यूले पदभार सम्हालेदेखि 200,000+ बढी टेलिकम टावरहरू र 1600 भन्दा बढी स्थानहरूमा 4G सेवा चाहिँ विस्तार भएको छ यस वर्ष नै. त्यस कारण अब यो हामीले प्रविधिलाई चाहिँ अझ सुशासनसँग जोड्नुपर्छ, हाम्रो सरकारी कार्य सञ्चालनमा जोड्नुपर्छ भनेर लागेका छ. यसका अलावा अब प्रसारण क्षेत्र भन्ने हो भनेदेखि जस्तो टेलिकमले अहिले एनटिटिभीबाट प्रसारण गर्ने त्यो त्यो चाहिँ भर्चुअल माध्यमबाट पनि गर्ने भनेर 15 भर्चुअल सेटअप बक्समा आधारित एनटिटिभी सेवा सुरु गरेको छ. हजुर, अब यसरी अहिले मैले सम्झेका यस्ता मूलभूत कामहरू चाहिँ प्रविधिलाई सुशासन र हाम्रो कार्यसँग जोड्न सकिने गरी गरिएको छ. यसका अलावा अहिले एउटा अर्को पनि भन्नुपर्ने, जस्तो हामीले मन्त्रालयले कोअर्डिनेसन गरेर विभिन्न सार्वजनिक स्थानहरूमा जोखिमयुक्त क्षेत्रहरूमा निशुल्क वाइफाई र एसएमएस लगायतको व्यवस्था, इन्टरनेट सेवा प्रवाह गर्ने, निशुल्क सेवा प्रवाह गर्ने जस्ता कामहरू पनि भइरहेको
1: छ. उहाँ हुनुहुन्थ्यो सूचना तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी उपसचिव रविन्द्र प्रसाद पौड्याल.
2: सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौँ. तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौँ. नमस्कार.

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: केही बेर अगाडि सुन्नुभयो जनार्दन सम र कोइली देवीको स्वरमा रहेको स्वदेश गान, माधव प्रसाद घिमिरेको रचना अनि संगीत उस्ताद गोविन्दलालको। अब सुनाउँछौ गोपाल योञ्जन र साथीहरूको स्वर, रचना अनि संगीत हो गोपाल योञ्जनकै।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ ज्ञानु राणा, तीर्थकुमारी र साथीहरूको सुर, क्षेत्र प्रताप अधिकारीको रचना अनि संगीत हो गणेश रत्नको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ तारा देवी, मीरा राणा र साथीहरूको स्वर कालीप्रसाद रिजालको रचना अनि संगीत हो नातिकाजीको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: नमस्कार, पर्यावरण र जीवन कार्यक्रमबाट कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। प्रविधि संयोजक मेनर्भा वज्राचार्य अनि यो रत्न चौधरीको पहाडी तथा हिमाली भेगमा खाने पानी, सिंचाइ र जीविकोपार्जनको मुख्य आधार नै हाम्रो प्राकृतिक मुहान तथा पधेरा जरुवाहरू हुन्। तर पछिल्लो समय जलवायु परिवर्तन, डढेलो, अनियन्त्रित अव्यवस्थित विकास आदिका कारणले यी पानीका मुख्य स्रोत वा मुहानहरू तीव्र रूपमा सुक्दै गइरहेको छ। यो गम्भीर समस्यालाई सम्बोधन गर्न काभ्रे, प्लान्चोक, धनकुटा र खोटाङका 9 स्थानीय तहहरूले मुहान क्षेत्र संरक्षण तथा व्यवस्थापन रोडम्याप जारी गरेको छ अथवा सार्वजनिक गरेको छ वा कार्यान्वयन गरेको छ। आजको श्रृङ्खलामा हामी हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईसँग मुहान क्षेत्र संरक्षण तथा व्यवस्थापन रोडम्याप, मुहान संरक्षणका चुनौती र योजनाका बारेमा प्रत्यक्ष संवाद गर्दैछौँ। आउनुहोस्, संवादलाई अघि बढाउँ।
1: यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। मेयर साहब,
2: धन्यवाद।
1: केमा व्यस्त हुनुहुन्छ अहिले?
2: भर्खरै 80 नगरसभाले पास गरेको योजनाहरूको चाहिँ बनाउन कार्यान्वयनको तहमा फिल्ड भिजिट र नागरिकसँग भेटघाट, यस्तै कार्यक्रमहरूमा चाहिँ समय बितिरहेको अवस्था छ।
1: तपाईँको नगरभित्र कति प्रतिशत जति प्राकृतिक मुहानहरू सुकेको अवस्था छ अथवा पानीको त्यसमा बहाव होइन बग्ने क्रम घटेको छ र यसले नगरवासीको खाने पानी र दैनिक जीवनमा कस्तो किसिमको असर परेको छ?
2: खास गरेर मेरो नगरपालिकाभित्र पहिलो कुरा चाहिँ हलिसी तुवाचुङ नगरपालिका सुखा क्षेत्र नगरपालिका हो, जुन बेला चाहिँ तपाईँको पूर्व प्रधानमन्त्री सम्माननीय सुशील कोइराला, उहाँ अहिले त हुनुहुन्न तर उहाँको आफ्नो पालामा त्यो चाहिँ सङ्घीयता आउनुभन्दा अगाडि हलिसी क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गर्नुभएको थियो। त्यो बेला 7 गाविसलाई, अहिलेको 7 वडालाई। त्यो बेलादेखि पानीको अभाव भइरहेको सन्दर्भमा जुन बेला 72 भूकम्प गयो र हामीले खाँदै गरेको मूल पँधेरोहरू सबै सुक्दै गयो, सरेर गयो र उसै पनि प्रभाव परेको अवस्था छ भने अब जलवायु परिवर्तनको कुराहरूले झन् त्यसको ठुलो असर पारेको छ। अहिले मसँग ट्याक्कै मुहान यति प्रतिशतले सुक्यो भन्ने त छैन, तर अधिक काम छ जो चाहिँ भइरहेको मुहानको पानी नपिउनेको सङ्ख्या मेरो विचारमा त्यही 60% त्यति ठुलो असर परेको अवस्थाहरू छ सरदरमा त्यो देखिन्छ। अब यो दैनिक चाहिँ जीवनमा भनौँ न, यसको पानीको अभावले त त्यो कल्पना गर्न पनि सकिन्न कति ठुलो असर होला, तर त्यही असर चाहिँ आज हलिसी तुवाचुङ नगरवासीले भोगिरहेको अवस्था छ। दोस्रो कुरा चाहिँ यो जुन पानीको बहावको कुरा गर्नुभयो, हामीसँग भएको मूल त्यस पछाडि पँधेरो कुवा सबै सुक्दै गइरहेको अवस्था सधैँछ भने फेरि अर्को पानीको बहाव बढेको समस्या चाहिँ कहाँ छ भन्नुहुन्छ भने वर्षातको समयमा, किनभने हाम्रो पालिकालाई चाहिँ दुधकोशी र सुनकोशीले फेरो मारेर बगेको छ। यो बेला चाहिँ तपाईँको एकदमै नदीहरू बढेर खुसी बढेर फेरिको त्यो एरियाको चाहिँ जग्गा जमिनलाई चाहिँ पुर्ने, अन्नबाली लाने, त्यस पछाडि मान्छेहरू त अब तल बेसी झरेको हुन्छ पहाडमा त होइन, बेसीमा रहेको चाहिँ बस्तीहरूलाई चाहिँ क्षति हुने, यो सबै कामहरू चाहिँ फेरि बर्सातको समयमा भएको छ। एकातिर मुहानहरू पिउने पानीको समस्या, अर्कोतिर नदी बढेर बस्तीलाई समस्या, यो समस्याहरू हामी झेल्दै आइरहेको अवस्था छ।
1: अब यो पानीको समस्यालाई समाधान गर्ने मनसाय नै होला यहाँहरूको, अर्थात् नगरवासीहरूको होइन, यस सन्दर्भमा साझेदारहरूसँगको सहकार्यमा होइन मुहान संरक्षण रोडम्याप बनिरहेको छ, बनेको छ क्या र होइन, मुहान संरक्षण रोडम्यापलाई पालिकाको वार्षिक नीति कार्यक्रम र बजेटमा कसरी समावेश गर्दै हुनुहुन्छ? किनभने यो समस्या छ र जसलाई समाधान गर्नुपर्नेछ, जिउनु त पर्यो नि, पर्यावरण पनि बचाउनु पर्यो र जीवनलाई पनि बचाउनु पर्यो होइन।
2: यो भन्दा अगाडिको आर्थिक वर्षमा हलिसी तुवाचुङ नगरपालिकाले नगरसभा एउटै स्लोगन तयार गर्यो, नारा, पानी र पर्यटनमा काम गर्छु भनेर, कृषिमा पर्यटनमा काम गर्छु भनेर हामीले चाहिँ सोही बमोजिम बजेटहरू विनियोजन गर्यौँ। र पानी र पर्यटनको कुरा किन जोडेको भने पानीको अभाव छ, पर्यटनको सम्भावना छ हलिसी जस्तो ठाउँ भएको भएर। पानीमा हामीले त्यही भएर मुहान संरक्षणको कामहरू चाहिँ नगरसभाले नै बजेट विनियोजन गरेको छौँ। विकास साझेदार संस्था चाहिँ अहिले मेरो नगरपालिकामा गरिरहेको, कतिपय फेज आउट भएर पनि जानुभएको छ। अब यो DCRL भन्ने परियोजना जो UNDP को फन्डिङ होइन, अब यो चाहिँ तपाईँको वन वातावरण मन्त्रालय विभागको समन्वयमा चाहिँ मेरो नगरपालिकामा सिँचाइको काम, लिफ्टिङको काम, त्यस पछाडि मुहान संरक्षणको काम, अब हामीलाई चाहिँ टेक्निकल फिजिकली वार्डहरू कस्तो समस्या रहेछ भने जङ्गलमा आकाशबाट झरेको पानीलाई कसरी भनौँ न संरक्षण गर्न सकिन्छ, बगेर जान कसरी नदिने भन्ने हिसाबले चाहिँ कन्ट्रोल ट्रेन्चहरू होइन, त्यस पछाडि तपाईँको चाहिँ अब रिचार्ज पोखरीहरू होइन हो स्टोरेजको लागि त्यसरी चाहिँ हामीले काम गऱ्यौँ। त्यहाँबाट हामीलाई के सिकाइ भयो भने कम्तीमा आकाशबाट झरेको पानीलाई त्यही जमिनमा सिंचित गराउनको लागि सानोतिनो बल पुग्ने रहेछ र भनौँ न प्रकृतिलाई चाहिँ तपाईँको चाहिँ रिभाइभ कसरी गर्न सकिन्छ भनेर हामीले काम गऱ्यौँ। त्यसले हराभरा नै त अहिले नतिजा देखेको छैन तर भविष्यमा कमसेकम सुक्खा नहुने सम्भावना देखिन्छ र त्यसले गर्दाखेरि हामीले यो कामहरू गरिरहेको छौँ। अहिले जुन चाहिँ फेरि यो स्प्रिङ साइड म्यानेजमेन्टको कुरा जुन छ अथवा यो मुहानलाई नक्साङ्कन गर्ने र चाहिँ यो एउटा रोड म्याप तयार गर्ने योजना निर्माण गर्ने सन्दर्भमा नगरपालिकाले चाहिँ आफ्नो पालिकाभित्र रहेको मुहानहरूको चाहिँ तपाईँ खोजी कार्य हुन थालेको छ। पहिले चाहिँ हामीले गरेनौँ, पहिले पनि एकदम ठुलो परियोजना जुन दुधकोसीको पानी लिफ्टिङ गरेको अवस्था छ, 7 लिफ्ट गरेको छ, त्यो पनि पूर्ण रूपमा सञ्चालनमा छैन। सञ्चालन हुँदाको बखतमा पनि के देखिन्छ भने अब त्यो बिजुलीको बिल तिर्न महसुल तिर्न पनि त्यहाँको आम नागरिकको सबैको जनस्तर एउटै प्रकारको छैन, त्यसकारणले त्यो पनि निकै महँगो जाने भएको हुनाले यो वर्ष नगरसभाले विद्युतको महसुलमा केही छुट ल्याउने खालको चाहिँ हामीले बजेट पनि विनियोजन गरेको छौँ, व्यवस्थापनको लागि पनि हामीले काम गरिरहेको छौँ र खानेपानीमा अधिकांश नगरपालिकाको बजेटले काम गरिरहेको छौँ र सिँचाइ पनि यो वर्ष खानेपानी सिँचाइ गरेर गत वर्ष पनि हामीले 3 करोडको काम गऱ्यौँ, यो वर्ष पनि हामीले छुट्याएका छौँ। भएको मुहानलाई संरक्षण गर्ने अलिक बढी भएकोलाई चाहिँ बस्तीसम्म पुर्याउने कामहरू हामी नगरपालिकाले गरिरहेको अवस्थाहरू छ र रोड म्यापको कुरा जहाँसम्म छ हामीलाई अलि इसी मोडले पनि हामीलाई टेक्निकल्ली सपोर्ट गर्नुभएको थियो भने यो विषयमा ओरिएन्टेसनदेखि लिएर सेमिनारमा भाग लिने अनुभवहरू सेयरिङ गर्ने उहाँहरूले पहिले गरेको पालिकाको अनुभवहरू पनि हामीले हेऱ्यौँ, भिडियोमा हेऱ्यौँ। जस्तो काभ्रेमा सुक्खा ठाउँमा उहाँहरूले चाहिँ यही भनौँ न मुहान संरक्षणको कुरामा चाहिँ काम गर्नुहुँदाखेरि त्यो अघिल्लो पिक्चर र पछिल्लो पिक्चरमा हामीले धेरै फरक पायौँ। त्यसकारण पनि हामीलाई चाहिँ के चाहिँ आत्मबल बढ्यो भने गर्दा हुने रहेछ भन्ने पनि भयो। त्यसरी नै चाहिँ हामीले त्यो लर्निङबाट पनि हामीले चाहिँ काम गर्ने चाहिँ कोसिस गरिरहेको छ।
1: जैविक विविधता संरक्षणको लागि पनि पानी चाहिन्छ, पर्यावरण संरक्षणको लागि पनि पानी चाहिन्छ, होइन, अनुकूलनका लागि पनि त पानी नै चाहियो नि, होइन। त्यो अर्थमा पानीको मुहान सुक्दा सबैभन्दा बढी मर्का चाहिँ महिलालाई पर्छ भनिन्छ, त्यसै गरी त्यसपछि बालबालिका र त्यसमा पनि सीमान्तकृत समुदाय अथवा पछि परेको अथवा पछि पारिएका समुदाय बढी यसबाट पीडित हुन्छन् भनिन्छ। यो नयाँ योजनाले उनीहरूको सहभागिता र राहतलाई कसरी समेटेको छ, समेट्न सक्छ सक्दैन?
2: अब यो योजनाले त बिल्कुल आम जनसहभागिताको कुराहरूमा समेट्ने कोसिस हुन्छ नै, तर यसको अभावमा पर्ने प्रत्यक्ष असर भनेको यही नै हो, खास गरेर महिला, त्यस पछाडि अब सीमान्तकृत समुदाय, खास गरेर महिला नै पर्छन्। किनभने पानीको कुरा, घरको कुरा महिलासँग चाहिँ हिजो सामाजिक रूपदेखि नै एउटा सामाजिक कानुन जस्तो बनेको छ कि त्यो सबै जिम्मा महिलाको जस्तो। अनि बालबालिकाको सन्दर्भमा अब मेरो पालिकामा चाहिँ मुहान टाढा हुने अनि त्यस पछाडि डोकोमा बोक्न जानुपर्ने, बिहान विद्यार्थी चाहिँ पानी लिन जाने आएर थाकेको हुन्छ, बल्ल खाना खाएर विद्यालय टाढाको दुरीमा जान्छ अनि सुत्छ, उसले पानीको लागि दुःख गर्नुपर्छ। यस्तो समस्या आफ्नो पालिकामा भएपछि मैले यो ठाउँहरू सबै पहिचान गरेँ। म नगर प्रमुख भएपछि केही त्यस्तो मारमा परेको विद्यालयहरू थिए र त्यो विद्यालयमा हामीले के गर्यौँ भने आकाशबाट परेको पानीलाई चाहिँ तपाईँको शुद्धिकरण गरेर कम्तीमा 400 विद्यार्थी भएको विद्यालयमा आकाशको पानी सङ्कलन गरेर शुद्धिकरण गरेर कमसेकम पानी चाहिँ विद्यालयमै पिउन सक्ने वातावरण सृजना गऱ्यौँ। जुन विद्यालयमा एकदमै टाढा विद्यार्थीहरूले पानी भर्न जानुपर्ने र घरमा धाने र विद्यालय आउनुपर्ने समस्या थियो, त्यो समस्या भएको ठाउँमा पनि गएर हामीले खोलामा पानी यति धेरै बगेर गएको रहेछ, होइन, हामीले देखेनौँ। र यही मुहान चाहिँ तपाईँको पहिचान रोड म्यापकै कुराले त मलाई छोयो। त्यस पछाडि मुहान खोज्दै जाँदाखेरि पानी छ, नगरपालिकाको स्रोतले 2 वर्षको बजेट छुट्याएर अहिले त्यो विद्यालय नजिकै हामीले चाहिँ पानी करिब 60 घरलाई खुवाउने अन्तिम चरणमा छौँ। हामी सबै लाइन विस्तार भइसक्यो, पाइपहरूको विस्तार भइसक्यो, अब खालि ट्रान्सफर्मर ल्याएर तपाईँको विद्युत जडान गरेर अनि नागरिकको घरमा पुर्याउने कामहरू असोसम्ममा हामी सक्छौँ। त्यही दुःख देखेर भनेपछि यो परियोजना भनेको इसी मोडले पनि मलाई सेमिनारतिर बोलाएर मलाई त्यो ज्ञान भयो र मैले त्यो अभावहरू पूर्ति गर्ने सन्दर्भमा मलाई थप मद्दत पुगेर त्यसरी काम गरिरहेको अवस्थाहरू छ। भने सीमान्तकृत समुदाय भनेको एउटा माझी बस्ती छ हाम्रो, त्यो माझी बस्तीमा तलतिर पानी कोसीमा छ, मासी र सुक्खा छ, उहाँहरू काम पनि त्यति नगर्ने, आम्दानी पनि नलिने, तर हामीले डिसिआरएल परियोजना जो चाहिँ युएनडिपीको फन्डिङमा त्यहाँ हामीले काम गऱ्यौँ, सोलर लिफ्टमा काम गऱ्यौँ र अहिले त्यो एरिया हराभरा भएको छ। जहाँ सीमान्तकृत बस्तीले काम गर्न थालेर आम्दानी लिन थाल्नु भएको छ त्यो भनेको सौभाग्यको कुरा हो। त्यसरी हामीले काम गरिरहेको अवस्था छ र अल्टिमेटली यसको चाहिँ भनौँ न यो पानीको अभावले अथवा प्रकृतिमा परेको समस्याले तल जरा भनेको बालबालिका महिला दलित अहिले त ज्येष्ठ नागरिक पनि थपिएको छ। हेर्नुहोस् किन ज्येष्ठ नागरिक थपिएको छ भने युवा जति वैदेशिक पलायनमा घरमा बुवामा हुनुहुन्छ। अहिले को मारमा पर्यो भन्दाखेरि त हिजो महिला बालबालिका सीमान्तकृत भन्दा आज थप्नुपर्ने विषय भनेको ज्येष्ठ नागरिक पर्नु भएको छ। तर यो सबै समस्याहरूको समाधान एक्लैले सम्भव छैन। होइन अहिले त यो मुलुकमा तीन तहको सरकार छ, नजिकको सरकार स्थानीय सरकार भयो जसको नेतृत्व मैले गरिरहेको छु भने सङ्घीय सरकार प्रदेश सरकारहरूले पनि मेन ढङ्गले जसरी एउटा भनौँ न साझेदार संस्था विकास साझेदार संस्था र स्थानीय सरकार जत्तिको सिरियस भएर सङ्घ प्रदेशको सरकार लाग्ने भने यो समाधान गर्नलाई कुनै समस्या होइन। यो प्राकृतिक विपदहरू यसै आएको पनि त छैन नि त, मानवीय कारणले आएको छ हो। त्यो कुरालाई चाहिँ जडसम्म पुग्ने काम सङ्घीय सरकार र प्रदेश सरकारको चाहिँ ध्यान पुगेको मलाई लाग्दैन।
1: पानी लिफ्टिङको कुरा गर्नुभयो होइन, तर जहाँसम्म लिफ्टिङको कुरा छ यो रोसीको वरपरको क्षेत्रमा होइन लिफ्टिङ गरेर पानी लाँदा त्यो दिगो भएन पछि प्राकृतिक विपदले त्यसलाई समस्या अझ समस्या थप्ने पनि हुन्छ, त्यता पनि विचार पुर्याउनु पर्छ। त्यो भन्दा त प्राकृतिक रूपमा नै मुहानहरूलाई फेरि पुनरुत्थान गर्नु नै सहज र राम्रो, अलिकति दिगो होला होइन र
2: त्यो त एकदमै जो चाहिँ भनौँ न मुहानबाट जसरी संरक्षित भएर आएको पानी पिउनलाई त्यति सजिलो छ, सरल छ, सुलभ छ, लिफ्टिङ त्यस्तो भर पर्दो छैन। तर विकल्प के त, विकल्प दिन पनि सकिँदैन, त्यसकारण हामीले लिफ्टिङ पनि गरिरहेको छौँ, मुहान संरक्षणको काम पनि गरिरहेको छौँ। र अर्को कुरा चाहिँ अब यो आकाशबाट झरेको पानी सङ्कलनको लागि जस्तो मेरो पालिकामा त धेरै चाहिँ तपाईँको नागरिकको घरमा जस्ताको छाना पनि छैन होइन। अस्तिको चाहिँ तपाईँको एकदमै ठुलो हावाहुरी आयो जुन बेला मेरो नगरपालिकामा 150 घरधुरी जतिको छाना उडायो, नागरिक चाहिँ खुल्ला आकाशमा बस्नु पर्यो। त्यस पछाडि हामीले चाहिँ नगरसभाले बजेट संशोधन गरेर एक घर एक जस्ताको अभियान ल्यायौँ र धेरै घरमा हामीले चाहिँ अहिले त्यो प्रयास गरेको छौँ। र सँगै उहाँहरूलाई के भनेको छौँ भन्दाखेरि चाहिँ आकाशको पानी चाहिँ भनौँ न यो जस्ताबाट घरबाट झर्ने पानीलाई सङ्कलन गर्ने र हामीले उहाँहरूलाई सङ्कलनको लागि हिलटेक होइन वितरणसम्म पनि गरेको छौँ, सबैलाई त छैन अधिकांशलाई। त्यसरी पनि हामीले चाहिँ अहिलेलाई दुःख टारिरहेको अवस्थाहरू छ भने अब लिफ्टिङ महँगो छ, टेक्निकल्ली समस्या छ, तर त्यसो भनेर नगर्यो भने झन् हामीसँग भएको मुहानलाई अहिले नै रिभाइभ हुने कुरा छैन, त्यसकारण समस्या समाधानको पाटोमा लागिरहेको अवस्था हो।
1: काभ्रेमा स्थानीय नागरिककै सहभागितामा हजारौँ मुहानको नक्साङ्कन गरियो अथवा भइसकेको छ होइन, तपाईँको पालिकामा मुहान पहिचान र पुनरुत्थानका लागि कस्ता प्रविधि वा स्थानीय ज्ञानको प्रयोग भइरहेको छ? हुन त तपाईँले गर्दैछु पनि भन्नुभयो र सहकार्य पनि भइरहेको छ होइन, सपोर्ट सङ्घ संस्थाहरूले गरिरहेको छ, तर प्रविधि वा स्थानीय ज्ञानको प्रयोग यसलाई अब मिलाएरै लानुपर्छ नि त होइन, समय अनुकूल बनाएर लानु पर्यो नि होइन, र स्थान अनुकूल बनाएर लानु पर्यो नि। त्यो सन्दर्भमा
2: खास गरेर हाम्रोतिर पहिलेदेखि भनौँ न यो आफ्नो मौलिक पहिचान होला, मौलिक संस्कृति होला, जुन बेला दसैँ र तिहारको चाहिँ बिचमा चाडपर्वमा आम चाहिँ भनौँ न गाउँलेहरूले त्यो बेला चाहिँ गोरेटो बाटो सफा गर्ने, मुहान सफा गर्ने जुन प्र्याक्टिसहरू थियो अहिले त एकदमै हट्दै गइरहेको छ। यद्यपि हामीसँग हाम्रो संरचनामा रहेको जुन अब यो तल्लो तहमा रहेर काम गर्ने हामीसँग एउटा संस्थाहरू हुन्छन् नगरपालिकाले नै निर्माण गरेको, त्यो संस्थाहरूलाई चाहिँ हामीले परिचालन गर्ने, उहाँहरूलाई सहभागिताको लागि अनुरोध गर्ने यो कामहरू गरिरहेको छौँ। अहिले हामीले यो सानोतिनो बजेटहरू अहिले पब्लिकले के भन्नुहुन्छ भने आफैले पनि क्या यहाँनिर मुहान कमसेकम यो कुवा छ, यो कुवाको लागि थोरै बजेट देऊ भन्नुहुन्छ क्या। त्यस्तो कुरालाई हामीले छुटाएको छैन, थोरै नगरपालिकाको चाहिँ बजेटमा उहाँहरूकै पूर्ण सहभागितामा मुहानलाई संरक्षण गर्ने कामहरू गरिरहनु भएको छ। भनेपछि पानी भनिसके पछाडि त्यहाँको सहभागिता बढ्ने वृद्धि हुने कामहरू भइरहेको छ। र यहाँले भन्नुभयो जस्तो रोड म्याप चाहिँ तयारीको लागि हामी चाहिँ छौँ, तर पूर्ण रूपमा बस्ती पुगेर पहिचानै गर्ने काम चाहिँ कम भएको छ। जहाँ चाहिँ अब त्यहाँको नागरिक नागरिकले यहाँनिर मुहान छ पानीको भन्नुहुन्छ, त्यहाँ हामी पुगेको पनि छौँ, अथवा जहाँ समस्या छ त्यहाँ खोजी गर्न हामी पुगेको छौँ, तर एघारैवटा वडामा चाहिँ बस्तीहरूमा चाहिँ कति मुहान छ भनेर अहिले यकिन गर्नको लागि चाहिँ त्यहाँसम्म पुगेको अवस्था छैन, प्लानिङमा चाहिँ जुटिरहेको अवस्थाहरू छ।
1: अब यो भौतिक पूर्वाधार निर्माण गर्दा पानीका मुहानहरू सुक्ने गरेको तपाईँले देख्नु भएको छ, त्यस्तो देखिन्छ होइन, यो विकास र मुहान संरक्षण बीच कसरी सन्तुलन मिलाउँदै हुनुहुन्छ त?
2: यो चाहिँ एकदमै जटिल विषय छ, गहिरेर हेर्नुपर्नेछ, जो गएको नजर पुग्दैन। किनभने हिजोको दिनमा यो सडकहरू नखन्दाखेरि जहाँ चौताराहरू थियो, जहाँ मुहानहरू थियो पानीको, होइन, त्यो कुराहरू संरक्षित थियो क्या, जहाँ चाहिँ एउटा पर्यावरणीय हिसाबले पनि उपयुक्त थियो। जुन बेला विकासको नाममा डोजर चल्न थाल्यो सडकको नाममा, होइन, अनि भूक्षय हुने, अनि माथिबाट सडक लाँदा तलको पानीको मुहानमा क्षति हुने, अनि त्यो चौताराहरू, त्यो चिनोहरू भत्किएर जाने, ठुलो ठुलो भनौँ न बरको रुखहरू नै, चौताराहरू नै त्यो विकासको नाममा केही नै होला जस्तो गरेर त्यो नै मासिने कामहरू चाहिँ नभएको होइन। अनि पछिल्लो चरणमा चाहिँ हामीलाई ज्ञान भयो कि हामीले विकासको नाममा प्रकृतिलाई विनाश गरिरहेको छौँ। त्यसपछि हामीले सडक खन्दाखेरि यस्तो कुराहरूलाई चाहिँ, प्राकृतिक कुराहरूलाई चाहिँ पहिचान गरेर कमसेकम त्यहाँको नागरिकसँग सरसल्लाह गरेर अगाडि बढ्न थालेको छौँ। होइन भने केही समय अगाडि चाहिँ ठुलो बरको रुखहरू, अनि त्यस पछाडि पानीको मुहान क्षति हुने कुराहरू अहिले नै पनि एकदमै अनि अहिले नै पनि सङ्घीय सरकारबाट केही सडकहरू यस्तो छ, अब मापदण्ड पुरा गर्ने सन्दर्भमा त्यसले ठुलो क्षतिहरू पुऱ्याएको छ। तलको माथि सडक खन्दा तल रहेको अर्को सडकलाई क्षति, रुखलाई क्षति, होइन, भूक्षय, खानेपानी चाहिँ पटक पटक तपाईँको मुहानलाई चाहिँ क्षति पुग्ने कामहरू भइरहेको छ। अब यसलाई संरक्षण गर्नको लागि त्यो मुहान हामीले कसरी प्राप्त गर्ने? बरु त्यहाँ खनिएको सडकबाट निस्किएको ढुङ्गा माटोको व्यवस्थापनको कुरा त्यहाँ प्लानिङमा जोडिएन, त्यसकारण पनि असर त नभएको छ भन्ने छैन, एकदमै ठुलो असर पुगेको छ। तर पनि नगरपालिकाले गर्ने सन्दर्भमा चाहिँ हामीले एकदमै विवेक पुर्याएर क्षतिलाई कम गर्ने हिसाबले हामी काम गरिरहेको छौँ।
1: अब समय हामीसँग त्यति धेरै छैन, होइन, कुराकानीको अन्तमा आइसकेका छौँ। अब विकास पनि चाहियो, पर्यावरण स्वच्छ हराभरा पनि राख्नु पर्यो, मुहान पुनर्भरण, वृक्षारोपण, मुहान संरक्षणका लागि पर्याप्त बजेट, प्रविधि वा दक्ष जनशक्तिको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ? यो त हामी कहाँ समस्या छ भनिन्छ नि त, होइन?
2: हामीसँग यो विषयमा, यो पुनर्भरणको सन्दर्भमा अस्तमा यहाँले भन्नुभयो जस्तै टेक्निकल टिम चाहिँ हामीसँग नभएकै हो। बरु भनौँ न एउटा मौलिक ज्ञान के, एउटा व्यावहारिक ज्ञान, एकजना कृषकले के भन्नुभयो भने अहिले त बारीहरू त बाँझो हुँदै गएको छ नि त, जमिनहरू त बाँझो छ। अब एउटै चाहिँ कारण उहाँहरूले दोस्नुहुन्छ, पानी छैन। मैले चाहिँ के भन्न थालेको छु भने पानी मात्रै होइन, बानी पनि छैन कि काम गर्ने, जनशक्ति पनि छैन, मानिस पनि छैन, होइन, पानी बर्सातमा त पर्छ तर पनि सुक्खै हुन्छ भन्ने सन्दर्भमा चाहिँ एक कृषकले मलाई के भन्नुभयो भने यस्तो हो नानी, पहिले हामी जमिन चाहिँ उपयोग गर्दा, खेतीपाती गर्दा कम्तीमा एक वर्षमा 3 पटक बारी चाहिँ खनजोत गर्थ्यौँ, र खनजोत गर्दाखेरि आकाशबाट झरेको पानी चाहिँ त्यहीँनेरि शोषिन्थ्यो र केही चिस्यान हुन्थ्यो। अहिले हामीले सबै बाँझो छोडेको छौँ जमिन, अनि माथि माथि पानी बगेर खोलामा झर्छ, नदीमा पुग्छ भन्नुभयो। एकदमै सोसिएन हो। हामीले टेक्निकल टिम मात्रै खोज्ने, विज्ञ टिम मात्रै खोज्ने होइन रहेछ क्या, एउटा लामो समयदेखि परम्परागत रूपमा माटोसँग, जमिनसँग, प्रकृतिसँग बाँचेको नागरिकलाई पो थाहा हुँदो रहेछ कि प्रकृति बचाउने कुरा त, हेर्नुहोस् होइन। त्यसकारण पनि हामीले त्यस्तो विज्ञ भन्दाखेरि पनि, टेक्निकल टिम भन्दाखेरि पनि चाहिँ जो चाहिँ ज्येष्ठ मान्छेहरू हुनुहुन्छ उहाँहरूबाट लिने रहेछ अनुभव, हस्तान्तरण हुनुपर्ने रहेछ हो। यो उहाँ कृषकले भनेको वर्डलाई मैले सम्झेर के गरेँ भने एटलिस्ट नगरपालिकाले चाहिँ जसले चाहिँ बाँझो जमिन राखेको छ त्यो बाँझो जमिन चाहिँ उपयोग गरे बापत, होइन, एक रोपनी, पाहाडमा त रोपनी चल्छ, एक रोपनी उहाँले काम गर्नुभयो भने 2,000 रुपियाँ उहाँलाई चाहिँ हामीले चाहिँ के गर्ने भन्दाखेरि पुरस्कार भन्ने एक हिसाबले, होइन, यो वर्ष हामीले त्यसरी समावेश गरेको छौँ। र अधिकांशले अहिले फलफुल लाउन थाल्नु भएको छ, झाडी फाड्न थाल्नु भएको छ, अहिले सामाजिक सञ्जालमा देखिन्छ कामहरू, है, फलानु ठाउँमा यसो गर्न थाल्यो, उसो गर्न थाल्यो, कमसेकम त्यो वर्षौँदेखि जरा गाडेर राखेको सेतो वनमारा छ, अब यो त वन मन्त्रालयको त कुरै नगरौँ के गर्छ भन्ने पनि थाहा हुन छोड्यो हामीलाई त, होइन, वन कार्यालय, वन मन्त्रालय हो नि त, सुक्खा छ ठाउँ, होइन, आएर त्यो ठाउँमा पहिचान भएको छैन, भइरहेको काठहरू यस्तो ठाउँहरू छ, हामी त नेपाल त यति धनी छ, त्यो प्रकृतिलाई उपयोग गर्ने कानुन बनाउन सकेको छैन, होइन, यस्तो कुराहरू छ नि त। त्यस कारणले अहिले मेरो नगरपालिकामा चाहिँ उहाँ कृषकले भनेको शब्दले मैले चाहिँ यो वर्ष चाहिँ ल भाँजो जमिन जसले काम गर्नुहुन्छ उहाँलाई 2000 रुपियाँ भनिसके पछाडि 20 रुपियाँ पनि 30 रुपियाँ पनि काम गर्ने मान्छेहरू निस्किन थाल्नु भयो, युवाहरू पनि एकदम धेरै लाग्नु भएको छ भनेपछि यो चिज त त्यो त हिजोको एकजना मलाई कृषकले नभन्नु भएको भए त मेरो दिमागमा त त्यो त आउँदैन थियो, हेर्नुहोस्। अनि त्यसरी पनि गर्न सकिने रहेछ भन्न खोजे।
0: अब हाम्रो समय सकियो, अन्तमा जाँदा जाँदै के भन्नुहुन्छ रेडियो नेपाल सुन्ने श्रोता तथा विशेष गरेर गाउँघरमा बाँझो खेतबारीमा काम गर्ने कृषक महिला र विकासका पहरेदारहरू छ नि, विकास गर्नुपर्छ, रोड बनाउनुपर्छ भन्ने, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
2: वास्तवमा प्रकृतिलाई मास्ने कि बचाउने भन्ने सन्दर्भमा मानिसकै विवेकमा भर पर्छ र प्रकृतिसँग काम गर्ने जो जो सम्बन्धित निकायहरू छौँ ध्यान नपुगेको अवस्था देखिन्छ। विकासको लडमा डिमान्ड जुन आउँछ नागरिकको त्यसलाई पुरा गर्ने उहाँलाई सन्तुष्टि दिनको लागि छोटो समयमा त्यो त्यसमा हाम्रो लहर छ, त्यसलाई हामीले करेक्सन गर्न जरुरी छ। प्रकृतिलाई बचाउनको लागि उहाँहरूसँग कसरी इन्टरेक्ट गर्ने हो, एकदमै दिगो विकासको लक्ष्यलाई पुरा गर्नको लागि पनि हामीले सोच्नुपर्ने अवस्थाहरू छ, हेर्नुहोस् होइन। त्यस कारणले गर्दाखेरि म चाहिँ जो जो रेडियो नेपाल सुनिरहनु भएको छ कति राम्रो ठाउँहरूमा राम्रो प्र्याक्टिस पनि भएको छ होइन, त्यसलाई अनुसरण गरौँ। र आजको दिनमा मैले जुन मेरो आफ्नो हाल सितुवा छु नगरपालिकाको प्रकृतिसँग जीवसँग अथवा हाम्रो अवस्थाको विषयमा पानीको विषयमा कुरा गर्ने अवसर जुन प्राप्त भएको छ, सुन्नुहुने महानुभावहरूले मलाई सुझाव सल्लाह पनि दिन सक्नुहुनेछ र विकास साझेदार संस्थाहरू सरकार लगायत सरकार निकायहरूले अब प्रकृतिलाई मास्ने होइन प्रकृतिलाई बचाउने अभियानमा हामी लाग्नुपर्छ, तब मात्रै हाम्रो भलो हुनेछ। प्रकृति पर्यावरण मासिँदै जानु भनेको अल्टिमेटली मान्छेको जीवन नै नरहनु हो।
0: मुहान जोगाउनु भनेको हाम्रो गाउँ सहर र भावी पुस्ताको भविष्य जोगाउनु हो। स्थानीय तहको यो अग्रसरता र प्रतिबद्धता प्रशंसनीय छ। आशा छ यो मुहान क्षेत्र संरक्षण तथा व्यवस्थापन रोडम्याप अन्य पालिकाहरूका लागि सफल उदाहरण बनोस्। आफ्नो अमूल्य समय हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले दिनुभएकोमा विचार तथा संवादका लागि हार्दिक धन्यवाद, आभार उहाँलाई। तपाईँले रेडियो नेपालको प्रस्तुति पर्यावरण र जीवन कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई पनि धन्यवाद। मुहान जोगाउँ पानीको सङ्कट टारो हवस् त। प्रविधि संयोजक मिनर्भा बज्राचार्य अनि म रत्न चौधरी पनि बिदा हुन्छु। नमस्कार।

0: सरकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र मोहम्मद असलम। आदरणीय श्रोता, नेपालको पुरानो पार्टी नेपाली काङ्ग्रेसको 15 महाधिवेशन हिजोबाट सुरु भएको छ। यही असोज 22 गतेसम्म चल्ने महाधिवेशनले काङ्ग्रेसको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ। महाधिवेशन अन्तर्गत आज र भोलि बन्द सत्र चल्नेछ भने 22 गते मतदान हुने कार्यक्रम रहेको छ। यो अवस्थामा अब नेपाली काङ्ग्रेस कसरी अगाडि बढ्छ, महाधिवेशनको बन्द सत्रमा के कुराहरूमा छलफल हुन्छ र जनसम्पर्क समितिहरूको विषयमा नेपाली काङ्ग्रेस कसरी अगाडि बढ्छ भन्ने विषयमा कुराकानी गर्नको लागि हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता, नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान सभापति आनन्द विष्ट। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद मगनजी।
0: नेपाली काङ्ग्रेसको 15 महाधिवेशन सुरु भएको छ, यो हुँदै गर्दाखेरि पछिल्लो समय जनसम्पर्क समितिहरूलाई पनि अलि बढी महत्व दिएका कुराहरू आइरहेका छन्। यहाँ त लामो समयसम्म जनसम्पर्क समितिमा बसेर काम गर्नुभयो, ड्यासपोराले कसरी समेटेको छ?
1: यो हामी सबैको लागि एउटा गर्वको क्षण पनि हो। हिजो तपाईँले देख्नुभयो 15 महाधिवेशनको उद्घाटन सत्र अत्यन्तै उत्साहप्रद भव्य सभ्य तरिकाले र देशभरिका सम्पूर्ण नेपाली दाजुभाइहरूको यो चासो र चर्चाको विषय रह्यो र हिजोको काठमाडौँको राजधानीमा हिजो देशै उर्लिया जस्तो महसुस भयो हामीलाई र अत्यन्त गर्व पनि लाग्यो नेपाली काङ्ग्रेसको एउटा कार्यकर्ता भएको नाताले। र विशेष गरी अब यहाँले भने जस्तै अब अहिले म लामो समयदेखि नेपाली काङ्ग्रेसको 11 महाधिवेशन, 12 महाधिवेशन, 13 महाधिवेशन, 14 महाधिवेशन र 15 महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको रूपमा, अहिले 15 महाधिवेशन हाम्रो महासमिति सदस्यको चयन भएको छैन र चारचोटि महासमिति सदस्य भएर पाँचौँचोटि महाधिवेशन प्रतिनिधि, त्यो पनि मैले आफ्नो कैलालीको क्षेत्र नम्बर 4 जहाँ मैले 82 निर्वाचनमा प्रतिस्पर्धा, फागुन 21 निर्वाचनमा प्रतिनिधि सभा निर्वाचनमा आफै उम्मेदवार भएर प्रतिस्पर्धा गरेको थियो, त्यो आफ्नो क्षेत्रबाट सर्वाधिक मत ल्याएर त्यो क्षेत्र सात दाजुभाइ जिनले मलाई 15 महाधिवेशनमा पठाउनु भएको छ। र मैले लामो समयसम्म यहाँले भने जस्तै विदेशमा रहेका नेपाली काङ्ग्रेसका आम समर्थक शुभेच्छकहरूलाई नेपाली जनसमितिको माध्यमबाट पार्टीसँग कनेक्ट गराउने काम र पार्टीसँगको सहकारी गर्ने काममा मैले नेतृत्वदायी भूमिका निर्वाह गरेको थिएँ। र अहिले चाहिँ मलाई खुसी पनि के लागेको छ भने तपाईँको लामोदेखि समयदेखि सङ्घर्ष गरेर हामीले नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिमा विदेशमा रहेका नेपाली काङ्ग्रेसका समर्थक शुभेच्छकहरूको पनि त्यसमा सहभागिता हुनुपर्छ भनेर हामीले लामो लडाइँ लगाएको थियौँ र त्यसको लागि चाहिँ अहिलेका हाम्रो सभापति गगन कुमार थापाजी, उपसभापति विश्वप्रकाश शर्माजी लगायत केन्द्रीय कार्य समितिले अहिले चाहिँ जनसमितिबाट 6 प्रतिनिधित्व हुने गरी यो प्रान्तीय हिसाबले, महादेशको हिसाबले 6 साथीहरू त्यहाँ स्पर्धा हुने चाहिँ मैले त्यो सङ्घर्षको लागि लामो समय लडेँ, साथीहरूको अहिले त्यो अधिकार पाउनुभएको थियो, सधैँ भोट दिन आउनुहुन्थ्यो, यो पालि चाहिँ भोट माग्नु पनि आउनु भएको छ भनेपछि म चाहिँ अब अहिले मेन स्ट्रिममै नेपालमै राजनीति गरेर हुनाले अहिले मैले साथीहरूलाई सबैलाई शुभकामना शुभेच्छा दिन चाहन्छु र म आफू चाहिँ अब यो खुल्लामा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिको खुल्ला प्रतिस्पर्धामा यहाँ आफ्नो उपस्थिति जनाएको छु। र मलाई विश्वास के छ भने तपाईँको लामो समयसम्म बसेर नेपालमा 62-63 आन्दोलन होस्, 2046 जनआन्दोलनदेखि सङ्घर्षरत व्यक्ति भएको नाताले मैले चाहिँ आफ्नो भूमिका पार्टीभित्र मुलुकमा अप्ठ्यारो पर्दाखेरि, गाह्रो साह्रो पर्दाखेरि होस् या तपाईँको मुलुकलाई कुनै पनि सङ्कट पर्दाखेरि मैले आफ्नो एउटा पार्टीको माध्यमबाट, नेपाली काङ्ग्रेसको कार्यकर्ताको माध्यमबाट मैले सधैँ यो देशको सेवाको लागि तल्लीन भएर लागेको छु। पाँचचोटि महासमिति सदस्य भइसकेको व्यक्ति हुनाले अब मैले केन्द्रीय कार्य समितिभित्र मेरो भूमिका सशक्त हुनुपर्छ भनेर मैले आफ्नो भूमिका खोजी गरिरहेको छु अहिले मगनजी।
0: केन्द्रीय कार्य समितिमा पनि उम्मेदवारका कुरा यहाँले गर्नुभयो, हुन त यहाँले हिजो नै पत्रकार सम्मेलन गरेर त्यसको जानकारी गराइसक्नु भएको छ। हामी जनसम्पर्क समितिको योगदानका विषयमा पनि चर्चा गर्दैछौँ। विश्वका विभिन्न देशमा रहेका नेपालीहरूले पार्टी, लोकतन्त्र र नेपालको आर्थिक सामाजिक क्षेत्रको विषयमा अथवा आर्थिक क्षेत्रको लागि ठुलो योगदान दिइरहेको अवस्थामा काङ्ग्रेसले उनीहरूको योगदानलाई पार्टीको नीति निर्माणमा कसरी संस्थागत गर्न सक्छ? आखिर 6 केन्द्रीय सशस्त्र दिएर मात्र संस्थागत हुन्छ या कि फरक ढङ्गले अगाडि बढ्नु पर्नेछ?
1: यो अलिकति यो ग्लोबल कम्युनिटीलाई, डायस्पोरा कम्युनिटीलाई कसरी पार्टीको मेन स्ट्रिममा चाहिँ ज्यादाभन्दा ज्यादा तरिकाले समाहित गराउने र कसरी कनेक्ट गराउने भन्ने एउटा मुद्दा थियो। त्यसमा चाहिँ के भने अब केन्द्रीय कार्य हामीले विगतको हाम्रो प्र्याक्टिस के थियो भने तपाईँको नेताहरूलाई चाहिँ यसो भनिदिनु होला, उसो भनिदिनु होला, केन्द्रीय समितिमा तपाईँहरूले हाम्रो कुरा राखिदिनु होला भन्ने खालको ग्लोबल डायस्पोरा कम्युनिटीको एउटा खालको त्यो बेलाको अवस्था त्यो थियो भने अहिले आफै स्वयं आफू प्रतिनिधि भएर आफ्नो कुराहरूलाई नेपालको रेमिटेन्सको मात्र कुरा होइन, विदेशमा रहेका तपाईँको योग्य, सक्षम र तपाईँको विज्ञ व्यक्तित्वहरूलाई नेपालमा ल्याएर कसरी उहाँहरूको सिप, ज्ञान र क्षमतालाई चाहिँ आफ्नो देशको विकासको लागि यहाँको तपाईँको उहाँहरूले सिकेका कुराहरूलाई यो आफ्नो मातृभूमिमा कसरी इम्प्लिमेन्ट गर्ने भन्ने कुराहरूमा चाहिँ ग्लोबल कम्युनिटीमा चाहिँ अहिलेको चाहिँ यो पार्टीको नीति, नयाँ नीतिमा चाहिँ यसरी सामेल गर्नुपर्छ भन्ने कुराको लागि पनि हाम्रो अहिले सङ्घर्ष रहन्छ। र विशेष गरी मैले चाहिँ यो अब जनसम्पर्क समितिको विषयमा यहाँले भने जस्तै जनसम्पर्क समितिहरूको विषयमा जनसम्पर्क समितिका साथीहरूले गर्नुहुन्छ, म आफै नै मेन स्ट्रिममै नेपालमै ज्यादा फोकस गरिरहेको हुनाले मैले चाहिँ साथीहरूलाई सहयोग गर्ने काम गर्छु र उहाँहरूलाई ग्लोबल कम्युनिटीलाई चाहिँ कनेक्ट गराउने काममा मेरो अहम भूमिका रहनेछ, किनकि अहिले विश्वभरि रहेका नेपालीहरूले अत्यन्तै योग्य क्षमतावान योग्य व्यक्ति र धेरै कुरा गर्न सक्ने उहाँहरूको अनुभवले नेपालमा आएर धेरै कुरा गर्न सक्ने व्यक्ति अरू त्यहाँ डायस्पोरा कम्युनिटी हुनुहुन्छ, उहाँहरूलाई कसरी कनेक्ट गराउने भन्ने विषयमा चाहिँ मेरो
0: विदेशमा रहेका नेपालीहरूले हामीले पनि मतदान गर्न पाउनुपर्छ, जुन निर्वाचनमा भाग लिन पाउनुपर्छ भनेर विगतदेखि नै आवाज उठाइरहेको अवस्था छ। यहाँ त अमेरिकामा बस्नुभयो, त्यहाँ त्यस्तो किसिमको सिस्टम पनि छ, तर यसको लागि नेपालको पुरानो पार्टी नेपाली काङ्ग्रेस चाहिँ अहिलेसम्म पहल गरेन भन्ने आरोप लाग्दै आएको छ। यहाँ त्यो पार्टीको नेता हुनुहुन्छ,
1: नेपाली काङ्ग्रेसले पहल गरिसकेको छ हजुर, त्यो चाहिँ तपाईँको नेपाली काङ्ग्रेसकै पालामा पहल गरेर सर्वोच्च अदालतले सहित चाँडोभन्दा चाँडो प्रवासमा रहेका नेपालीहरूलाई मतदान अधिकारको लागि त्यो वातावरण भन्ने कुरा नेपाली काङ्ग्रेसकै पालामा भनेको र सर्वोच्च अदालतले त्यो कुरा सरकारलाई नेपाल सरकारलाई त्यो कुराको चाहिँ आदेश पनि जारी गरिसकेका छ हजुरको चाँडोभन्दा चाँडो चाहिँ कसरी त्यहाँ सम्भव छ डिजिटल माध्यमबाट होस् या तपाईँ कन्सुलेट एम्बेसीको माध्यमबाट होस्
0: हजुर यो विषयमा कुराकानी हुन्छ आज छलफल हुन्छ
1: होइन कुरा किन त्यो त मेन एजेन्डा नै हुन्छ साथीहरूको बाहिरको साथीहरूको हुन्छ हाम्रो पनि मेरो पनि त्यसमै फोकस रहन्छ त्यो कुराहरूमा।
0: यहाँ पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्छ र विदेशमा रहेका प्रवासी नेपालीहरूको पक्षमा पनि यहाँले वकालत गर्दै आउनु भएको छ, तर यो भन्दै गर्दाखेरि नेपाली काङ्ग्रेसको अधिवेशन हिजोबाट सुरु भयो तर एउटा पक्ष अहिले पनि अधिवेशनमा सहभागी हुन सकेको छैन, त्यसले गर्दाखेरि मञ्चमा बस्ने नेताहरूमा एक किसिमको उत्साह होला, बाहिर रहेका दर्शक दीर्घामा रहेका नेता कार्यकर्ताहरू थिए उहाँहरूको मनमा त्यति खुसियाली छाउन नसकेको आभास भयो नि यहाँलाई?
1: होइन असाध्यै अप्ठ्यारो परिस्थिति महसुस भयो सबैलाई, हामी के भने हाम्रो सबै नेता शेरबहादुर देउपादेखि लिएर नेपाली काङ्ग्रेसका सिनियर नेताहरू हिजो महाधिवेशनमा नेता खल्लो महसुस भएको छ, तर पनि अब के भने एउटा प्रक्रिया हो, पार्टीको एउटा पार्टी चल्नुपर्छ, अगाडि बढ्नुपर्छ, मुभ फरवर्ड गर्नुपर्छ, नेपालको सर्वोच्च अदालतले नेपालको निर्वाचन आयोगले अहिलेको समय हाम्रो विशेष महाधिवेशनबाट आयोग कार्य समितिलाई नै केन्द्रीय कार्य समितिलाई नै मान्यता दिएर अगाडि बढ भन्ने परिस्थितिमा हामी सबैजना पार्ट नेपाली काङ्ग्रेसको सानिपाको बिपी स्मृति भवन जहाँ बिपी कोइरालाको आत्मा रहेको छ, तपाईँको हाम्रो चार तारे झन्डा रुखदेखि लिएर पार्टीको आधिकारिकता जहाँ छ हामी सबै कार्यकर्ताको त्यहाँ नै एउटा खालको सेन्टिमेन्ट जोडिएको हुन्छ र बाहिर रहेका अग्रज नेताहरू पार्टीका साथीहरू सबै मेन स्ट्रिममा आउनुपर्छ र उहाँहरूलाई पनि समाहित गर्नुपर्छ भन्ने कुरा हाम्रो मान्यता छ, कसैलाई बाहिर राखेर कसैलाई चाहिँ तपाईँको कसैलाई इग्नोर गरेर अगाडि बढ्यो भने मलाई लाग्छ पार्टी मजबुत हुँदैन, त्यसमा हाम्रो सधैँ सभापति गगन कुमार थापाजीले पहल कदमी गरिरहनु भएको छ, अझ पहल कदमी गरोस् भन्ने हाम्रो सधैँ चाहना छ, हामीले सधैँ त्यसको लागि हामीले प्रेसर पनि बिल्डअप गरिरहेको छौँ र हिजोको माहौलमा पनि हाम्रो त्यहाँ नेताहरू सबैको आदरणीय नेता पूर्व प्रधानमन्त्रीजी पूर्व सभापति शेरबहादुर देउपाजीको उपस्थितिको लागि पनि हामीले धेरै आशा गरेका थियौँ तर त्यो कुरा सम्भव हुन सकेन, अब चाँडोभन्दा चाँडो त्यो कुराको निवारण गरेर चाँडोभन्दा चाँडो सबै एक मञ्चमा उभिने एउटै ठाउँमा उभिने एउटै बिपी स्मृति भवन सानेबामा बस्ने वातावरण बनोस् भन्नको लागि शुभकामना शुभेच्छा र हाम्रो अनुरोध पनि छ र त्यसको लागि हामी दबाबमूलक सधैँ दबाब दिइरहनेछ भन्ने कुरा पनि राख्न चाहन्छु।
0: महाधिवेशन नियमित प्रक्रिया यो भइरहेको छ तर महाधिवेशनले सन्देश के दियो भन्ने कुरा महत्त्वपूर्ण कुरा हो, यो महाधिवेशनले खास दिन खोजेको सन्देश के हो?
1: मुलुकको बदलिदो परिस्थितिमा तपाईँको यो जेएनजीको मुभमेन्ट पछि युवाहरूले जुन खालको यो देशको मेन स्ट्रिममा चाहिँ अब युवाहरूले चाहिँ भूमिका खोजिरहेका छन् त्यो सबैभन्दा पहिला त नेपाली काङ्ग्रेसको 15 महाधिवेशनले युवाहरूको भूमिकालाई सम्बोधन गरेको छ, तपाईँको 35 वर्षभन्दा कम उमेर समूहका व्यक्तिहरूलाई चाहिँ केन्द्रीय कार्य समितिमा उल्लेखनीय सङ्ख्यामा उपस्थित गराएर उहाँहरूको भूमिका सशक्त रूपमा नेपाली जनताको चाहना अनुसार र युवाको चाहना अनुसार पार्टीमा विगतका दिनमा देखिएका विगत विसङ्गतिहरूलाई कसरी सुधार्दै जाने र पार्टीलाई नयाँ ढङ्गबाट कसरी अगाडि बढाउने नयाँ सिराका साथ जनताको भावना अनुसार तपाईँको मुलुकको आवश्यकता अनुसार र तपाईँको नयाँ परिवेशमा पार्टीलाई चाहिँ जनताको बिचमा कसरी सशक्त रूपमा प्रस्तुत गर्ने अब चाहिँ तपाईँको नीतिगत हिसाबले पार्टीलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा यो महाधिवेशनले नीतिको महाधिवेशनको रूपमा यसलाई हेरिएको छ। मलाई लाग्छ यसले चाहिँ अत्यन्त महत्त्वपूर्ण भोलि हाम्रो 21-22 गते हाम्रो 15 महाधिवेशनको समापनसँगै आफ्नो आफ्नो जिल्लामा आफ्नो दूरदराज गाउँघरमा फर्किँदै गर्दाखेरि कार्यकर्ताहरूले माध्यम प्रतिनिधिहरूले हाम्रो नेताजीहरू हुन्छ स्थानीय नेताहरू हुन्छ उहाँहरूले चाहिँ एउटा सशक्त तपाईँको सन्देश लिएर जानुहुनेछ, नयाँ उत्साहका साथ नयाँ जोस जागरका साथ आफ्नो वडाहरूमा टोल इकाइहरूमा पस्नुहुनेछ र पार्टीको सङ्गठनलाई मजबुत बनाउनेछ भन्ने कुरामा मैले विश्वास लिएको छ।
0: हरेक कार्यकर्ताले प्रश्न गर्न सक्ने पार्टी बनाउनु पर्छ भनेर पार्टी सभापति भन्दै आउनु भएको छ, हिजो उहाँ प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो भने अब जवाब दिने ठाउँमा हुनुहुन्छ, हिजो भन्दै गर्दाको कुरा अथवा आफू जिम्मेवारीमा हुँदै गर्दाखेरिको कुरा र जिम्मेवारी नहुँदाखेरिको कुरालाई व्यवहारमा उतार्न कतिको चुनौती छ?
1: होइन एकदमै यो कुरा चाहिँ अब हामीले पनि यो कुराहरूको चाहिँ अब जसरी हाम्रो अहिलेको सभापतिज्यूले सशक्त रूपमा एउटा पार्टीभित्र पनि एउटा सशक्त आफ्नो के अरे आवाजले उहाँले प्रस्तुत गर्दै आउनुभएको थियो र उहाँलाई चाहिँ उसको प्रतिपक्षको जस्तो पार्टीभित्रको जुन खालको उहाँको जहिले पनि भूमिका रहेको थियो त्यसले चाहिँ के भने एउटा खालको पार्टीभित्र आफ्नो प्रश्न गर्नु पाउनुपर्छ र पार्टीभित्र चाहिँ तपाईँको सबै कुराहरू नेताले मात्र भनेको कुरालाई जय जयकार गर्नु हुँदैन भन्ने खालको जुन प्रवृत्ति थियो अब त्यो कुरा उहाँले त्यो हिजो उहाँले चाहिँ सुरुवात गरेको कुरा हो अब अरू कार्यकर्तालाई त्यो कुराको अनुसरण गर्नुपर्छ अब त्यो कुरालाई इम्प्लिमेन्टेसन गर्नुपर्छ सबै कार्यकर्ताले चाहिँ पार्टीभित्र देखिएका कमी कमजोरी केही छन् भने त्यसलाई प्रश्न उठाउनुपर्छ प्रश्न गर्न पाउनुपर्छ र त्यसको जवाब खोज्नुपर्छ त्यसलाई सङ्घर्ष गर्नुपर्छ भन्ने मान्यता छ मेरो र मलाई लाग्छ तपाईँको अब पार्टीभित्र केही न केही परिवर्तन आउँछ नयाँ जो जागरण साथ अहिले मुलुक वास्तवमै धेरै परिवर्तन खोजिरहेको छ तपाईँको परम्परागत उसलाई चाहिँ मान्यतालाई चाहिँ तपाईँको सम्मान गर्दै अब नयाँ उसका साथ भिजनका साथ अगाडि बढ्नुपर्छ भन्ने खालको जुन आवाज छ त्यसैमा अगाडि बढ्छ जस्तो लाग्छ मलाई मुकुन्दी
0: तर अहिले पनि बिपी गणेशमान अथवा निधि परिवारको प्रतिद्वन्द्व भएको पार्टी के पार्टी भन्ने केही कानिसीहरू छन् र उहाँहरू महाधिवेशन भाग पनि नलिएको अवस्था छ तर उद्घाटन सत्रमा सभापति गगन थापाले उहाँहरूको आत्मा छ भन्नुभएको छ अझै पनि काङ्ग्रेस जनको बिचमा कहीँ कतै मनमा चाहिँ विभाजनको स्थिति देखिएको हो कि
1: बिपी गणेशमान कृष्णप्रसाद भट्टराई युजप्रसाद कोइला हामी सबै नेपाली काङ्ग्रेसका जति पनि सुवर्ण शमशेर नेपाली काङ्ग्रेस जति पनि हाम्रा अग्र पुर्खा नेताहरू हुनुहुन्छ उहाँका सन्तान हामी सबै सन्तान हो बायोलोजिकल्ली उहाँहरू उहाँहरूको छोरा होला नि तर तपाईँ सैद्धान्तिक सन्तान सबै हुन्छ त्यहाँ तपाईँको सैद्धान्तिक हिसाबले सम्पूर्ण देशभरिका कार्यकर्ताको त्यहाँ उपस्थित रहेको छ त्यो भन्नाले अब व्यक्तिगत हिसाबले को आयो आएन भन्दा पनि तपाईँको आउनु पर्थ्यो भन्ने कुरा फेरि मान्यता हो फेरि मेरो एक्सट्रिम लेभलमा तपाईँको आउनु भएन उहाँलाई लखट्नुपर्छ भन्ने कहिले पनि मान्यता रहँदैन उहाँहरू आउनुपर्छ उहाँहरू समेटिनुपर्छ उहाँहरूको भावनाको कदर हुनुपर्छ उहाँहरूको मागहरू चाँडोभन्दा चाँडो सम्बोधन हुनुपर्छ भन्ने कुरामा फेरि हामी सशक्त रूपमा सधैँ त्यहाँ हाम्रो आवाज रहिरहन्छ र हिजोको उसमा यहाँले भने जस्तै तपाईँ आइदिएको भए राम्रो हुन्थ्यो सबै नेताहरू आइदिएको भए सबै सदस्य सभापति तत्कालीन सभापति शेरबहादुर देवाजीदेखि लिएर सबै नेतागणहरू आइदिएको भए राम्रो हुन्थ्यो कार्यकर्तामा नयाँ उत्साह जागिन्थ्यो एकताको भावना कायम रहन्थ्यो तर अब त्यो कुरा हुन सकेन र चाँडो होस् भन्ने कुरा म फेरि पनि यहाँ यो हाम्रो अन्तर्वार्ताको माध्यमबाट चाँडो एकताको ऊ होस् भन्ने कुरामा चाहिँ म अनुरोध गर्न चाहन्छु त्यो सन्देश दिन चाहन्छु हजुर
0: अहिले पनि नेपाली काङ्ग्रेसका धेरै जिल्लाहरूमा अधिवेशन हुन सकिरहेको छैन प्रतिनिधि आउन सकिरहेका छैन अहिले पनि विवाद देखिएको छ तिनीहरूलाई कसरी समाधान गर्नुहुन्छ यहाँहरू
1: अब त्यो विषयमा केही जिल्लाहरूमा अहिले मलाई लाग्छ 15-16 जिल्लाहरूको क्षेत्रहरूको अहिले पनि ऊ आइसकेका छैन नतिजा हिजोसम्म आइसकेका थिएन केहीको व्यवस्थापन कसरी कुनै कुनै ठाउँमा निर्वाचनमा अलिकति समस्याहरू आएछन् त्यो समस्याको समाधानको लागि निर्वाचन केन्द्रीय निर्वाचन समिति लागिरहेको छ त्यसमा र त्यो चाँडोभन्दा चाँडो समाधान भएर सबैको सहभागिता होस् र सबै क्षेत्रबाट आउने प्रतिनिधिको सहभागिता होस् भन्ने हाम्रो चाहना हो त्यसमा चाहिँ अब केन्द्रीय कार्य समितिले पार्टीको केन्द्रले केन्द्रीय निर्वाचन समितिले त्यसमा चाहिँ पहल कदम गरिरहेको छ मुकुन्दजी
0: नेपाली काङ्ग्रेस हिजोको दिनमा दाईहरूको पार्टी अथवा अलिकति परिपक्व नेताहरू उमेरले देख्दा हेर्दाखेरि परिपक्व नेताहरू देखिन्थे मञ्चमा हिजो हेर्दाखेरि अलिक फरक दृश्य देखिएको छ यसले काङ्ग्रेसको पुनर्जागरण गर्न खोजेको हो या पुराना नेताहरूलाई विस्थापित गर्न खोजेको हो
1: विस्थापित कसरी हुन्छ उहाँहरूले लामो समयसम्म योगदान गर्नुभएको नेताहरू लामो समयसम्म पार्टीमा बसेर काम गर्नुभयो उहाँहरूले अवसर पाउनुभयो धेरै नै अवसर पाउनुभयो तपाईँको सधैँ अब एउटै व्यक्तिले मात्र सधैँ अवसर पाउनुपर्छ त्यो हाम्रो त्यो परम्परागत सोचभन्दा अलि माथि उठ्नुपर्छ अलिकति फरक सोचाइ हुनुपर्छ हिजो कति राम्रो भयो तपाईँको धेरै युवाहरूको त्यहाँ मञ्चमा तपाईँको देखियो उपस्थित देखियो त्यसले चाहिँ के भने एउटा तपाईँ वास्तवमै नेपाली काङ्ग्रेस पार्टीभित्र तपाईँको युवाहरूलाई युवाहरूले धेरै नै अग्रस्थान लिएका छन् र युवाहरू नेतृत्व लिन तयार छन् भन्ने कुरा सन्देश पनि दियो नि अब त्यसमा त अग्रज नेताहरू त्यसमा खुसी हुनुपर्छ हजुर त्यो कारण दुःख मान्ने होइन कि खुसी हुनुपर्छ अब हाम्रा सन्ततिहरूले हामीले सिकाइ स्कुलिङ दिएका हाम्रा भाइ बहिनीहरूले चाहिँ नेतृत्व लिए अगाडि बढिरहेका छन् पार्टीलाई चाहिँ अगाडि लान्छन् भन्ने कुरामा अग्रज नेताहरू खुसी हुनुपर्छ त्यसमा दुःखी हुनुपर्ने कारण केही छैन र मलाई त्यसो त्यो विषयमा कुनै पनि दुःख लागेको छैन किनकि यो तपाईँको एउटा लाइफ साइकल हो सधैँ एउटा मान्छे रहँदैन सधैँ एउटा व्यक्ति पदमा रहँदैन त्यस्तै एकपछि अर्को आउँछ अर्कोपछि अर्को आउँछ त्यो भन्नाले के भने युवाहरूले जुन खालको पार्टीभित्र टेक ओभर गरिरहेको छ त्यो असाध्यै सकारात्मक सन्देश हो र त्यसले चाहिँ नयाँ ऊर्जा थप हौसला पार्टीभित्र प्रदान गरेको छ
0: नेपाली काङ्ग्रेसमा महाधिवेशनहरूमा विचारका कुराहरू सिद्धान्तका कुराहरू आगामी दिनमा कसरी जाने भन्ने मार्गदर्शनका कुराहरू यो विषयमा छलफल हुन्थे पछिल्ला समयमा नेतृत्व चयनमा अथवा नेतृत्व कसरी हत्याउने भन्ने किसिमको एउटा होजबाडी चलेका पछिल्ला महाधिवेशनहरूमा देखिन्छ नेताहरू बन्द सत्रमा भन्दा पनि नेतृत्व कसरी आफ्नो पक्षमा पार्ने भन्ने कुराहरू लागेको देखिन्छ यहाँले पनि आज र भोलि बन्द सत्र कार्यक्रम चलाउने कुरा गर्दै गर्दाखेरि कतिको सम्भव छ विचारको विषयमा बहस हुने
1: त्यसमा हाम्रो विगतका अब मैले यहाँलाई अघि भने पाँचचोटि मैले महाधिवेशनमा प्रतिनिधित्व गरिसकेका व्यक्ति हुनाले त विशेष गरी त्यहाँ कमजोरी हाम्रो के रहन्छ भने तपाईँको अब चुनावको प्रक्रियामा धेरै नेताहरू सामेल हुन्छ बाहिर भित्र नीतिगत बहसहरू चलिरहेको हुन्छ विभिन्न फोरमहरू चलिरहेको हुन्छन् विभिन्न तपाईँको आफ्ना मुद्दाहरूमाथि बहस गर्नुपर्ने कुरा हुन्छ तर नेताहरूको चाहिँ ध्यान के रहन्छ भने कार्यकर्ता बाँदैछ प्रतिनिधिहरूको बिचमा गएर कसरी मत माग्ने भन्ने कुरामा त ध्यान दिन्छ, हलहरूमा चाहिँ सधैँ खाली रहने अवस्था हुन्छ। मलाई लाग्छ यो पाला चाहिँ अलिकति सबैको सहभागिता अनिवार्य सहभागिता जस्तो अवस्था वातावरण सिर्जना भएको छ, सबैले चाहिँ तपाईँको विभिन्न तपाईँ प्रदेश स्तरीय उहरू हलहरूमा छुट्याएको छ, सबैलाई तपाईँ समूहसम्म छुट्याएको छ, त्यही समूहभित्र आएका विचारहरूलाई चाहिँ त्यही आएका त्यो नीतिगत रूपमा अब यो पार्टीको दस्तावेज चाहिँ 15 महाधिवेशनको दस्तावेज सामेल गर्ने कुराहरूमा चाहिँ बढी फोकस होस् लाग्छ। मलाई त्यो पनि लाग्छ किन निर्वाचन भोट मत माग्ने कुराहरूमा सब कोही पनि व्यक्तिहरू तपाईँको यो छलफलमा सहभागी नभयो भने त्यसले चाहिँ पूर्ण रूपमा अब गर्नुपर्ने कुराहरू नीतिगत रूपमा सामेल गर्नुपर्ने कुराहरू छुट्न सक्छ, त्यही हुनाले सबैको सहभागी हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: नेतृत्वभन्दा नीतिमा केन्द्रित हुनको लागि अधिवेशनलाई कसरी व्यवस्थित गर्नु पर्ला, हुन त यहाँले केही कुराहरू त भन्नुभयो तर पनि यहाँहरूले भन्नु भने 5 पटक म महाधिवेशनमा सहभागी भइसकेँ भन्दै गर्दाखेरि विगतको अनुभवलाई हेर्दाखेरि विगतभन्दा कसरी फरक ढङ्गले प्रस्तुत हुनु पर्ला यो पालि?
1: असाध्यै यो पालाको च्यालेन्जिङ के छ भने त्यो यो कुराहरूमा चाहिँ अब सबैको यो 2-4 व्यक्तिको तपाईँको विचार मन्थन गरेर तपाईँको कुनै पनि नीति निर्माण गर्न सकिँदैन, त्यही भने किन सबैको एउटा साझा धारणा आइसकेपछि सबैको आफ्नो आफ्नो आफ्नो फिडब्याक दिइसकेपछि सबैले आफूले बुझेका कुराहरूलाई कसैले आफूले भोगाएका कुराहरूलाई चाहिँ पार्टीभित्र यी कुराहरू सुधार हुनुपर्छ, पार्टी यसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा सबैले आफ्नो विचार त्यहाँ प्रस्तुत गर्यो भने त्यसरी साझा विचारबाट एउटा ठोस निर्णय ल्याउन सकिन्छ। त्यही हुनाले मलाई लाग्छ यसो यो पालाको महाधिवेशनमा यो पालाको तपाईँको वैचारिक नीतिगत महाधिवेशन पनि भनेको हुनाले यो यसमा चाहिँ यो कुराहरूमा बढी फोकस हुन्छ जस्तो लाग्छ मलाई। मुकुन्दी,
0: निर्वाचन सर्वसम्मत हुन्छ या मतदान प्रक्रियामै जान्छ? अझै भन्ने हो भने बाहिर आएका कुराहरूलाई हेर्ने हो भने हिजोको संस्थापन पक्षका व्यक्तिहरू उहाँले चाहिँ फरक ढङ्गले अगाडि बढ्दैछन्, फरक टिम बनाउँदैछन् भन्ने कुराहरू पनि आइरहेको छ, फेरि काङ्ग्रेसभित्र त्यस्तै विवाद रहने हो कि भन्ने काङ्ग्रेसजनहरूमा चिन्ता पनि छ।
1: यसमा अब मलाई अब सभापति या तपाईँको उपसभापति अहिले हाम्रो वरिष्ठ उपसभापति भन्ने एउटा नयाँ चाहिँ बाट चाहिँ बन्द सत्रबाट पास गर्ने भन्ने कुरा आइरहेको छ। मलाई लाग्छ सभापतिको विषयमा या वरिष्ठ उपसभापतिको विषयमा त्यस्तो खालको चाहिँ निर्वाचन होला जस्तो मलाई लाग्दैन, तर सर्वसम्मतिको वातावरण जान्छ होला। तर अरू पदहरूमा चाहिँ अब अरू पदाधिकारीदेखि लिएर केन्द्रीय कार्य समितिका सदस्यहरूको लागि चाहिँ मलाई लाग्छ त्यो अब त्यो सहमति होला भन्ने कुरा त्यति मलाई त्यति विश्वास छैन। सहमति हुन राम्रो कुरा हो, तर पनि सहमतिको नाममा धेरै साथीहरूको आफ्नो आकाङ्क्षालाई दबाउनु

0: के महसुस भयो भने पार्टीका इकाइ वडा कमिटीमा बसेर, क्षेत्रीय कमिटीमा बसेर, या तपाईँको नगर कमिटी गाउँको इकाइ कमिटीमा बसेर, या त प्रदेश कमिटीमा बसेर म काम गर्छु भन्ने साथीहरू कम भेटियो। हजुर, सबैको टार्गेट के रह्यो भने महाधिवेशन प्रतिनिधिको विषयमा हो त टार्गेट रह्यो सबैले। त्यहाँ जिल्लामा त्यो अवस्था रह्यो, महाधिवेशन प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महाधिवेशन प्रतिनिधि चाहियो। तर सङ्गठनमा बसेर म पार्टीको जिम्मेवारी लिएर म काम गर्छु भन्ने धेरै कम साथीहरू भेटियो। र अहिले यहाँ तपाईँको महाधिवेशन प्रतिनिधि हुने बित्तिकै अब तपाईँ हामी तपाईँ केन्द्रीय सदस्यको लागि योग्य भयो भन्ने खालको एउटा तपाईँ सर्टिफिकेट प्राप्त गरे भन्ने खालको महसुस गरेर हो कि हो थाहा छैन। धेरैभन्दा धेरै साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्य भने के हो, केन्द्रीय कार्य समितिको भूमिका के हो, केन्द्रीय कार्य समितिकोमा गएर आफूले के भूमिका निर्वाह गर्न सक्छु भन्ने कुरा अन्दाज नभए पनि साथीहरूले धेरैले तपाईँ के भने अहिले केन्द्रीय सदस्यमा मनोनित गरेर मनोनयन दर्ता गर्ने अवस्थाबाजी हुनुहुन्छ। अस्ति हामीले चाहिँ यो 10 वर्षीय क्रियाशील सदस्यता केन्द्रीय सदस्यको लागि योग्यताको लागि 10 वर्षीय क्रियाशील सदस्यता प्रमाणित गर्नु पार्टीमा जुन एउटा त्यो अन्तर्गत 10 वर्षीय क्रियाशील सदस्यताको प्रमाणित गर्ने प्रक्रियामा धेरैभन्दा धेरै साथीहरू लाइन लामबद्ध भएर तपाईँको त्यहाँ लागेको देखेँ मैले। त्यही नै सबै साथीहरू केन्द्रीय कार्य समितिको सदस्यको लागि आकाङ्क्षी हुनुहुन्छ। अब मैले तपाईँलाई भन्दैछु पाँच कार्यकालमा महाधिवेशन प्रतिनिधि भइसकेको व्यक्तिले मैले अहिले पनि यो 13 महाधिवेशनमा मलाई हाम्रो तत्कालीन क्षेत्र सभापति शेरबहादुर देवालजीले आमन्त्रित केन्द्र सदस्यमा अनुरोध गर्नुभयो। त्यसपछि मैले केन्द्रीय कार्य समिति अहिले प्रतिष्ठा गर्न पाएको छैन। म पाँचौँचोटि महाधिवेशन प्रतिनिधि भइसकेपछि अहिले चाहिँ म केन्द्रीय सदस्यको लागि पहिलोपटक म प्रतिष्ठा छु भनेपछि तपाईँ के भने हतार गर्नु हुँदैन। तपाईँको पार्टीको सङ्गठन गर्ने सङ्गठन मजबुत बनाएपछि तपाईँको पालो आउँछ, सबैको आउँछ, सबै त्यसलाई हतारिनु हुँदैन। अहिले चाहिँ के देखिएको छ भने केन्द्रीय सदस्यको लागि होडबाजी धेरै ठुलो छ हजुर। अहिले तपाईँ कसलाई रोक्नुहुन्छ, तपाईँलाई कसलाई नउठाउनुहुन्छ, कसलाई तपाईँको नगर भन्नुहुन्छ, त्यो वातावरण नै छैन। मलाई लाग्छ अब धेरै नै योपालि प्रतिशत ठुलै कडाई प्रतिशत हुन्छ जस्तो लाग्छ मलाई।
1: यो किन जनजी आन्दोलनको प्रभाव पनि हो,
0: यो अलिकति केही कुरा अनुशासनका कुराहरू पनि छन्, केही कुराहरू चाहिँ तपाईँको यो पार्टीभित्र पनि केही हाम्रो कमी कमजोरी कस्तो देखिएको छ भने यसको एउटा क्राइटेरिया लिमिटेसन पनि हुनु पर्यो। तपाईँ के भने यति यो लेभलको मान्छेले यतिसम्म पार्टीमा काम गरिसकेको मान्छेले केन्द्रीय कार्य समितिको सदस्य या पदाधिकारी जानु पाउनुपर्छ भन्ने प्रावधान पार्टीभित्र जस्तै पहिला थियो त्यो कुराहरू। र अहिले बिचमा के भयो भने तपाईँको अब कुनै ऊ भएन हजुर, महाधिवेशन के अरे महाधिवेशन प्रतिनिधि आउने बित्तिकै जुनसुकै व्यक्तिले जुनसुकै पदमा नि उठ्न पाउने खालको एउटा प्रावधान पार्टीभित्र भइसकेको हुनाले कस्तो भने अलिक छाडातन्त्र जस्तो नि भयो त्यसमा। तर के भने यो पार्टी हाँक्ने कुरा हो, यो पार्टीलाई यो पार्टीलाई चाहिँ तपाईँको देश र जनताको बिचमा लगेर तपाईँको पार्टीको आफ्नो चाहिँ नीति निर्माण गर्ने कुरा अरू भाव हुनाले यसमा चाहिँ अलिकति धेरै नै अलिक धेरै कुप्लो भएको जस्तो लागिरहेको छ मलाई। तपाईँ के भने यसमा चाहिँ अलिकति केही हदसम्म चाहिँ एउटा क्राइटेरिया बनाएर अगाडि बढ्नु जस्तो लाग्छ मलाई। 16 महाधिवेशनमा यदि त्यो कुरा गरिएन भने मलाई लाग्छ धेरै नै अब तपाईँको अनुशासनको कुराहरू पनि छ, धेरै कुराहरू पार्टीभित्र कन्ट्रोल गर्नुपर्ने कुराहरू, को व्यक्तिहरू आउँछन् लहलहीमा, आउनुपर्ने व्यक्ति आउँदैन, नआउनुपर्ने व्यक्तिहरू त्यहाँ आइसकेपछि पार्टीको अवस्था के रहने भन्ने कुरा पनि एउटा गम्भीर सङ्कट पनि छ हजुरको। तर के भने यसको मतलब यो होइन कि कसैलाई अवसर दिनुहुन्न, कसैलाई वञ्चित गर्नुपर्छ भन्ने कुरा होइन, तर त्यो प्रोसेसबाट आउनु पर्यो र तपाईँको योग्य मान्छेले आउनुपर्ने मान्छे आउनु पर्यो भन्ने मेरो मान्यता हजुर।
1: हामीलाई समय दिनुभयो नेपाली काङ्ग्रेसको 15 महाधिवेशनका सन्दर्भमा यहाँले प्रवासी नेपाली र नेपालमा रहेका काङ्ग्रेसीजनको विषयमा, नीति र नेतृत्वको विषयमा हाम्रा श्रोतालाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
0: धेरै धेरै धन्यवाद मुकुन्दजी। मैले त जाँदा जाँदै म सम्पूर्ण देश विदेशबाट आउनुभएका नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई म यहाँहरूसँग हार्दिक अपिल गर्न चाहन्छु, लामो समयसँग बसेर पार्टीको स्वदेशमा विदेशमा बसेर नेपाली काङ्ग्रेसको सङ्गठनमा अहम भूमिका निर्वाह गरेर 5 महाधिवेशन प्रतिनिधि भइसकेको व्यक्ति भएको नाताले मैले पहिलोचोटि केन्द्रीय कार्य समितिमा प्रतिष्ठा गर्दैछु। यो देशमा जहिले पनि दैवीय विभूतिहरू गए होस्, देशको तपाईँको 46 जनआन्दोलन होस्, 62-63 सालको गणतान्त्रिक आन्दोलन होस्, मैले अहम भूमिका निर्वाह गरेको छु अन्तर्राष्ट्रिय जगतबाट अटेन्सन लिनको लागि। र मैले मुलुकको विपत्तिमा हुँदाखेरि तपाईँको भूकम्पको कालमा होस्, कोरोनाको कालमा होस्, या तपाईँको रसुवाको बाढी पहिरोमा होस्, सबै काल खण्डमा चाहिँ मुलुकको लागि धेरै नै काम गरेको व्यक्ति हुनाले र अन्तर्राष्ट्रिय स्तरमा नेपाली काङ्ग्रेस सङ्गठनलाई विस्तार गर्नमा पनि अहम भूमिका निर्वाह गरेको व्यक्ति हुनाले, एउटा लामो समयसम्म पार्टीको अनुभव भएको व्यक्ति भएको नाताले मैले यो पाला चाहिँ केन्द्रीय कार्य समितिमा आफ्नो इच्छा जाहेर गरेको छु। मलाई पूर्ण विश्वास छ यहाँहरू मलाई आफ्नो अमूल्य मत दिएर विजय गराउनुहुन्छ र मैले आफ्नो भूमिकालाई अझ सशक्त रूपमा केन्द्रीय कार्य समितिमा प्रस्तुत गर्दैछु भन्ने मैले विश्वास लिएको छु। यो अवसरको लागि धेरै धेरै धन्यवाद छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका नेता, नेपाली जनसम्पर्क समिति अमेरिकाका निवर्तमान सभापति आनन्द विष्ट। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यही पुरा हुन्छ। प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: onlinecom का अतिरिक्त मीडियम वेब का विभिन्न फ्रिक्वेन्सी सहित एफएम बैंड का 98, 100 र 103 मेगाहर्ज में देश का विभिन्न स्थान सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा
0: आइतबारे इलाम
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर
1: मधेश प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
0: दुर्लुङकोट पर्वत
1: पोखरा कास्की
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा
0: बगनाश काली पाल्पा
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला
1: खलङ्गा जुम्ला
0: मानमा कालीकोट
1: मुर्माटप मुगु
0: जुफाल डोल्पा
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली
1: खोडपे बैतडी
0: छापरी दार्चुला
1: हेमन्तबाडा बजाङ
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।

0: सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: रु 3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र सुरु हुँदै आजै साँझदेखि निर्वाचन प्रक्रिया थालिने। लोकतन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि पार्टी राजनीतिबाट दलहरू माथि उठ्नुपर्नेमा शीर्ष नेताहरूको जोड र यमनमा हुती विरुद्ध सैन्य कारवाही सुरु। अब समाचार विस्तारमा। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाली काङ्ग्रेसका सभापति गगन थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न असहमति र विचारका लागि पर्याप्त खुल्लापन नभएकाले देशलाई खुल्ला मञ्च बनाउन आवश्यक रहेको बताउनु भएको छ। हिजो 15 महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले खुल्ला मञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएकाले अब त्यस्ता खुल्ला मञ्च सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै आवश्यक रहेको बताउनुभयो। सभापति थापाले नागरिकले आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर बनाउनु पर्नेमा जोड दिँदै पार्टीभित्र पनि यही संस्कार विकास गर्नुपर्ने बताउनुभयो। सभापति थापाले फरक मत राख्ने, नेतृत्वलाई प्रश्न गर्ने, आलोचना गर्ने अधिकारलाई पार्टीभित्रै संस्थागत गर्नुपर्ने र राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले वर्तमान समयमा सरकार र लोकतन्त्रप्रति विभिन्न शंका उपशंका उत्पन्न गरिएको भन्दै लामिछानेले लोकतन्त्रका मूल्य मान्यता र यसका संस्थाहरूको रक्षा र संरक्षण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी अग्रपंक्तिमा उभिने विश्वास दिलाउनुभयो। सभापति लामिछानेले जनताले राजनीतिक दलको नाम र परिणाम हेर्न थालेको भन्दै आफूहरूले काम गर्न नसके जनताले निर्वाचन मार्फत निर्णय गर्न सक्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश लोकतन्त्र र संविधान अप्ठ्यारोमा रहेकाले देशलाई अझ सुदृढ बनाउन काङ्ग्रेसको नेतृत्वका लागि साथ दिन आफूहरू तयार रहेको बताउनुभयो। मुलुकको समृद्धि र विकासका लागि सबै शक्ति मिलेर अघि बढ्नुपर्ने भन्दै संयोजक प्रचण्डले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो। समारोहमा नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनपछि काङ्ग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीहरू मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई नयाँ दिशा दिन एक नवीन राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश विकासका लागि प्रष्ट र दीर्घकालीन योजना बनाएर राजनैतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री भट्टराईले मुलुकलाई आगामी 20 वर्षभित्र विकसित देशको स्तरमा पुर्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताउनुभयो। यस्तै श्रम संस्कृति पार्टीका महासचिव आरएन राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि काङ्ग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गरेको काङ्ग्रेसले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली काङ्ग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सोमबार साँझ 5 बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने जानकारी दिनुभयो। उहाँका अनुसार आज 5 बजे मतदाता नावली प्रकाशन, 5 देखि 6:30 बजेसम्म मतदाता नावली प्रकाशन उपर दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै असौज 20 गते बिहान दस बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेदवारी मनोनयन, अपराह्न 4:30 बजे अन्तिम नामावली प्रकाशन, अपराह्न 4:30 बजेदेखि साँझ 5:30 बजेसम्म उम्मेदवारी दरखास्तमा दावी विरोध, बेलुका 7 बजे उम्मेदवारीको दोस्रो नामावली प्रकाशन गरिनेछ।
गत भदौ 21 विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरी, मालिका देवी आधारभूत विद्यालय पहिरे बेसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्ग्लिस बोर्डिङ स्कुल रहेका छन्। सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25, मालिका देवी आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र चिप्लेटी आधारभूत विद्यालयका 1 रहेको इकाइ प्रमुख सिलवालले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा 7,32,000 भन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार गत भदौ मसान्तसम्म 7,32,752 जना बिमा प्रणालीमा जोडिएका हुन्। भारी पहिरोबाट पर्वतका 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 पूर्ण रूपमा क्षति जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको छ। जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सडक सहित कर्णाली राजमार्ग र नाङ्म गमगढी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 2075-80 सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा परेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। तनहुँका 2,548 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका 10 पालिकाका विद्यालयमा अध्ययनरत कक्षा 6 2,542 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेरका 6 किशोरीलाई खोप लगाइएको हो। बाराको देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा डुबेर हिजो 2 किशोरीको मृत्यु भएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौं।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। पछिल्लो 24 घण्टामा देशभर 19 विपदका घटना भएका छन्। ती घटनामा परि 12 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 17 गते बिहान 10 बजेदेखि पछिल्लो समय सर्पदंश, आगलागी, बाढी पहिरो तथा जनावर आक्रमणका घटना भएका हुन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार झापा, मोरङ, सिराहा, काठमाडौँ, चितवन, नवलपरासी पूर्व, कपिलवस्तु, पाल्पा, कैलाली र डोटीमा आगलागीका घटना भएका छन्। यस्तै 13 भोजपुर, नवलपरासी पूर्व, बाँके र कञ्चनपुरमा सर्पदंशका घटना घटेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठित मूल आयोजक समितिले विभिन्न निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वीरेन्द्रनगरमा हिजो बसेको आयोजक समितिको बैठकले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाउने उद्देश्यका साथ विभिन्न निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। यमनको सत्तारूढ परिषदका प्रमुख रसाद अल अलिमीले इरान समर्थित होथी विद्रोहीको नियन्त्रणमा रहेका भूभाग पुनः कब्जा गर्न ठूलो सैन्य कारवाही सुरु गरिएको घोषणा गर्नुभएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकासँगको द्वन्द्वको सैन्य समाधान सम्भव नभएको बताउनु भएको छ। यद्यपि उहाँले तेहरान पुनः युद्धमा फर्कन तयार रहेको बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका 1-2 स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र सुरु हुँदै आजै साँझदेखि निर्वाचन प्रक्रिया थालिने। लोकतन्त्रको सुदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि पार्टी राजनीतिबाट दलहरू माथि उठ्नुपर्नेमा शीर्ष नेताहरूको जोड र यमनमा हुथी विरुद्ध सैन्य कारवाही सुरु। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: हाम्रो संस्कृति,
3: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति, पवित्र
2: लुकेका स्वर्ग, समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल अनलाइन .com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी नेपालको सुदूरपश्चिमी तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू जातिका केही संस्कार परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्कोमा छौँ। कार्यक्रममा राणा थारूहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँगको कुराकानी राख्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। त्यसो त नेपालमा थारू समुदाय एउटा ठूलो आदिवासी जनजाति समुदाय हो। थारू जातिको बसोबास पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म तराईका जिल्ला र भित्री मधेसका भागहरूमा रहेको छ। कमाई बसाई सराई गर्ने थारू समुदायलाई भूमिपुत्रका रूपमा अध्येता अनुसन्धाताहरूले उल्लेख गर्ने गर्दछन्। पूर्वदेखि पश्चिमसम्मका भूमिपुत्र थारू समुदायका आआफ्नै मौलिक सांस्कृतिक विषयवस्तुहरू पाइन्छन्। कार्यक्रममा कैलाली र कञ्चनपुरमा मात्र बसोबास भएको राणा थारू समुदायको परिचय र केही सांस्कृतिक संस्कारगत विषयवस्तुहरूमा अब प्रवेश गरौँ। आफ्नै भाषा र विशिष्ट संस्कार परम्पराहरू भएका राणा थारू समुदायका सम्बन्धमा डाक्टर गणेशमान गुरुङको आलेखका आधारमा आजका सामग्री तयार पारेका छौँ। राणा थारूहरूको एउटा भनाइ छ, तीन पान तीन रोटी, अर्थात् जीवनका तीन घटना, जन्म विवाह र मृत्यु गरी तीन संस्कार राणा थारूहरूका प्रमुख संस्कार हुन्। राणा थारूहरूमा मासिक धर्म हुँदा छुट्टै बस्ने चलन छैन, तापनि त्यस बेलामा महिलाहरूलाई देवदेवीको मन्दिरमा पूजा गर्ने अनुमति हुँदैन र जाँदैनन्। गर्भावस्थामा मसानघाट र पवित्र ठाउँमा जान उचित ठानिँदैन। पारम्परिक प्रचलनमा सुत्केरी हुँदा गाउँकै दही बुढिनीको सहयोग लिने गरिएको पाइन्छ र उनको सेवाका लागि धान र चामल नगद दिने गरिन्छ। जच्चा अर्थात् सुत्केरी महिलाले शुभ दिन पारेर बच्चालाई उचित हुने खाना खुवाउँछिन्। यसका लागि सोमबार बुधबार र शनिबारलाई शुभ मान्दछन्। यसभन्दा अगाडि हरेरा अर्थात् ज्वानो अदुवा बेसार र मरिचबाट बनाइएको झोल खुवाइन्छ। सोमबार बुधबार बिहिबार र शनिबारका दिन सठी अर्थात् छैठी हुन्छ। छठीका दिन लिपपोत गरी घर चोखो पार्दछन्। सबेरै जच्चा अर्थात् सुत्केरीले सात मुठी चामल दिई पहिले कोलाको देवघर देवतालाई दर्शन भेट गराउँदै अघि अघि अक्षता छर्दै जान्छन् भने पछि पछि सुनेनी पानी खन्याउँदै जान्छन्। देवताको दर्शनपछि बच्चालाई कोठामा ल्याई कपालका केही रौँ काटी खटियामा सुताउँछन्। तर त्यसअघि भने उनीहरू दुवै खटियामाथि जान अशुभ मान्ने चलन छ। यसअघि नै लिएको सात मुठी चामलबाट बचेको चामलबाट भात पकाएर जच्चाले खाना खान्छन्। दिउँसो नवजात शिशुका नामबाट सगुनका लागि माछा मार्न जान्छन्। साँझ गाउँका मानिसलाई सठिक भात खान बोलाउँदछन्। पूजाका लागि अलिकति चोखो भात निकाली सबभन्दा पहिले सुत्केरी सहित छोरा भए 7 जना र छोरी भए 5 जनाले खाना खाएको जुठो पतरी लिई भूतको पूजा गर्दछन् भने चोखो भात र चल्ला भई मैयाको पूजा भर्राले गर्दछ। गाउँलेहरू खाना खान आउँदा चामल पैसा दिएर मात्रै खान्छन्। तोरीको तेलको बत्तीले बनाएको काजलले भहीमैया बनाई नयाँ लुगा टोपी भोटो र काजल सर्वप्रथम देवतालाई देखाई चढाई बच्चालाई लगाइदिन्छन्। घर परिवारलाई नाता अनुसार ढोक दर्शन भेट गराइन्छ। राणा थारूहरू विवाहलाई सामाजिक मान्यता प्राप्त परम्परागत संस्थाको रूपमा हेर्दछन्। यो एउटा पारिवारिक विषयवस्तु भएकाले पनि परिवारका बुढापाका र अन्य नातेदारबाट नै विवाहको व्यवस्था मिलाउने काम हुन्छ। विवाह प्रस्ताव राख्न जाने सम्बन्धी काममा मजपतीय अर्थात् मध्यस्थको भूमिका विशेष गरी हुन्छ र सहयोग सुझाव आफ्ना नाताभित्रका व्यक्तित्वहरूबाट लिइन्छ। राणा थारूहरूमा विवाह गर्ने तरिका थुप्रै छन् भन्दै गुरुङ लेख्नुहुन्छ। बरेतियम बिहा, लदनमा बिहा, बिग्रैन्दा बिहा, जारी बिहा, उधार उधारी बिहा, लेङ्गा बिहा। यीमध्ये बरेतीय विवाह ब्राह्मण विवाहसँग तुलना गर्न सकिन्छ। यो विवाह खर्चिलो व्यवस्थित र औपचारिक तरिकाले सम्पन्न गरिने विवाह हो। यसमा केटाको टोली अर्थात् बरेतिया टोली, केटीको घरमा धुमधामका साथ बाजागाजा चण्डोल अर्थात् दुलही राख्ने डोली लिएर पुग्दछन् र भोलिपल्ट बेहुरी लिएर फर्कन्छन्। यसमा विवाहका सबै रीत पुर्याइन्छन्। विवाहलाई व्यवस्थित र वैधानिकता दिने सन्दर्भमा राणा थारूमा पाइने आधारभूत चलन हो मगनी। दुई परिवार बीचमा वैवाहिक सम्बन्ध राख्ने मन्जुरी वा सहमति पाइएको संकेत प्राप्त हुनासाथ यसलाई एउटा निश्चित थप दिनमा वैधानिकता दिने काम हुन्छ, जसलाई मगनी भनिन्छ। र मगनी पनि दुई किसिमले गरिन्छ, एउटा अछु मगनी र अर्को चिल मगनी। अछु मगनी अति व्यवस्थित हुन्छ, जसमा गाजाबाजा बतासा र पेडा जस्ता मिठाई र दारूसहित केटाका तर्फबाट मानिसहरू केटीका घरमा आइपुग्छन्। यस प्रकारको मगनी प्राय सम्पन्न परिवारले गर्ने चलन छ। दोस्रो किसिमको मगनी, जसलाई चिल मगनी भनिन्छ, यो कम खर्चिलो हुन्छ। यसमा केटा र केटीतर्फका मानिसहरूलाई मजपतियाले जंगलको नजिक वा खोलाको किनारमा कतै भेट गराएर कुराकानी मिलाउँदछन्। यसमा केटाका तर्फबाट मिठाई दारू ल्याइएको हुन्छ र केटीका बाबुलाई केही दस्तुर दिने चलन हुन्छ। पारम्परिक रूपमा यस्तो मगनी गर्ने कार्य राणा थारूमा सानै उमेरमा गर्ने प्रचलन पनि परम्परामा पाइन्छ। मगनी हुने महिनाहरू वैशाख र जेठ उपयुक्त मानिन्छ। मगनी सुरु गरिएको दुई परिवार बीचको सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले केटाका तर्फबाट केटीका घरमा मिठाई पठाउने चलन छ। विवाह सम्पन्न नहुन्जेल जिलेबी पकाएर केटीका घरमा लैजाने चलनलाई बैना भन्दछन्। बैना लिएर केटाकै पिताजी जाने चलन छ। यसरी जाँदा केटाका बाबुलाई केटीका नातेदारले अति श्रद्धा गर्दछन्, निम्ता गर्दछन्। यस्तै केटीका आमाका लागि चुडिया र अगिया अर्थात् ब्लाउज पनि लैजाने गरिन्छ, यसलाई हटकटना पनि भन्दछन्। यसरी नै केही समयपछि झण्डै 25 केजी भेला अर्थात् गुण लैजाने चलन छ। जब छोरा उमेर पुगेको अनुभव हुन्छ तब केटाका बुबा गएर केटीका बाबुआमासँग बिहेको कुरो चलाउँदछन्। विवाहको प्रारम्भिक सहमति भइसकेपछि विवाह हुने 12 दिन अघि गरिने अर्को सामाजिक रीति छ, त्यो हो पिछौचो। पिछौचोका दिन केटाका बाबुले झण्डै 20 केजी रोहु जातको माछा लिएर केटीका घरमा जानुपर्ने चलन छ, जसअनुसार सम्झी सम्झी केही छिमेकीहरूको सुखद उपस्थितिमा दारू खाएर सुखका कुरा गर्दछन्। रोहु माछा नपाए अरू माछा लैजान्छन्। माछालाई शुभ सूचक मानिन्छ, बिहेका दिन पनि माछा लैजाने चलन छ। विवाहको 3 दिन अघि छिया चौका गर्ने चलन छ। यस बेला घर लिपोत गर्ने रंगाउने काम गरिनुका साथै आँगन र वरपर सरसफाई गर्ने कार्य हुन्छ। छिया चौका पछि अछो चौकाको उत्सव हुन्छ, जसमा घरको भित्री भाग सफा गर्ने, रंगाउने र भोज गर्ने गरिन्छ। विवाह हुने अघिल्लो दिन वनदेवीको अर्थात् वनस्पति पूजा हुन्छ। यसमा घरको एकजना पाको मानिस र गाउँले बालबच्चाहरू नुन खोर्सानी चामल तेल घिउ हर्दी र धागो लिएर जंगलमा जान्छन्। वनमा पुगेपछि एउटा ठूलो रुखमुनि सुकेका गोइठा बाँडेर त्यसमा घिउ राख्दछन्। रुखमा 7 पटक धागो भेट्दछन् र पूजापछि मालिडा वा प्रसाद सबैमा बाँड्दछन्। यसरी नै भुइँयार पूजा गर्दछन्, जहाँ राणा थारूका देवदेवी निराधर पार्वती नगराही हुन्छन्। यसरी नै 7 भवानीको पूजा गर्दछन्। यता बिहे घरमा बेलुका दिदीबहिनी आफ्नो भाइको शुभेच्छाका लागि धार्मिक गीतहरू गाउँदछन् र पुरी पकाउँछन्। विवाहका दिन बिहानै दिदीबहिनी र भेना जिजाले दुलहालाई नुहाई धुवाई गरी घरभित्रको देवता घर कोलामा लगेर राख्ने चलन छ। यसपछि अञ्चरा झोरी भन्ने रीत हुन्छ। यसमा बेहुलालाई बाहिर ल्याइन्छ र नातेदारले बेहुलालाई पैसा दिन्छन्। त्यो पैसा आमालाई दिने चलन छ। यसपछि दुलहालाई सिङ्गारपटार गरिन्छ। यसमा पगा फेटा दौरा जस्तै कपडा झगिया र पाइजामा सुरुवाल लगाउँदछन्। दुलहाले आफ्नो सुरक्षाका लागि कम्मरमा कटारो अर्थात् छुरी भिरेको हुन्छ। कुनै समयमा बिहे गरेर ल्याइएका राणा बेहुलीलाई बाटैमा शत्रुले अपहरण गरेका हुनाले बाटामा सुरक्षाका लागि कटारो भिर्ने चलन आएको भन्ने भनाइ पाइन्छ। त्यस्तै बेहुला चढ्ने चण्डोलमा एउटा ढाल पनि आत्मसुरक्षार्थ झुन्ड्याइएको हुन्छ र बाटामा तिर्खा लागेमा पानी पिउनका लागि भर्रा अर्थात् स्थानीय झाँक्रीले पानी फुकेर राखिदिएका हुन्छन्। विवाह घरदेखि दुलहीको गाउँसम्म त्यो चण्डोल अर्थात् डोली दुलहा घरका जिजा अर्थात् ज्वाइँहरूले बोकेर लग्छन्। जन्ते हिँड्ने बेलामा जिजाहरू 4 जनालाई घरबाट फुलमाला लगाई सफलतापूर्वक चण्डोलमा दुलहा पुर्याउने र भोलिपल्ट दुलही ल्याउने जिम्मा दिइएको अर्थ देखिन आउँछ। बरायत अर्थात् जन्ती दुलहीको घरमा पुगेपछि स्वागत गरिन्छ। केही बेरपछि केराको पातमा खानपिन हुन्छ। त्यसपछि विवाहका थुप्रै विधिहरू क्रमशः सुरु हुन्छन्। हामीले चाहिँ यहाँ संक्षेपमा यति मात्र राख्यौँ। हाम्रो संस्कृति
3: हाम्रो परम्परा। सभ्यता हाम्रो, नेपाल राम्रो, संस्कृति पवित्र,
2: लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
3: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे, कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
2: आजको कार्यक्रममा हामी सुदूरपश्चिमका जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास भएका राणा थारू जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। अब लागौँ कुराकानीतर्फ। राणा थारू जाति समुदायको वर्तमान अवस्था र अरू केही सांस्कृतिक प्रसङ्गमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँग कुराकानी गरेका छौँ। कार्यक्रममा यहाँलाई स्वागत छ।
4: धन्यवाद, नमस्कार।
2: राणा थारू समुदायको बसोबास हाल कहाँ कहाँ छ?
4: सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्ला राणा थारूहरूको मुख्य बसोबास भएको क्षेत्र हो, ठाउँ हो। र यसका अलावा यहाँले हेर्नुभयो भने हाम्रो नेपालभन्दा पारिका भारतीय चाहिँ उत्तराखण्ड र उत्तर प्रदेशका केही जिल्लाहरूमा पनि राणा थारूहरूको चाहिँ बसोबास रहेको छ। तपाईँको कैलालीभन्दा पूर्व चाहिँ हाम्रो बसोबास छैन।
2: राणा थारू समुदायको उत्पत्ति सम्बन्धी, बसोबासको सुरुवात सम्बन्धी ऐतिहासिक विषयवस्तुहरू चाहिँ के पाइन्छन्?
4: राणा थारू जाति समुदायको जुन इतिहास छ, किंवदन्तीमा आधारित जुन इतिहास छ, धेरै चाहिँ लेखकहरू अध्येताहरूले लेखको विषय चाहिँ बनाउने गर्नुहुन्छ। यो विषय हाम्रो लागि पनि एकदमै सान्दर्भिक छ। किंवदन्ती थुप्रै छन्, तपाईँहरूले अध्येताहरू हेर्नुभयो भने आफ्नै किसिमको चाहिँ व्याख्या विश्लेषण पनि गरेको पाइन्छ। तर यहाँ केही किंवदन्ती, जस्तै राणा थारूहरू चाहिँ भारतको राजस्थानबाट चाहिँ माइग्रेट भएर आएका भन्ने जुन किंवदन्ती छ, यो चाहिँ अलिकति हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो जुन जातीय संस्कारका कुराहरू छन् त्योसँग म्याच गर्ने भएको हुनाले, केही कुराहरू मिल्ने भएको हुनाले त्योसँग अलिकति चाहिँ अलिक सान्दर्भिक देखिन्छ। त्यो किंवदन्ती, त्यो भनाइहरू अलिकति सान्दर्भिक देखिन्छ सर। त्यस कारण हाम्रो माइग्रेसन चाहिँ उताबाट, के अरे, राजस्थानबाट भएको भन्ने कुरालाई हामीले मध्यनजर गर्दै यस सम्बन्धी केही थप अध्ययनहरू पनि भइरहेका छन् समाजको तर्फबाट। राणा थारू स्वयं, राणा थारू समाजका अध्येताहरूको तर्फबाट स्वयं यो अध्ययन चाहिँ अगाडि बढाउनु पर्छ भनेर, किनकि यो एकदमै चासोको विषय पनि भयो। धेरै चाहिँ रिसर्चरहरूले राणा थारू जाति र समुदाय र उहाँहरूको संस्कृति सम्बन्धी यो अध्ययन गर्ने कुरामा उहाँहरूले यो कुरा चाहिँ प्रमुखताका साथ उठाउने गर्नुहुन्छ। त्यस कारणले पनि यो अलिकति चाहिँ छलफलको विषय भयो।
2: अब राणा थारूहरूको बसोबास जुन कैलाली कञ्चनपुरमा छ, त्योभन्दा बाहिर त्यति छैन भने,
4: हजुर,
2: नेपालमा लगभग छैन, त्यहाँको चाहिँ ऐतिहासिक पृष्ठभूमिहरू केही पाइन्छ कि त्यहाँको बसोबासको?
4: ऐतिहासिक पृष्ठभूमि तपाईँ भौगोलिक अवस्थालाई मान्न सक्छौँ। हाम्रो कञ्चनपुर कैलाली नै राणा थारूहरूको पुर्ख्यौले एउटा चाहिँ ठाउँ हो, हाम्रो पहिचानसँग जोडिएको राणा थारूहरूको भनौँ न एउटा त्यो ठाउँको मूल आदिवासीका रूपमा त्यसरी चाहिँ चिनाउने गरिन्छ। विशेष गरी हाम्रो संस्कृति त्यो चाहिँ त्यहाँको भूगोलसँग चाहिँ जोडिएको, त्यहाँको चाहिँ हावापानीसँग जोडिएको, जसले गर्दाखेरि हामी चाहिँ राणा थारू चाहिँ जल, जङ्गल, जमिन, जुन चाहिँ कञ्चनपुर कैलालीको जुन वस्तुस्थिति छ अहिले, त्योसँग जोडेर हामी चाहिँ हेर्ने गर्छौँ। र राणा थारूको अब संस्कृतिको कुरा गर्दा त सांस्कृतिक रूपमा धनी छन् भन्ने कुरामा कुनै दुईमत छैन। यहाँहरूलाई मैले स्थलगत रूपमै चाहिँ अवलोकन गर्नका लागि पनि आग्रह गर्दछु। एकदमै संस्कृतिका धनी, उहाँहरूले लगाउने पोसाकका कुराहरूदेखि लिएर संस्कारका कुराहरू, पर्वका कुराहरू, जन्म विवाह र मृत्यु संस्कारका कुराहरूमा देखिएको जुन एउटा चाहिँ सांस्कृतिक जुन एउटा चाहिँ विविधता छ, यो साँच्चीकै चाहिँ एउटा अनौठो पनि छ र अध्ययन गर्न लायक पनि छ। अब झल्किने यसमा चाहिँ, जस्तो मैले अघि नै कुरा गरेँ, हाम्रो राजस्थानको जुन कल्चर छ र यतापट्टि हामीले चाहिँ कञ्चनपुर कैलालीमा बसोबास गर्ने राणा थारूहरूको जुन उहाँहरूले लगाउने जुन पहिरन छ र बोल्ने जुन भाषा छ नि, त्यसमा कहीँ न कहीँ चाहिँ समानता छ। त्यसलाई एउटा उदाहरणका रूपमा हामी लिन सक्छौँ। संस्कारका सवालमा पनि धेरै कुराहरू मिल्ने गरेको छ। यद्यपि अहिले चाहिँ चाहे त्यो नेपालको राणा थारूहरूको सन्दर्भमा कुरा गरौँ या चाहिँ भारतमा चाहिँ तपाईँको उत्तराखण्ड र उत्तर प्रदेशमा बस्ने राणा थारूहरूको पनि कुरा गर्दा, सांस्कृतिक रूपमा अलिकति चाहिँ, भाषागत रूपमा, सांस्कृतिक रूपमा अलिकति केही चाहिँ फरक हुँदै गएको स्थिति चाहिँ देख्न सकिन्छ।
2: हजुर, अब राणा थारूहरूको जनसङ्ख्या चाहिँ कति छ पछिल्ला तथ्याङ्कहरू?
4: राष्ट्रिय जनगणनाले लिएको चाहिँ तपाईँको 2078 सालको जनगणनालाई हामीले अध्ययन गर्ने हो भने त्यहाँ तपाईँको 83,000 एराउन्डमा मात्रै देखिन्छ। र हाम्रो चाहिँ दावी के हो भन्दाखेरि, नेपाल राणा थारू समाज र समाजसँग जोडिएका केही सामाजिक संस्थाहरूले गरेका, गत विगतमा गरेका गरेका अध्ययनहरूको तथ्याङ्कलाई हेर्दा चाहिँ हाम्रो दावी चाहिँ के थियो भन्दा 2078 सालको जनगणनाकै बेला हामीले गरेको हाम्रो सर्वेक्षणले कम्तीमा पनि हामी 3.5-4 लाखको बिचमा नेपालमा राणा थारूहरूको जनसङ्ख्या रहेको कुरा त्यो हाम्रो सर्वेक्षणहरूले चाहिँ देखाउँछ। तर नेपालको जनगणनाको आधारलाई चाहिँ हामीले मान्ने हो भने 2078 सालको जनगणनामा 83,000 मात्रै जनसङ्ख्या रहेको कुरा चाहिँ देखिन्छ।
2: अब राणा थारूहरूका थरहरू चाहिँ के के छन्, के के लेख्ने गरिन्छ?
4: एकदमै धन्यवाद सर। अहिले थरलाई जोडेर खास गरी कुनै पनि समुदायमा बोलिने भाषा र उहाँहरूको जुन थर छ यो एउटा स्पेसिफिक विषयवस्तु बन्ने गर्दछ। धेरै ठाउँमा यो बारेमा चाहिँ चर्चा हुने गर्दछ। अहिले गएर चाहिँ थरभित्र पनि त्यो आफ्नो थरलाई स्पेसिफाई गर्ने र त्यो थरभित्रका पनि केही थरहरू छन् कि भनेर त्यसरी अध्ययन गर्ने गरेको पनि पाइन्छ। यस मानेमा नेपालको जुन अहिले भाषा आयोग छ, भाषा आयोगले यसमा चाहिँ राम्रो चाहिँ एउटा कामको थालनी उहाँले गर्नुभएको छ। भाषा आयोगका चाहिँ डिप कुराहरूलाई चाहिँ अध्ययन गर्ने क्रममा भाषा आयोगले राणा थारू भाषालाई सूचीकृत गरिसके पछाडि राणा थारू भाषा एउटा पहिचान प्राप्त गर्न सफल भयो। यसकारण हामी गर्वान्वित पनि छौँ र भाषा आयोगलाई हामी धन्यवाद पनि दिन चाहन्छौँ। 2076 सालमै भाषा आयोगले राणा थारू भाषालाई चाहिँ सूचीकरण गरेको अवस्था छ र तत्पश्चात उहाँले राणा थारू भाषालाई चाहिँ सूचीकरण गरिसके पछाडि राणा थारू भाषाका सम्बन्धमा थप अध्ययन गर्ने सिलसिलामा भाषा आयोगले नै राणा थारूभित्रका 36 थरहरू चाहिँ सूचीकृत गर्नुभएको छ। यसमा चाहिँ हाम्रा राणा थारू समाजका अध्यक्ष लगायतका चाहिँ अगुवा साथीहरूको यसमा चाहिँ अहम भूमिका देखिन्छ। म प्रचलित थरहरूको म उदाहरण नै चाहिँ यहाँ भन्न चाहन्छु हजुरलाई। मैले 36 थरहरूको कुरा गरेँ, जसमध्ये राणा थारू त स्वयं भइ नै हाल्यो, राणा अनि त्यसै गरी राणा बढाएक, ठाकुर राणा ठाकुर, बट्ठा बट्ठा ठाकुर, खेप्टा खेप्टा ठाकुर, महतौ बिर्तिया, खुन्का राव रावत, रावल गढौरा गढौरा ठाकुर, गिरी राणा गिरी, गिरी थारू, मरौटिया बर्दौवा, बैसाहा डुटहा, बिलरह्या पकरह्या, बिसैना बिसैना ठाकुर, सौसा जस्ता के अरे थरहरू चाहिँ सूचीकृत भएको कुरा म जानकारी गराउन चाहन्छु।
2: राणा थारूहरूको आफ्नै विशिष्ट संस्कृति, मौलिक परम्परा,
4: एकदमै
2: समृद्ध संस्कृति पनि मानिन्छ।
4: एकदमै
2: अब राणा थारूहरूको पारम्परिक पेसा व्यवसाय चाहिँ के देखिन्छ?
4: सांस्कृतिक रूपमा धनी हुने कुरा जुन गर्नुभयो यो एकदमै, यसका अलावा पनि सांस्कृतिक रूपमा त धनी त हुने नै भयो, तर अब एउटा परम्परागत पेसाको कुरा गर्दा राणा थारूहरू पुर्खौँदेखि हाम्रो एउटा पहिचानसँग नै जोडिएको एउटा चाहिँ पेसाका रूपमा कृषि पेसा राणा थारूहरू चाहिँ कञ्चनपुर कैलालीको त्यो उर्वर भूमिलाई कृषिमय बनाउनका लागि राणा थारू हाम्रा पुर्खाहरूको एकदमै ठुलो योगदान रह्यो। यसकारण हामी हाम्रो पेसा नै, हाम्रो पुर्खाहरूको पेसा नै कृषि पेसा हो भनेर चाहिँ हामी भन्ने गर्दछौँ सर। अहिले पनि अधिकांश राणा थारू दाजुभाइहरू चाहिँ कृषि पेसामै चाहिँ उहाँहरू चाहिँ आबद्ध हुनुहुन्छ। यद्यपि 20-30 वर्ष पहिलाको 60-को दशकमा जुन शैक्षिक आर्थिक अनि हरेक हिसाबले जुन किसिमको जुन अवस्था थियो समाजको, राणा थारू समाजको, अहिले आएर चाहिँ 30-20 वर्ष पछि आएर चाहिँ तपाईँको धेरै कुराहरू परिवर्तन भएको छ। पेसामै पनि अहिले चाहिँ आर्थिक हिसाबले अलिकति समृद्ध भएको कुराहरू चाहिँ आर्थिक रूपमा हामी कहीँ न कहीँ त्यो जोडिनुपर्छ। आर्थिक रूपमा हामी कुनै न कुनै उसमा चाहिँ पेसामा आबद्ध भएर अगाडि बढ्नुपर्छ। जस्तै कृषिकै कुरा गर्दा अहिले आधुनिक कृषितिर चाहिँ हाम्रा दाजुभाइहरू चाहिँ अगाडि बढिराख्नु भएको छ, अलिकति व्यावसायिक हिसाबले पनि चाहिँ अगाडि बढिराख्नु भएको छ। र शैक्षिक हिसाबले पनि शैक्षिक तुलना गर्दाखेरि मैले अघि पनि भने 20-25-30 वर्ष अगाडिको जुन अवस्था थियो, न्यूनतम चाहिँ प्रत्येक घरमा एसएलसी पास गरेको चाहिँ तपाईँको जनशक्ति भेटाउन गाह्रो हुन्थ्यो। तर अहिलेको अवस्थामा चाहिँ हजुरले चाहिँ यसो हेर्नुभयो भने प्रत्येक घरमा केही नभए पनि न्यूनतम एसएलसी पास गरेका छन्, भेटिन्छन् भने त्यो शैक्षिक रूपमा अलिकति परिवर्तन भएको कुरा। वैदेशिक रोजगारको क्षेत्रमा पनि कहीँ न कहीँ चाहिँ जोडिएका छन् हाम्रा दाजुभाइहरू। पछिल्लो समय चाहिँ अलिकति वैदेशिक रोजगारीमा पनि त्यसरी चाहिँ जोडिनुपर्छ भनेर आर्थिकसँग जोडिएका कुराहरूमा उहाँहरू वैदेशिकमा अनि रोजगारीको क्षेत्रमा अहिले चाहिँ सरकारी चाहिँ उसमै चाहिँ, र मेरो अनुमान म एउटा शिक्षण पेसामा पनि आबद्ध भएको नाताले यसो हेर्दाखेरि कञ्चनपुर कैलालीमा अधिकांश दाजुभाइहरू दिदीबहिनीहरू शिक्षण पेसामा पछिल्लो समय बढी संलग्न हुनुहुन्छ। त्यसपछिको चाहिँ तपाईँको सेना प्रहरीमा हुनुहुन्छ, निजामती क्षेत्रमा अलिक कम देखिन्छ। यसरी चाहिँ पेसागत हिसाबले पनि अब मुख्य पेसा चाहिँ कृषि नै हो, त्यसका अलावा चाहिँ अब व्यावसायिक हिसाबले पनि अनि रोजगारीका हिसाबले पनि अनेक पेसामा यसरी जोडिँदै गएको अवस्था देखिन्छ।
2: अब अलिकति प्रसङ्ग बदलौँ, राणा थारू जातिले मनाउने विशिष्ट चाडपर्वहरू चाहिँ के के छन्?
4: मैले यहाँहरूलाई भन्नै पर्छ, राणा थारू चाहिँ सांस्कृतिक रूपमा धनी, स्वाभाविक हो, एकदमै संस्कृतिका हामी धनी मानिन्छ। संस्कृतिका धनी यस मानेमा चाहिँ हाम्रो हामीले मनाउने जुन मौलिक चाडपर्वका कुराहरू छन्, संस्कार संस्कृतिका कुराहरू छन्, त्यसमा चाहिँ मौलिकपन छ। हजुरले एउटा उदाहरण चाहिँ दिउँ, श्रावण महिना विशेष गरी नेपालीहरूका लागि एउटा विशेष महिना मानिन्छ, विशेष गरी भगवान शिवको चाहिँ पूजा आराधना बढी चाहिँ गर्ने। साउनको डोला अथवा तीज को महिना भनेर हामीले चाहिँ बुझ्ने गर्छौँ। तीज भन्ने बित्तिकै फेरि आम नेपालीहरूले मनाउने तीज र राणा थारूहरूले मनाउने तीजमा थोरै पृथकता छ, म त्यो कुरा अलिकति हजुरलाई चाहिँ यहाँ जोडिदिउँ। प्रत्येक वर्ष चाहिँ त्यो सावन महिनामा कञ्चनपुर कैलालीको चाहिँ जुन हजुरले चाहिँ अवस्था हेर्नुभयो भने हजुरले गाउँघरमा प्रत्येक गाउँ गाउँमा टोल टोलमा चाहिँ साउनको डोलाहरू चाहिँ साउनका तीजका गीतहरू चाहिँ प्रत्येक वर्ष चाहिँ त्यो सावन महिनामा चाहिँ तपाईँको साउनको डोला चाहिँ हाल्ने। त्यो डोला भनेको फेरि पिङ जस्तो, हजुरलाई मैले डोला भनेको चाहिँ त्यो पिङ जस्तो हुन्छ, काठकै चाहिँ बनाइन्छ होइन। अहिले चाहिँ अलिकति त्यसलाई चाहिँ मोडिफाई गरेर त्यसलाई शृङ्गार पटार गरेर त्यसमा धेरै कुराहरू छन्। पहिला चाहिँ गाउँघरका मान्छेहरू चाहिँ त्यसरी मिलेर चाहिँ गर्ने गर्नुहुन्थ्यो, अहिले अलिकति यसलाई चाहिँ सरकारी तवरबाट पनि यसलाई चाहिँ प्रोत्साहन गर्ने होइन त्यो खालको भावनाले अलिकति यसलाई चाहिँ यसको संरचनालाई चाहिँ मोडिफाई गरिएको छ
2: होइन।
4: विशिष्टताहरूमा विशेष गरेर चाहिँ साउनको बेला चाहिँ तीज हुनुभन्दा ठ्याक्कै अगाडि, तीजको दिनभन्दा हरेक वर्षको तीज सुरु हुनुभन्दा 15-16 दिन अगावै प्रत्येक घरका चाहिँ महिला दिदी बहिनीहरू जो हुनुहुन्छ उनका चाहिँ दाजुभाइ अथवा उनका भाइ भतिजाहरूले उहाँहरूलाई चाहिँ माइतमा चाहिँ लगेर जाने, उनको माइतमा चाहिँ लगेर जाने होइन त्यो खालको हुन्छ। अनि त्यहाँ लगिसके पछाडि सुख दुःखका कुराहरू साटासाट गर्ने, भाइ भतिजाहरूसँग चाहिँ भलाकुसारी गर्ने होइन। अनि अर्को महत्त्वपूर्ण कुरा, इन्ट्रेस्टिङ कुरा चाहिँ के पनि छ भने महिला दिदी बहिनीहरूले चाहिँ जुन तीज मनाउँदाखेरि जुन व्रत बस्नुहुन्छ नि उहाँहरूले आफ्नो श्रीमानको लामो आयुको लागि चाहिँ व्रत बस्ने गर्नुहुन्छ, तर राणा थारू दिदी बहिनीहरू चाहिँ उहाँहरूले चाहिँ आफ्नो भाइ भतिजाहरूको लामो आयुको लागि चाहिँ बस्नुहुन्छ। यो अलिकति पृथक छ है संस्कृतिमा, र केही सिमिलारिटी चाहिँ अब हरेक संस्कृतिमा तुलना गर्दाखेरि केही न केही समानता र फरकपनका कुराहरू पक्कै पनि जोडिन्छन्। जस्तै समानताको कुरा गर्दाखेरि यो महिला दिदी बहिनीको चाहिँ मुख्य पर्वका रूपमा मानिन्छ, जसरी दिदी बहिनीहरू तिज मनाउनुहुन्छ यसै गरी हाम्रो पनि राणा थारू दिदी बहिनीहरूको मुख्य पर्व आम नेपालीको जस्तै। तर पृथकता कहाँनिर छ भने उहाँहरूले चाहिँ श्रीमानको लामो आयुको लागि नभएर उहाँहरू आफ्नो भाइ भतिजाहरूको लागि चाहिँ गर्नुहुन्छ। र योसँग जोडिएको अर्को चाहिँ महत्त्वपूर्ण कुरा के भने तिजको बेला बनाइने पकाइने जुन विशेष परिकारहरू छन् तिजकै दिन, यो सिमही भन्ने एउटा विशेष परिकार छ, त्यो सिमहीको परिकार बिना चाहिँ तिज सम्पन्न हुँदैन। त्यो पूजा आजा गर्दाखेरि पनि तिजको बेला, अनि त्यो झुड्की झुड्की छिराउन जाने भन्ने एउटा संस्कार हुन्छ कि सर हजुरको चाहिँ, त्यो तिजकै दिन बेलुकी पख राणा थारू दिदी बहिनीहरू चाहिँ घरमा एक ठाउँमा चाहिँ जमघट भएर उहाँहरूले त्यो परिकार बनाउने, त्यो बनाइसके पछाडि चाहिँ उहाँहरू कुनै एउटा नजिकको ताल तलैया हो या चाहिँ खोलामा गएर पूजा आजा गर्न जाने, त्यहाँ पूजा गर्ने अनि यो परिकारहरू पनि सँगै लगेर जाने, अनि त्यो सबै कुराहरू उहाँहरूले त्यो सांस्कृतिक कामहरू त्यो सबै भ्याइसके पछाडि अनि त्यो परिकार चाहिँ खाने चलन चाहिँ रहेको छ।
2: दिदीबहिनीहरू माइत आउने जाने क्रम चाहिँ कस्तो हुन्छ
4: पहिला भन्दा अहिले चाहिँ अलिकति फरक भएको छ। अहिले कस्तो भने सर, अब यो पर्वका बेला चाहिँ विशेष महत्त्व दिइन्छ राणा थारू दिदीबहिनीहरूलाई। तिजको बेला चाहिँ दिदीबहिनीहरूलाई चाहिँ उनीहरूको चाहिँ घरबाट माइतमा लिएर आउँदा जुन एउटा खुसीको जुन एउटा चाहिँ वातावरण बन्छ नि, जुन एउटा अनुभूति हुन्छ त्यो चाहिँ फरकै खालको हुन्छ। प्रायः चाहिँ उसरी चाहिँ आउने जाने क्रम त जारी नै रहन्छ, शुभ कार्यहरू कुनै पनि त्यस्तो शुभ कामहरू हुँदा विवाह व्रतबन्धको बेला पनि आउने जाने गर्नुहुन्छ। तर तिजमा चाहिँ विशेष गरेर आफ्नो दिदी बहिनीहरूलाई चाहिँ माइतमा उहाँहरूलाई ल्याउनका लागि भनेर चाहिँ उहाँहरूको ससुरालीमा जाने अनि उहाँहरूलाई लिएर माइतमा लिएर आउने, दाजुभाइहरू चाहिँ अनि उनका भाइ भतिजाहरू जाने चाहिँ गर्नुहुन्छ। यो चाहिँ तिजसँग विशेष गरी जोडिएको एउटा मौलिकता छ।
2: अब राणा थारू भाषातर्फ जाउँ न
4: हजुर,
2: यो भाषाको प्रयोगको अवस्था कस्तो छ?
4: यस सम्बन्धमा थुप्रै अध्ययनहरू पनि चलिरहेका छन्, मेरो पनि एउटा अध्ययनको विषयवस्तु पनि थियो। मैले मास्टर्सको आफ्नो थेसिस गर्दा नै राणा थारू भाषालाई नै जोडेको छु। मेरो मात्रै नभएर थुप्रै दाजुभाइहरू र राणा थारू समुदाय बाहेकका चाहिँ अध्येताहरूले पनि राणा थारू भाषालाई बडो रोचकताका साथ उहाँहरूले अध्ययनको एउटा विषय बनाउनु भएको छ। राणा थारू गाउँ बस्तीमा जानुभयो भने हरेक उमेर समूहका चाहिँ बालबालिकादेखि लिएर बुढापाकाहरू चाहिँ राणा थारू भाषामै कम्युनिकेसन गर्ने चाहिँ गर्नुहुन्छ। यसो हेर्दाखेरि चाहिँ यो प्रयोगमा रहेको कुरा हजुरलाई म चाहिँ जानकारी गराउन चाहन्छु। एकदमै एकदमै चाहिँ छ,
2: अनि पठन पाठन
4: एकदमै एकदमै सही कुरा हजुरले, म त्यही कुरा जोडिरहेको छु। एकदम औपचारिक शिक्षामा एक दशक यता चाहिँ राणा थारू भाषामा पाठ्यक्रम विकास केन्द्र र इजिआरपीको जुन एउटा कार्यक्रम चलेको थियो, प्रारम्भिक पढाइ विकास सम्बन्धी जुन एनइजिआरपीको जुन एउटा कार्यक्रम थियो, त्यो कार्यक्रम र पाठ्यक्रम विकास केन्द्रले राणा थारूका कक्षा एकदेखि तीनसम्मका पाठ्य पुस्तकहरू, पाठ्यक्रमहरू र शिक्षक निर्देशिकाहरू तयार भएर बहुभाषिक विद्यालयहरूमा यसको चाहिँ पठन पाठनको अवस्था चाहिँ अगाडि बढिसकेको अवस्था छ। लगभग लगभग हजुरको कञ्चनपुरको एक दर्जनभन्दा बढी विद्यालयहरूमा यो अवस्था छ सर। यो कक्षा एकदेखि तीनसम्मका त तपाईँको पाठ्यक्रम, पाठ्य पुस्तक र शिक्षक निर्देशिकाहरू चाहिँ राणा थारू भाषामा चाहिँ तयार भइसकेको अवस्था छ, जसमा डाक्टर जीवन राणा हुनुहुन्छ उहाँको अगुवाईमा, र यो इजिआरपी लगायतका हाम्रा थुप्रै चाहिँ अगुवा साथीहरू र शिक्षक साथीहरूको चाहिँ अगुवाईमा चाहिँ यो कार्यक्रम अगाडि बढ्यो यो पाठ्य पुस्तकहरू बनाउने कुरामा। र अहिले चाहिँ प्रयोगमा चाहिँ अलिकति चाहिँ केही कमी आएको छ कि भन्ने कुरा चाहिँ कता कता सुनिन्छ।
2: प्रकाशन प्रसारणमा चाहिँ राणा थारू भाषाको
4: एकदमै सही कुरा हजुरले चाहिँ अब यो कार्यक्रम चलाउँदै गर्दा कञ्चनपुर कैलालीका त म यहाँलाई भन्न सक्छु दर्जनौ चाहिँ एफएम स्टेसनहरूबाट अहिले विभिन्न सांस्कृतिक कार्यक्रमहरू अनि चाहिँ तपाईँको समाचार प्रसारणहरू लगायतका थुप्रै कार्यक्रम हो अहिले राणा थारू भाषामै चाहिँ प्रसारण गर्ने गरेको पाइन्छ सर। यसो बुझ्दाखेरि सञ्चार माध्यममा चाहिँ राणा थारू भाषालाई चाहिँ प्रयोग भइरहेको अवस्था चाहिँ छ, रेडियो नेपालबाट पनि भइरहेको छ मलाई लाग्छ। दिपाइलबाट चाहिँ प्रादेशिक उसमा चाहिँ राणा थारू भाषामा समाचारहरू प्रसारण हुने लगायतका अन्य कार्यक्रमहरू पनि प्रसारण भइरहेका छन्।
2: अब राणा थारू समुदायको बाक्लो बसोबास भएका स्थानहरू
4: हजुर
2: कैलाली कञ्चनपुरभित्र पनि
4: हजुर
2: सघन बसोबास
4: हजुर
2: भएका ठाउँहरू चाहिँ कुन कुन छन् जहाँ चाहिँ राणा थारूहरूको संस्कार, संस्कृति, भाषा
4: झल्किने
2: अभ्यास चाहिँ एकदम राम्रो देख्न सकिन्छ
4: त्यस्तो ठाउँ। म यहाँलाई कञ्चनपुरकै पहिलो उदाहरण म चाहिँ हजुरलाई लालझाडी गाउँपालिकालाई दिन्छु। लालझाडी गाउँपालिका राणा थारूहरूको एउटा क्लस्टर एरिया नै मानिन्छ। त्यहाँ लगभग लगभग हजुरले चाहिँ 90% भन्दा बढी चाहिँ जनसङ्ख्या राणा थारूहरूकै चाहिँ तपाईँले भेटाउनुहुन्छ। त्यहाँ राणा थारूहरूको चाहिँ भाषा र सांस्कृतिक एउटा झल्को चाहिँ तपाईँले चाहिँ त्यहाँ पाउनुहुन्छ। र त्यसका अलावा अब कञ्चनपुरको अन्य पालिकाहरू जस्तो पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, अनि गएर चाहिँ तपाईँको कृष्णपुर नगरपालिका, त्यसै गएर चाहिँ यतापट्टि चाहिँ बेलडाँडी गाउँपालिका, बेतकोट, शुक्लाफाँटा नगरपालिकाहरूमा पनि प्रशस्त मात्रामा चाहिँ राणा थारूहरूको चाहिँ बसाइरहेको छ। अनि त्यसै गरी उतापट्टि कैलाली जिल्लामा चाहिँ धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका लगायतको चाहिँ त्यो आसपासको चाहिँ भूगोलहरूमा चाहिँ हजुरले चाहिँ प्रायः चाहिँ राणा थारूहरूको चाहिँ बसोबास भएको कुरा चाहिँ देख्न पाइन्छ।
2: हजुर अब राणा थारू समुदाय आदिवासी जनजातिमा सूचीकृत भएको प्रसङ्ग पनि छ नि।

0: राणा थारू जातिले एक खालको चाहिँ पहिचान प्राप्त गरेको कुरा चाहिँ छ।
1: अब अन्तमा नेपाल राणा थारू समाजका पूर्व महासचिव पनि अब समाजका गतिविधिहरू नजिकबाट हेरिराख्नु समाजका गतिविधिहरू।
0: म पेसाले त शिक्षक हो, शिक्षण पेसामा आबद्ध छु, म हाई स्कुलको एउटा टिचर पनि हो। त्यसका अलावा मैले गत विगतमा सामाजिक काममा पनि थुप्रै आफ्नो समय व्यतीत गरेँ। हाम्रो समुदायको एउटा मातृ संस्थाको रूपमा, अग्रणी संस्थाको रूपमा नेपाल राणा थारू समाज अहिले पनि चाहिँ काम गरिरहेको अवस्था छ र त्यसको वर्तमान अध्यक्ष अहिले कमल सिंह राणा हुनुहुन्छ। म त्यही संस्थाको चाहिँ निवर्तमान चाहिँ महासचिव भएरै काम गरेँ। यो संस्थाले समग्रमा राणा थारू समाजको अगुवाईका लागि उहाँहरूको चाहिँ हक अधिकारका सन्दर्भमा र राणा थारू समुदायलाई चाहिँ हरेक हिसाबले चाहिँ अगाडि बढाउनका निमित्त काम चाहिँ गरिरहेको छ र अहिले तत्काल राणा थारू समुदायमा चाहिँ न्यूनतम चाहिँ चाडपर्व जुन हामीले मनाइरहेका छौँ यसलाई चाहिँ एकरूपता, चाडपर्वमा पनि एकरूपता आउनुपर्छ भन्ने खालको एउटा चाहिँ मेसेज दिनको लागि गाउँ गाउँमा त्यो खालको चाहिँ एउटा कार्यक्रमहरू अगाडि सारिएको अवस्था छ। र त्यति मात्रै नभएर अहिले पछिल्लो समय चाहिँ एकताका कुराहरू पनि कहीँ न कहीँ चाहिँ उठ्छन् के छन्। त्यसो भएर एकताका सवालमा चाहिँ अब साङ्गठनिक रूपमा पनि संस्थाले चाहिँ गाउँ गाउँमा टोल टोलमा गएर त्यो खालको आफ्नो साङ्गठनिक चाहिँ भूमिकाहरू अनि सङ्गठनहरू निर्माण गर्ने र त्यसका अलावा जुन एउटा जल्दो बल्दो विषयका रूपमा शिक्षाका कुराहरू, रोजगारीका कुराहरू, कृषिलाई चाहिँ व्यावसायिक र आधुनिकीकरण गर्ने कुराहरू अनि संस्कृति संरक्षण सम्वर्धनका कुराहरू र पछिल्लो समय कञ्चनपुर कैलालीमा एउटा संवेदनशील विषयका रूपमा एउटा समस्याका रूपमा रहेको कुरा लागू पदार्थ दुर्व्यसनी सम्बन्धी जुन छ नि समस्या, यसलाई चाहिँ प्रमुखताका साथ यसलाई चाहिँ कसरी चाहिँ समस्यालाई चाहिँ निराकरण गर्न सकिन्छ बेला बखतमा हामीले चाहिँ बहस गर्ने र त्यो सम्बन्धी कार्यक्रमहरू पनि बेला बखतमा ठाउँ ठाउँमा चाहिँ कार्यक्रम सञ्चालन गर्ने कुरा संस्थाले यसरी चाहिँ अगाडि बढाइरहेको कुरा म जानकारी गराउन चाहन्छु।
1: हस् त हजुर, चुडासम्म आएर यति धेरै जानकारी गराइदिनु भयो, धन्यवाद व्यक्त गर्दछु।
0: राणा थारू समाजसँग सम्बद्ध विषयवस्तुहरूलाई जोडेर कुरा राख्ने जुन एउटा मौका दिनुभएको छ त्यसका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, राम राम सबैजनालाई।
2: आजको कार्यक्रममा हामीले राणा थारू जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्यौँ। राणा थारू समुदायको वर्तमान अवस्था, गतिविधि र केही सांस्कृतिक प्रसङ्गमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँगको कुराकानी राख्यौँ। आफ्नो ग्रामीण सामाजिक व्यवस्थालाई सुव्यवस्थित गर्न राणा थारू समाजमा अझसम्म पनि भलमनसा राख्ने र छान्ने चलन छ। आफ्ना धार्मिक विश्वासहरूलाई परिचालन गर्न हरेक गाउँमा भर्राहरू राखिएका छन्। कृषिमा निर्भर उनीहरूको जङ्गल र पानीसँग गहिरो सम्बन्ध छ। समयक्रममा जङ्गल मासिन थालेपछि र बसाइँ सराई भई बाक्लो बसोबास हुन थालेपछि बिस्तारै राणा थारूहरूको पारम्परिक संस्कार संस्कृतिमा पनि थुप्रै परिवर्तनहरू देखिएका छन्। विवाहमा दुलहीलाई दिइने बम्बई घाँघरियाको सट्टा साडी दिने चलन आएको छ। पितृहरूसँग सम्बन्ध राख्ने घडा हराउने पो हो कि र धार्मिक आस्थाका केन्द्र भर्रा भुलिने पो हो कि भन्ने चिन्ता राणा थारू थुप्रै अगुवाहरूमा देखिन्छ भने आफ्नो भाषा, संस्कृति र संस्कारहरूको संरक्षण सम्वर्धन गर्नमा संस्कृति प्रेमी राणा थारूहरू र नेपाल राणा थारू समाज लागिरहेको देखिन्छ। हस् त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्राविधिक सहकर्मी लक्ष्मण विष्टसहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ।

0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। नेपाली काँग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति गगन थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि पर्याप्त खुल्लापन नभएकाले देशलाई खुल्ला मञ्च बनाउन आवश्यक रहेको बताउनु भएको छ। हिजो 15 महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले खुल्ला मञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएकाले अब त्यस्ता खुल्ला मञ्च सबैभन्दा पहिले सिंह दरबार र संसदभित्रै आवश्यक रहेको औल्याउनु भयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान समयमा सरकार र लोकतन्त्रप्रति विभिन्न शंका उपशंका उत्पन्न गरिएको भन्दै लामिछानेले लोकतन्त्रका मूल्य मान्यता, यसका संस्थाहरूको रक्षा र संरक्षण गर्न रासोपा अग्रपंक्तिमा उभिने भन्दै विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठ्यारोमा रहेकाले देशलाई अझ सुदृढ बनाउन काँग्रेसको नेतृत्वका लागि साथ दिन आफूहरू तयार रहेको बताउनुभयो। मुलुकको समृद्धि र विकासका लागि सबै शक्ति मिलेर अघि बढ्नुपर्ने भन्दै संयोजक प्रचण्डले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। समारोहमा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनपछि काँग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीहरू मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशलाई नयाँ दिशा दिन एक नवीन राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभयो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश विकासका लागि प्रष्ट र दीर्घकालीन योजना बनाएर राजनैतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो। नेपाली काँग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्य समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज साँझ 5 बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने जानकारी दिनुभयो। उहाँका अनुसार साँझ 5 बजे मतदाता नावावली प्रकाशन, 5 देखि 36 बजेसम्म मतदाता नावावली प्रकाशन उपर दावी विरोध, बेलुका 8:30 बजेदेखि मतदाताको अन्तिम नावावली प्रकाशन गरिनेछ। गत भदौ 10 को विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। सुदूरपश्चिम प्रदेशमा 7,32,000 बढी नागरिकले स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म 7,32,752 बिमा प्रणालीमा जोडिएका हुन्। बाढी पहिरोबाट पर्वतका 300 घर परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिकामध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको छ। जुम्ला हुँदै मनाङ मुस्ताङ जोड्ने सडक सहित कर्णाली राजमार्ग र नाङ्म गमगढी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने 6 निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। तनहुँका 2,548 किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एचबिभी खोप लगाइएको छ। बाराको देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा डुबेर हिजो 2 किशोरीको मृत्यु भएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। पछिल्लो 24 घण्टामा देशभर 19 विपदका घटना भएका छन्। ती घटनामा परि 12 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 17 गते बिहान 10 सर्पदंश, आगलागी, बाढी, पहिरो तथा जनावर आक्रमणबाट 19 घटना घटेका हुन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठित मूल आयोजक समितिले हिजो विभिन्न निर्णय गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। यमनको सत्तारूढ परिषदका प्रमुख रसाद अल अलिमीले इरान समर्थित हुती विद्रोहीको नियन्त्रणमा रहेका भूभाग पुनः कब्जा गर्न ठूलो सैन्य कारवाही सुरु गरिएको घोषणा गर्नुभएको छ। रेडियो नेपालबाट बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: अब हामी तपाईँलाई करिब बिहानको 11 बजेसम्म आधुनिक गीतहरू सुनाउँछौँ। सुरुवातमा सुनाउँछौँ निशा देसारको स्वर, माधव ढकालको रचना अनि सङ्गीत हो गैरे सुरेशको।

भर्खरै सुनायौँ निकेश गुरुङको सुर, राजन राज शिवाकोटीको रचना अनि सङ्गीतमा रहेको आधुनिक गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ शारदा राईको सुर, राम भट्टराईको रचना अनि सङ्गीत हो शम्भु राईको।

भर्खरै सुनायौं श्रद्धा राईको स्वर, राम भट्टराईको रचना अनि शम्भु राईको संगीतमा रहेको आधुनिक गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ उदय सोताङ र मनिला सोताङको स्वर, राजुबाबु श्रेष्ठको रचना अनि संगीत हो सुरेश अधिकारीको।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

अहिले सुन्नुभयो जगदेश समालको स्वर, केदार ढकालको रचना र रमेश खड्काको संगीतमा रहेको आधुनिक गीत। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 11 बजेसम्म हामी यहाँहरूलाई आधुनिक गीत सुनाएर मनोरञ्जन गराउनेछौँ। आधुनिक गीत सुनाउने क्रममा फेरि अर्को गीत राख्दैछौँ, जसमा स्वर हो मल्लिका कार्कीको भने रचना दीपक पाठक र सङ्गीत चित्र शर्माको हो।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि

अहिले सुन्नुभयो केशव अधिकारीको स्वर, मधुराजको रचना र केशव अधिकारीको संगीतमा रहेको आधुनिक गीत। आधुनिक गीत सुनाउने क्रममा अब अर्को आधुनिक गीत राख्दैछौँ, जसमा स्वर हो डिबी तामाङको, रचना गायक स्वयंको भने संगीत अमेश तामाङको।

0: यामसँगै जंगल पाखा काठका टुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

अहिले सुन्नुभयो देव आले मगरको सुर, डाक्टर नवराज लम्सालको रचना र हरि लम्सालको संगीतमा रहेको आधुनिक गीत। आधुनिक गीत सुनाउने क्रममा अन्तिम आधुनिक गीत राख्दैछौ, जसमा सुर हो राजेश पायल राईको, रचना डाक्टर कृष्णहरि बरालको भने संगीत दीपक जङ्गमको। गीत पछाडि यहाँले 11 बजे सुन्नुहुनेछ समाचार, सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। नेपाली काङ्ग्रेसको आइतबारदेखि सुरु भएको 15 राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसले पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदन उप केन्द्रीय कार्य समितिमा छलफल भएपछि बन्द सत्र सुरु गरिने जानकारी दिनुभयो। काङ्ग्रेसले बन्द सत्र अगाडि आज बिहान केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। बन्द सत्रमा 7,000 भन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। सहभागीलाई 3 हलमा राखेर बन्द सत्रमा भाग गराइनेछ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सडक निर्माणका क्रममा अचानक माटोको डिस्को खस्दा पुरिएका 3 मजदुरमध्ये 2 जनाको मृत्यु भएको छ भने अर्का पुरिएका 1 मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान 7:30 बजेतिर काप्रा बोहरा गाउँ छापाखानी प्युठान सडक खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपेक्षक फणीन्द्र प्रसाईले जानकारी दिनुभयो। पुरिएका मध्ये 2 जनाको उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको छ। बाराको देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौबाहीकी 14 वर्षीय निशा पटेल र सोही ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। गत भदौ 10 विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन छन्। शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। बाँकेमा फल लाग्ने बेला धान खेतीमा रोगको संक्रमण देखिएपछि किसान चिन्तित भएका छन्। अचानक धान खेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका 5 किसान अमर बुढाथोकीले बताउनुभयो। धानको पातमा साना खैरो हरियो पानीले भिजेको जस्ता थोप्ला देखिने र संक्रमण बढ्दै जाँदा धान सुक्दै जाने समस्या देखिएको उहाँले बताउनुभयो। यसपटक धानको उत्पादन बढ्ने आशा गरेकामा अहिले पाक्ने बेलामा रोगको संक्रमणले उत्पादन घट्ने उहाँको भनाइ छ। सुदूरपश्चिम प्रदेशमा 7,32,000 भन्दा बढी नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म 7,32,752 बिमा प्रणालीमा जोडिएका छन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठित मूल आयोजक समितिले विभिन्न निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वीरेन्द्रनगरमा बसेको आयोजक समितिको बैठकले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाउने उद्देश्यका साथ विभिन्न निर्णय गरेको हो। कर्णाली प्रदेशको सुर्खेत लगायतका जिल्लामा आगामी मङ्सिर 16-27 गतेसम्म 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। अब अन्तर्राष्ट्रिय समाचार। बर्मुडाबाट अमेरिकाको बोस्टनतर्फ जाँदै गरेको मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटनामा परि 6 जनाको मृत्यु भएको आशंका गरिएको छ। विमान सञ्चालक कम्पनी ल्याटिच्युड एयर एम्बुलेन्सका अनुसार विमानमा 4 कर्मचारी, 1 बिरामी र बिरामीका आफन्त गरी 6 जना सवार थिए। उनीहरूमा 4 क्यानाडेली र 2 बर्मुडेली नागरिक थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। र यमनको सत्तारूढ परिषदका प्रमुख रसाद अल हलिमीले इरान समर्थित हुती विद्रोहीको नियन्त्रणमा रहेको भूभाग पुनः कब्जा गर्न ठूलो सैन्य कारवाही सुरु गरिएको घोषणा गर्नुभएको छ। यसैबीच इरानका विदेश मन्त्री अब्बास राघाक्सीले अमेरिकासँगको द्वन्द्वको सैन्य समाधान सम्भव नभएको बताउनु भएको छ। यद्यपि उहाँले तेहरान पुनः युद्धमा फर्कन तयार रहेको बताउनुभयो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। मध्याह 12 बजे अर्को समाचार प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो रीता तिमल सेनाको साथमा। 11:40 सुनाउनेछौँ केही दोहोरी गीतहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम के तिमी मेरो साथी भन्छौ सुन्नुहुनेछ। दिउँसो 1 बजे सुन्नुहुनेछ समाचार। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम म्युजिक क्याफे सूर्य लामाको साथमा। दिउँसो 2 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच 2:30 अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो रीता तिमल सेनाको साथमा।

0: कार्यक्रम हाम्रो चासो। नमस्कार। उपभोक्ता हक र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले तपाईँहरूसँग कुराकानी गर्ने जमर्को कसेका छौँ। उपभोक्ताका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू सँगसँगै विज्ञहरूसँग कुराकानी गरिरहेका हुन्छौँ र हामीले प्रत्येक महिनामा एकचोटि भए पनि तपाईँहरूका समस्या के छन् त भनेर कुराकानी गर्छौँ भनेर भनेका पनि थियौँ र लामो समयसम्म तपाईँहरूसँग कुराकानी गर्न पाइरहेका पनि थिएनौँ। कतिपय व्यक्तिगत अवस्थाले गर्दा, कतिपय अवस्थामा चाहिँ भोटेको सीमा भदौ 10 गते आएको बाढीले गर्दा निरन्तर रूपमा प्रत्यक्ष प्रसारण भइराख्यो अनि त्यसले गर्दा पनि हाम्रो चासो कार्यक्रम प्रसारण भएको थिएन। अनि सँगसँगै अब कतिपय अवस्थामा म आफै पनि अफिस आउन पाइनँ, त्यसले गर्दाखेरि पनि तपाईँहरूसँग प्रत्यक्ष रूपमा संवाद गर्न पाइरहेका थिएनौँ। अब अहिले चाहिँ आजको कार्यक्रममा 42/11, 42/11, 736 तपाईँहरूसँग कुराकानी गर्छौँ। अब नेपालीहरूको महान पर्वको रूपमा लिइने दसैँ मुखैमा आउन लागिसक्दा तपाईँहरू बजार पनि घुम्नुभएको होला, किनमेल पनि गर्न जानुभएको होला, बजारमा वस्तुहरू कतिको सहज रूपमा पाइराख्नु भएको छ, ती पाइराखेका वस्तुहरूको मूल्य कतिको आकाशिएको छ, अथवा वस्तु सहज रूपमै पाइरहँदा मूल्य पनि ठिकै छ भन्ने लाग्छ भने पनि तपाईँले त्यही भन्न पाउनुभयो, होइन बजार मूल्य आकाशिएको छ, वस्तु सहज रूपमा पनि पाइरहेको छैन भनेर भन्दा पनि पाइयो। 42/11, 42/11, 736 दुईटा नम्बरहरू याद राख्नुहोस् है त। सँगसँगै अब कतिपय साथीहरू त आफ्नो काम विशेषले गर्दा काठमाडौँ लगायतका ठुला सहरहरूमा पनि हुनुहुन्छ होला। अब दसैँ आउँदै गर्दा तपाईँहरू घर जाने जमर्कोमा पनि हुनुहुन्छ, तयारीमा पनि हुनुहुन्छ होला। घर जाँदै गर्दा अब सवारी साधनहरूको टिकट बुकिङ सुरु पनि हुन्छ नि त। अब त्यो टिकट बुकिङ सुरु हुँदै गर्दा तपाईँहरूले सहज रूपमा टिकट पाउन सक्नुहुन्छ कि हुन्न, त्यसको बारेमा पनि तपाईँहरूले बोल्न सक्नुहुन्छ। सामयिक विषयहरूमा तपाईँले बोल्दा राम्रै हुन्छ, रमाइलै हुन्छ। र नम्बरहरू याद भयो होइन, 42/11, 741, 42/11, 736 यी दुईवटा नम्बरहरू रहेका छन्। र 2083 सालको दसैँ आउँदै गर्दा तपाईँहरूले बजारमा सामानहरू कतिको सहज रूपमा पाउनु भएको छ, पहिलो प्राथमिकता चाहिँ हामीले यो विषयलाई दिएका छौँ। अहिलेलाई हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हेलो,
1: हजुर नमस्कार, गुड मर्निङ सेवा नाना।
0: नमस्कार सेवा हजुर, कहाँदेखि को बोल्नु भयो?
1: हजुरसँग अलिकति लामो समय पछाडि म इलामको मान्छेको एसबी राई।
0: एसबी राई
1: हजुर,
0: इलामबाट
1: हजुर। हजुरलाई अब आउँदै गरेको के भन्छ शुभ दिवाली पर्वको धेरै धेरै शुभकामना रेडियो नेपाल होल परिवारलाई, रेडियो नेपाल सुन्नु हुने सम्पूर्ण साथीहरूलाई
0: धेरै धेरै धन्यवाद। अनि अब एसबी राईजीले इलामबाट फोन गर्नुभयो, इलामको मौसम पनि सुनाइदिनुहोस् न, कस्तो छ अहिले?
1: हुन्छ, मौसमको बारेमा म एकदम समग्रमा सुनाउनु पर्दाखेरि आज चाहिँ हल्का झुमिरहेको छ, हिजो चाहिँ पानी एक झप्को मजाले पऱ्यो हाम्रो माइजोपाइतिर, अनि भेटिरहेछ, पानी पर्ला कि जस्तो पनि हुन्छ, कहिले घरी घाम लाग्ला जस्तो, उयो इलामको बजार बादलको घुम्टोले भने जस्तो घुम्टो ओरिरहेछ बादलले चाहिँ भन्नुपर्छ। हजुरहरूकोतिर मौसम कस्तो छ, आरामै हुनुहुन्छ होला सबैजना?
0: हामी त एकदम ठिक छौँ। अनि काठमाडौँ उपत्यकाको कुरा गर्नु पर्दा घाम मजाले लागेको छ, अनि बाहिर निस्किँदा कस्तो दसैँ आएको जस्तो मौसम छ कि, अनि हामी साथीहरू कुरा गर्दै आएको दसैँको जस्तो मौसम हुन थाल्यो नि भन्दै, बिहान बेलुका चिसो छ अनि दिउँसो चाहिँ न्यानो घाम लागेपछि चाहिँ रमाइलै भइरहेछ।
1: हजुर, हाम्रोतिर पनि चिसो पर्दैछ, अब त्यो चिसो अब हाम्रो त झन् माथि पार पर्छ, अलिकति मासतिरै बसेको छु म चाहिँ, त्यही भएर पनि चिसो पर्दैछ, एकदम न्यानो शीतल चिसो छ।
0: हजुर, अब एसबी राईजी दसैँ आउन लाग्यो, तपाईँहरू पनि त किनमेल गर्न जानुहुन्छ होला, अलिअलि दसैँ पनि मनाउनुहुन्छ होला पुरा रूपमा नमनाए पनि, अनि तपाईँहरूले बजारमा सामान किन्न जाँदा कस्तो छ बजार मूल्य, कतिको सहज रूपमा सामानहरू पाइराख्नु भएको छ, यसको बारेमा बताइदिनुहोस् न।
1: त्यस्तो केही छैन, असहज छैन, सहज रूपमै पाइन्छ। हाम्रो भनेको मुख्य बजार भनेको इलामको हाम्रो यता माइजोगमा एउटा फिक्कल बजार हो, होइन, फिक्कल बजार, अब झापाको बुधबारे, यस्तै खाद्यान्नको लागि पनि त्यति असहज छैन, एकदम पाइ नै राखेको छ, तर मूल्य चाहिँ कति घटबढ चाहिँ भइरहन्छ नै, अनि खाने तेलहरू पनि पाइन्छ, एकदम सहुलियत रूपमै पाइन्छ भने सहज रूपमै, त्यस्तो असहज छैन अहिले, होइन, खाने तेल भयो, सागसब्जी त हामी किन्नै पर्दैन, हाम्रै बारी करेसरमा हुन्छ जति, होइन, अनि हामीले किन्नुपर्ने खास खाद्यान्न चामल अनि तपाईँको खाने तेल अनि नुन यति किन्नुपर्छ, र मर मसला यसो, होइन, दसैँको लागि यस्तै हो।
0: अब चाड पर्वको मौका छोपेर सामानहरू बिक्री वितरण गरिरहँदा समय नागेका, मिति नभएका, डेट एक्सपायर भएका सामानहरू पनि बिक्री वितरण भइरहेको हुन्छ, त्यसमा चाहिँ कतिको सहज हुनुहुन्छ, सजग हुनुहुन्छ एसबी राईजी?
1: हजुर, सजग नै छ, त्यसको लागि अनुगमन एकदम हाम्रो जस्तो भनौँ नगरपालिकादेखि गाउँपालिकाको सबै अनुगमन गरिरहेका छ, त्यस्तो म्याच गुत्रेका सामान पाइयो भने तिनीहरूलाई बरामद गर्ने र नष्ट गर्ने र कारवाही गर्ने, जरिमाना गर्ने, यस्तो गरिरहेको हुन्छ, र त्यस्तो खालको हाम्रो छैन। हाम्रो भनेको पूर्व नाका पशुपतिनाथ, पशुपति नगर पनि हो, त्यसले गर्दाखेरि अब इन्डियाको सामान त झन् इन्डियाले त एकदमै त्यो खालको सामान बेच्नु पनि दिँदैन, होइन, कडा भन्दा कडा कारवाही गर्छ, त्यसले गर्दा इन्डियाबाट आउने सामान र नेपालबाट आउने सामानको लागि पनि अनुगमन चाहिँ तीव्र रूपले गरिरहेकै हुन्छ नगर प्रमुखजीहरूले, होइन, अनुगमन संस्था शाखाहरूले, यस्तो छ, अनि त्यसको लागि हाम्रोमा त्यस्तो समस्या नै छैन।
0: हस्, धेरै धेरै धन्यवाद एसपी राईजी।
1: हजुर, कुरा गर्नु पाइयो, यो अब भोलि पाउन नपाउन के हुन्छ, होइन, शुभेच्छामा भन्दै तपाईँसँग बिदा चाहन्छु, धन्यवाद छ हजुरको शुभ रहोस् आजको दिन भन्दै।
0: हजुर, हस्, धेरै धेरै धन्यवाद। एसबी राईले हामीलाई इलामबाट फोन गर्नुभएको हो। इलाममा चाहिँ मजाले नै सामानहरू खरिद गर्न पाइरहेको छ भन्नुहुन्छ, सँगसँगै उहाँले कतिपय खाद्य वस्तुहरूमा चाहिँ मूल्य वृद्धि भएको महसुस पनि गर्नुभएको छ, तेल लगायतका खाद्य वस्तुहरूमा अलि मूल्य बढेको हो कि भनेर पनि भन्नुभयो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
2: दर्शन हजुर।
0: नमस्ते हजुर, दर्शन कहाँदेखिको बोल्नु भयो?
2: सबभन्दा पहिला मलाई बधाई दिनुहोस्।
0: अब बधाई कसरी दिने होला, धेरै धेरै बधाई छ, के को कुरा थाहा नै नपाइकन बधाई दिएँ मैले त।
2: ल, के भने किन भन्दाखेरि रेडियो नेपालमा फोन लगाउनु खोजेको धेरै भयो, आज लगाउनु सफल भयो, त्यसैले
0: ल, फेरि पनि बधाई छ त्यसो भए।
2: असाध्यै हजुरहरू जति कुरा सुनेर म चित्त के हुन्थेँ, अनि कौशल त राख्थ्यो, मेरो पनि फोन लाग्न पाएँ, केही भन्न पाउँथेँ, केही बोल्न पाउँथेँ, केही परिचय दिन पाउँथेँ भनी भन्छु, फोन त लाग्दै लाग्दैन। ए भगवान्,
0: अब हजुरको पहिला शुभ नाम भन्नुहोस् न त नि।
2: हजुर,
0: शुभ नाम भन्नुहोस् न त नि।
2: म धनराम भूषाल, बालाजु हाइट बोहराटारबाट।
0: ए, धनराम भूषाल।
2: हजुर,
0: घर चाहिँ कहाँ हो? यही बालुवाटार नै
2: मेरो, अहिले सानो छाप्रो यतैतिर छ, म मेरो जन्मेको ठाउँ चाहिँ मुडुक भन्ज्याङ तारकेश्वर नगरपालिका 5
0: तारकेश्वर, काठमाडौँ नै रहेछ त?
2: हजुर हजुर।
0: ए, अहिले पनि काठमाडौँमै हुनुहुन्छ, जन्मेको पनि काठमाडौँमै? अनि घनश्यामजी धनरामजी अब तपाईँले धेरै समयदेखि नै हामीलाई सम्पर्क गर्न खोजिराख्नु भएको रहेछ, बल्ल बल्ल सम्पर्कमा आउनुभयो, यति धेरै मनमा कुरा छ भन्नुहुन्छ, ल भन्नुहोस् न त के कुरा थियो?
2: मनमा कुरा भन्दा नि कस्तो भन्दाखेरि हजुरहरूसित बोल्न पाएन, धेरै नै कस्तो कस्तो कृतज्ञ भए भन्न पाएर त भाग्यमानी सम्झिन्छु आफूलाई। अब यति धेरै कुरा भन्दा त्यही हो, बोल्न पाइयो हजुरहरूसित। अब यो अब हजुरहरूले उठाउनु भएको कुरामा चाहिँ कस्तो भन्छु भने म बजार अनुगमनमा अलिकति फितालो भयो कि जस्तो लाग्छ मलाई।
0: ए हजुर,
2: किन भन्दाखेरि सरकार पक्षबाट अनुगमन त गरेको छु भन्नुभएको छ उहाँहरूले, अनुगमन अब अनुगमन गरेर पनि अब मान्नेले नमान्नेर पनि कुरो हो कि, अनि व्यापारमा लागु नभएर हो कि, किन भन्दाखेरि अब तेलको भाउ चप चटाप भयो, बाटो घाटो बिग्रियो, सबै बिग्रियो, अब नेपालमा दसैँभित्रै हुने नि यसपालि यो 83 सालमा, अब 83 सालको भदौ 10 गतेबाट असाध्यै गाह्रो भयो, बाटो घाटोदेखि लिएर अति इत्यादि अब झन धेरै क्षति भयो। तर कस्तो भन्दाखेरि अब यो अब त अब केही अब जे भयो नि अब जति भयो नि बिर्सिनुपर्छ, जे भयो नि अब अगाडि बढ्नुपर्छ, उठ्नुपर्छ भने जस्तै कुरो। कस्तो भन्दाखेरि अब बाटोघाटो पनि अब पानी मनसुन पनि बाहिरिसकेको छ, अब बाटोघाटो पनि अलिक सहज हुँदैछ, अब आउने धुवानी सामानहरू पनि आइरहेको छ, अनि सरकारबाट भनिएको थियो के भने अब यो सबै यो दशा उदात चढावले गर्दाखेरि भाउ बढेको हो, अब चाहिँ अब हामी सबै अनुगमन गरेर पहिला जति भाउ थियो त्यहीमा ल्याउँछौँ घाटौँ भन्नुभएको थियो उहाँहरूले, त्यो चाहिँ भएको छैन हजुर। किन भन्दाखेरि अब खसीको मासु 1300 रुपियाँ किलोमा खाइन्थ्यो, अहिले 1700 नै पुगिएको छ, त्यो घटेको छैन। अब ब्रोइलर कुखुरासम्म खान नसक्ने अवस्था आयो, चामल तरकारी तेल नुन अब यस्तोमा चाहिँ अत्याधिकै के भने भाउ बढेको छ, त्यो उहाँहरूले चाहिँ यो कुरा सोधिदिनु परेर अब सबै नेपालमा हुँदा खाने र हुने खाने मान्छे छन्, हुँदा खाने हुने खाने मान्छेलाई त केही फरक नपर्ला, हुँदा खानेमा अब हुँदा खाने मान्छेलाई त गाह्रो धेरै धेरै असहज परिस्थिति भइसकेको छ। अब अहिले हजुरले भन्नुभयो झर्मल्न घाम लागेको छ, अनि उज्यालो छ, दसैँ आएको अनुभव भइसकेको छ, महसुस भइसकेको छ भन्नुभयो हो, समयले त दियो, मौसमले त देखायो, तर मानिसमा चाहिँ उत्साह उमङ्ग मैले त्यति देखिनँ हजुर, मैले जति पनि देखेको छु मैले उत्साह उमङ्ग छ्याप्फिटिकै छैन, जो पनि पैसा छैन, दसैँ आइसक्यो, यस्तो गाह्रो छ, अहिले डब्बालाई भग्न लागिसक्यो भाउहरू भनेका छन्। त्यस्तै एकदम सरकार पछिले एकदम ध्यान दिनु पऱ्यो हो, त्यो पनि हाम्रो देशमा कायापलट भएको छ, राम्रो सरकार आएको छ, अब हाम्रो सरकार आएको छ, तर कता कता अब यो हुन त नयाँ भएर पनि अलिकति अगाडि बनाउन सक्नु भयो होला, अलिकति सबै त्यो ध्यान पुऱ्याउन सक्नु भएन होला, घरको परिवारलाई त मिलाउन राख्न सकिँदैन, यत्रो देशको जनतालाई मिलाउनु त गाह्रै हुन्छ, तर उहाँहरूले धेरै कुरो अगाडि बढिदिनु पऱ्यो है भनेर त्यही भन्न चाहे हजुर मैले।
0: हजुर धेरै धेरै धन्यवाद, यति धेरै राम्रो जानकारी गराउनु भयो। अब दसैँको लागि जतिसुकै दसैँ नमनाउने भने पनि दसैँको लागि केही न केही त किनमेलहरू गर्न जानुभयो होला, बजार भाउ कस्तो पाउनु भएको छ त नि तपाईँले?
2: मैले त्यही बताइरहेको छु, त्यो पनि हजुरको अब 200 भन्दाखेरि नि मासुको दाल ओहो महँगो भनिन्थ्यो, अहिले 260 मासुको दालै 260 भयो, तेल त्यस्तै भए त, चामलमा अब एउटा बोरामा 500 नै बढिया छ, कतै कतै के भएको छ, कतै के भएको छ, अनि पछाडि पिछडि भाउ छ हजुर, अलिकति खाइ अब यो अनुगमनमा अलिक फितालै भएको जस्तो लाग्छ।
0: हजुर ल ठिक छ, अब धनरामजीले यति लामो समय पर्खेर हामीलाई फोन ट्राई गर्नुभयो, अनि आफ्ना सबै कुरा राख्नुभयो, आफ्ना विचारहरू राख्नुभयो, सँगसँगै तपाईँ बजार जाँदाखेरि अब सामान किन्नुभयो, यसमा सामानको यो उपभोग मिति कतिसम्म छ भनेर हेर्नुहुन्छ कि हेर्नु न राति भन्नु त?
2: त्यो त हेर्नु पऱ्यो नि हजुर, त्यो त हेर्नु पऱ्यो नि, अब आफ्नो स्वास्थ्यसित खेलबाड गर्ने कुरो त आएन, 2 रुपियाँ घटाएर दियो भनेर के भने त्यो जस्तो पनि खाने भएपछि फेरि आफैलाई भोलि असर पर्ने कुरो हो, हेर्नुपर्छ हजुर, मै पनि हेर्छु, अरूलाई पनि भन्छु म हेर्नुपर्छ सामान कस्तो छ के छ, त्यो निकालिकन त्यो त्यसको त्यो बासना ससना त हजुर, हामी गाउँकै मान्छे हो, गाउँको मान्छे गाउँठाउँकै मान्छे हो, हामीलाई अर्ग्यानिक चिजहरू अनि हाम्रो त्यसको त्यो नेचुरली बासनाहरू हामीलाई सबै थाहा छ क्या, अनि त्यसले गर्दाखेरि त्यो हेर्छु सबै
0: हजुर हस् धेरै धेरै धन्यवाद है त धनरामजी।
2: हस् हजुरहरूलाई फेरि यसरी यसरी दर्शन भेट पाइयोस् भगवान्सँगै प्रार्थना गर्दै म बिदा भए दर्शन शुभ दिन भन्ने सबैलाई।
0: हस् धन्यवाद धनराम भुषालजीले हामीलाई उहाँको जन्म घर चाहिँ तारकेश्वर अनि अहिले चाहिँ बालुवाटारमा बस्नुहुन्छ भनेर भन्नुभयो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: हजुर नमस्कार। नमस्कार रिताजी नमस्कार, म करुणाला व्यस्त पनि रहनु होला तपाईँसँग। म 5 महिनामा बोल्दैछु नवलपुरदेखि ओमडी सापकोटा। हजुर है तपाईँलाई विजयादशमीको अग्रिम मङ्गलमय शुभकामना। सबैभन्दा भोलिको मङ्गलबारको हजुरलाई झन् मेरो तर्फबाट मङ्गलमय शुभकामना। भोलि त के हो हजुरसँग बोल्नै पाइनँ, लगाउनै सकिनँ, आयो नै लाग्यो हजुर है त।
0: हजुर धेरै धेरै धन्यवाद ओमणिजी। अनि 5 महिनासम्म फोन नगरिकन किन बस्नु भएको त हो?
2: नलागेर हो एक्ज्याक्टली, म नडाँडिकर भन्छु हेर्नु, नलागेर हो। तर नलागे नि म तपाईँलाई तपाईँहरूलाई देश देशमा सम्झेकै हुन्छु है त। हिजो अस्ति पनि सम्झेको थिएँ क्या, हिजै पनि सम्झेको थिएँ क्या मैले।
0: ए हो र?
2: हजुर देश देशमा हिजो मेरो भाग परेको थियो, अब तिहारतिर पर्छ अनि फेरि देशमा छोडेकै छैन। तर तपाईँको कार्यक्रममा ठ्याक्कै 5 महिना भयो, मङ्गलबार त लाग्दै लाग्दैन। साँच्चै हो, तपाईँ भनेको सबै सुने आउँछु, लास्टसम्म फोन गरेर नलाग्ने मान्छेको भन्नुहुन्छ नि त्यो बेला ठ्याक्क बन्द गर्छु कि मैले।
0: अब तपाईँले फोन नलागेपछि गाली गर्नुहुन्छ होला अनि भन्नु परिहाल्यो नि, गाली गर्नुहुन्छ कि गर्नुहुन्न मलाई?
2: गाली त गर्दिनँ मैले, किन गाली गर्ने? त्यस्तो गाली गर्ने होइन नि, त्यस्तो गाली गरेर हुन्छ र? त्यो त अब टेक्निसियनको कुरा हो, तपाईँको मोबाइलको अब 75 जिल्लाबाट लगाएका हुन्छन् अनि त्यो त त्यसभित्र अब कनेक्ट गरेर जान सक्नु पऱ्यो। नलागे पनि सुनेको हुन्छु तपाईँको पुरा कार्यक्रम, भने लास्टमा त्यही फोन नलाग्नेको भन्नु खोज्नु बना अनि म रेडियो ट्याक्क बन्द गर्छु कि।
0: ल ठिक छ। अब ओमणिजी चाडबाडको मुखमा छौँ अनि हामीले देशले यति धेरै धनजनको क्षति बेहोरेका छौँ, घाँटी हेरेर हार निल्नुपर्छ भन्ने हाम्रो नेपालीहरूको उखानलाई चरितार्थ गर्दै यसपालिको दसैँ मनाउनु पर्ने अवस्था पनि छ। बजारमा किनमेल गर्न जाँदाखेरि तपाईँले बजारको मूल्यहरू, सामानको मूल्यहरू कस्तो पाउनु भएको छ भनिदिनुहोस् न त नि, हाम्रो कुराकानी यहीँबाट सुरु गऱ्यौँ।
2: हाम्रोतिर अरू सामानहरू त सबै नै उही नै कायमै छ, रेट बढेको छैन। त्यही चिनीको भाउ चाहिँ अलिक बढेको छ, तरकारीहरू भयो, फलफुलहरू, अब स्याउहरू त प्रायः जस्तो इन्डियाबाट आउँछ, अलिक त्यो त अब बढ्छ पनि है। अनि
0: प्लेन उड्या हो कि के हो तपाईँको आकाशमा, तपाईँ बसेको ठाउँमा प्लेन उडेको हो कि के को आवाज हो?
2: सामानहरू चाहिँ किन्दाखेरि अहिले पूर्व साथीले भन्नुभयो, डेटहरू चाहिँ सबै हेर्नुपर्छ, अरूलाई जानकारी गराउनु पर्छ। अरू समग्रमा हाम्रोतिर त्यस्तो चाहिँ नगरपालिकाले तपाईँको चेक गरिराखेको हुन्छ अनि घुमिराखेको हुन्छ, त्यस्तो केही चाहिँ अहिलेसम्म भेटेको छैन है त।
0: ए अनि तपाईँहरू सामान किन्न जाँदाखेरि चाहिँ यो सामानको मिति छ कि छैन बाँकी भनेर हेर्नुहुन्छ कि हेर्नुहुन्न?
2: हजुर
0: सामानको यो मिति बाँकी छ कि छैन भनेर हेर्नुहुन्छ कि हेर्नुहुन्न?
2: त्यो त हेरिन्छ हेर्नु, त्यहाँमा त तपाईँको राम्रै नै भेटिएको छ। अनि त्यही हो कि अलिकति चाहिँ त्यो अस्तिको बाढीले चाहिँ हाम्रो यता राम अविरलको घरबाट सिधै पश्चिम धजासेरी भन्नेमा अलिकति त्यहाँ भने छेद बेसी त अलिकति हल्का फुल्का गऱ्यो। अरू त समग्रमा सबै राम्रो छ, हाम्रोतिर बजारहरू त्यस्तो गडबड भएको छैन है त हजुर।
0: हजुर हस् हस् धेरै धेरै धन्यवाद
2: तपाईँलाई। फेरि पनि मैले विजया दशमीको र तिहारको पनि अग्रिम दिएँ, अब लाउनु भनेको महाभारतै हो। हजुरलाई फेरि पनि मेरो तर्फबाट सम्झिराखेको छु, नलागे पनि है त हजुर।
0: हजुर हस् धेरै धेरै धन्यवाद, तपाईँलाई पनि शुभकामना। नवलपुरबाट हामीलाई ओमणि सापकोटाले फोन गर्नुभयो, फोन आएपछि नै गुनासो सुरु हुन्छ, अब 5 महिना भइसक्यो फोन लगाउन सकिएन शुभेच्छामा पनि भनेर। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो
3: हेलो दिदी नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
3: म भन्नु पर्दा दिदी सुदूरपश्चिमको बैतडी जिल्लाको पाटन नगरपालिका 6 जगदीश सिंह विष्ट।
0: सुदूरपश्चिमको बैतडीबाट?
3: हजुर हजुर सुदूरपश्चिमको बैतडी पाटनबाट जगदीश सिंह विष्ट बोले आउँ दिजू म।
0: जगदीश जी
3: हजुर
0: के छ हाल खबर?
3: एकदमै ठिक छ दिजु, अनि तपाईँहरूको सुनाउनुहोस् के छ रेडियो नेपालको होल युनिटीको हालखबर सुनाउनुहोस्।
0: हाम्रो पनि एकदम ठिक छ, अनि सुदूरपश्चिमतिरको मौसम चाहिँ कस्तो छ त नि?
3: आज दिजु बिहान त अलिकति बादल लागेको थियो है, आज अहिले घाम लागेको छ दिजु, धानको चटारो छ, धान काटिरहेछन् खेतमा चुटिरहेछन्, एकदम रमाइलो छ घमाइलो छ दिजु। एकदम दसैँको तयारी पनि छ, फेरि अब अहिले हाम्रो यो सोह्र श्राद्ध हुन्छ, पितृहरूलाई चाहिने अनि तर्पण दिने श्राद्ध पनि चलिरहेछ, बटुको भात खाइरहेछ, एकदमै रमाइलो घुमाइलो छ दिजु, अनि उहाँहरूको सुनाउनुहोस्।
0: हजुर, ओहो, अब धान काट्न सुरु भयो भनेपछि त दसैँ भित्रियो भने पनि भयो नि?
3: एकदमै एकदमै दिजु, दसैँ चाहिँ एकदम भित्रियो भन्नुपर्दा दुई मन नहोला।
0: अनि जगदीशजी, अब दसैँको मुखमा किनमेल गर्न त जानु नै हुन्छ होला, किनमेल गर्न जाँदा के कुरामा चाहिँ विचार पुर्याउनु हुन्छ नि त
3: दिजु? अब मैले मेरो परिचय भन्नुपर्दा तपाईँलाई म चाहिँ डिस्ट्रिब्युन हो दिजु, हेर्नुहोस्।
0: हजुर,
3: म डिस्ट्रिब्युन हो, तर मैले के सन्देश दिन्छु भने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, तपाईँ सामान खरिद गर्नु खरिद्नुभन्दा पहिला त्यसको डेट छ कि छैन त्यो हेरिहाल्नुहोस् हो कि नै भन्दा, किनभने स्वास्थ्य नै सबभन्दा ठुलो धन हो, स्वास्थ्य भन्दा अरू ठुलो के छ र दिजु हो कि नै भन्दा
0: हो त नि,
3: त स्वास्थ्यको ख्याल गरेर अनि सम्हालको चाहिँ सामान चाहिँ अनि तपाईँ चाहिँ अलिकति हेर विचार गर्नुहोला भनेर म सबै भन्छु, पनि मैले किन्ने मेरा घरका कोही गार्जियनहरूलाई पनि म त्यही सन्देश दिन्छु र गाउँले साथीभाइ दाजुभाइहरू अनिलाई पनि म यही सल्लाह दिन्छु दिजु।
0: हजुर हस्, धेरै धेरै धन्यवाद जगदीशजी, सम्पर्कमा आउनुभयो, कुराकानी गर्न पाइयो, खुसी लाग्यो मलाई।
3: एकदमै धन्यवाद दिजु, एकदमै हृदयदेखि तपाईँलाई मैले धन्यवाद दिएँ, किनभने अहिलेसम्म मैले ट्राई गरेँ रेडियो नेपालमा, तर मेरो फोन कहिले नलाग्ने थियो, आज संजोगवश भगवान्ले जुडाइदियो।
0: अब यस्तै संजोग फेरि जुडाइराखोस् हामी कामना गरौँ है त।
3: एकदमै धन्यवाद दिजु, अनि अहिले जाँदा केही भन्नु केही डेलिगेट पनि गर्नु पाइन्छ कि दिदी?
0: यो डेलिगेसन गर्ने होइन नि कार्यक्रम, भोलिको कार्यक्रम चाहिँ डेलिगेसन गर्ने हो, यो चाहिँ होइन है त।
3: जो अब म जाँदा जाँदै तपाईँलाई आउन लागेको, मुखमै पुग्न लागेको, अनि विजयादशमी र आउन लागेको के अरे यो दिपावलीको हार्दिक मङ्गलमय शुभकामना सम्पूर्ण रेडियो नेपाललाई र सुनिरहेका दर्शकवृन्दलाई।
0: हजुर हस्, धेरै धेरै धन्यवाद। जगदीश सिंह विष्टले हामीलाई बैतडी पाटन नगरपालिकाबाट फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
4: जी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो? रामपुकार जी, के छ हाल खबर? रामपुकार जीले के रे महिनामा एकचोटि पनि बोल्न पाइएन हाम्रो चासो कार्यक्रममा भन्नुभएको भएर अब आजको कार्यक्रममा तपाईँहरूसँग कुराकानी गरेको नि।
4: सबै साथीहरूले पनि तपाईँसँग कुरा गरिरहेका दसैँ विजयदशमी आइ हुनुहुन्छ, दुर्गा माता सबैजनालाई कल्याण गरोस्, धेरै कुरा राम्रो राख्नुभएको छ
0: हजुर। अब राम फुकारजी, दसैँ त पक्कै मनाउनु हुन्छ होला, दसैँको लागि सामान किनमेल गर्न जाँदा के कुरामा ध्यान दिनुहुन्छ भन्नुहोस् न त नि।
4: किनमेल गरेर सामान राम्रो छ कि के कस्तो छ चाहिएको छ भने त्यो आफै हेर्न सकिन्छ, राम्रो हुन्छ। डेट जति पनि सामान किन्यो भने त्यसमा डेट कतिको एक्सपायरी छ त्यो पनि हेर्नुपर्छ, म्यानुफ्याक्चर डेट हेर्नुपर्छ, त्यसमा लेखेको मूल्य पनि हेर्नुपर्छ, न कति दाममा बिक्री भइरहेको छ त्यो दुकानदारसँग सोध्नुपर्छ।
0: अनि तपाईँ अब सामान किनमेल गर्न जानु भएको छ भने बजारमा सामानको मूल्य कस्तो छ त नि?
4: धेरै छ, आकाशियोको सिडीको त झन् भाउ भइया छ, बहुत महँगो भइसक्यो, मैले त कोटाजीले पनि भन्नुभएको छ, धेरै महँगो छ,
0: धेरै महँगो छ, तपाईँहरूको रौतहटतिर पनि महँगो छ।
4: महँगो यहाँ त झन् महँगो हुन्छ।
0: अनि गुणस्तर चाहिँ कस्तो छ त नि?
4: गुणस्तर अब के गर्ने, खाद मल यो बिस्तारी प्रयोग धेरै गरिन्छ, नगरिकन उत्पादनै हुँदैन।
0: त्यही भएर रासायनिक मलहरू धेरै प्रयोग भएको छ भन्नुहुन्छ?
4: रासायनिक मल त अब प्रयोग त भइरहेको छ, पाउन गाह्रो छ हाल।
0: ल, हामीसँग कुराकानी गरिदिनु भयो राम पुकारजी, तपाईँलाई धेरै धेरै धन्यवाद है त।
4: पितृपक्ष अब चलिरहेको छ, सबैजनाको पितृपक्ष राम्रो होस्, सबैको बाल बच्चा राम्रो होस्, म यही शुभकामना टक्राउँछु। हिजो अस्तिसम्म जितिया पर्व थियो, सबै आइमाईले हाम्रो देहातमा जितिया पर्व मनाउनु हो, सबैको बाल बच्चाको राम्रो उन्नति प्रगति होस्, साथै रेडियो नेपालको प्रगति होस्, म यही शुभकामना टक्राउँछु।
0: हजुर हस्, धेरै धेरै धन्यवाद। रौतहटबाट हामीलाई रामफुका राईले फोन गर्नुभएको हो। 42 11 21 42 11 36 दुईटा नम्बरहरू तपाईँहरूका लागि हामीले छुट्याएका छौँ। तपाईँहरूले हामीलाई फोन गरेपछि तपाईँहरूको गाउँठाउँमा पाउने खाद्य वस्तुहरू कतिको गुणस्तरीय छ, ती खाद्य वस्तुहरूको मूल्य कस्तो रहेको छ, यसको बारेमा जानकारी गराउन सक्नुहुन्छ। सँगसँगै खाद्य वस्तुहरू खरिद गर्न जाँदाखेरि चाहिँ तपाईँहरूले गुणस्तर अनि मूल्य लगायतको कुराहरू हेर्नुहुन्छ कि हुन्न, यसको बारेमा पनि जानकारी गराउन सक्नुहुन्छ। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते हजुर, जसले हेलो भन्नुभयो उहाँको टेलिफोन सम्पर्क विच्छेद भएको छ। कहिलेकाहीँ हामीले बोलेको उहाँले सुन्नुहुन्न, उहाँले बोलेको चाहिँ हामीले मजाले सुनिराख्छौँ नि त, अनि त्यही भएर पनि अप्ठ्यारो हुन्छ। कमसेकम फोन गरिसकेपछि अलिकति धैर्य गरेर चाहिँ बसिदिनु होला भन्ने आग्रह। अहिलेलाई कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? 42 11 7 21 42 11 7 36 दुईवटा नम्बर रहेका छन्। अहिलेलाई को हुनुहुन्छ? हेलो,
5: हेलो,
0: नमस्ते हजुर।
5: नमस्ते,
0: कहाँदेखि को बोल्नु भयो होला?
5: मकनपुर पालुङदेखि।
0: पालुङबाट हजुरको शुभ नाम?
5: विशाल कार्की।
0: विशाल जी,
5: हजुर,
0: पालुङतिरको मौसम कस्तो छ?
5: धुम्म पानी पर्ला जस्तो भइरहेछ, घाम लागे छैन।
0: ए, धुम्म धुम्म भएको छ?
5: हजुर हजुर।
0: अनि के गर्नुहुन्छ तपाईँ?
5: म खेती किसानी।
0: खेती किसानी भनेपछि त ठ्याक्कै हामी त त्यो हिँड्दा हिँड्दै झ्याप्पै भेट भयो भने जस्तै भयो। तपाईँहरूले खेती किसानी गर्दाखेरि पालुङतिरको त काउली आलु एकदमै काठमाडौँतिर धेरै आउँछ भन्ने पनि सुनिन्छ, अनि मिठो छ भन्ने पनि सुनिन्छ। विषादीको प्रयोग चाहिँ कतिको गर्नुहुन्छ विशालजी? अलिअलि चाहिँ गर्नुहुन्छ? ए, किरा लाग्यो। अब अर्ग्यानिक फलाउनको लागि यो अर्ग्यानिक विषादीहरू पनि त बनाउन मिल्छ होला नि, गौतहरू के मिसाएर बनाउने भनेर आइरहेको हुन्छ कहिले काहीँ सामाजिक सञ्जालहरूमा।
5: मिल्छ,
0: त्यस्तो प्रयोग गर्यो भने पनि किरा लाग्छ? ए, अनि तपाईँहरूले त अब दसैँ आउनै लाग्दाखेरि सामान किनमेल गर्न जाँदा के कुरामा ध्यान दिनुहुन्छ नि?
5: बिल लिने, अब ठगेर भनेर हेर्ने, इत्यादि, ठगिया पराएको छैन भन्ने, महँगो गरेको भन्ने, त्यस्तैमा हो।
0: अनि मिति नाग्या छ कि छैन, हामीले उपभोग गर्नलाई पुग्ने मिति छ कि छैन हेर्नुहुन्छ कि हेर्नुहुन्न? त्यो पनि हेर्नुहुन्छ? ल ठिक छ, अब फेरि सम्पर्कमा आएर कुराकानी गरिराख्नु होला, अहिलेलाई छुट्यौँ त। हस्, धेरै धेरै धन्यवाद। मकवानपुर पालुङबाट हामीलाई विशाल कार्कीले फोन गर्नुभएको हो। उहाँ आफै पनि किसान, विषादीको प्रयोग थोरै चाहिँ गर्ने गरेका छौँ किरा लाग्ने भएकोले भनेर भन्नुभयो। र विशालजीले एउटा कुरा के निकाल्नु भयो भने उहाँले सामान किनेपछि बिल अनिवार्य लिनुपर्छ भनेर भन्नुभयो। अहिले त सरकारले पनि यो भ्याट बिलको लागि यदि तपाईँहरूले सामान खरिद गर्नुभयो, भ्याट बिल लिनुभयो र दर्ता गर्नुभयो भने 15 दिनमा 10 लाख दुईजनाले पाउने, अनि महिनाको अन्तिममा 1 लाख कतिजनाले पाउने भनेर स्किम नै ल्याएको छ नि त। त्यही भएर सामानहरू खरिद गरिसकेपछि आफूले पैसा तिरेर सामान खरिद गरेपछि बिल अनिवार्य रूपमा लिनुहोला भन्ने हाम्रो पनि आग्रह। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
6: नमस्ते बहिनी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
6: चितवन रतनगर टाढी तिलक अधिकारी।
0: तिलक जी, के गर्नुहुन्छ?
6: एकदम जे गरेको छु बसिरहेको छु, तपाईँको प्रोग्रामहरू सुनिरहेको छु, गजलहरू लेखिरहेको छु।
0: ओ, गजल पनि लेख्नुहुन्छ?
6: लेख्छु, म एकदम साङ्गीतिक क्षेत्रमा अलिकति इन्ट्रेस्ट लिन्छु कि।
0: छाप्नु पनि भएको छ?
6: छापेको छैन, कोसिस गर्दैछु।
0: ए, अनि तपाईँको गजलहरू रेकर्ड पनि भएको छ त?
6: मेरो गजल भएको छैन, एउटा गीत चाहिँ रिजेल भएको छ।
0: ए, रेकर्ड भएको छ? ए, अब आगामी दिनमा अझ धेरै लेख्दै जानु होला, हाम्रो धेरै धेरै शुभकामना। हाम्रो त शुभेच्छा हो, तपाईँभन्दा म कम नै उमेरको छु होला, मैले त के आशीर्वाद दिनु, म शुभेच्छा चाहिँ प्रकट गर्छु। हजुर अनि तिलकजी, अब चाड पर्व पनि आँगनमा आउनै लाग्दाखेरि सामान खरिद गर्न जाँदा के कुरामा ध्यान दिएर सामान खरिद गर्नुहुन्छ?
6: जस्तो उत्पादन नीति हेर्छौँ हामी,
0: हजुर,
6: अनि इस्टिमेट बिल चाहिँ हामी लिँदैनौँ, भ्याट बिल लिन्छौँ। त्यो भ्याट बिल लिनुको कारण अहिले सरकारले राम्रो गरिदिएछ, त्यसले गर्दाखेरि पुरस्कृत पनि हुन सक्छौँ, होइन? सबै कुराहरूमा विचार पुऱ्याएरै गर्छौँ हामी, के गरे पनि।
0: ए हजुर, अनि यो सबै कुरा हेरेर तपाईँहरूले बिल शुद्ध लिएर आएपछि बिल यो दर्ता पनि गर्नुहुन्छ? अनलाइनबाट दर्ता पनि गर्नुपर्छ, अनि बल्ल पुरस्कारमा तपाईँ सरिक हुन पाउनुहुन्छ, होइन र? त्यही भएर अनि अब सामानहरू खरिद गर्न जाँदा महँगाई कति बढेको जस्तो महसुस गर्नु भएको छ?
6: महँगाई त्यति बढेको छैन, अब चिनीमा साधारण तरिकाले अलिकति बढेको छ, अरू त यथावत छ। यो चितवन हरेक क्षेत्रबाट यहाँ सामानको उयो लगाइरहन्छ, अनि त्यति सामानको वृद्धि त्यति भएको छैन, है? प्रशासनले एकदम राम्रोसँग कडी कडा गरेको छ। अहिलेको सिडिओ हाम्रो गणेश हरियालजीले एकदम राम्रो भूमिका खेल्नुभएको छ, उहाँको त्यो भूमिकाले गर्दाखेरि अहिले धेरैजनालाई राम्रो भइरहेको छ।
0: हजुर, हामीसँग कुराकानीमा आइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। अहिलेलाई छुट्यौँ। नमस्ते। चितवनबाट तिलक अधिकारीजीले हामीलाई फोन गर्नु भएको हो। उहाँले त सामानहरू खरिद गर्दाखेरि भ्याट बिल नै लिने गर्नु भएको रहेछ, तर भ्याट बिल दर्ता नगरिकन चाहिँ पुरस्कारमा सहभागी हुन पाउँदैन, त्यही भएर दर्ता अनलाइनबाट गर्न पाइन्छ भन्ने कुरा पनि हामीले गर्यौँ। आजको लागि भने हामीले 7 साथीहरूसँग कुराकानी गर्यौँ। सबैजना साथीहरूले चाडपर्वको मुखमा आएर सामानहरू खरिद गर्न जाँदा अब कुनै कुनै ठाउँमा चाहिँ सामानको मूल्य बढेको भनेर जानकारी गराउनु भयो, अनि चितवन लगायतका ठाउँहरूमा चाहिँ त्यति धेरै बढेको छैन भनेर भन्नुभयो। ठाउँ अनि गाडीको सुविधा अनुसार पनि यो सामानको मूल्यमा घटबड भएको हो कि जस्तो लाग्यो, किनभने बाटोघाटो त थुप्रै ठाउँमा बिग्रेको छ नि त। यदि काठमाडौँ आउने बाटोघाटोको कुरा गर्ने हो भने त काठमाडौँ जुन बाटोबाट काठमाडौँ छिर्ने हो, ती नाकाहरू त प्रायः सबै नै बिग्रेको छ। यता के अरे सिन्धुली बर्दिवासको कुरा गरौँ, नागढुङ्गाकै कुरा गरौँ, त्यस्तै गरी यता हेटौडाबाट आउने विभिन्न बाटोहरू, दक्षिणकाली हुँदै कान्ति लोकपथ हुँदै आउने बाटोहरू, सिस्नेरी हुँदै आउने बाटोहरू प्राय सबैमा नै पहिरो गएर कतिपय ट्र्याक खुलेको छ, कतिपय खुल्न बाँकी छ। यी यस्तै कारणहरूले गर्दा काठमाडौँसम्म आइपुग्दाखेरि गाडी भाडा महँगो भएकै कारण सामानहरूको मूल्य वृद्धि भएको पनि हुनसक्छ। अनि अब चितवनमा त सम्म ठाउँ छ नि त, जताततैबाट पनि सामान आउन सहज पहुँच्छ, त्यहाँ त्यही भएर सामानको मूल्य नबढेको पनि हुनसक्छ। तपाईँहरूले सामान खरिद गर्दाखेरि मूल्य, त्यस्तै गरी उपभोग्य मिति, अनि ती सामानहरूमा के कुराहरू चाहिँ मिसाइएको छ त त्यो सामान बन्नका लागि, ती कुराहरू पनि याद राख्नुहोस्। तपाईँले सामानहरू खरिद गरिरहँदा ती वस्तुहरू खाद्य हुन् कि अखाद्य वस्तुहरू मिसाइएका छन् त्यो कुरा पनि याद गर्नुहोला भन्ने हाम्रो आग्रह।

स्वस्थ सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानून र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नु पर्छ कि अधिकार कानूनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकी र अधिकार संरक्षणका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्र देवकी भण्डारी सहित रिता तिमल सिन्हा बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

अहिले सुनायौँ खुमन अधिकारी देवी घरती मगरको स्वरमा रहेको दोहोरी गीत सङ्कलन रहेको थियो जानकी पन्तको। अब अर्को दोहोरी गीत राख्दैछौँ यहाँ माझमा दीपक भट्टराई विष्णु माझीको स्वरमा रहेको छ भने सूर्य न्यौपानेको सङ्कलन रहेको छ।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। मन्त्री परिषदको बैठक आज दिउँसो बस्ने भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अपराह्न 3 बजे बैठक आह्वान गरिएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका 3 मजदुरमध्ये 2 जनाको मृत्यु भएको छ भने अर्का पुरिएका 1 मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान 7:30 बजेतिर काप्रा बोहरा गाउँ छापा खानी प्युठान सडक खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडेन्द्र प्रसाईले जानकारी दिनुभयो। पुरिएका मध्ये 2 जनाको उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको छ। घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका 3 का वडाध्यक्ष रमेश विक्रम शाहीले

आग लागि भएपछि युद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब 2 घण्टामा आगो नियन्त्रणमा लिइएको छ। युद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धवदेलले आगलागीबाट ठूलो क्षति भएको जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बर्मुडाबाट अमेरिकाको बोस्टनतर्फ जाँदै गरेको मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटनामा परि 6 जनाको मृत्यु भएको आशंका गरिएको छ। विमान सञ्चालक कम्पनी ल्याटिट्युड एयर एम्बुलेन्सका अनुसार विमानमा 4 कर्मचारी, 1 बिरामी र बिरामीका आफन्त गरी 6 जना सवार थिए। उनीहरूमा 4 क्यानेडेली र 2 बर्मुडेली नागरिक रहेका थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो 12:30 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

नमस्ते, नमस्कार, नमस्कार। आज पनि हामी कार्यक्रम के तिमी मेरो साथी बन्छुको साथमा उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी अनि म विद्या चौधरी। सदा चाहिँ आज पनि हामी यो सोमबारको बसाइमा करिब करिब एक बजेसम्म यहाँहरूसँग रहनेछौँ। आज पनि हामी कार्यक्रम के तिमी मेरो साथी बन्छौको साथमा चारवटा गीतको साथमा उपस्थित भइसकेका छौँ। 0142 711 7236 लाइन खुला गरिसकेका छौँ। कार्यक्रमको सुरुवात गर्छौँ गीतबाट, त्यसपछि यहाँहरूसँग प्रत्यक्ष रूपमा टेलिफोनमा कुराकानी गर्ने नै छौँ। अहिलेलाई राख्दैछौँ प्रशान्त शिवाकोटी शान्ति श्री परियारको स्वरमा रहेको यो गीत राख्दैछौँ भने सुषमा सिग्देलको रचना रहेको छ प्रशान्त शिवाकोटीको सङ्गीतमा।

0: हजुर, कार्यक्रमको सुरुवातमा गीत राखिसक्यो प्रशान्त शिवाकोटी, शान्ति श्री परिवारको स्वरमा रहेको गीत राखेका थियौँ। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? गुड्डुजी,
1: हजुर,
0: कुन ठाउँदेखि भन्नुभयो? नवलपरासीबाट है?
1: हजुर हजुर।
0: के छ नि उताको हालखबर? के गर्दै हुनुहुन्छ अहिले? पसलमा बसेर हामीलाई मजाले सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: पसल चाहिँ यहाँको के को छ अरे, पानी पुरीको कि के को होइन? अनि व्यापार कस्तो छ त अहिले? गुड्डुजी,
1: हजुर,
0: आज चाहिँ अरू कार्यक्रममा यहाँसँग भेट हुन्थ्यो होइन? यो कार्यक्रममा चाहिँ आज पहिलो पटक भेट भयो है यहाँसँग?
1: हजुर दिदी, कतिचोटि 2015 याद पर्नु।
0: गुड्डुजी, ल साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिन्छौ। गुड्डुजी ल हुन्छ, छुट्टिन्छौ। तपाईँको आवाज अलिकति बुझ्न सकिएन।
1: मैले भन्नु कि मानदार चाहियो, साथी चाहियो, मिल चाहियो, दुःख सुखमा साथ दिन साथ चाहियो।
0: अनि कहाँ कसरी सम्पर्क गर्ने नि गुड्डुजीलाई?
1: हजुर दिदी, मेरो सम्पर्क नम्बर रहेछ 98254 97 610।
0: हुन्छ हस्, नमस्कार। गुड्डु बानी हान्थ्यो नवलपरासीबाट। हामी कार्यक्रम के थियौँ मेरो साथी भन्छौँ मा छौँ। यहाँहरू आइसकेपछि छोटो मिठो साथीप्रतिको भावना छोड्नु होला। एकदमै आज चाहिँ म धेरैभन्दा धेरै साथीहरूलाई समेट्ने प्रयास गर्नेछु भनेर चाहिँ कार्यक्रम चलाइरहेको छु। हेरौँ कतिको साथीहरूलाई चाहिँ समेट्न सकिन्छ। र गत हप्ता जो जो साथीहरू आउनु भएको थियो आज चाहिँ नआइदिनु होला भनेर पनि आग्रह गर्न चाहन्छु। र कोही साथी फेरि पनि आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
2: नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म दक्षिणकालीबाट सुमन सुनार।
0: सुमन सुनार,
2: हजुर।
0: सुमनजी, के छ नि हालखबर?
2: हजुर ठिक ठाक छ दिदी।
0: अनि दक्षिणकालीतिरको हालखबर के छ?
2: दक्षिणकाली सोध्नु पर्ला दिदी।
0: तपाईँ चाहिँ कहाँ हुनुहुन्छ र?
2: म घरमा छु।
0: तपाईँ बसेको चाहिँ वरपरको हालखबर के छ, कस्तो छ मौसम?
2: ए, मेरो बसेको वरपर चाहिँ राम्रो छ, ठिकै छ दिदी।
0: राम्रै छ है? अनि कति साथी हुनुहुन्छ नि सुमनजीको?
2: हजुर साथी त्यति छैन दिदी, मेरो साथी छैन।
0: साथी छैनन् है, किन नभएको त? किन भनेर?
2: मैले धेरै चोटि यहाँ नम्बर छोडिसकेँ, एकचोटि साथीहरू आउनु भएन क्या दिदी।
0: ल फेरि पनि ल साथी प्रतिको भावना छोड्नुहोस्। अनि कहाँ कसरी सम्पर्क गर्ने?
2: धनी गरिब नछुटाउने, चाटबाट नछुटाउने, जस्तो सुकै भन्नुहुन्छ दिदी,
0: त्यस्तो साथीहरू कोही हुनुहुन्छ भने सुमनजीलाई मजाले साथी बनाउन सक्नुहुन्छ है?
2: हजुर हजुर।
0: अनि सुमनजीलाई साथी बनाउनु पर्यो भने कसरी सम्पर्क गर्ने?
2: हजुर मेरो सम्पर्क नम्बर छ 98 63 24 12 47। फेरि म एकखेप गर्छु, 98 63 24 12 47। अनि एनसेलको नम्बर छ 98 051 53 58 98 93। एकमा डोडो 98 051 53 58 93।
0: सुमन सुनार हुनुहुन्थ्यो दक्षिणकालीबाट। फेरि हामी अर्को साथीलाई लिन्छौँ। हेलो, नमस्कार। हेलो हेलो, नमस्कार हजुर।
3: नमस्कार हजुर, नमस्कार।
0: हामी कहाँ पुग्यौँ अहिले?
3: हजुर
0: अहिले कहाँबाट?
3: म अहिले काभ्रेबाट हजुर।
0: काभ्रेबाट को बोल्दै हुनुहुन्छ?
3: म पासाङ लामा
0: पासाङजी के छ नि हालखबर
3: एकदम ठिक छ हजुर अनि हजुरको
0: हाम्रो पनि एकदम ठिकठाक छ कस्तो छ काभ्रेतिर
3: मौसम भन्नुपर्छ धुमधुम भइरहेछ पानी पर पर छ दिदी
0: अरू सब ठिकठाक छ है अहिलेको यो मौसम हेर्दाखेरि त कस्तो दसैँ नजिकै जस्तो महसुस हुन्छ है
3: त्यस्तै त्यस्तै भएको छ अहिले
0: पासाङजी
3: हजुर
0: साथी कति हुनुहुन्छ नि
3: साथी अब धेर थोर हुनुहुन्छ
0: त्यस्तो धेर थोरमा चाहिँ अब कस्तो खालको साथी हुनुहुन्छ नि यहाँको चाहिँ
3: एकदम सबै मिल्ने अति मिल्ने एकदम राम्रो खालको
0: हुनुहुन्छ है
3: हजुर हजुर
0: ल पासाङजी साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ
3: साथीको प्रतिको भावना भन्नुपर्दाखेरि एकदम असलभन्दा असल साथी आइदिनु होला भन्छु है दिदी
0: त्यस्तो साथीहरू हुनुहुन्छ भने पासाङजीसँग चाहिँ
3: कन्ट्याक्ट गर्नको लागि अब 98 60 34 20 51 फेरि दोहोऱ्याउँछु 98 60 34 20 51 असलभन्दा असल साथी आइदिनु होला भन्छु है दिदी
0: नमस्कार पासाङ लामा हुनुहुन्थ्यो काभ्रेबाट फेरि हामी अर्को साथीलाई लिन्छौँ हेलो नमस्कार नमस्कार हजुर रिसाउनु भयो क्या हो किन नबोलेर बस्नु भएको नबोलेर बस्न पाइँदैन है हेलो नमस्कार हजुर
4: नमस्ते नमस्कार
0: नमस्कार कहाँ बाटोको बोल्दै हुनुहुन्छ
4: म नलपरासी डाक्टर राय थारू बोलिरहेको छु
0: राय थारू
4: हजुर हजुर
0: के छ नि हालखबर
4: ठिकै ठाक छ हालखबर हजुरहरूको हालखबर कस्तो छ
0: हाम्रो पनि एकदमै ठिकठाक छ के गर्दै हुनुहुन्छ अहिले
4: अहिले खेतमा छौँ त्यही यहाँ नन्दीको धान काटेको थियौँ अलिकता भिज्यो आज बिहान पानी परेर त्यही ओसार्न लाग्छौँ
0: धान भिज्यो है काटेको धान
4: आनन्दी धान के आनन्दी
0: डाक्टर राईजी कतिको साथी छ नि यहाँको
4: साथी त बल्ल त फोन लागेको छ मेरो 3-4 वर्षमा बल्ल बल्ल फोन लाग्यो
0: तपाईँको अरू कार्यक्रममा चाहिँ फोन लागिरहेको हुन्छ है यसमा चाहिँ प्राय चाहिँ म्युजिक एन्ड क्विजमा चाहिँ यहाँसँग कुरा भइरहेको छ
4: होइन होइन आजको कार्यक्रममा कहिले पनि नत्र म त रातिको त्यो मधुरमा पनि फोन गर्छु
0: तपाईँले
4: हजुर हजुर
0: ल साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिने जाउँ
4: साथी पट्टिको भावना जस्तो साथी पनि आउनुहुन्छ पैसा नभएको बेला मिस कल गर्नु फोन गरे पनि हुन्छ मिस कल गरे पनि हुन्छ म
0: त्यस्तो साथीहरू आउँदा हुन्छ होइन
4: हजुर
0: अनि कहाँ कसरी सम्पर्क गर्ने नि
4: नम्बर दिन्छु मैले हजुर आफ्नो नम्बर दिन्छु
0: ल छोड्नुहोस्
4: मेरो नम्बर 98 175 48 375 एक मिनट है म्याडम 98 175 48 375 एउटा साथीको फोन नम्बर छोड्न छ छोड्न मिल्छ
0: साथीलाई नै फोन गर्न लाउनुहोस् है त धन्यवाद डाक्टर राई थारू हुनुहुन्थ्यो नवलपरासीबाट अब अर्को एकजना साथीसँग हामी कुराकानी गर्नेछौँ र गीत सङ्गीततर्फ लाग्नेछौँ कहाँबाट हुनुहुन्छ हेलो नमस्कार
5: नमस्ते नमस्कार गुड आफ्टरनून
0: नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ
5: मकवानपुर
0: मकवानपुरबाट बोल्दै हुनुहुन्छ
5: हजुर
0: यहाँको शुभ नाम
5: दिपेश थापा मगर
0: दिपेश
5: हजुर
0: दिपेश थापा मगर
5: हजुर
0: दिपेश जी के गर्नुहुन्छ नि
5: बसी बसाइ
0: बाहेक घरैसी काम पनि त काम हो नि दिपेशजी झन् कति धेरै कामहरू हुन्छ घरको होइन र अनि के छ नि मकवानपुरको हालखबर
5: अहिले एकदम ठिक छ घाम लागेको छ
0: मजाले घाम लागेको छ है दिपेशजी कस्तो खालको साथी चाहिँ रुचाउनुहुन्छ यहाँले
5: साथी अब राम्रो हारे अब नराम्रो नआउनला भन्छ
0: नराम्रो त कसलाई पो मनपर्छ है ल साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौ
5: अब साथीहरू अब राम्रो राम्रो निस्कन नहुनु होला फोन गर्नु होला भन्न चाहन्छु अनि नम्बर मेरो रहेको छ सम्पर्क नम्बर 97 65 22 29 53 97 65 22 29 53
0: हस् नमस्कार
5: नमस्कार साथीहरू सुन्नुभयो
0: हजुर
5: साथीहरूको
0: पर्दैन दिपेश थापा मगर हुनुहुन्थ्यो मकवानपुरबाट। अब भने हामी गीत सङ्गीततर्फ लाग्दैछौँ। यहाँहरू पनि जतिजना होइन यो कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँले एकदमै मजाले सहभागिता जनाउन सक्नुहुनेछ। 142-1171736 को लाइन खुला गरिसकेका छौँ। जो जति यात्रा गर्दै हुनुहुन्छ सुरक्षित यात्रा गर्न पनि अनुरोध गर्न चाहन्छौँ। ट्राफिक नियमको पालना एकदमै धेरैभन्दा धेरै गर्नुहोला भन्न चाहन्छौँ। र जतिजना साथीहरूलाई यहाँहरूले चाहिँ फोन गरेर म्यासेज गरेर जथाभावी चाहिँ दुःख दिनुहुन्छ उहाँहरूलाई चाहिँ दुःख नदिनुहोला भन्न चाहन्छौँ। र जो जति रिसाउनु भएको छ आफ्नो साथीहरूसँग चाहिँ एकदमै कुरा गर्नुहोला, नरिसाइदिनुहोला भनेर पनि आग्रह गर्न चाहन्छौँ। र यो आग्रहसँगै अब भने हामी गीत सङ्गीततर्फ लाग्दैछौँ। एसडी योगी अञ्जु पन्तको स्वरमा रहेको यो गीत राख्दैछौँ भने सुरेन्द्र राणाको रचना रहेको छ, एसडी योगीको सङ्गीत रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ र फेरि हामी कार्यक्रम के तिमी मेरो साथी बन्छौमा जोडिनेछौँ।

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
4: ले देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
4: हजुर,
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: ए, विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हजुर, सूचना सन्देशपछि फेरि पनि स्वागत छ कार्यक्रमकै तिम्रो साथी बन्छौ सुनेर बस्नुहुने सम्पूर्ण मित्रहरूमा। यहाँहरू यो कार्यक्रम रेडियो नेपालका साटोटी प्रादेशिक प्रसारण केन्द्रहरूबाट सुन्दै हुनुहुन्छ भने त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz मेगाहरूसँगै अनलाइनमा र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। कोही श्रोता साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
7: नमस्ते दिदी।
6: नमस्कार, कहाँबाट ठिक बोल्दै हुनुहुन्छ?
7: म यता इलामबाट संयोग बस्ने।
6: संयोगजी, के छ नि हालखबर?
7: ठिकै छ दिदी, हजुरहरूको के छ खबर?
6: हाम्रो पनि एकदम ठिकठाक छ। कस्तो छ नि मौसम?
7: यता त पानी आइरहेछ दिदी, सानो पानी परेको छैन,
6: धेरै नै पर्यो है। हाम्रो यता नि अघिसम्म चाहिँ मजाले घाम लागिरहेको थियो, अहिले चाहिँ पानी पर्ला जस्तो पो भइरहेछ हौ।
7: यता त पुरै पानी आइरहेछ दिदी,
6: चिसो भयो होला त्यसो भए त।
7: चिसो आइसक्यो दिदी इलामतिर त।
6: समीरजी,
7: हजुर,
6: हाम्रो देवकी दिदी चाहिँ अब इलाम भन्ने बित्तिकै उहाँ चाहिँ चिया पिउनुहुन्न, म चाहिँ चिया पारखी हो, चियाको याद आउँछ होइन, कस्तो चिया खामखाम भयो होइन। दिदीले चाहिँ इलामको चिया र छुर्पी भनेर चाहिँ याद गर्दै हुनुहुन्छ, के भन्नुहुन्छ?
7: एकदम यो
6: घिउ पनि रे।
7: ल, इलामको ललिपप है, अनि इलामको अकबरे खोर्सानी, अनि छुर्पी, अनि ललिपप उहाँ दिदीलाई पठाइदिने अरे।
6: घिउ नछुटोस् रे। दिदीलाई मात्र होइन नि, हामी पनि छुटौँला नि फेरि।
7: ल ल, हजुरलाई पनि पठाइदिने है।
6: समीरजी, के गर्नुहुन्छ नि इलाममा? यहाँ
7: इलामतिर अहिले बसी बसाइ नै हो नि दिदी, खासै त्यस्तो कामहरू छैन। हजुर,
6: अहिलेको सिजन हेर्ने भने इलाममा घुम्न जाँदा एकदमै हरियो हरियो देख्न पाइन्छ होइन? म चाहिँ गएको छैन, अब कुनै दिन आउँला है त घुम्नलाई।
7: हुन्छ हुन्छ
6: समीरजी।
7: हजुर।
6: अब साथी होइन, हामी चाहिँ अब साथी कस्तो गर्नुपर्छ, साथी चाहिँ राम्रो आइदिनु होला त भन्छौँ होइन, तर साथीहरूको लागि चाहिँ हामी चाहिँ कस्तो बन्नुपर्छ जस्तो लाग्छ?
7: साथीहरू हामी कस्तो बन्नुपर्छ भने आफू भलो जगत भलो है, त्यो भयो भने राम्रो हुन्छ। जस्ट आफू अनुसार नै साथीहरू पनि आउने हो जस्तो लाग्छ।
6: पहिला चाहिँ आफू राम्रो बन्ने अनि बल्ल राम्रो साथीको खोजी गर्ने होइन त?
7: हजुर हजुर
6: हजुर। अनि आफू चाहिँ नराम्रो, साथी चाहिँ राम्रो खोज्न थाल्यो भने त कहाँ होला होइन?
7: हुँदैन दिदी।
6: तर मेरो चाहिँ एउटा ब्याड हेबिट छ कि, म चाहिँ एकदमै छिटो रिसाउँछु, आफू चाहिँ आफू भने जस्तै, तर म साथीहरूको लागि चाहिँ साथीहरूको जस्तो चाहिँ कहिले भन्दिनँ। रिसाउनु चाहिँ रिसाउँदिनँ, रिसाउँछु तर एकैछिनमा ला किन रिसाएको होला भनेर आफूलाई चाहिँ अब मैले यो रङ गरिरहेको छु भन्ने लाग्यो भने मैले चाहिँ साथीहरूसँग सरी मागिहाल्छु, फेरि त्यसमा चाहिँ जू हुन्न। अहिले पनि अब टिचिङको साथीले मलाई फोन गर्दै हुनुहुन्थ्यो, फोन उठाइदिएन, म्यासेज यति लामो लेख्नु भएको छ, म नपढेरै डिलिट गरिदिएँ कि। त्यस्तो अहिले चाहिँ सुन्दै हुनुहुन्छ होला होइन, रिसाएको छैन भनिदिन्छु। समीरजी ल, साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ।
7: मेरो दुःख सुखमा साथ दिने है पूर्व मेचीदेखि पश्चिम महाकाली जति पनि साथीहरू हुनुहुन्छ उहाँहरूले जस्तो मसँग कन्ट्याक्टमा आउन सक्नुहुनेछ, जसको लागि मेरो कन्ट्याक्ट नम्बर छ 97-41-76-17-19 97-41-76-17-19 कल या एसएमएस गर्न सक्नुहुनेछ। राम्रो साथी आइदिनु होला, दुःख सुखमा जो सपोर्ट गर्ने साथीहरू है, जति टाढाको भए पनि एउटा एसएमएस गर्नुहोस्। अहिले नम्बर टिपेर तत्काल कल गर्नुपर्ने पर्छ भन्ने छैन, एउटा नम्बर सेभ गरेर राख्नु सक्नुहुनेछ। एउटा दाजु या भाइ चेली माइती सम्झेर आउन सक्नुहुनेछ भन्दै आजलाई छुट्छु दिदी। ललिपप र खोर्सानीहरू उहाँ दिदी सबैलाई ल्याइदिनेछु भन्दै बाई बाई
6: बाई बाई। संयोग बस्नेत हुनुहुन्थ्यो इलामबाट। फेरि हामी अर्को साथीलाई स्वागत गर्छौँ, भर्खरै हामी इलामतिर थियो भने अब चाहिँ कुन जिल्लातिर पुग्छौँ? हेलो
8: हेलो
6: नमस्ते
8: नमस्ते दिदी, नमस्ते
6: नमस्ते नमस्ते। हामी उदयपुर तर्फ पुग्यौँ क्या हौ?
8: उदयपुर भन्नाले हुन्छ, अहिले चाहिँ सुनसरीमा छु दिदी, बक्लारी सुनसरी।
6: अहिले सुनसरी पुग्नु भएको छ है?
8: हजुर हजुर।
6: एकदमै नजिकबाट चिनेको आवाज हो, तर नाम ठ्याक्कै मनमा आएन के गर्ने होला।
8: मेरो नाम जुनु लामा हो।
6: जुनु
8: हजुर।
6: हराउन पाइन्छ त?
8: आमै पाइँदैन दिदी, बिदा दिदीसँग धेरै भयो नबोलेको, अहिले चाहिँ बोल्छु भनेर फोन डाल गर्दा गर्दा लाग्यो, रिसिभ गरिदिनु भयो दिदीले, कति खुसी लाग्यो।
6: ले देवकी दिदीलाई एकदमै धन्यवाद छ।
8: धन्यवाद अँ बिदा दिदीलाई पनि।
6: अनि जुनुजी हराउनु भयो, अनि दोलखाको निशा लामा हराउनु भएको छ आज भोलि, अनि त्यसपछि अनि उता धनकुटाको हुनुहुन्छ सबिना मगर हराउनु भएको छ।
8: हजुर हजुर।
6: बिचबिचमा यहाँहरू हराउनुहुन्छ कि?
8: हराउनु त भएको छैन दिदी, म त व्यस्तताको कारणले नि रेडियो नेपाल त म धेरै सुनिरहेकै हुन्छु, बिजी पनि हुन्छु कुनै बेला, त्यही भएर
6: बिजी हुनुपर्छ।
8: हजुर।
6: तर यति लामो समयसम्म चाहिँ हराउनु पाइँदैन है त?
8: आम्मामाम दिदी, लामो समयसम्म त हराउँदैन नि रेडियो नेपाल, त्यति धेरै कार्यक्रमहरू धेरै राम्रो राम्रो प्रोग्रामहरू ल्याउनुहुन्छ दाई दिदीहरूले, म त धेरै सुनिरहेको हुन्छु, म त हराउँदिन नि।
6: अनि जुनुजी, यो कार्यक्रम मार्फत चाहिँ कति साथी बनाउनु भएको छ नि?
8: यो कार्यक्रम मार्फत त हल्का फुल्का दिदी, आउनु त आउनुहुने, साथीहरू मिस कल हाल्नुहुने,
6: गाह्रो छ है?
8: हजुर गर्नुहुन्छ अनि के भन्नुहुन्छ, तर मलाई चाहिँ यस्तो नराम्रो कुराहरू नेगेटिभ सोध्ने साथीहरू चाहिँ मन पर्दैन कि, कस्तो कस्तो कुरा गर्नुहुन्छ, बरु बोल्ने भए नम्बर टिपेर असल साथी बनिनुहुन्छ भने राम्रो कुराहरू विचार मिल्छ भने मात्रै टिप्नुहोस्, नभए मिस कल हान्ने
6: जथाभावी म्यासेज लेख्ने साथीहरू पर्दैन आउनु है?
8: मलाई चाहिँ त्यस्तो मन पर्दैन,
6: त्यस्तो साथी त्यस्तो साथीहरू हुनुहुन्छ भने जुनुजूसँग मजाले चाहिँ मित्रता गाँस्न सक्नुहुन्छ।
8: हजुर, म के भन्छु भने दिदी, बोल्नु मन छ भने यदि नम्बर टिपेर बोल्नुहोस् होइन, मिठो वचन बोल्नुहोस् तर नमिठो होइन, तर मलाई मन पर्दैन, नबोल्नै मन छ भने, इच्छा लाग्दैन भने म त भन्छु नम्बरै नटिप्नुहोस्, साथीलाई डिस्टर्ब नहोस् भन्न चाहन्छु।
6: एकदमै, अरूलाई किन दुःख दिने होइन?
8: हजुर हजुर,
6: कोही रिसाएर जान्छ भने जाओस् फेरि, रोकिँदैन होइन, रोक्ने चलन छैन। म त यसो भन्छु कि साथीलाई, कोही रिसाएर जानुहुन्छ भने मजाले बाटो खुल्ला छैन, फकाउने चलन छैन भनिदिन्छु कि। त्यो चाहिँ एकदमै नराम्रो हो नि। तर कोही साथीहरूलाई इरिटेट पनि गर्नुहुन्न होइन? ल जुनुजी, अब सम्पर्क नम्बर छोडौँ र छुट्टिनेछौँ।
8: ल ल, हुन्छ दिदी, मेरो सम्पर्क नम्बर पुरानै नम्बर छ, 97 42 28 85 70। म फेरि भन्छु, 97 42 28 85 70। मलाई चाहिँ एकदम डिडी नेपाललाई माया गर्ने, मिडियामा कल गर्ने, नयाँ नयाँ ठाउँमा कुरा गर्ने, भ्रमण गर्ने साथीहरू, गीत सङ्गीतलाई सुन्ने, माया गर्ने, गीत गाउने साथी आउनु होला भन्न चाहन्छु। धन्यवाद दिदी, बाई बाई।
6: बाई बाई। जुनु लामा हुनुहुन्थ्यो सुनसरीबाट, कस्तो राम्रो कुरा राख्नुभयो कि, जथाभावी मिस कल मेसेज गर्ने साथीहरू नआउँदा हुन्छ भनेर भन्नुभएको छ। र जो जति चाहिँ घुम्न रुचाउनुहुन्छ, मिडियालाई माया गर्नुहुन्छ, त्यस्तो साथीहरू हुनुहुन्छ भने जुनुजूसँग मजाले मित्रता गाँस्न सक्नुहुन्छ, रमाइलो सुख दुःखका कुराहरू गर्न सक्नुहुन्छ। म पनि यही आग्रह गर्न चाहन्छु, जतिजना होइन जोडिनु भएको छ यस कार्यक्रम मार्फत वा अन्य कुनै कारणले होइन चिन्जान भएको छैन, त्यसलाई चाहिँ निरन्तरता दिनुहोस् होइन, तर दुःख चाहिँ कसैलाई पनि नदिनु होला, अनि अन्नेसेसरी फोन गर्ने, मेसेज गर्ने होइन, हुन्छ नि इरिटेट गर्ने टाइपको खालको चाहिँ कुराहरू नगर्नु होला होइन। साथी भनेको यस्तो हो कि, सुख दुःख या घुम्न जाने बेला हामी चाहिँ साथीहरूलाई नै पहिलो प्राथमिकता दिन्छौँ कि, परिवारभन्दा साथीहरूसँग घुम्न एकदमै रमाइलो हुन्छ, यादगार हुन्छ, त्यसकारण साथी भन्ने शब्द चाहिँ बुझेर मात्रै त्यो सम्बन्धलाई अगाडि बढाउन आग्रह गर्छौँ। र फेरि हामी अर्को साथीलाई स्वागत गर्छौँ। हेलो, नमस्कार।
9: नमस्कार
6: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? बिन्दुजी, कुन ठाउँबाट?
9: बागलुङ।
6: बागलुङबाट? बागलुङको कुन ठाउँ? जैमिनीबाट है। बिन्दुजी, यहाँको आवाज एकदमै सानो सुनिरहेको छ नि। अझै ठिक हुनु भएन है बिन्दुजी? अस्ति पनि हामीसँग कुरा भएको थियो है? भएको छैन है, अर्को हुनुहुन्छ, जैमिनीबाटै आउनुहुन्छ कि उहाँ पनि, सायद चिन्जान छ हो कि साथी हो, सुनेर रेडियो मार्फत होइन। अनि बिन्दुजी, तपाईँको ठाउँमा त हामी कति धेरै दिन बसेर घुम्यौँ नि, कस्तो राम्रो लाग्यो। मैले अहिलेसम्म घुमेको ठाउँहरू मध्येको सबसे मन परेको ठाउँ हो बागलुङ। तपाईँको जैमिनीतिर चाहिँ गएनौँ होइन, तर ढोरपाटन, टिकाधारा होइन, बुकी गयौँ, अनि त्यसपछि उता गयौँ, के अरे निसी खोलातिर गयौँ होइन, एकदमै। अनि कति दिन बस्नुभयो भने सोध्नु भएन नि, बागलुङ्गा मात्रै 9 दिन बसेको नि हामी, त्यता चाहिँ गएनौँ हामी, पञ्चकोटतिर गएनौँ, अब फेरि छिटै आउँदैछौँ नि। तर अहिले बाटो कस्तो बिग्रेको छ है?
9: हजुर, अहिले त एकदम बाटो त।
6: अनि के छ नि अरू बागलुङको खबर? तर हामी गएको सिजनमा होइन आलु चाहिँ एकदमै खाउँला भनेर चाहिँ ट्राई गरौँला भनेर सोचेको थियौँ होइन, आलु चाहिँ मन पर्दैन तर पनि म चाहिँ ट्राई गर्ने भनेका थियौँ। अनि आलु चाहिँ त्यतिखेर चाहिँ खासै रहेन रहेछ, आलु चाहिँ धेरै खान पाइएन।
9: ए, अब फागुनतिर आउनु न आलु खान हाम्रो गाउँतिर।
6: हाम्रो देवकी दिदीले एक्लै एक्लै घुम्न जाने, एक्लै एक्लै आलु खाने, अनि यहाँ आएर भन्ने भन्नुहुन्छ कि?
9: ए, देवकी दिदीलाई पनि लिएर आउनु न।
6: अनि बिन्दुजी के गर्नुहुन्छ नि?
9: म त्यतिकै बसी बसाउ, घरैसी काम गर्ने बस्ने भन्दा हुन्छ।
6: घरैसी काम झन् कति धेरै हुन्छ,
9: ए कुरै नगर्नु।
6: कहिले पनि सकिँदैन कि उही समय उही उसमा होइन, तर रिपिटेड भइरहन्छ होइन। अब चाहिँ हाम्रो नेक्स्ट ट्रिप चाहिँ बागलुङको भयो भने चाहिँ यो के भन्छ त्यो भाइरल फुल छ नि, त्यहाँ जाने अनि पञ्चकोट दरबार घुम्ने अनि अरू थुप्रो रहेछ नि त त्यहाँ घुम्न, होइन मिनी नेपाल भन्ने भन्दा नि फरक पर्दैन। ढोरपाटनमा चाहिँ हामी के तिन चार दिन बसेर घुमेको के त्यही ठाउँमा मात्रै बसेर घुमेको भनेपछि ल बुझ्नुहोस् त
10: त्यतातिर त झन् रमाइलो छ अरे नि त है
6: एकदमै। डिजामा मात्रै हामी दुई दिन के रिपिटेड गयौँ के त्यही ठाउँमा, त्यो काठको पुल छ कि एकदमै राम्रो छ त्यो ठाउँमा, होइन जतिजना जानुहुन्छ काठको पुल घुम्न चाहिँ नछुटाउनु होला भन्छौँ हामी चाहिँ, स्पेसली म भन्छु होइन। बिन्दुजी ल आउनुभयो खुसी लाग्यो, अब साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ।
10: हजुर अब भावना त अब फोनमै भनौँला है, म नम्बर छोड्न जान्छु, मेरो नम्बर 98 643 82 84 4
6: बिन्दु मगर हुनुहुन्थ्यो बागलुङ जैविनीबाट। अब फेरि हामी बागलुङबाट अब कुन जिल्लातर्फ लाग्छौँ है त? हेलो कोही साथी आउनु भएको थियो तर गइसक्नु भएको छ, यहाँहरू पनि साथी बनाउन चाहनुहुन्छ नयाँ नयाँ साथीहरूको खोजीमा हुनुहुन्छ भने के तिमी मेरो साथी भन्छौमा सहभागिता जनाएर मजाले आफ्नो भावना साट्न सक्नुहुन्छ भन्दै फेरि हामी गीत सङ्गीततर्फ राख्दैछौँ। भन्दा भन्दै कोही श्रोता आइसक्नु भएको छ, एकजनालाई लिउँ भनेर भन्दै हुनुहुन्छ। हेलो नमस्कार।
11: हजुर नमस्कार।
6: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
11: म छिन्ताङ सहित भूमि गाउँपालिका एक धनकुटाबाट मनराज राई।
6: मनराजजी
11: हजुर
6: के छ नि हालखबर?
11: हालखबर सबै ठिकै छ भन्नुपर्छ, घाम लागिरहेको छ त्यस्तै छ, रमाइलो घमाइलो छ हौ धनकुटातिर। अनि काठमाडौँतिर कस्तो छ हौ?
6: यता नि रमाइलो घमाइलो नै छ, सब ठिकठाक छ है त।
11: हजुर हजुर।
6: ल साथी प्रतिको भावना छोड्नुहोस् र छुट्टिनेछौँ।
11: साथी प्रतिको भावना भन्नुपर्दाखेरि सुख दुःखमा साथ दिने, त्यसपछि साथी बनिसकेपछि विषयमा नछाड्ने भन्न चाहन्छु र मेरो कन्ट्याक्ट नम्बर चाहिँ म छोड्न चाहन्छु। मलाई साथी बनाउनुको लागि चाहिँ 97 67 56 98 18 97 67 56 98 18 र एमसिएलको लागि चाहिँ 98 16 32 81 35 98 16 32 81 35 भन्दै हजुरबाट छुटिन्छु। हस् नमस्ते, बाई बाई।
6: बा बाई। मनराज साई हुनुहुन्थ्यो धनकुटाबाट। अब गीततर्फ लाग्दैछौँ। अर्जुन सापकोटा मेलिना राईको स्वरमा रहेको यो गीत राख्दैछौँ भने रचना रहेको छ अर्जुन सापकोटाको, सङ्गीत रहेको छ सन्तोष सापकोटाको।

0: गीतसँगै फेरि पनि स्वागत छ कार्यक्रम के तिमी मेरो साथी भन्छ सुन्ने सम्पूर्ण मित्रहरूलाई। फेरि पनि कोही साथी आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
1: हेलो नमस्ते दिदी।
0: नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ? काभ्रेबाट आयुष खड्का। आयुषजी के छ नि हालखबर?
1: एकदम ठिक ठाक छ। भर्खर पानी पर्यो,
0: हल्का पर्यो है।
1: हजुर।
0: अनि के गर्नुहुन्छ नि आयुषले?
1: म यतिकै काम थियो नि, त्यही भएर आएको थिएँ। काठमाडौँमै उतै बस्छु, बसी काम भएर आएको छु, अनि बेर म फर्किन्छु।
0: ए, आयुषजीको घर चाहिँ काभ्रेमै हो कि?
1: हजुर हजुर।
0: आयुषजी ल, साथीप्रतिको भावना छोड्नुहोस् र छुट्टिन्छौँ।
1: हुन्छ, धेरै साथीहरूको भावना सुनियो, म लगभग लास्ट लास्ट अन्तिममै आएँ। हजुर, मेरो भावना भन्नुपर्दा यतिदेखि महाकालीसँगको साथीहरू जोडीमा आग्रह गर्छु होइन। अब साथीहरू त त्यही हो, आफू कस्तो छु भन्नेमा भर पर्छ है। अबसम्म राम्रै व्यवहार गर्नुपर्छ, अब सकिएन त भने त अब जानुहुन्छ, जानेलाई केही गर्न सकिन्न होइन भन्न चाहन्छु। र मसँग जस्तो खालको साथी जोडिन सक्नुहुन्छ है, सानादेखि ठुलासम्म होइन भन्दै म मेरो नम्बर भन्न चाहन्छु है दिदी।
0: हस्।
1: 98031692 4 7 98031279 2 47 आउन सक्नुहुन्छ साथीहरू। 98031279 2 47 आउन सक्नुहुन्छ, मिठा सिठा गफ गरौँला भन्न चाहन्छु। म यति भन्दै छुट्टिन चाहन्छु।
0: हस्, नमस्कार। आयुष खड्का हुनुहुन्थ्यो काभ्रेबाट। फेरि हामी अब अन्त्यतिर एकजना साथीसँग मात्र हामी कुराकानी गर्न सक्छौँ। कहाँबाट को हुनुहुन्छ? हेलो नमस्कार।
2: नमस्कार।
0: नमस्कार हजुर, स्वागत छ यहाँलाई कार्यक्रममा। कहाँबाट को बोल्दै हुनुहुन्छ? टेकेन्द्रजी, के छ नि हालखबर? रेडियो नेपालको एकदमै ठिकठाक छ। टेकेन्द्रजी के गर्नुहुन्छ, कुन ठाउँ? सुर्खेत ठ्याक्कै
2: एकदमै।
0: टेकेन्द्रजी समय एकदमै कम छ है।
2: मैले नम्बर थारे है।
0: हस् हस्।
2: मेरो चाहिँ अरू कुराहरू यस्तै गरौँला साथी हो, तर मेरो नम्बर पालना राखेको भएको छु 9848052 9 8 4 9 8 5 8 0 2 5 2 9 9 98582 59 200 एमपिसीको लागि छ भने 98054 88200 57054 88200 यो सबै साथीहरू सम्झेर मलाई आउन सक्नुहुन्छ भन्दै बिताएँ। नमस्ते बाबाई।
0: बाबाई, टेकेन्द्र वार्ड हुनुहुन्थ्यो सुर्खेतबाट। सुर्खेतबाट भन्ने बित्तिकै मलाई चाहिँ एकदमै पुरानो साथीको याद आयो, करिश्मा हुनुहुन्छ जो सुर्खेत रेडियो नेपालमा करिश्मा चौधरी, उहाँलाई एकदमै मिस गरिरहेको छु। सँगसँगै मेरो दाङको बहिनी चाहिँ मलाई चाहिँ दिदीले सम्झेन भनेर भन्छ होइन, दिदी भन्छ, तर हामी एकदमै मिल्छौँ साथी हो। सुशीलालाई पनि एकदमै मिस गरिरहेको छु, नरिसाउन भन्छु होइन, कुराकानी त हुँदैन अब बिचबिचमा चाहिँ हुन्छ, र सँगसँगै चाहिँ टिचिङको साथी एकदमै रिसाउनु भएको छ, रिसाएको छैन होइन, म्यासेज चाहिँ अटोमेटिकली डिलिट भएको हो, जानी जानी गरेको होइन भन्छु। लक्ष्मीजी नरिसाउनु, आज हामी 2 बजेपछि चाहिँ मजाले चिया भेटमा चिया खानेछौँ र कुराकानी गर्नेछौँ भन्छु। गीत बजिसकेको छ, शान्ति श्री परियार र सूरज तमुको स्वरमा रहेको गीत राखेका छौँ भने रचना सङ्गीत रहेको छ सूरज तमुको। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। 1 बजे सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुका प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। कृषि कार्यक्रमपछि यहाँहरूले कार्यक्रम म्युजिक क्याफे सुन्नुहुनेछ सूर्य लामाको साथमा। यतिन्जेल सुनेर साथ दिनुहुने सम्पूर्ण मित्रहरूलाई एकदमै धेरैभन्दा धेरै धन्यवाद। धन्यवाद दिन चाहन्छौँ। जस जसको फोन लागेन अर्को साथीपछि पनि फोन लाग्ने छ, गुनासो नगर्नु होला भन्न चाहन्छौँ। र जतिजना साथीहरू चाहिँ आफ्नो साथीहरूसँग रिसाउनु भएको छ होइन, उहाँहरूसँग नरिसाइदिनु होला, फोन कन्ट्याक्ट गर्नुहोला, भेट्नु होला, समय मिलेसम्म होइन, समय अब छैन भने फोनमा मेसेजमा तपाईँको एउटा एक शब्दले पनि त्यो साथी कति खुसी हुनुहुन्छ होला भनेर तपाईँ आफै पनि महसुस गर्न सक्नुहुन्छ। त्यस कारण साथीहरूसँग कहिलेकाहीँ झगडा हुन्छ होइन, सम्बन्धमा बसिसकेपछि झगडा त भइहाल्छ होइन, तर पनि रिसा

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै तह, संघ, प्रदेश र स्थानीय सरकार बीचको आपसी समन्वयमा गत भदौ 10 गते यताका विपद व्यवस्थापनका कार्यहरू निरन्तर भइरहेको बताउनु भएको छ। सिंहदरबार

0: स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकार कुनै पनि सम्झौता नगरी विपद व्यवस्थापनमा जुटिरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले भोटेकोशी, त्रिशुली, गण्डकी लगायत अन्य क्षेत्रमा बाढी पहिरोले पुर्याएको क्षतिको विस्तृत अध्ययन सहित पुनर्निर्माण र व्यवस्थापनको काम भइरहेको जानकारी दिनुभयो। साथै विपद जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीलाई थप सुदृढ बनाउनुका साथै हिम पहिरोको जोखिम घटाउन सरकारले आवश्यक तयारी र काम गरिरहेको उहाँले बताउनुभयो। आफ्नो ज्यान समेत जोखिममा राखेर उद्धार तथा व्यवस्थापनमा खटिएका राष्ट्र सेवक कर्मचारी, सुरक्षा कर्मी, स्वयंसेवक र राजनीतिक दलका प्रतिनिधिहरूप्रति प्रधानमन्त्री शाहले विशेष कृतज्ञता व्यक्त गर्नुभएको छ। मन्त्री परिषदको बैठक आज दिउँसो बस्ने भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अपराह्न 3 बजे बैठक आह्वान गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी प्री कोप डिल लिडर्स इभेन्टमा सहभागी हुन फिजी पुग्नु भएको छ। फिजी र टुभालुमा यही असोज 19 र 20 गते हुने कार्यक्रममा सहभागी हुने क्रममा मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज फिजी पुगेको मन्त्रालयले जनाएको छ। मन्त्री खनालले 20 गतेदेखि आयोजना हुने नेताहरूको पूर्ण सत्र लिडर्स प्लेनरीमा सम्बोधन गर्नुहुने कार्यक्रम छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको बैठक खुल्ला मञ्चमा जारी छ। पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदन केन्द्रीय कार्य समितिले पारित गरेपछि मात्र बन्द सत्र सुरु गर्ने कार्यक्रम रहेको काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। पार्टीले विभिन्न समितिलाई दिएको जिम्मेवारी अनुसार प्रस्ताव पेश गर्ने र त्यसैका आधारमा बैठकले एजेन्डा अनुमोदन गरेपछि बन्द सत्र सुरु हुने उहाँले जानकारी दिनुभयो। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्दा पुरिएका 3 मजदुरमध्ये 2 जनाको मृत्यु भएको छ भने अर्का पुरिएका 1 मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान 7:30 बजेतिर काप्रा बोहरा गाउँ छापा खानी प्युठान सडक खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फणेन्द्र प्रसाईले जानकारी दिनुभयो। पुरिएका मध्ये 2 जनाको उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानौ तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls र fast internet एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब बाँकी समाचार। विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर ABC पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिन यता उल्लेख्य रूपमा बढेको छ। उक्त पदयात्रा मार्गको विभिन्न स्थानमा बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढेका हुन्। गुल्मीको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गजुरामा साहसिक पर्यटन प्रवर्धनका लागि निर्माण गरिएको जिप लाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ। परीक्षण सफल भएसँगै उक्त साहसिक पर्यटन पूर्वाधार सञ्चालनको तयारी पूरा भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ। रौतहतको गुजरा नगरपालिका 5 लक्ष्मीपुर स्थित मदिना इट्टाभट्टामा अल्पत्र परेका 42 जना भारतीय श्रमिक तथा उनीहरूका आश्रित बाल बालिकाको प्रहरीले उद्धार गरेको छ। भारतबाट ठेकेदार मार्फत काम गर्न आएका 12 पुरुष, 11 महिला, 10 बालक र 9 बालिका गरी 42 जना श्रमिक तथा उनीहरूका आश्रित परिवार अल्पत्र परेको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल उद्धार गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहत तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरी घटनाबारे अनुसन्धान गरिएको र अनुसन्धानका क्रममा उनीहरूलाई भारतबाट ल्याउने भारतीय ठेकेदार सम्पर्कविहीन भएको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी बसन्त गौतमले जानकारी दिनुभयो। उद्धार गरिएका सबै भारतीय नागरिक रहेको र उनीहरूलाई सुरक्षित रूपमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स एआईमा केन्द्रित एउटा नयाँ कार्यदल गठन गरिएको घोषणा गर्नुभएको छ। सुपर इन्टेलिजेन्स फोर्स नाम दिएको उक्त निकायको नेतृत्व अमेरिकाको नेसनल इन्टेलिजेन्सका निर्देशक जे क्लेटनले गर्नुहुनेछ। सामाजिक सञ्जालमा ट्रम्पले गरेको एउटा पोस्टमा उक्त कार्यदलले अमेरिकालाई एआई प्रविधिको विकासमा निरन्तर अग्रस्थानमा राख्न र सर्वसाधारण मानिससँग सरकारको सहकार्यलाई समन्वय गर्न काम गर्ने उल्लेख छ। र संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी जारी राखेका बेला इरानका तेल मन्त्री मोहसेन पाकनेजादले राजीनामा दिनुभएको छ। राष्ट्रपति मसुद पेजेस्कियाले उहाँको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय इरानी तेल कम्पनीका प्रमुख हमिद बोवार्डलाई कार्यवाहक तेल मन्त्री नियुक्त गर्नुभएको इरानी सरकारी सञ्चार माध्यम आइआरआइबीले जनाएको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
2: उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने प्रमुख उद्देश्यसहित सरकारले पशु वधशाला तथा मासु जाँच ऐन 2055 काठमाडौँ उपत्यकामा आगामी मङ्सिर 1 गतेदेखि पूर्ण रूपमा कार्यान्वयन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयद्वारा आयोजित स्थानीय तहका प्रमुख, उपप्रमुख तथा पशु सेवा शाखा प्रमुखहरूसँगको समन्वयात्मक बैठकमा ऐन कार्यान्वयनको आवश्यक तयारी र तिनै तहका सरकार बीचको सहकारीका बारेमा विस्तृत छलफल गरिएको छ। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयसम्म कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा उपभोक्ताहरूले स्वस्थ मासु उपभोग गर्न वञ्चित हुनु परेको बताउँदै जनस्वास्थ्य र उपभोक्ता हितको रक्षाका लागि यो ऐन कडाईका साथ लागू गरिने स्पष्ट पार्नुभयो। उहाँले कानून पालना गर्नुपर्नेमा जोड दिँदै साना व्यवसायको संरक्षण, परम्परा तथा धार्मिक आस्थालाई कायम राख्दै काम अगाडि बढाइने समेत उल्लेख गर्नुभयो।
3: मङ्सिर 1 गते चाहिँ काठमाडौँको उपत्यकामा चाहिँ लागू गर्ने र माघ 1 गतेदेखि चाहिँ विशेष गरेर बाँकी नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि चाहिँ देशैभर लागू गर्ने र अर्को कुरा चाहिँ ऐन कार्यान्वयन गर्दाखेरि चाहिँ साना मासु व्यवसायहरूलाई संरक्षण दिँदै परम्परागत व्यवसायहरूलाई आधुनिकीकरण, व्यावसायिक समूहहरू बनाएर हुन्छ कि सहकारी वा पब्लिक कम्पनीहरूमा चाहिँ आबद्ध गराएर वधशाला वधस्थलमा संलग्न गराउने तयारी गर्न पनि अनुरोध गर्छु।
2: पशुसेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले यस ऐनको मुख्य उद्देश्य सम्पूर्ण व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनु रहेको प्रष्ट पार्नुभयो। नेपालमा मासु उत्पादन पर्याप्त भए तापनि जथाभावी पशु वध गर्ने प्रवृत्ति, सडे गलेको तथा बिरामी पशु पंक्षीको मासु बिक्री गर्ने समस्या र वैज्ञानिक भण्डारणको अभावले जनस्वास्थ्यमा गम्भीर असर परिरहेको समेत बताउनुभयो।
4: पहिले राम्रो लागे पनि पछि वध गरिसकेपछि कतिपय भित्री अंशहरू भित्री चाहिँ त्यो खान नमिल्ने हुन्छ, त्यसलाई छुट्याएर चाहिँ छाप लगाएको गुणस्तरीय मासु चाहिँ उपभोक्तामा पुर्याउने उद्देश्य नै हो। जसले गर्दाखेरि चाहिँ यो सम्पूर्ण क्षेत्रमा जे जे आउँछ सबैको प्रयोग पनि गर्न सकियो, साथै भयावह तरिकाले वध गरिएको छ त्यसलाई पनि व्यवस्थापन गर्न पनि यो ऐन कार्यान्वयन गर्नुपर्छ।
2: विश्व स्वास्थ्य संगठन WHO को अनुसार मानिसमा लाग्ने संक्रामक रोगमध्ये 60% भन्दा बढी रोगहरू जुनोटिक पशुबाट मानिसमा सर्ने प्रकृतिका रहेका छन्। तसर्थ सुरक्षित र गुणस्तरीय मासु उपभोगको सुनिश्चित गर्न यो ऐन अनिवार्य रहेको छ। महानगरपालिकाको हकमा 228 पशु निरीक्षकहरू तोकिएको तथा पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा 13 कार्यदल गठन गरी ऐन कार्यान्वयनमा समन्वय गरिनेछ। ललितपुर महानगरपालिकाका नगर प्रमुख श्री बाबु महर्जनले खुल्ला रूपमा मासु बिक्री गर्ने कार्य रोक्न र ऐन कार्यान्वयनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उपत्यकामा जग्गाको अभावलाई मध्यनजर गर्दै उपत्यका बाहिर र नजिकका क्षेत्रमा पशु वधशाला निर्माण गरी मासु मात्र भित्राउनु पर्ने सुझाव दिनुभयो।
5: नेपाल सरकारले त्यो चिलर भानको व्यवस्थापन गर्नको निमित्त पनि स्थानीय पालिकाहरूसँग सहकार्य गरौँ न, हामी सहयोग गर्न हामी तयार छौँ। किन भन्दाखेरि अहिले स्थानीय पालिकाहरूको काम भनेकै जनस्वास्थ्य स्ट्यान्डर्ड अफ लिभिङलाई चाहिँ हाई गर्ने, होइन एभरेज लाइफ एक्सपेक्टेन्सीलाई हाई गर्ने काम हो हाम्रो चाहिँ।
2: भक्तपुरकी उपप्रमुख रजनी जोशी र चन्द्रगिरीकी उपप्रमुख बसन्ती श्रेष्ठ लगायतले पशु वधशालाका लागि जग्गाको अभाव र प्राविधिक जनशक्तिको व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औलाउनुभयो।
6: यो ऐन चाहिँ लागू होस्, राम्रोसँग लागू गरौँ, हामी सबैजना सङ्घ प्रदेश र स्थानीय सरकार मिलेर नेपाली जनताहरूलाई स्वस्थ राख्नको लागि र विदेशीलाई पनि स्वस्थ राख्नको लागि हामी सबैजना एकबद्धता भएर अगाडि जाउँ।
2: त्यसै गरी मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्र ले ऐन कार्यान्वयनका क्रममा देखिएका व्यवहारिक कठिनाईहरूलाई हल गर्न ऐन संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। मासु व्यवसायीहरूलाई शीतयुक्त सवारी साधन खरिदमा भन्सार छुट, वधशाला सञ्चालन तथा सुधारका लागि ब्याज सहुलियतका कार्यक्रम ल्याइने सचिव मिश्रले बताउनुभयो।
7: माछा ढुवानी गर्ने, तरकारी ढुवानी गर्ने, मासु ढुवानी गर्ने रेफ्रिजरेटेड भेन्डर ट्याक्स फ्री छ, आयात गर्दाखेरि भन्सार कर छुट छ, यो भन्सार कर छुटका लागि सिफारिस गर्दैछौँ। भोलि स्लटर हाउसहरूले स्थलमा सञ्चालन गर्ने व्यवसायीहरूले रेफ्रिजरेटेड भ्यानको लागि भन्सार कर छुटको माग गर्नुभयो भने हामी स्थानीय तहको सिफारिसमा हामी सिफारिस गर्छौँ र छुटको व्यवस्था छ। अब आगामी दिनमा स्लटर हाउस निर्माणका लागि चाहिने इक्विपमेन्टहरूमा भन्सारकर छुटको लागि हामी नयाँ बजेटमा व्यवस्था गरेर जाउँला। अहिले व्यवसायहरूले के गर्न सक्छन् भने त्यसका लागि जग्गादेखि लिएर यावत आफ्नो प्रिपेरेसनका कामहरू गर्न सक्छन्, तर इक्विपमेन्टमा हामी त्यसमा सहजीकरण गर्न सक्छौँ। व्यवसायहरूलाई केही अपग्रेड गर्नलाई ब्याज अनुदानको सहुलियत स्थानीय तौरबाटै दिने हो कि भोलि सशक्तमा हामी पनि जोड्यौँला, तर यहाँहरूलाई त्यो डिक्लेयर गर्ने अधिकार छ। यदि कसैले पदशाला सञ्चालन गर्छ अपग्रेड गर्छ भने उसले लिएको ऋणमा म 2-3% 5% ब्याङ्कको ब्याज तिर्दिन्छु भन्यो भने यसले व्यवसायहरूलाई लगानी गर्न उत्साहित गर्नेछ। यो स्वच्छ मासु अभियान र मासु जाँच ऐनको कार्यान्वयनको अभियानको पार्टमा हामी सबैको भूमिका छ। हामी सबै एउटै ठाउँमा हौँ, राज्यको कानुन
2: पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डाक्टर राम प्रकाश प्रधानले बागमती प्रदेशका धेरै स्थानीय तह तथा मकवानपुरमा समेत पशु चिकित्सकको अभाव रहेको भन्दै उपलब्ध प्राविधिक जनशक्तिको प्रभावकारी प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले उपभोक्तालाई स्वच्छ र स्वस्थ मासुको महत्वबारे सचेत गराउनु पर्नेमा समेत जोड दिनुभयो।
8: इन्स्पेक्सनको बेसिक नलेज हुनु पर्ला प्राविधिकहरूलाई पनि, यो विषयलाई सङ्घले नै लिड गर्नै पर्छ। अहिले कतिवटा कार्यक्रमहरू हामी हेर्छौँ, सङ्घले लिड गरिरहेको कार्यक्रम र प्रदेश स्थानीय तले नै त्यही प्रतिपादित गरेको कार्यक्रममा फरक छ। त्यसको इफिसियन्सी फरक हुन्छ, त्यसको चाहिँ त्यसको जुन चाहिँ वेटेज हुन्छ वेटेजमा फरक हुन्छ, त्यसको अनुगमन निरीक्षणमा फरक हुन्छ। सङ्घबाट भन्ने बित्तिकै थुप्रै व्यक्तिहरू त्यसमा कनेक्ट हुन्छ।
2: साङ्गो नारायण नगरपालिकाका पशु विकास अधिकृत खड्ग कुमार मैनालीले पशु चिकित्सकसँगै पशु प्राविधिक जनशक्तिलाई पनि ऐन कार्यान्वयनमा समावेश गर्नुपर्ने कुरामा जोड दिनुभयो।
9: यसलाई हामीले चाहिँ अब तत्काल कार्यान्वयन गर्ने कुरामा हामी सबै चाहिँ कतिबद्ध छौँ, स्थानीय तहका साथीहरू पनि यसलाई हामी सम्पूर्ण रूपमा हामी अगाडि बढ्न तयार छौँ। किन हामीले सुरुवात गरि नै सक्यौँ त, म्यापिङकोबाट त हामी त यसलाई अभियानलाई अगाडि बढाइसकेका छौँ। त्यस कारणले चाहिँ यस विषयमा यो जनशक्तिहरूलाई चाहिँ स्थानीय तहको जनशक्तिहरूलाई भरपूर प्रयोग गर्ने खालका कार्यक्रम यिनीहरूलाई चाहिँ अपडेट गर्ने कुरा।
2: जनस्वास्थ्य संरक्षण, स्वच्छ मासुको उपलब्धता र खाद्य सुरक्षालाई सुदृढ गर्न सरकारले तिनै तहका सरकार तथा निजी क्षेत्रको सहकार्यमा यो कदम अगाडि बढाएको हो। सरकारले यस अभियानबाट मासुको गुणस्तरमा अन्तर्राष्ट्रिय विश्वास आर्जन हुने, पशुपालन पेसाको व्यवसायीकरण हुने तथा मासुजन्य उप उत्पादनको सदुपयोग भई रोजगारी र ग्रामीण अर्थतन्त्र बलियो हुने अपेक्षा गरेको छ। नेपालमा खाद्य वस्तुको उत्पादनदेखि उपभोगसम्म हुने नोक्सानी र यसका बहुआयामिक प्रभावबारे गम्भीर चिन्ता व्यक्त गरिएको छ। हालै ललितपुरमा आयोजित इन्टरनेसनल अवेरनेस डे अफ फुड लस एन्ड वेस्टका सहभागीहरूले यस्तो बताउनु भएको हो। विश्वभर यो दिवस 7 संस्करणको रूपमा मनाउँदै आए पनि नेपालमा भने पहिलो पटक यो दिवस मनाइएको हो। कृषि संचार तथा मानव संसाधन विकास केन्द्रको आयोजना र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन एफएओको सहकार्यमा नेपालमा यो दिवस सम्पन्न भएको हो। ग्लोबल वेस्ट इन्डेक्स रिपोर्ट 2024 अनुसार नेपालमा प्रति व्यक्ति वार्षिक 93 किलोग्राम खाना घर परिवारको स्तरमा खेर जाने गरेको छ, जुन भारतमा 55 केजी र चीनमा 75 केजी रहेको छ। नेपालका सहरहरूमा कुल फोहोरको 65% हिस्सा प्राङ्गारिक फोहोरले ओगटेको छ, जसमा अधिकांश फालिएका खाना पर्छन्। नेपालमा फलफूल र तरकारीको उत्पादनमा प्रशोधन, भण्डारण तथा ढुवानी जस्ता प्रक्रियागत कमजोरीका कारण करिब 40%सम्म नोक्सानी हुने गरेको छ। टमाटरको 10-15%, स्याउको 20-25% र जुनारको करिब 46%सम्म क्षति हुने गरेको तथ्याङ्क छ। खाद्यान्नको कुल उपभोगको करिब 16% हिस्सा आयात गर्नुपर्ने अवस्था छ भने उति नै प्रतिशत खाद्यान्न भण्डारण तथा कटानीका क्रममा नोक्सान हुने गरेको छ। यसले व्यापार घाटा बढाउनुको साथै सूक्ष्म पोषक तत्व र प्रोटिनयुक्त खाद्य पदार्थको कमी गराएको छ। कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले नेपालमा खाद्य वस्तुको उत्पादनदेखि उपभोगसम्ममा हुने नोक्सानी र यसका बहुआयामिक प्रभावबारे नीतिगत स्पष्ट रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा खाद्य पदार्थ खेर जान सक्ने संकेत गर्दै उत्पादनदेखि मूल्य श्रृङ्खला र उपभोक्तासम्म सबैले ध्यान दिनुपर्ने औलाउनुभयो।
7: पछिल्लो 5-10 वर्षमा हाम्रो अलिकति यसमा फोकस कम भएको, पोस्ट हार्भेस्टको डेडिकेटेड इन्स्टिट्युसन हामीले कोल्याप्स गऱ्यौँ, त्यसपछि अलिकति यसमा ग्याप क्रिएट भएको छ भने अब नार्कले यसलाई पिकअप गर्नुपर्छ र हामीले जोइन्टली पोलिसी रिसर्चमा लगेर अब महानगरहरूले कुनै घरबाट निस्किएको अर्ग्यानिक वेस्टको तुलनामा वेटको आधारमा पेट गर्ने पद्धति बसायो भने अलिकति घट्न सक्छ। दोस्रो कुरा,
10: बढी फुडको वेस्ट गर्ने होटलहरूलाई पनि हामीले अब ट्याक्सेसन बढाउने हो, के गर्ने हो त्यतातिर पनि सोच्नुपर्ने हुन्छ। किनकि कुनै कुनै नोडमा काम नगर्ने हो भने, कहीँ न कहीँ पोलिसीले त्यसलाई चेक एन्ड ब्यालेन्स नगर्ने हो भने ह्युमेन बिहेभियर चेन्ज हुँदो रहेछ। ह्युमेन बिहेभियर चेन्जलाई कुनै न कुनै इन्सेन्टिभ चाहिँदो रहेछ या डिसइन्सेन्टिभ चाहिँदो रहेछ, त्यो पनि इन्सेन्टिभ नै हो।
2: कृषि सञ्चार तथा मानव संसाधन विकास केन्द्रकी प्रमुख सबनम शिवाकोटीले भण्डारण र कटानीका क्रममा हुने नोक्सानीले एकातिर व्यापार घाटा बढाएको र अर्कोतर्फ पोषण सुरक्षामा चुनौती थपेको बताउनुभयो।
11: युएनको जेनरल एसेम्ब्लीबाट पास भएर एफएओको चाहिँ 2019 जेनरल एसेम्ब्लीबाट चाहिँ यो डेलाई September 29 इन्टरनेसनल अवेरनेस डे अन फुड लस एन्ड वेस्टको रूपमा मनाउने भनेर त्यो रेजुलेसन पास भइसकेपछि सन् 2020 यो चाहिँ अन्तर्राष्ट्रिय रूपबाट मनाउन थालिएको रहेछ। तर हामीको नेपालमा चाहिँ यो विषय अहिलेसम्म यो दिवसको रूपमा चाहिँ अगाडि बढेको थिएन र यो अहिलेको यो सातौँ, अहिले हामी 2026 आउँदाखेरि सातौँ इन्टरनेसनल डे हो र यसमा चाहिँ ट्रान्सफर्मेटिभ पोटेन्सियल अफ रिड्युसिङ फुड लस एन्ड वेस्ट भन्ने थिम चाहिँ यो वर्ष ग्लोबली मनाइदिएछ र त्यही सरकार त्यही सन्दर्भमा उत्पादनमा जति जोड दिइराखेका छौँ त्योभन्दा पनि अझ बढी जोड चाहिँ अब हामीले उत्पादन पश्चात हुने क्षति न्यूनीकरणमा र उपभोक्ता तहमा हुने जुन खाद्यान्न नोक्सानी छ, खानेकुराहरू खेर जानेछ, त्यो परिपाटीलाई रोक्न चाहिँ अझ बढी जरुरी छ। यो विभिन्न अध्ययनहरूले देखाएको अनुसार 10-15% चाहिँ फुड ग्रेन्समा लसहरू देखिन्छ, 15-40% चाहिँ फ्रुट्स एन्ड भेजिटेबल्समा लसहरू देखिन्छ, पोस्ट हार्भेस्ट लस यो ह्यान्डलिङका विभिन्न इस्युजहरूले गर्दाखेरि। र फेरि कमोडिटी पछि यो लसहरू फरक पनि हुन्छ, माछाको लागि फरक होला, मिल्क प्रडक्टको लागि फरक होला, त्यो पनि फरक देखिन्छ। एउटा धान चामल गहुँ मकै भनौँ न, यो मेजर तिनवटा सिरियल्सको चाहिँ हाम्रो टोटल कन्जम्सनको 16% जति चाहिँ हाम्रो यो इम्पोर्ट हुँदो रहेछ। 10-15% हाम्रो लस छ भन्यौँ फुड ग्रेन्समा र करिब 15% हामीले आयात गर्न सक्छौँ भने हामीले यसलाई कम गर्न सक्यो भने सायद आयातमा पनि घटाउन सकिन्छ। यो सुरुमा हामीसँग यो कृषि विभाग अन्तर्गत नै एउटा रुरल सेफ जोन प्रोजेक्ट भनेर सञ्चालन थियो, करिब 1980 यो लामो समयसम्म 10-12 यो प्रोजेक्ट चल्यो र त्यो प्रोजेक्टको मेन फोकस चाहिँ फुड ग्रेन्सलाई भनौँ न, खास गरी अन्नलाई चाहिँ नि मुसाबाट अथवा अरू खालका घुनहरूबाट यसोबाट जोगाउने भनेर यतातिर फोकस हुने गरी लामो समय भयो। त्यो बेला थुप्रै मेटल बिनहरू अहिले पनि देखिन्छ गाउँघरतिर, त्यो मेटल बिनहरू वितरणमा मुसाको त्यो ऱ्याट ट्र्यापहरू जस्तो वितरण त्यस्तो खालको इन्टरभेन्सनहरू पहिला थियो र पछि विभिन्न चरणमा हुँदै पछिल्लो चरणमा पोस्ट हार्भेस्ट म्यानेजमेन्ट डाइरेक्टोरेट भनेर जुन डिपार्टमेन्ट अफ एग्रिकल्चर अन्तर्गत थियो डेडिकेटेड निकाय हुँदाखेरि चाहिँ थुप्रै कामहरू भएको थियो। त्यो बेलामा खास गरी अब लस एसेसमेन्टका स्टडीहरू हुन्थे, केही स्टडी रिपोर्टहरू अहिले पनि पाउन सकिन्छ, अर्को चाहिँ टेक्नोलोजी जेनेरेसन र एडाप्टिभ रिसर्चहरू पनि गर्ने गर्थ्यो त्यसले। यो पोस्ट हार्भेस्ट लस न्यूनीकरण गर्ने किसिमले, प्रोसेसिङसँग जोड्ने किसिमले, ड्राइङहरूमा इन्फ्रास्ट्रक्चरमा धेरै सपोर्टका प्रोग्रामहरू भएको छन्।
2: त्यस्तै खाद्य तथा कृषि सङ्गठनका अफिसर इन्चार्ज अरुण जीसीले उत्पादनदेखि उपभोक्ताको भान्सासम्म हुने क्षति तथा होटल र स्कुलमा खेर जाने खाद्य वस्तुहरू कम गर्न सबै निकायले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
12: जति मान्छे भोकमरीमा हुनुहुन्छ, जति फुड हामीले खेर फालिरहेका छौँ, सिम्पल क्यालकुलेसन गरेर हेऱ्यो भने हामीले इनफ फुड प्रड्युस गरिरहेछौँ। हामीले एक ठाउँमा खानेकुरा फालिरहेका छौँ, एक ठाउँमा मान्छे भोके परिरहेको छ।
2: मण्डला फ्रेसका प्राविधिक सल्लाहकार सुदीप वज्राचार्यका अनुसार उच्च आमदानी भएका देशहरूमा उपभोक्ता कहाँ पुगेपछि फोहोर बढी हुने गरे पनि नेपाल जस्ता देशहरूमा भने उपभोग हुनु पूर्व नै खेतबारी र बाटामा ठुलो हिस्सा गुम्ने गरेको छ।
13: इट्स नट द्याट फार्मर्स रिटेलर्स एन्ड ट्रेडर्स राइट दे डोन्ट सी द लस, एक्चुली दे फेस द लस एभ्री सिङ्गल डे एन्ड दे आर ट्राइङ टु मेक देयर ओन डिसिजन्स टु रिड्युस द्याट लस।
2: कार्यक्रमका सहभागीले कोल्ड स्टोरमा मात्र लगानी नगरी बजार पुर्याउने एकीकृत प्रणाली र पूर्व कटानी व्यवस्थापनलाई प्रभावकारी बनाउनु पर्ने नार्क र विश्वविद्यालयसँगको सहकार्यमा अनुसन्धान बढाउने तथा निजी क्षेत्र उपभोक्ता मञ्च होटल तथा रेस्टुरेन्ट व्यवसायीसँगको सहकार्यलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्नुपर्ने, विद्यालयको दिवा खाजामा स्थानीय कृषि उपजलाई प्राथमिकता दिनुपर्ने, संघीयतापछि विघटन भएको पोस्ट हार्भेस्ट व्यवस्थापन निर्देशनालय जस्तै समर्पित संस्थागत संरचनाको पुनरावलोकन गर्ने तथा गुणस्तर मापदण्डको कार्यान्वयनमा जोड दिनुपर्ने औलाउनु भएको थियो। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्रालय र माताहतका विभाग, अनुसन्धान तथा प्रागिक संस्थाका प्रतिनिधि, होटल एसोसिएसन नेपाल, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, जिरो वेस्ट अलायन्स, उपभोक्ता हित मञ्च, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय कृषक समूह महासङ्घ तथा स्थानीय तहका प्राविधिकहरूको सहभागिता रहेको थियो। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।
14: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा, प्राविधिक दिदी देवकी भण्डारी र म सूर्य मोक्तानको तर्फबाट। असोज महिनालाई मौसमले पनि छुट्टै रङ्गले सजाइदिएको छ। यो मौसम आफैमा रमाइलो छ, मनमोहक छ। चिसो चिसो हावासँगै मौसमले हामीमा नयाँ ऊर्जा भरिरहेको छ अनि नजिकै गरेको चाडपर्व मनाउने उमङ्गले झन् थप उत्साहित बनाइदिएको छ। साँच्चिकै असोज महिनाको मौसम सुन्दर छ, मनमोहक छ र उल्लासमय छ। यो सुन्दर मौसममा केही बेर गीत सङ्गीत सुन्दै सुनाउँदै र रमाइलो कुराकानी गर्दै मौसमलाई अझ विशेष बनाउन कोसिस गरौँ भन्दै आउनुहोस्। आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ आज पनि बिल्कुलै नयाँ नयाँ पाँचवटा नेपाली चलचित्र गीतको झलकहरूबाट।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। यी त थिए आजको म्युजिक क्याफे कार्यक्रममा प्रसारण गरिने बिल्कुलै नयाँ नयाँ नेपाली चलचित्र गीतका झलकहरू। यी गीतहरू पुरै सुन्न चाहनुहुन्छ र सुनाउन पनि चाहनुहुन्छ भने र त्यसका साथसाथै मसँग हामीसँग कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736 तपाईँ कल गर्न सक्नुहुनेछ र रेडियो नेपालको फेसबुक पेजबाट हामी अडियो लाइभ पनि छौँ र त्यहाँ कमेन्टहरू पनि लेख्न सक्नुहुनेछ। हुन त हामी धेरै माध्यमबाट लाइभमा छौँ तर ती सबै ठाउँमा तपाईँले कमेन्ट गर्नुभयो भने चाहिँ त्यो पढ्न अलिकति असमर्थ होला, त्यसै कारणले मैले फेसबुक पेजलाई मात्र आधार मानेको छु। यद्यपि अहिले तपाईँ कल गर्न सक्नुहुन्छ र कलमा कोही आइसक्नु पनि भएको छ, म उहाँलाई स्वागत गर्छु। नमस्कार।
1: हजुर नमस्ते।
0: नमस्ते, यो परिचित आवाज जस्तो लागिरहेछ, नमस्तेले मात्रै त चिनिन तपाईँले।
1: हो र चिन्न सक्नु भएन
0: भएन चिनिन भएन होइन, मैले आफैले आफैलाई मान गरेको।
1: ल चिन्नु भएन भने मैले भनिहाल्छु नि त है, म शङ्खसभाबाट पवित्र राई।
0: पवित्रजी
1: हजुर
0: के छ हालखबर?
1: हालखबर ठिकै छ, राम्रै छ भन्नुपर्छ। मौसमको बारेमा चाहिँ चिसो चिसै नै छ, तपाईँले अघि भने जस्तै होइन, अलि अब चिसो चिसो पनि छ अनि घाम पनि लाग्न सकिरहेको छैन है आज भोलि।
0: अलिअलि पानी पर्ला जस्तो पनि छ होइन, आकाश अलिअलि गर्जिरहेछ होइन।
1: त्यस्तै त्यस्तै हो, कहाँ कहाँ अलिक टाढामा गडाङ गुडुङ गरे जस्तो कहिले काहीँ सङ्केत दिन्छ होइन।
0: मुरलीधर मूर्धन्य कलाकार होइन, मुरलीधरको एउटा गीतको याद आइरहेछ मलाई यति बेला, मेघ गर्जिरहेछ होइन, त्यही त्यही गीतको याद आयो, तर ठ्याक्कै मलाई अहिले त्यसको लिरिक्स चाहिँ आएन। एनिवे तपाईँ कुन गीत सुनेर सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, मैले मेरो रोजाइमा एक नम्बरकै रोजी राखेको छु है।
0: ककसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, अब बच्ने गीत सुनाउनु पर्दा तपाईँ अनि टेक्निसियनमा साथ दिनुहुने दिदीलाई पनि अब बच्ने गीत सुनेर इन्जोय गर्नुहोला, बाँकी दिन पनि शुभ दिन भन्न चाहन्छु। अनि साथीहरूले सम्झिनु पर्दाखेरि बसन्त लामा हुनुहुन्छ, अनि कमल कुलुङ हुनुहुन्छ, अनि एसपी राई दाई हुनुहुन्छ, अनि अब ज जसले यशोदा तामाङ अस्मिता राई हुनुहुन्छ, अनि आशा मगर, अब ज जसले मेरो नामसँग परिचित हुन्छ सबै सबै साथीहरूले नै अब बच्ने गीत सुनाउँदै म छुट्छु। बाई बाई।
0: ओके, तपाईँ छुटेर गइसक्नु भयो, म अर्कालाई स्वागत गरिहाल्छु। नमस्कार। तपाईँको दोस्रो कल त अनिवार्य हुँदो रहेछ है, कति के काम तपाईँसँग? दिदी पनि मक्क भएर हाँसिरहनु भएको छ अघि। नयाँ नौलो के छ तपाईँको?
2: मेरो नयाँ नौलो त एकदमै ठिक छ, सबै पुरानै हो। अनि तेह्र सुनको मौसमको जानकारी गराउने भने हिजोदेखि पानी परिरहेको अवस्था छ भन्नुपर्छ है।
0: पानी पो परिरहेछ, हामी यहाँ हाम्रो यहाँ चाहिँ काठमाडौँमा चाहिँ पर्न लागिरहेछ हाम्रो भने मैले हामी सबैको भन्न खोजेँ है।
2: होइन
0: अहिले त घाम पनि लागिरहेछ तर अलिअलि मेघ गर्जिरहेछ। मेघ गर्जेको होइन आकाश गर्जेको, मेघ गर्जेको भने त अझ ठुलो ठुलो आवाज हुन्छ नि त होइन। सुनिजी नयाँ नौलो सबै सुनाइसक्नु भयो, पुरानै छ भन्नुभयो होइन, भने चाहिँ अहिले सुनाउन लायक केही छैन, गीत सुनेर सुनाउने होइन। बस्दै गरेको गीत कसलाई सुनाउन चाहनुहुन्छ?
2: तपाईँलाई प्राविधिक मित्रलाई पनि अब बस्ने गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि साथीहरू सम्झिनु पर्दाखेरि आशिष नयन बस्ने, ढकाल धर्मराज, प्रकाश विजय सुसेली, वरुण सुन्चाली, मानबहादुर मगर, एन्जल तस्मिर, राज सन्तवा, मेघराज कोइराला, आशिष बजे, पूर्णजिन जाकी, अमिता नन्द, कमला मुखिया, मुना मुखिया, सृजना मुखिया, प्रदीप दाई, त्रिवेली आकाश राई, रत्नबहादुर थापा, शङ्कर ढकाल, युवराज पोखेल, बालकुमार लामा हुनुहुन्छ, अनि हरपल रोशनी, रोशन फुलाङ, शङ्कर किरात, कला लिम्बू, रामप्रसाद निरौला, नरेन्द्र रिजाल, नरेन्द्र रिमाल, योगेन्द्र बस्ने, ओम मणि सरपुटा हुनुहुन्छ, अनि शङ्कर ढकाल पनि हुनुहुन्छ, साजन महतो, राजाराम रायमाझीलाई विशेष सम्झना भाइ भन्न चाहन्छु, अनि सुमिन चौधरी, गणेश श्रेष्ठ, इच्छाप्रसाद श्रेष्ठ, शमशेर लिम्बू, विमला आन्तु, उर्मिला राई, अन्जु बान्तवा, रमिला
0: बान्तवा,
2: राई, गगन तिरस पनि राम्रो लगाएर धेरै साथी हुनुहुन्छ हाम्रो सुभाष राई, पूर्ण भएको छु, प्रसन्न क्षेत्रीलाई विशेष सम्झना गर्दै
0: छुट्टिन्छ। गीतको लागि नमस्कार, म युक्त प्रसाद श्रेष्ठको कोहलपुर बाँकेबाट कार्यक्रम सुनेर साथ दिँदैछु। कार्यक्रम मार्फत आत्मीय मित्रहरूमा मिठो सम्झना भन्नुभएको छ अब बज्ने गीतको लागि। मुनामु मुखियाजीले नमस्कार हजुर भन्नुभएको छ। राजाराम रायमाझीजीले चाहिँ अब बज्ने गीत किशोर रायमाझी लवली छोरा राम राजा रायमाझी नरेन्द्र रिमाल साजन महतो सुखराम ओकमणि रामबहादुर अरुणदी सुमी लिम्बू लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। स्वर्णिम राईजीले पनि हेलो दाई के छ भन्नुभएको छ, खोटाङबाट सुन्दैछु कार्यक्रम, सबैलाई अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। स्वर्णिम राईले हेलो दाई भनेर फेरि पनि लेख्नु भएको छ अर्को कमेन्ट भनेदेखि धेरै साथीहरूले हेरिरहनु भएको छ। कमेन्ट गर्दै गर्नुहोला, फोन पनि गर्दै गर्नुहोला, कार्यक्रममा प्रस्तुत गर्न चाहन्छु यो पहिलो साङ्गीतिक कोसेली, पिरतीको भारी बिसाउँछु आज त्यो मनसँग यो मन मिसाउँछु, बोलेर मात्र हुँदैन राजै सुन गैरी खेत सधैँ भो बाँझै, बाँकी चाहिँ गीतबाट सुनौ। गीतमा स्वर छ शान्ति श्रीपरियार र रामचन्द्र काफ्लेको।

0: सुन्दै हुनुहुन्थ्यो यो मिठो गीत शान्ति श्री परियार र रामचन्द्र काफ्लेको स्वरमा र कार्यक्रम म्युजिक क्याफे सुन्दै हुनुहुन्छ तपाईँ सँगै छु म तपाईँकै साथी भनौँ या जे सुकै भन्नुहोस् म सूर्य मोक्तान र अहिले पनि टेलिफोनमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गरिहाल्छु नमस्कार नमस्कार नमस्ते तपाईँको शुभ नाम तपाईँको आवाज सुन्ने बित्तिकै म झन्डै ढलेको कुर्सीबाट
1: है
0: धेरै वर्ष भएको थियो नि त हराउनु भएको होइन
1: नै म हराएको छुइनँ तपाईँको आवाज सुनेर फरक यति मात्रै हो कि मेरो आवाज तपाईँसँग चाहिँ नपुग्यो मात्रै
0: है मलाई त्यस्तै लागिरहेछ
1: मलाई पनि त्यस्तै लागिरहेछ
0: अनि यति लामो समयसम्म के गरेर बसिरहनु भएको थियो
1: यति लामो समय बस्यो हो आफ्नै काम आफ्नै ड्युटीमा व्यस्त साथमा एफएम रेडियो सुन्दै होइन त्यसरी नै बिते
0: त्यसरी नै बितिरहेछ होइन
1: हजुर हो नि
0: अनि दसैँ कतिको लागिरहेछ
1: दसैँ अब नेपालीहरूको महान चाड दसैँ होइन अब लाग्नु स्वाभाविक पनि हो अलि अलि खासै लागेको छैन है अब अलि अलि पछाडि लाग्छ अब
0: है मजुजी
1: हजुर
0: तपाईँको नाम बल्ल बल्ल पत्ता लगाएँ नि मैले साँच्चै भनेको यो फेरि परिचित आवाज हो तपाईँ त्यही त तपाईँ यस्तो बिर्सिनेसम्म चाहिँ अनि कलै नगरिदिने अनि
1: मैले त फेरि बिर्सेको
0: छुइनँ होइन तपाईँको आवाज म चिन्छु होइन नाम चाहिँ फाटो नआएको हो नि त त्यति मात्रै हो अनि मन्जुजी
1: हजुर
0: दसैँ कतिको लागिरहेछ
1: दसैँ मैले अघि नै भने होइन अलि अलि लागेको छैन अब आफ्नै कामतिर पनि व्यस्त भइरहँदाखेरि होइन अब लाग्छ अब
0: दोस्राएर सोधेँ कि क्या हो त्यसो भए म त पुरै पो के भएछ भएछु नि तपाईँको कल आउँदा त
1: लौ न के भयो नि फेरि
0: मलाई पनि थाहा छैन भाइ आमै के भयो होला यस्तो
1: के भयो होला त
0: खोइ मलाई नै थाहा छैन
1: मलाई त झन् थाहा नै छैन
0: तपाईँलाई
1: नै थाहा
0: छैन थाहा नहोस् पनि होइन अब कुन गीत सुन्ने सुनाउने त मन्जुजी
1: मैले भनिसकेको छु है प्राविधिक मित्रलाई जुन गीत आफूलाई मनपर्छ प्लिज ल्याए मध्ये केही गीत नै रोजाइ म पारिन्छ मैले भनेको छु है त
0: ल ठिक छ कसलाई सुनाउन चाहनुहुन्छ
1: ए सुनाउनुभन्दा अगाडि हाम्रो ढकाल धर्मराज भाइ हुनुहुन्छ होइन यद्यपि परदेशतिरबाट उहाँले मेरो पनि नमस्ते नमस्कार साथमा मिठो सम्झना सुनाइदिनुहोस् है तपाईँ लगायत हाम्रो टेक्निसियन मित्रलाई भनेर चाहिँ मलाई म्यासेज गर्दै हुनुहुन्छ है त
0: ल ठिक छ हाम्रो तर्फबाट नि उहाँलाई सुनाइदिनु होला सुन्दै हुनुहुन्छ होला होइन भन्ने लागिरहेछ
1: एकदम उहाँले सुनिरहनु भएको छ ल उहाँको प्रतिनिधित्व गर्दै मैले एकदम तपाईँलाई हाम्रो टेक्निसियन मित्रलाई एकदम थ्याङ्क यू भने मनैदेखि हुन्छ सम्झना र सन्देशहरू राख्नु पर्दा लामो समयपछि तपाईँको त मिठो आभास म आभास मिसाउन पाएँ तपाईँलाई नै एकदम मिठो सम्झना मिठो म बाँकी समय रुसुमर होस् भन्न चाहन्छु र मेरो आभासलाई रेडियोसम्म पुर्याएर तपाईँ अनि म बिचको दुरीलाई उच्च नजिक आत्मीयता बनाइदिनु भएको छ टेक्निसियन मित्रलाई पनि एकदम विशेष धन्यवादको सहित शुभ दिन भन्न चाहन्छु रेडियो नेपाल परिवारलाई एकदम मिठो सम्झना मिठो म हरेक कामहरूको एकदमै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु यति बेला एकदमै सुन्दै हुनुहुन्छ होला हाम्रो ढकाल धर्मराज भाइ होइन मेरो जानकारी पनि यहाँ गराउँदै हुनुहुन्छ एकदम मिठो सम्झना छ परदेशमा हुनुहुन्छ दसैँमा घर आउनु पाउनु भएन होला होइन र एकदमै अब जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ एकदम खुसी भएर दसैँ मनाउनु होला पनि भन्न चाहन्छु जति परदेशीहरू हुनुहुन्छ हाम्रा नेपालीहरू होइन परदेशमा उहाँहरूलाई पनि मैले सम्झिराखेको छु भन्न चाहन्छु आशिष नयन हुनुहुन्छ हाम्रो यता हुनुहुन्छ रत्न थापा दाई चन्द्र बस्ने दाई हुनुहुन्छ आरके थापा दाई अलि अस्वस्थ हुनुहुन्छ शुभ स्वास्थ्यलाई पकामना गणेश श्रेष्ठ दाई हुनुहुन्छ यता हाम्रो मिन दाई हुनुहुन्छ यता सुन्दै हुनुहुन्छ निर्मला गुरुङ हुनुहुन्छ हेटौँडातिरबाट उहाँलाई पनि सम्झिरहेको छु
0: विकासिराखेको
1: छु यता गगनतिर सुमे दाई रोशन दाई राजेश दाईलाई पनि मैले धेरै सम्झेको छु रामप्रसाद दाईलाई पनि मैले धेरै सम्झेको छु है दाई भन्न चाहन्छु अनि यता हुनुहुन्छ हाम्रो शङ्कर ढकाल दाई हुनुहुन्छ यता उराज दाई हुनुहुन्छ बालकुमार लामा दाई परिवार धेरै साथीहरू हुनुहुन्छ मेरा होइन मैले सबैलाई समेट्न सकिनँ होला कोही कसैलाई पनि बिर्सेको छुइनँ आँखाभरिका सम्झना मुटुभरिको माया अनलाइनको माध्यमबाट देश विदेशबाट अबभन्दा अगाडि आउनुभयो भन्दा पछाडि आउनुहुन्छ कार्यक्रम सुनेर साथ दिनुहुन्छ जसले मलाई मन्जु थापा भनेर चिन्नुहुन्छ या चिन्नुहुन्न सबै साथीहरूलाई मेरो सम्झना माया उत्तिकै बराबरी छ है भन्दै अब होस् न गीत सुन्न अनि सुनाउँदै पनि छ टी आउस नमस्ते बाबा टेक केयर
0: ओके बाबा युवा हुनुहुन्थ्यो मन्जु थापाजी कलङ्कीबाट. म त एकचोटि सिंहदरबार पुरै घुमेर आउनु भ्याउँछु जस्तो लागिरहेको थियो. यद्यपि केही छैन, तपाईँ कल गर्न सक्नुहुनेछ. हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 0142117221 र 0142117731. अर्को साथी कोही हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई पनि स्वागत गरिहाल्छु. नमस्कार.
2: हजुर नमस्ते.
0: नमस्ते. बल्ल बल्ल दाजुभाइको स्वर सुन्न पाइयो त अहिले. तपाईँको स्वर नाम?
2: म इलामबाट खड्गो छु.
0: खड्गोजी
2: हजुर,
0: तपाईँ पनि धेरै हराउनेमा पर्नु भयो क्या होइन?
2: एकदमै धेरै भन्नुपर्छ.
0: त्यही भएर तपाईँको नाम फ्याट भन्न नआएको के मलाई.
2: हजुर
0: है.
2: हजुर हजुर.
0: अहिले दसैँ नजिक नजिक आइरहेछ होइन? अबको बाह्र दिन पछाडि त फुलपाती है. पहिला पहिला त्यो बच्चाकालमा बच्चा बेलाको कुरा गर्ने हो भने दसैँ कहिले आउँछ भनेर औँला भाँच्दै अब यति दिन बाँकी, आज यति गइसक्यो है, अब त यति दिन मात्रै बाँकी छ, रमाउने दिनहरू आए भनेर कति खुसी मान्ने समय हुन्थ्यो क्या त्यो बाल्यकालमा होइन? अहिले त्यस्तो लाग्छ कि लाग्दैन तपाईँलाई?
2: अहिले मलाई त्यस्तो खासै लाग्दैन
0: है. भनेपछि हाम्रै एजमा आइपुग्नु भएछ भन्ने लागिरहेको छ मलाई. खड्गाजी, अघि मन्जुजीले गीत छान्नु भएको छैन होइन, तपाईँ छान्न चाहनुहुन्छ भने छान्न सक्नुहुन्छ.
2: हुन्छ, मलाई यो श्रेयली अब एक नम्बरको गीत गइसक्यो, दुई नम्बरकै सुनाउँछु.
0: त्यही गीत सुनाउँछु तपाईँलाई, माया मान्छौ र अर्थात् माया गर्छौ र भन्ने गीत बजाउँछौँ होइन. आशिष अविरल र मेलिना राईको स्वरमा छ यो गीत होइन. कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
2: यो गीत सुनाउनु पर्दा अघि भर्खरै कर गर्ने साथी हुनुहुन्थ्यो, सुमी लिम्बू तेर्सुनतिर हुनुहुन्छ, गरेर वरुण चञ्चले चक्र बान्तवा सायामा राई हुनुहुन्छ खोटाङतिर, त्यसै गरेर हुनुहुन्छ रेनिसा राई पूर्वेली पञ्च, नियासा राई उर्मिला राई हुनुहुन्छ धनकुटातिर, सञ्चिता मगर धनकुटा भोजपुरतिर हुनुहुन्छ, लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई यो गीत सुनाउँदै बिदा भयो. बाई.
0: ओके बाबाई. र हामीलाई फेसबुकमा धेरै साथीहरूले कमेन्टहरू पनि गरिरहनु भएको छ. अर्को कमेन्ट पढ्न चाहन्छु म यति बेला. सायमा राईजीले लेख्नु भएको छ, उहाँले खोटाङबाट, र अब बज्ने गीत चाहिँ सहयात्री सरु अलिसान अलिना एक्सन विराज राई आशिष नयन रियम रुबी बान्तवा नम्रता राई पूर्णबहादुर थुलुङ लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ. मनको साथी जीवन कार्कीजीले अब बज्ने गीत चाहिँ कार्यक्रम म्युजिक क्याफे मार्फत उहाँले रेडियो सुनेर बस्नुहुने सम्पूर्ण परिवारहरूलाई परिवारजनलाई सुनाउन चाहनुभएको छ. त्यस्तै गरेर सङ्गीता लामा सङ्गीतजीले गुड आफ्टरनुन भन्नुभएको छ, उहाँले फाफुल्ला सन्चै हुनुहुन्छ भन्नुभएको छ, म एकदमै ठिक छु होइन. त्यस्तै गरेर उहाँले पनि उहाँलाई चिन्नुहुने सम्पूर्णलाई र आफ्नो परिवारजनलाई सुनाउन चाहनुभएको छ. कार्यक्रममा प्रस्तुत गर्न चाहन्छु यो दोस्रो साङ्गीतिक कोसेली आशिष अविरल र मेलिना राईको स्वरमा रहेको माया मान्छौ र या माया गर्छौ र.

0: सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे र तपाईँसँगै छु म तपाईँकै साथी सूर्य मोक्तान भनेदेखि मलाई प्रविधिमा अहिले प्राविधिक दिदी देवकी भण्डारी र प्राविधिक मित्र पराग पोखरेलले साथ दिइरहनु भएको छ र कार्यक्रम म्युजिक क्याफेमा तपाईँ प्रत्यक्ष सहभागिता जनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू खुल्ला छन् र फेसबुक पेजमा पनि हामी अडियो लाइभमा छौँ त्यहाँ कमेन्टहरू पनि लेख्न सक्नुहुनेछ अहिले टेलिफोनमा कोही हुनुहुन्छ म उहाँलाई स्वागत गरिहाल्छु नमस्कार नमस्कार
1: हेलो
0: नमस्ते
1: हजुर नमस्ते गुड आफ्टरनुन
0: गुड आफ्टरनुन नमस्ते मैले नमस्ते भन्दा त तपाईँले फोन भुइँमै राखेर नमस्ते गर्नुभयो कि भन्नु ठानेको
1: होइन त्यस्तो होइन कि मैले प्रोग्राम ऊ भइरहेको थियो अर्को साथी बोलिरहेको छ कि जस्तो लागिरहेको थियो कि
0: होइट अर्को साथी मलाई थाहा भएर तपाईँले थाहा पाउनु भएछ ल धन्यवाद त्यसको लागि होइन
1: अनि त्यही भएर
0: अनि यति मुस्कान सहित कहाँबाट कल गर्दै हुनुहुन्छ अहिले
1: म भोजपुरबाट मेखु
0: ए मेखु राईजी
1: हजुर
0: के छ नि नयाँ नौलो
1: त्यस्तो नयाँ नौलो त खास चाहिँ केही नै छैन सबै पुरानै भन्नुपर्छ है
0: दसैँ कतिको लागिरहेछ
1: म बसेको ठाउँमा चाहिँ अहिले चाहिँ
0: दसैँ कतिको लाग्दैछ
1: दसैँ ठिकठिकै अलिअलि है
0: है
1: आइपुगेको छैन भनौँ न हाम्रो
0: अब त 12 दिन अब त 12 दिन पनि आइपुगेको छैन जस्तो लाग्छ है
1: हजुर
0: अब त 12 दिन पनि आइपुगेको छैन जस्तो पो लाग्छ है
1: सायद अब बिस्तारै आउँछ होला
0: है ल ठिक छ अब कुन गीत सुनेर सुनाउने त मेखुजी
1: मलाई नम्बर लास्टको राखिदिनु न ल
0: जुनी जाला हजुरको साथैमा आमा है अहिलेको सुपर डुपर हिट चलचित्र भनिरहेछ होइन पेन्सन पट्टाको गीत हो यो कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ
1: फर्स्टमा तपाईँको लागि अनि हाम्रो प्राविधिक मित्रलाई पनि बस्ने गीत सुनेर मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु नि साथीहरूलाई बस्नेको डेडिकेसन गर्नुपर्दा लक्ष्मी राई तिलोक त्रिवेणी एक्सन ब्राज वरुण चञ्चले हरपल द्रोष्णी सानो सम्झना अशोक केवाई राई बिपिनी राई मिलन बान्तवा बिहानी अनुष्का अल्का बान्तवा हुनुहुन्छ प्रतिमा स्पर्शी राजेश कुमार माझी अरुण नदी खत्री शेखर प्रसाद श्रेष्ठ नरेन्द्र रिमाल अनि सामना तामाङ लोकमाय सुनवार विनिता सुनवार लगायत धेरैजना साथीहरू हुनुहुन्छ है हाम्रो राई अजय अनि धनसुल चामलिङ आदित्य रमेश कार्की सन्तोष लिम्बुस लगायत सबैलाई बस्ने गीत सुनेर मजाले इन्जोय गर्नु होला भन्दै बाई
0: ओके बाबाई मुना मुखियाजीले मिस यु अल भन्दै हुनुहुन्छ विपना राईजीले पनि नमस्ते कार्यक्रम सुन्दैछु उदयपुरबाट अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई भनिरहनु भएको छ त्यसका साथसाथै म अर्को कल लिन्छु नमस्कार
2: गुड आफ्टरनुन
0: हजुर
2: गुड आफ्टरनुन
0: अब गुड आफ्टरनुनमै आजको समय खटाउनु पर्छ गुड आफ्टरनुन भन्ने नमस्ते भन्ने म नमस्ते भनौँला तपाईँ नमस्ते भन्नुहोस् नमस्कार अनि तपाईँको शुभ नाम सहयात्रीजी हो कस्तो बिर्सेको है आज म एकदमै बिर्सिने रोग लागिरहेको छ मलाई के हो त
2: ठिकै छ त धेरैवटा श्रोता साथीहरूमा कन्फ्युज हुन्छ नि त तपाईँलाई चिनिरहनै सकिँदैन
0: हो नि है सरजी है
2: म मात्रै छिन्न अनि धेरैजना हुनुहुन्छ नि त धेरै कन्फ्युज हुन्छ
0: यति बेला कार्यक्रम सुन्ने मान्छे त धेरै हुनुहुन्छ मलाई थाहा छ होइन धेरैले हामीलाई माया गर्नुहुन्छ यद्यपि हामी यो रमाइलो ह्युमर कुराकानी गर्छौँ होइन खालठट्टा गर्छौँ रमाइलो स्वस्थ मनोरञ्जनको लागि होइन अलिकति लिमिट पनि राख्नुपर्छ हेर त होइन यो रमाइलो कार्यक्रम रमाइलो गीत सङ्गीत सुनेर सुनाउने कार्यक्रम अब बज्ने गीत कसलाई सुनाउन चाहनुहुन्छ सहयात्री सरुजी
2: फर्स्ट अफ अल त हजुरलाई टेलिभिजन मित्रलाई कार्य सफलताको शुभकामना प्लस असन्सन सुनेर इन्जोय गर्नु होला भन्न चाहे अनि साथीहरू भन्नुपर्दा सायमा राई रियम दुबी नन्दता राई एल्सन एल्मा एक्सन विराज आशिष नयन प्रतिमा सुर्सी दिदी अभागी रमिला बान्तवा ढकाल धर्मराज सुमकुमारी राई रूपा राई दिल्सा राई अरेमिका राई कुमार पर्जा अनि अशोक मगर ग्रसर सूत्र गगन तिर थिने कान्छ
0: ओके बाबाई उहाँ हुन्थ्यो सहयात्री सरुजी र केही कमेन्टहरू पनि पढ्न चाहन्छु निशा थोकरजीले मिस यु अल भन्नुभएको छ मनिषा बान्तवा मनुजीले सेवा सूर्य दाई सिलसिला मिडिया ग्रुप नेपाल प्रभासको सदस्य मनिषा बान्तवा अब बज्ने गीत तपाईँ लगायत मिसिङ रेवत कल्पना साम्पाङ निर्दोष सेम पदम लिम्बुजी अमृत कुरुम्बाङ तपाईँको नाम सुनेर होइन, मलाई यो पढ्दा पढ्दा चाहिँ केही कुरा याद आएर म हाँसेको मात्रै हो। निशान योङहाङ लिम्बूजी, श्री लिम्बू, सुस्मिता फागो लिम्बू, प्रेम लिम्बू लगायत धेरै साथीहरूलाई अब बज्र गीत सुनाउन चाहनु भएको छ। अनि कृष्ण रोकायजीले नमस्कार दाजु, म बाजुरादेखि सुनिरहेको छु रेडियो नेपाललाई धेरै धेरै धन्यवाद भन्नुभएको छ भने, फिक्कल आर्यन गाउँलेजीले नमस्ते नमस्कार भन्नुभएको छ। र अब भने प्रस्तुत गर्न चाहन्छु अहिलेको सुपर डुपर हिट चलचित्रको गीत जुनी जाला हजुरको साथैमा, बाँकी गीतबाट सुनौँ। गीतमा स्वर रहेको छ नयाँ कलाकारहरू जस्तो लागिरहेको छ मलाई, सरुण गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको।

0: जुडी जाला हजुरको साथैमा यो मिठो गीत सँगसँगै कार्यक्रमको अन्तिम चरणमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु र तपाईँसँग अझै हामी केही कुराकानी गर्न सक्छौँ। अब आजको लागि अन्तिम दुईजना साथीसँग कुरा गर्छौँ र एउटा मिठो गीत छोडेर बिदा हुन्छौँ। त्योभन्दा अगाडि टेलिफोनमा को आउनु भएको छ उहाँलाई स्वागत गरिहालौँ। नमस्कार।
1: नमस्ते, नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, नमस्कार, गुड आफ्टरनुन। हजुरको शुभ नाम?
1: मदोलखाबाट संगीता लामा।
0: संगीता लामाजी,
1: हजुर दादा,
0: दोलखामा के गर्नुहुन्छ?
1: यो बेला त केही पनि गरेको छैन, कार्यक्रम सुन्दै बसिरहेको छु।
0: है, मसँग कुराकानी गरिरहनु भएको छ होइन?
1: हजुर दादा।
0: संगीताजी के थरी हो तपाईँ?
1: म गोले हो दादा, मैले हजुरलाई अस्ति नै भनेको
0: हो है। ओ हो, सही भन्नुभयो। बिर्सिनी रोग लागेको छ क्या मलाई होइन?
1: हजुर हजुर,
0: यो बिर्सिनी रोगले तपाईँहरूलाई अप्ठ्यारो त परेको छैन नि होइन? ल ठिक छ। अब दोलखाको संगीता लामाले कल गर्दै हुनुहुन्छ। दोलखाको कुन ठाउँ भन्नुभयो तपाईँ? सिङ्गटीमा हुनुहुन्छ है? सम्भवतः मलाई दोलखाली नै जस्तो लाग्छ होइन? गङ्गा सुनामको आवाजमा रहेको गीत सुनाउँदैछौँ हामी। रवि ओट र गङ्गा सुनामको आवाजमा रहेको गीत कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: हुन्छ, सर्वप्रथम एकदम राम्रो भन्दा राम्रो शैलीमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, हजुर पनि हाँस्नुहुन्छ, साथीहरूलाई नै हँसाउनुहुन्छ, हजुर लगायत रेडियो नेपाल इन्टर टिमको लागि, घर परिवार सबैजनाको लागि, अनि साथीहरू सबैलाई, जो जति साथीहरूले मलाई दोलखाको साथी संगीता भनेर चिनिरहेको नि, सबैले भन्दै छुटिन्छु। नमस्ते।
0: ओके, बाई बाई। हुनुहुन्थ्यो संगीता लामाजी दोलखाबाट। अब भने आजको कार्यक्रमको लागि सबैभन्दा अन्तिमको साथीलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नमस्कार।
2: हजुर नमस्ते, गुड आफ्टरनुन।
0: नमस्ते, नमस्कार, सेवारो। यति मिठो होइन स्वर कसको होला?
2: म बोल्दैछु धेरै लङ टाइम पछाडि उदयपुरबाट, करुणा चामलिङ हेर्दै।
0: करुणाजी,
2: हजुर,
0: स्वर त धेरै करुणामय छ नि होइन? नाच्नु न हो भन्नु न।
2: हजुर हजुर,
0: तपाईँको बोली सुनेर त धेरै मान्छेहरू भुक्लुक भुक्लुक ढल्छन् होला हो।
2: होइन, हुँदैन दाइ, मान्छेको बोली सुनेर नि भुक्लुक ढल्ने हो र?
0: होइन, मिठो आवाज छ नि त होइन?
2: नै नै छैन दाइ,
0: फर्की फर्की हेर्छ त होला तपाईँलाई जस्तो लाग्छ।
2: नै छैन दाइ, म त एकदमै छुट्टी छु है फेरि।
0: हो र भने
2: स्वर
0: यति करुणामय छ, कसरी छुच्ची छुच्ची लाग्छ र? तपाईँले त गाली गरे पनि अरूले त हो माया गरेर बोलेको जस्तो लाग्छ।
2: होइन, म त धेरै छुच्ची छु दाइ।
0: यो रमाइलो कुराकानी पछि अब रमाइलो गीत सुन्छौँ, सुनाउँछौँ होइन? हामीसँग धेरै समय उपलब्ध छैन। अब बस्दै गरेको गीत कसलाई सुनाउन चाहनुहुन्छ करुणाजी?
2: थ्याङ्क यू सो मच दाई, स्पेसली यति मिठो चिटाबासमा प्रोग्राम सञ्चालन गर्दै हुनुहुन्छ मिठो बोली धनीको हजुर, रहनुहुने हजुर, टेक्निकल मित्र, रेडियो पुरा अल स्टाफलाई नि एकदमै धेरै सम्झना, मिठो माया, साथमा विशेष बत्नीसँग मिलेर फुलिन्जली लिनुहोला हामीसँग भन्न चाहन्छु। एकदमै मेरो मनको मान्छे हुनुहुन्छ पोखरातिर उज्जवल चामलिङ, उहाँलाई धेरै एनी टाइम मिस भन्न चाहन्छु। सुर्खेततिरै हुनुहुन्छ दीपक छेत्री, विशेष हुनुहुन्छ तेह्रथुमतिर हुनुहुन्छ सृजन कार्की, जातातिर हुनुहुन्छ सागर गिरी, लगायत अब साथमा धेरै धेरै साथीहरू हुनुहुन्छ, नाम छुटेको साथी, अनि मलाई करुणा भनेर चिन्नुहुने नचिन्नुहुने, अनि प्रोग्राम सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई सम्झिन्छु। विशेष त बुटोलतिर हुन्छ डिआरसीलाई पनि धेरै सम्झना माया भन्दै बाई बाई।
0: ओके, बाई बाई। उहाँले लामो बाई बाई गर्नुभयो, हामी पनि एक सातासम्मको लागि कार्यक्रम म्युजिकबाट क्याफेबाट चाहिँ लामो बाई बाई गर्न चाहन्छौँ।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: डीटीएच सेवा डिश होम खुशीको कनेक्शन
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
1: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम एप 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे अपराह चार बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत छ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 बिबिसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो सुन्नुहुनेछ। 5:30 बाल गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ। अब सुनौ स्वदेश गान शिव परियारको स्वरमा, माधव प्रसाद घिमिरेको रचना रहेको छ भने सन्तोष श्रेष्ठको सङ्गीत।

स्वदेश गानपछि अब सुनाउँदैछौँ चलचित्रका गीतहरू. सुनौ पहिला चलचित्र मनकामनाबाट यो गीत उदित नारायण झा र साधना सरगमको स्वरमा, शैलेश आचार्यको रचना रहेको छ भने भूपेन्द्र राय माझीको सङ्गीत.

सुन्नुभयो नारायण गोपाल र मीरा राणाको स्वर, निर शाहको रचना, शम्भुजित बास्कोटाको सङ्गीत, चलचित्र मायाबाट यो गीतलाई हामीले लिएका थियौँ। अब सुनाउँदैछौँ चलचित्र पकेटमारबाट यो अर्को गीत, ममता दिब्बिम र नाजेन्द्र श्रेष्ठको स्वरमा, धनेन्द्र विमलको रचना रहेको छ भने अनिल शाहीको सङ्गीत।

अहिले सुनायौँ चलचित्र परिवारबाट यो अर्को गीत, प्रकाश श्रेष्ठ, ओम विक्रम विष्ट, ज्ञानु राणा र साथीहरूको स्वरमा तीर्थ शेरचनको रचना रहेको थियो भने जीवन अधिकारीको सङ्गीत. अब सुनाउँदैछौँ चलचित्र छहारीबाट यो गीत, रामकृष्ण ढकाल र लास्मित राईको स्वरमा. अम्बर रसाइलीको रचना रहेको छ भने विनय बबीको सङ्गीत.

अहिले सुन्नुभयो भीमसेन लामा र राज थापाको स्वर, धनेन्द्र विमलको रचना, मदन सिंह नेपालीको संगीत, चलचित्र अंशबण्डबाट यो गीतलाई हामीले लिएका थियौं। अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ चलचित्र शङ्करबाट यो गीत आनन्द कार्की र विमला राईको स्वरमा, विमल कोइरालाको रचना रहेको छ भने शक्ति बल्लभको संगीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। त्यसपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले दनुवार भाषामा समाचार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। कुनै पनि किसिमको सम्झौता नगरी विपद व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको प्रधानमन्त्री बालेन्द्र शाहद्वारा स्पष्ट। बागलुङमा माटोको डिस्कोमा पुरिएर दुईजनाको मृत्यु, एकजनाको घाइते अवस्थामा उद्धार। र इरानका तेल मन्त्री मोहसेन पाकनेजादद्वारा राजीनामा। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घ प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ 10 गते यताको विपद व्यवस्थापन निरन्तर भइरहेको बताउनु भएको छ।

0: सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकमा उहाँले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पार्नु भएको छ। उहाँले भोटे कोशी, त्रिशुली, गण्डकीसँगै अन्य क्षेत्रमा आएको बाढी पहिरोको क्षतिको समेत अध्ययन सहित त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विपद जोखिम न्यूनीकरणका लागि सरकारले पूर्व सूचना प्रणालीलाई थप सुदृढ बनाउन लागेको पनि उल्लेख गर्नुभयो। साथै सरकारले हिम पहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम गरिरहेको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा आफ्नो ज्यान जोखिममा राखेर निरन्तर खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधि लगायत सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो। बैठकमा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको पनि सहभागिता रहेको थियो। मन्त्री परिषदको बैठक आज बस्दैछ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले 3 बजे बैठक आह्वान गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी प्री कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी पुग्नु भएको छ। फिजी र टुभालुमा यही असोज 19 र 20 गते हुने कार्यक्रममा सहभागी हुने क्रममा मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज फिजी पुगेको मन्त्रालयले जनाएको छ। मन्त्री खनालले 20 गतेदेखि आयोजना हुने नेताहरूको पूर्ण सत्र लिडर्स प्लेनरीमा सम्बोधन गर्नुहुने कार्यक्रम छ। उक्त सत्र अघि उहाँले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्री समेतको उपस्थितिमा आयोजना हुने सञ्चारकर्मी सङ्घको प्रश्नोत्तर कार्यक्रममा पनि सहभागिता जनाउनुहुनेछ। जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्री कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय र हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। फिजी र टुभालुमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाएपछि परराष्ट्र मन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। नेपाली कङ्ग्रेसको 15 महाधिवेशनको बन्द सत्र सुरु भएको छ। गत पुसमा भएको 2 विशेष महाधिवेशनबाट गठित नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिको अन्तिम बैठकले बन्द सत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल सुरु भएको हो। बन्द सत्रका लागि हिमाल हल, पहाड हल र तराई मधेस हल गरी 3 क्लस्टरमा विभाजन गरेर छलफल सुरु भएको छ। प्रदेश तथा विभिन्न समूहका प्रतिनिधिहरूलाई सम्बन्धित हलमा विभाजन गरिएको छ। हिमाल हलमा कोशी प्रदेशका 1117, कर्णाली प्रदेशका 279 र गण्डकी प्रदेशका 715 गरी 2331 प्रतिनिधि सहभागी छन्। यस्तै पहाड हलमा बागमती प्रदेशका 1217 र लुम्बिनी प्रदेशका 1009 गरी 2226 प्रतिनिधि सहभागी छन्। तराई मधेस हलमा मधेस प्रदेशका 1256, सुदूरपश्चिम प्रदेशका 650, जनसम्पर्क समितिका 245 र भ्रातृ संगठनका 225 प्रतिनिधि सहभागी छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेश गरेको विधान तथा पार्टी सञ्चालन सम्बन्धी प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक प्रस्ताव लगायत विषयमा छलफल हुने कङ्ग्रेसले जनाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्ता पुरिएका 3 मजदुरमध्ये 2 जनाको मृत्यु भएको छ भने अर्का पुरिएका 1 मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान 7:30 बजेतिर काप्रा बोहरा गाउँ छापाखानी प्युठान सडक खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो। पुरिएका मध्ये रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका 3 का वडा अध्यक्ष रमेश विक्रम शाहीले जानकारी दिनुभयो। विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबिसी पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिन यता उल्लेख्य रूपमा बढेको छ। उक्त पदयात्रा मार्गको विभिन्न स्थानमा बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याइएसँगै पदयात्रामा जाने विदेशी पर्यटक बढेका हुन्। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनु तथा मनाङ र मनास्लु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएपछि अन्नपूर्ण क्षेत्रमा पर्यटकको चाप बढेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो। गुरुङका अनुसार अहिले दैनिक 300 हाराहारीमा पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने बेत्रावती स्थित फलाखु खोलामा बेली ब्रिज जडान सुरु हुने भएको छ। यसका लागि आवश्यक सामग्री पुर्याउने क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौजदात राखेको, धादिङको बैरेनी र बाराबाट ल्याउने काम भइरहेको छ। बुधबारदेखि नेपाली सेनाको 55 टोलीले बेली ब्रिज जडान सुरु गर्ने उहाँले जानकारी दिनुभएको छ। गत भदौ 10 विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। नेपालको एकमात्र जयनगर जनकपुर रेल सेवा सञ्चालन भइरहेको भए पनि घाटामा रहेको छ। आमदानी भन्दा बढी रेल व्यवस्थापनमा खर्च हुने गरेकाले रेल सेवा करोडौंको घाटामा रहेको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको छ। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको यो रिपोर्ट।
1: भारतसँग 1 भन्दा बढी लागतमा खरिद गरी डेमो रेल सेवा सञ्चालनमा आएको 5 बितिसकेको छ। नेपाल रेलवे कम्पनीले उपलब्ध गराएको तथ्याङ्क अनुसार 3 कुल 18,42,00,000 आमदानी र कुल 64,26,00,000 खर्च हुँदा 54,84,00,000 घाटा भएको छ। यसले मासिक औसत आमदानी 51,56,000 देखाउँछ भने खर्च 1,78,00,000 रुपियाँ भन्दा बढी छ। टिकट बिक्री, बिरगन्जको जग्गा गोदाम तथा सटर भाडा र हाट बजारको ठेका नै यस रेलवे कम्पनीको मुख्य स्रोत हुन्। अहिले जयनगर जनकपुर भङ्गासम्म चल्ने रेलमा प्रतिदिन 4,000 यात्रा गरे पनि नेपाल रेलवे कम्पनीलाई वार्षिक 15,28,00,000 घाटा हुने गरेको छ। भारतीय कर्मचारीको तलब भत्ता, रेलको मरमत सम्हार, इन्धन र सरसफाइमा सबैभन्दा बढी खर्च हुने गरेको नेपाल रेलवे कम्पनी लिमिटेड जनकपुरका प्रबन्धक सञ्चालक परिवेश पराजुली।
2: आमदानीभन्दा बढी रकम चाहिँ हामीले भारतीय कर्मचारीलाई मेन्टेनेन्सको लागि र अपरेसनको लागि तिरिरहनु परेको अवस्था छ। यसलाई 1.5-2 वर्षभित्रमा 100% नसके पनि 80%सम्म हामीले यसलाई न्यूनीकरण गर्ने हिसाबले अगाडि बढायो।
1: सुरुका दिनमा रेल चलाउन भारतबाट 26 जनशक्ति ल्याएकोमा अहिले पनि रेल चालक, स्टेशन मास्टर, प्राविधिक लगायतका 23 कर्मचारी कार्यरत छन्। कर्मचारीको तलब भत्ता, रेलको सरसफाई र मरमत सम्हारका नाममा नेपाल रेलवेले भारतीय कोकन कम्पनीलाई वार्षिक 20 रुपियाँ भन्दा बढी बुझाउँदै आएको छ। जबकि प्रबन्धक सञ्चालक सहित 148 नेपाली कर्मचारीको वार्षिक तलब 5 मात्रै छ। फेरि नेपाल रेलवेका प्रबन्धक परिवेश पराजुली।
2: खर्च घटाउनको लागि तत्काल हामीले अत्यावश्यक रेलवेमा हुने खर्चहरू गरेका छौँ भने सबै मेन्टेनेन्सका कामहरू पनि अब नेपालीले आफै गर्ने हिसाबले ट्र्याकमा पनि त्यही
1: नोक्सानी घटाउन रेलवेले मालवाहक सहितको थप रेल चलाउनु पर्नेमा सरकारवालाहरूको जोर छ। जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष लक्ष्मण शाह:
3: गाडीमा ल्याउँदा माल पनि हराउने शंका हुन्छ, ट्रान्सपोर्टमा 4 ठाउँमा यताउता गर्नुपर्छ, त्यो एकैचोटि डाइरेक्ट यहाँ आइहाल्छ, अर्को कस्ट अलिक कम पर्छ। त्यतिकै रेल चलाइराख्नु भएको छ, पेसेन्जर एउटा छुट्टा पार्ट छ, कार्गोमा त्यति ट्रेनको व्यवस्थित पनि गर्नु पर्दैन, एउटा कन्टेनर हालेर कार्गो ट्रेन चलाउन सकिन्छ।
1: 2078 चैत 20 सुरु भएको रेल सेवा हाल 52 जयनगर जनकपुर महोत्तरीको भाँगासम्म सेवा दिँदै आइरहेको छ। रेलवे कम्पनीमा देखिएको घाटा कम गर्न नेपाली कर्मचारीको भर्ना, रेलवेको सम्पत्तिको रूपमा रहेको पोखरीहरू, सटर भाडा व्यवस्थित गर्ने र रेल लगायतको संरचनामा विज्ञापन गराउनका लागि सरकारी र निजी कम्पनीहरूलाई आकर्षित गर्नुपर्ने देखिएको छ। मञ्जित कुमार राम, महोत्तरी।

0: always fly.
1: Nepal Telecom, Rashtrako Sanchar.
2: अब बाँकी समाचार. बाँकीमा फल लाग्ने बेला धान खेतीमा रोगको संक्रमण देखिएपछि किसान चिन्तित भएका छन्. अचानक धान खेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका पाँचका किसान अमर बुढा थोकीले बताउनुभयो. धानको पातमा साना खैरो हरियो पानीले भिजेको जस्ता थोप्ला देखिने र संक्रमण बढ्दै जाँदा धान सुक्दै जाने समस्या देखिएको उहाँले बताउनुभयो. प्रहरीले रौतहटको गुजरा नगरपालिका पाँच लक्ष्मीपुरस्थित एक इटा भट्टामा काम गर्न पुगेका 42 जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ. भारतीय ठेकेदार मार्फत लक्ष्मीपुरस्थित मदिना इटा भट्टामा काम गर्न पुगेका 12 पुरुष 11 महिला 10 बालक र 9 बालिका गरी 42 जनालाई अलपत्र परेको अवस्थामा उद्धार गरी आज भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक वसन्त गौतमले जानकारी दिनुभयो. र संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी जारी राखेका बेला इरानका तेल मन्त्री मोहसेन पाक्नेजादले राजीनामा दिनुभएको छ. राष्ट्रपति मसुद पेजेस्कियानले उहाँको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय इरानी तेल कम्पनी एनआइओसीका प्रमुख हमिद बोआरलाई कार्यवाहक तेल मन्त्री नियुक्त गर्नुभएको इरानी सरकारी सञ्चार माध्यम आइआरआइबीले जनाएको छ. अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक. कुनै पनि किसिमको सम्झौता नगरी विपद व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको प्रधानमन्त्री बालेन्द्र शाहद्वारा स्पष्ट. बागलुङमा माटोको ढिस्कोमा पुरिएर 2 जनाको मृत्यु 1 जनाको घाइते अवस्थामा उद्धार र इरानका तेल मन्त्री मोहसेन पाक्नेजादद्वारा राजीनामा. रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनुहरकबाट दनुवारी भाषा संचार सुन। प्रधानमन्त्री बालेन्द्र शाही तीनैवटा तह संघ प्रदेश तसो स्थानीय सरकार माझक आपसी समन्वयमा जैला भदौ 10 गते एतेक विपद व्यवस्थापन कामलग लगातार भइधरल बाजिरिलक। सिंहदरबारक प्रधानमन्त्री तसो मन्त्री परिषद कार्यालयमा आज आयोजना गर्लक विपद जोखिम न्यूनीकरण तसो व्यवस्थापन राष्ट्रिय विपदक 21 बैठकलाई सम्बोधन गर्दै उही सरकार कुनै पनि सम्झौता नै गरेको विपद व्यवस्थापनमा जुति धरल स्पष्ट पार्ल रहेस। प्रधानमन्त्री शाही पहिलाक सूचना सिस्टम बलियो बानाती हिउँ पैरा खतरा घटियालाई चैलार तयारी भइधरल तसो उद्धार अंशु व्यवस्थापनमा खट्ल सुरक्षाकर्मी स्वयंसेवक अंशु राजनीतिक दलक प्रतिनिधिमा आभार व्यक्त गरिरहेलक। यीबीच सरकारले भोटेकोसी बाढी सहित पाछलो मनसुन ठिके बाढी कारण प्रभावित ठाउँमा फेरि बनालार कामक लागि 5 खर्ब रुपियाँ भन्दा बढी चैल जनारेलक। सिंहदरबारक प्रधानमन्त्री तसो मन्त्री परिषद कार्यालयमा आज प्रधानमन्त्री बालेन्द्र शाहक अध्यक्षतामा बस्ला उसे बैठके मन्त्रालय तसो निकायकबाट पाइल 504 योजना तसो कार्यक्रमक लागि 5,59,72,27,00,000 रुपियाँ स्वीकृति लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ला निर्णय गर्ला हो। परराष्ट्र मन्त्री शिशिर खनाल हावापानी फेरन्जैलबारे प्री कोप लिडर्स इभेन्टमा सहभागी अखिलै फिजी पुगिरहेलक। फिजी तसु टुभालुमा यी असोज 19 गते वा आज तसु कानो 20 गते कार्यक्रममा सहभागी अखिलै मन्त्री खनाल नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज फिजी पुग्ल हो। मन्त्री खनाले 20 गते वा कानु सो आयोजना अखलार पूर्ण सत्रमा सम्बोधन गर्लार कार्यक्रम रचिक। उसे सत्र आगु वहीँ पलाउ राष्ट्रपति तसो अस्ट्रेलिया अंशु फिजिक प्रधानमन्त्री सुराग उपस्थितिमा आयोजना अखला संचारकर्मी सहित प्रश्नोत्तर कार्यक्रममा पनि सहभागिता जनाती उही हावापानी फेरन्जैल असर हावापानी न्याय तसु हिमाली राष्ट्रक सरोकारक विषय पनि उठाइस। उचीको कार्यक्रमपछि मन्त्री खनाल अस्ट्रेलिया जैलार तसो असोज 22 गते अस्ट्रेलिया विदेश मन्त्री पेनी वङसँग भेटवार्ता गरेको इए असोज 26 गते नेपाल फर्कलार परराष्ट्र मन्त्रालय जनाल रचिक। भोटेकोसी बाढी पाचेक फेरि बनालार कामक लागि चैलार थप सहायता खटालार सहितक विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटियाले अर्थमन्त्री डाक्टर स्वर्णिम वागले जैल कानु संयुक्त राज्य अमेरिका पुगिरहेलक। उतै अर्थमन्त्री वागले आज वासिङटन डिसीमा अमेरिका अर्थमन्त्री स्कट बेसेन्ट सेक्रेटरी अफ दि ट्रेजरीसँगै तसु विश्व ब्याङ्क समूहक अध्यक्ष अजय बङ्गागसँगै भेटवार्ता गर्लार कार्यक्रम रहल अर्थ मन्त्रालय जनाल रचिक। भेटमा फेरि बनालार सहित आर्थिक रूपमा मिलेको कर्लार काम तसु सहयोगले बलियो बनालार विषयमा छलफल अख्लार मन्त्रालय जानकारी दिल रछात। ऊर्जा जलस्रोत तसु सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले 32 पैसा तिर्ला सिस्टमलाई व्यवस्थित गरेले नेपाल विद्युत प्राधिकरणले निर्देशन तिरैलिक। सूचना प्रविधिक युगमा मानुष्य बिल तिरेले घण्टौँ लाइन बसे पर्लार अवस्था सिद्ध्या पर्लार बाजती उही डिजिटल तिर्लालाई अभियानक रूपमा नै आगु बढ्या पर्लार बाजल हो। हेटौडा विद्युत डिभिजन कार्यालय मुख्य लखकसँगै छलफलमा मन्त्री श्रेष्ठ डिजिटल तिर्लार बढ्नु पनि आशा गर्ल अनुसार नयखल बास्ती मानुष लखले प्राधिकरणक थप चेतना फैला पर्लारमा जोड दिल रहेस। विज्ञान प्रविधि तसु नवप्रवर्तन मन्त्री महावीर पुने औपचारिक शिक्षा पाइला आधारमा जागिर पक्का नयखला रखेको विद्यार्थीले शिव छानबिन तसु नयाँ नयाँ बनालारमा केन्द्रित वा व्यवहारिक ज्ञानमा केन्द्रित गरे पर्लार बाजिरिलक। युवा श्रम तसु रोजगार मन्त्रालय आयोजनामा यी असोज 14 गते सो इटहरीमा भइधरल जागिरक मेलालाई जैलकानु सम्बोधन गर्दै मन्त्री पुने विश्वविद्यालय तसु कलेजमा पठन पाठनकसँगै छानबिन आविष्कार गर्लार नयाँ नयाँ सूचक गतिविधिलाई प्राथमिकता दिए पर्लार बाजल हो। नेपाली काङ्ग्रेसक 15 महाधिवेशनक बन्द सत्र आजसुको सुरु भइरहेलिक। केन्द्रीय कार्य समितिक बैठकी बन्द सत्रमा बुझालार एजेन्डा पारित गर्ने सो प्रतिनिधि लहक 3 समूहमा छुट्टाको छलफलमा सहभागी भइरहेला। हिमाल पहाड तसु तराई मधेसक लागि छुट्टा छुट्टी हलमा बन्द सत्र चलिधरलिक। बन्द सत्रमा सभापति गगन कुमार थापाक राजनीतिक प्रतिवेदन महामन्त्रिक विधान तसु पार्टी चालालार बारेक प्रस्ताव तसु उपसभापति समसामायिक प्रस्ताव सहितक विषयमा छलफल अख्लार काङ्ग्रेसे जनारेलिग। जैल भदौ 10 गते रसुवाग भोटेकोसी बाढी कारण रसुवाग 4 स्कुलक 45 विद्यार्थी अझे सम्पर्कमा बैकेन। सम्पर्कमा नयखल मध्ये टिमुरेक नेपाल राष्ट्रिय आधारभूत स्कुलक 25, मालिका देवी आधारभूत स्कुलक 11, मोडर्न ट्रिनिटी 8 तसु चिप्लेटी आधारभूत स्कुलक 1 रहेछत्। बाढीबाटे 4 स्कुलक भवन पुरा नाश भइरहेलिक। प्रभावित विद्यार्थी पठन पाठन भने वैकल्पिक स्कुलमा बस्लार सहित चालाल शिक्षा तसु समन्वय इकाइ धुन्चे जनारेलिक।
त्रिभुवन विश्वविद्यालय टियु पढ्लार विदा चालानेसो नियम अनुसार सेवामा नै फर्कल वा टोक्ल समय पुरा नै कर्ल मास्टर तसु कर्मचारीले 2083 साल पुष मशान्त भित्र रजिस्ट्रारक कार्यालयमा सम्पर्क गरेले निर्देशन दिल र छात् टोक्ल समय भित्र सम्पर्क नै कर्लार मास्टर तसु कर्मचारीले कानुन अनुसार कारवाही कर्लार बाजी पढ्लार विदा लिनेसो विश्वविद्यालय नियम अनुसार सेवामा नै फर्कल मास्टर तसु कर्मचारी बाटे करिब 16,50,00,000 रुपियाँ असुल कर्लार पनि टियु जनारे लिग बागलुङक निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा बात बानाते खनि 81 माटिक ढिस्को खसीको पुरन्जयको 3 काम कर्लार मध्ये 2 ज्यान जैरेलिक भने अर्को 1 घाइते अवस्थामा उद्धार कर्ल र छिक आज बिहानी बोहरा गाउँ छापाखानी प्युठानबाट खण्ड बनाते काम करिधरल सल्यानक 28 लालबहादुर बुढाथोकी तसु उदयपुर गाईघाटक 32 राजु थापाक ज्यान जैल जिल्ला पुलिस कार्यालय मुख्य एसपी फडिन्द्र प्रसाई जानकारी दिल र छात् डिस्कोई पुरन्जैल रोल्पा कृष्णघर्ती मगरले भने बेसको घाइते अवस्थामै उद्धार गरेको स्वास्थ्य जाँचक लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लेग्ल निसीखोला गाउँपालिका 3 वडाध्यक्ष रमेश विक्रम शाही जानकारी दिल र छात् यसनिकै चितवनक इच्छा कामना गाउँपालिका 7 सिमलढापमा मोटरसाइकल दुर्घटनामा परेको 1 ज्यान जैरेलिक भने अर्को 1 घाइते भैरेलक जिल्ला सिमलढापकबाट आइटी कर्ल बुलेट मोटरसाइकल जैल कानुब्यारको नियन्त्रणमा आने नै पारेको बाटक छेउक बोटमा ठोकिएको दुर्घटना आख्ल हो दुर्घटनामा परेको भरतपुर महानगरपालिका 11 बस्लार 29 देवेन्द्र थापाक ज्यान जैल तसु स्याङजाग वालिङ नगरपालिका 8 बस्लार सागर थापा घाइते अख्ल जिल्ला पुलिस कार्यालय चितवनक सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिलर छात् पोखराक भिन्न भिन्न ठाउँमा पर्यटक दुःख दिलार 5 पुलिसले समातिरै लिक पर्यटकले सस्तोमा होटल मिला दिलार बाजी झोला टानलार कर करलार तसो दुःख हैरान करालारले पुलिसले समात्ल हो जिल्ला पुलिस कार्यालय कास्की अनुसार असोज 17 तसु 18 कार्यालय तसु उयो संयुक्त पुलिस इकाई बाटे खट्ल टोली पोखरा महानगरपालिका भित्र पृथ्वी चोक सभागृह चोक तसु सृजना चोकमा स्विप अपरेसन कर्ल र लिग यसनिकै सुनसरी इनरुवा नगरपालिका 3 सखुवा गाछी चोकबाट कानुन छलीको लागु औषध गाँजा सहित धनकुटा सहित भूमि गाउँपालिका 2 बस्लार 33 राजु राई समेत 2 पुलिसले समातिरै लिक अस्थायी पुलिस पोस्ट सखुवा गाछी समेतकबाट खट्ल पुलिसक टोली ट्रकलाई जाँच गर्दै नोकाको आन्ल 83 बोरामा रहल 2,566 किलोग्राम गाँजा फेला पारेको ट्रक चालालार राजु सहित 2 समात्ल हो आजुले तनवारी भाषाक समाचार सिद्धिलिक हस्त सिवा ढोकरिनु।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 4 बजीसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ नारायण गोपालको स्वरमा रहेको छ भने भैरवनाथ रिमालको रचनामा रहेको छ, सङ्गीत रहेको छ गायक स्वयंकै।

अहिले सुनायौं अरुणा लामाको स्वर, विश्व बल्लभको रचना, नातिकाजीको संगीत, आधुनिक गीतहरू सुनिरहनु भएको छ यहाँहरूले रेडियो नेपालबाट। अबको पालोमा सुनाउँदैछौं प्रेमध्वज प्रधान र तारा थापाको स्वरमा रहेको यो गीत, राजेन्द्र रिजालको रचना रहेको छ भने सम्भुजित बासकोटाको संगीत।

अहिले सुन्नुभयो फतेमानको स्वरमा रहेको यो अर्को आधुनिक गीत, लक्ष्मी प्रसाद देवकोटाको रचना, अम्बर गुरुङको सङ्गीत। अब सुनाउँदैछौँ योगेश वैद्य र तारा देवीको स्वरमा रहेको यो गीत, राममान त्रिसितको रचना रहेको छ भने शिवशङ्करको सङ्गीत।

अहिले सुनायौँ दीप तारा ताम्राकार र शेखर प्रधानको स्वर, दिनेश सुब्बाको रचना, गणेश परियारको सङ्गीत. अब सुनाउँदैछौँ अरविन्द मालाकारको स्वरमा रहेको यो अर्को गीत, श्री विक्रम राणाको रचना रहेको छ भने दीपक जङ्गमको सङ्गीत.

अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ पूर्णसिंह नेपालीको स्वर पुरुषोत्तम सापकोटाको रचना रहेको छ भने सिके रसाइलीको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: गीत छाया दिन्छ तिमी दिन्छौ ठेसा उसले त छाया दिन्छ।
1: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोसी त्रिशुली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। यसै गरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,00,00,00 रुपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ। बैठकमा

भएको भेटघाट तथा छलफलमा उहाँले सञ्चार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी तथा संस्थागत व्यवस्था गर्न लागि बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले सञ्चार माध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र व्यावसायिक बनाउन नियामकीय संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन सञ्चार माध्यमको जिम्मेवारी तथा नियमनका विषयलाई स्पष्ट र व्यवस्थित बनाउनुपर्ने उहाँले बताउनुभयो। उहाँले सञ्चार क्षेत्रको नियमनका लागि प्रस्तावित प्रेस काउन्सिल विधेयक र आम सञ्चार विधेयक मार्फत नियामक निकायलाई अधिकार सम्पन्न प्रभावकारी र कार्यान्वयन योग्य बनाउनु पर्ने बताउनुभयो। नियमन गर्ने संस्थालाई प्रभावकारी बनाउँदै सञ्चार तथा पत्रकारिता क्षेत्रका विद्यमान समस्या समाधान गर्न सक्ने संस्थागत संरचना विकास गर्न सरकार तयार रहेको उहाँले स्पष्ट पार्नुभयो। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्ता पुरिएका 3 मजदुरमध्ये 2 जनाको मृत्यु भएको छ भने अर्का मजदुरको पुरिएका 1 मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान 7:30 बजेतिर काप्रा बोहरा गाउँ छापाखानी प्युछान सडक खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फणेन्द्र प्रसाईले जानकारी दिनुभयो। पुरिएका मध्ये रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका 3 का वडा अध्यक्ष रमेश विक्रम साईले जानकारी दिनुभयो। विश्व प्रसिद्ध अन्नपूर्ण आधार शिविर एबिसी पदयात्रामा जाने पर्यटकको संख्या पछिल्लो केही दिन यता उल्लेख्य रूपमा बढेको छ। उक्त पद

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। संयुक्त राज्य अमेरिकाले बेलायत स्थित रोयल एयरफोर्स फेयरफोर्टबाट आफ्ना सबै B-1 बम वर्षक विमान अमेरिका स्थित गृह स्थानमा फिर्ता गरेको पेन्टागनले पुष्टि गरेको छ। एयरबेस नजिकै संदिग्ध गतिविधि देखिएपछि आसपासका 85 घर खाली गराइएको घटनाको केही दिनपछि अमेरिकी बम वर्षक फिर्ता गरिएका हुन्। पेन्टागनका एक अधिकारीले परिचालन सुरक्षाका कारण सैन्य सामग्री र सैनिकको आवागमनबारे तत्काल जानकारी दिन नसकिएको बताएका छन्। बेलायतले गत मार्चमा इरानमा विशेष रक्षात्मक कारवाहीका लागि फेयरफोर्ड प्रयोग गर्न अमेरिकालाई अनुमति दिएको थियो। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपाली आङ छिरिङ लामा शेर्पा ने सेरिकेकी साङ्गुर सेन्रोनाङ सुङकी रसुवाकी बोटेकोसी तेमावाउ स्वतक्की क्योन्फोकु दासाला याङलुङ टडिकी तन्दोकला ट्याङ्गा खराब गासिनाङ लाक्पा डोसुङ डोथोपु न्याम्युङ क्यान वाय सिंहा दरबारला उतुप सिलोन तेजिन लोनसोक ल्याखुङला आरिङ सिलोन साहाकी गोठितला देउ रङजुङ कलेङयुङमो जोप तेजिन टडिक ग्यालियोङ परिषदकी थेङी सुचीकी सक्दुकी लोनखाङ नासोक ताङ सकपातुई तेमावाउ छर्सी ताङ ल्यारिमकी तन्दोकला खरपङ्गा अरब गपचुङ्गा गु तङ करोड चुपदिन स्वीकृति कि तन्दोकला नोर लोनखाङला सिफारिस कि दुप थाक्चुत क्याउ सेनवाए तिरिमला सिलोन मालेन्द्र साहकी सङ्घ प्रदेश तङ स्थानीय तह पर्ला चिग्रिल्की रङजुङ कले टडिकी तन्दोकला लागाकी ओतुप सुङवाए सक्दुला सुङलब्नङिन सिलोन साहकी रङजुङ कले तेमा थेन्दुप न्यातङ टडिकी तन्दोकला हुर्थक्याने लागाकी ओतुप ख्यान्तोक नाङसुङ तिरिमला सिलोन साहकी बोटेकोसी त्रिशुली तङ गण्डकिला सोतोक तङ टोकपी तेमा फोकु क्योन्की लोबजुङ क्याने नागलु साम्बा तङ लाम्तियो तङ पूर्वाधार तियो याङलुङ जोप तङ कलेला सुरु मितियोला टडिकी ओतुप ख्यान्तोक नाङसुङ तिरिम्बाला रङजुङ कलियातियो न्युङमो जोप तन्दोकला गोमालाराङ लेन खेफेल किटुप सिस्टमला माङ रम्बु जोप ताङ खाकी टोकपा खाकी चोतियो ककु न्याताङ कोर्ला सुङकी लोबजुङकी ओतुप ख्यान्तोक नाङसुङ सिलोन साहकी रङजुङ कलेकी तुसोला सुङक्योप ताङ रोग्रामकी तन्दोकला छाक्लेन फेन्जेन पो क्या नङ्गुप सुङकी ल्याचेतपा सुङक्योप ल्याचेतपा सबसित सुखी कुसप्तियो ताङ भोलुन्टियर तिवाला थुचिसे सु नङ्गुप सेनवाए भोटेकोसी सतकी क्योन फोकु सकुल्ला खक्षे ओतुप रोग्रामकी कोर्ला जम्बुलिङ्ने रोग्राम दुतुप तन्दोकला नोर लोनपो डाक्टर स्वर्णिम वाग्ले अमेरिका फेमोए अमेरिका जिकोर किरिम्बाला लोनपो वाग्ले कि आरिङ वासिङटन डिसीला अमेरिका कि नोर लोनपो स्कट बेसेन्ट सेक्रेटरी अफ दि ट्रेजरी ताङ विश्व बैङ्क छोकपी छोक्सो अजय बङ्गा ताङ क्यान थुक्थेत किटुप ल्यारिम ओतुप नोर लोन खाङकी सेतुबिन थुक्थेत किरिम्बाला दाङमलोक भोटेकोसी सतकी क्योन फोकु पूर्वाधारतीय याङलुङ जोप पल्जो रोग्राम ताङ लोक यर्गेकी तन्दोकला रोग्राम लाक्लेन किटुप चिङे कोर नासोकी कोर्ला विश्व बैङ्क ताङ अमेरिकी सुङकी कुसप्त्याउ ताङ क्यान टोङ्गु किटुप ल्यारिमोदुप लोनखाङकी सेतुबिन ग्याङसिङ तेजिन दलेन लक्से लोनपो डाक्टर विक्रम तिमिल सिनाकी ग्याङसिङ सकुल्ला ल्यागेन लङथोपु टरिगो तुप्ताङ फेन्सनपो जोपला ठिम जोप लाकाकी ओतुप सुङवाए बागमती प्रदेशकी सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार बिमाला भण्डारी ताङ मध्य प्रदेशकी आम सञ्चार प्राधिकरणकी चिखेप जितेन्द्र कुमार खड्गाताङ क्याने आरिङ लोनखाङला चुङ्गुप थुक्थेतला लोनपो तिमिल सिनाकी ग्याङसिङ सकुलकी नियमनला फेन्सनपो जोपला ठिम सम्बा खुर्ने नोतुप सुङसुङ ग्याङसिङ लोनपो डाक्टर तिमिल सिनाकी आम सञ्चार कोर्की विधेयक टोसोक तेजिन सिथु

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

लसु फ्याफुल्ला सेलगर गीताङ लछार भरी राङ्दा डेनमुलाङ सूर्य मोक्तान लतर्फ ज्ञान धन्देचु गीताङ सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल ल बागमती प्रदेश सिंहदरबार स्टुडियो ग्याम्से प्रसारण तसिटी बमला लानी रे सोमबार कुनु प्रसारण तमन खाब सालगार गीताङ रेडियो नेपाल ल लुलुलो मिडियम वेब फ्रिक्वेन्सी गदे एफएफ ब्यान्ड ल 98.1 मेगाहर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल ल एप्लिकेसन गनी ल वेबसाइट गदे www.radionepalonline.com देन www.radionepal.gov.np ग्याम रांगला मोबाइल आइप्याड ट्याब देन कम्प्युटर हिनुन प्रत्यक्ष ज्ञानबारी खाम्ब मला तिम्रोले गीताङ स्यालगारी मायाला मायाला बनिला त्यागला समर्पणला घुर्किला थेन श्रृङ्गारला ताम्दा किन्सी शोभा तिलै ज्याब ज्याब तामाङ गएका थानबारी बाङ्ला सलामला गीताङ न तिगे माया प्रीतिला तुन्बा तान ग्याम्से खाइमा गिक खालै द डानमा चेक्के नेनुन ह्याङला सेम्री ताङबा खाबारी खाम्ब मला राङ्दा सेम्निबा मिदा डानमा सुताइनुन ख्यारखुर र बेनान सेगा दे मलेबारी खाम्ब मला राङ्ला मिदा डानमा एन्छेम स्यान खलाइदा डानबारी से माता बबलारो सेमनाङ एन्छेन थेदन डानबा थेन मिरी झलझली थिनुन मिला फोटो चिकन खासेटी बमलारो चुरङमन ताम्दा किन्सी शोभा माया प्रीतिला गोर्केको वाइग्याम तिनीलाई गेताङ दिए वाइ सिपाङमान मला डानबा खामा ताङला चुसेम स्यान्दु बेनान मेला स्यान खाल्दै आज्ञान सेम्री एदन सेम्री ज्ञानला वाइरी काइमला शशिकला मुक्तान थिएन।

गेताङ सालगारी राख्दा देपेन डेनमुला तिनीलाई गेताङरी तिलाई मायालताम डानमालताम राख्दा सिम्नी बमिला तामला सिटी पुमेला गेताङरी देपेन मायालताम लागे खालैदा सिम्नी बचेकेन माया हाइन थेलताङमा दा राङलाङताङमा हिन्ना बिसी डानबारी खम्बान माया हिन्ना जब ह्याङला सेम थेन तिङरी खालै मि चुराङ्ला सिटी बमुला कि थेला निबादनुन राङला ताङमा मानबारी खम्बा मुला र उसेम दान्देत जा सेमसेनुन खाइमा दमन मायाला मेन्दो छार्छिन टिकाई बिसी मानबा ताम्दा किन्छी शुभ अर्को वाइङ्याङ्गे वाइसे बिमन मुला सेमजो एमी तिङरी थान्बारु एङला मायाला गुङ्री सार्सी टिकाई मेन्दो वाइरी काइमुला जितु लोपचन थेन कोसिस थोकरला

मायाला ताम्री खाइमाइनुन धन सम्पत्ति सुख सयल ताङमा अथवा भौतिक सेगा देला ताम खानु नाखा बमला मायाला बा मिसेम राङ द सिम्नी बा मिदा खाइमा दामान राङला ङामरिन खागाई ङामरिन टिगाई बिब मान बमला र राङ द सिम्नी बा मि ङामरि मुमा खाजी बैनुन सेला लुङमा आखा बमला र राङ द सिम्नी बा मिदा खाइमा दामान आज बा आतागाई चुतिङ से थेतिङला थेन चुसेम से थेसेमला तामको बारे खाम्बा बाङ डिकाई मायारी खाइमैनुन तिलाई बाधा आखा गाई विवचेकेन मान बमला र ओसेम ए बिबा ङाला सिम्से मायाला बा मि हिन्ना ए ङाला तिङला जो हिन्ना एथेन मायाला छो ख्रिमगे मान बमला बिबा तामसे थेनुन माया थेन समर्पण दा हुनबारी माइबा वाइथान बनमला वाइसे राङ द सेम्नी बा मि खाइमा दामान राङला ङामरी थानबारी सेम्ता बा ताम्पाङ बारी भाइ बमला वाइसे बिबन मला तिलै आता ङामरिन खाउले सेम आलोङ न माया लाउले सानु एमी सेम्ला रो ङाला तिङला जो धरो धर्म एथेन छ्याम्नन ख्रिमगे मान्छे मायाला छो वाइरी काइमुला सन्तोष गोलेथेन सृजना सङ्कानलाई।

दिनमा बारी ग्रिङडेन तामा आता बमला रङ्ग सिम्बी बमी ताङसी टिबा माङसम छ्यो बमला रो माया सिपाङसम थे छार बमेन्दु मुरी फे बसार्नु थुसी पिनबारी खाम्बा मुला बिसे लामन मायाला बमी गदे सिपाङमा थिए बमला तसै नुन थिलग्लारी तिलाइनु आतो बिसी पाङमा मुला बिसम थिनुन स्वार्थ आरेमा माया हिन्नारो स्यान्से गाती तमन राङला मायारी ढालासै मायाला अर्थ गोबा मेन्दु निला ब्रेल्बा सम्बन्ध विषम खाइमा दमन कुङ सिटीसम छ्यो बुमला र स्युङ्गन्दी राङमान रेङ्न लसी ब्युङ सिटीबारी खाम गए जोमो राङमान ने सिटीबारी खाम गए बिबा ताम दिन्छ शोभा चो अर्को माया प्रीतिलो वाइङ्गे वाइसे बिबन मला मेन्दो थुला एसे पाङसम तोजा मुला सार थुला तिलै आतो ए मुसाम एला बिबा ङामुला मायाला अर्थ गोगाई बैरी से डहा लसाई ह्याङला माया स्युङ्गन्दी राङ रेङ्न लाइले जोमो गाङराङ नुना लाइले बिबो भाइ वाइरी काइमुला।

मायारी खाइमा दमन राङ्से मानमा राङमा चिकन खलङ तबारी खाम्बा मुला र खाइमा गिक मायारी राङला ताङमा बिमाइन राङ त सेम्नी मेला ताङमा त स्विकार अबलाबारी खाम्द मुला थेसे माया लाभ मुला कि आलाभ मुला दिपेन डान्सी अथवा झिसी एसी खाला कि आँखा बिबताम थेसे लाभ निर्णयला ताम तबारी खाम्ला तसैनुन दिनमा माया लाभ मिसे बिसाम तिलाइनुन से आयाङसाई माया लसिन टिप मुला र मायारी माया बिमा स्यान तिलाइनुन किनमा पिनमा ताम आता मुला र आशा टाङसाइनुन ज्ञान बिसाम च्यासिन टिप मुला र थे तपसे गाँदा माया लाउ या आलौ थेबी भाइ एला ताम हिँड गाई बिसाम यदा माया लसिन टिसेर मुला थेराउनु लसी यदा डान्सी ए एसी खालकी आँखा थिएनन् एला खुसीला ताम हिँड्न गाँ बिसाम एला ग्याम च्यासी टिसेर मुला चुराङमान चुराङबा माया प्रेमला भावनाला थेन समर्पणला नुप्प भाव पुइबा वाइ खाबन तिनीलाई गेताङ ग्याम फेसिनी भन् मुला गेताङ ग्याम फेसिनी न निनन् गाँदा माया लाउ या आलौ एलान खुसी गामी यदा माया लसिटिला गाँदा डान्सी खाउ या आखाउ एला खुसी गामी एलान ग्याम च्यासिटिला थेसेम आक्लाङ्गो यावा ओ गाला ग्याल्मो सिमरी गाथानगो ग्याल्मो स्यान्दा आथानगो बिबुवाइ खाबन तिनीलाई गेताङ ग्याम फेसिनी भन्मुला वाइरी काइमुला निमा दोङथेन जितु लप्चनला ओसेम रोगदे राख्दा तिनीलाई गेताङ खाराङमा छोर्जी तिनीलाई गेताङ यान सुबारी राख्दा लामा लामा थुजे छे गेताङ स्यालगार फेरि राङ्गतीलाई सल्लाह सुझाव गुनासो थिएन प्रतिक्रिया गर्दै मलाई बेसाम गाँदा सिदन 9855168894 नि सम्पर्क लाभरी थिएन गाला इमेल ठेगाना moktansurya39@gmail.com थिएन टी प्रोग्राम स्यालगार @gmail.com नि इमेल लाभरी राङ्दा मोहिचेन लाभन तिनीलाई गेताङ याम राङ्गलन रोङ्गा सूर्य मोक्तान फेसिनीलाई राङ्गला चुङ्गिस र ज्याबताकै लासो फ्याफुल्ला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: सपना तपाईँको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर। सेवा शुल्क मात्र 0.5%। रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%। सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: नमस्कार, हार्दिक स्वागत छ अहिलेको यो प्रसारणमा। अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। प्राविधिक साथी सुधीर मिश्र, सहकर्मी साथी विष्णुदेवी पौडेल र उद्घोषक बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नु नि छ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले झेन्जी आन्दोलनसँग सम्बन्धित मुद्दाका सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आवश्यक कार्यार्थका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले झेन्जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो। प्रवक्ता पोखरेलले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने र सहसचिव पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको सचिव पदमा बढुवा गरी सहरी विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी र मध्य प्रदेश आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र कुमार खड्गासँग आज मन्त्रालयमा भएको भेटघाट तथा छलफलमा उहाँले सञ्चार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी तथा संस्थागत व्यवस्था गर्न लागि बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले सञ्चार माध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार र व्यावसायिक बनाउन नियामकीय

संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन, सञ्चार माध्यमको जिम्मेवारी तथा नियमनका विषयलाई स्पष्ट र व्यवस्थित बनाउनु पर्ने उहाँले बताउनुभयो। उहाँले संचार क्षेत्रको नियमनका लागि प्रस्तावित प्रेस काउन्सिल विधेयक र आम संचार विधेयक मार्फत नियामक निकायलाई अधिकार सम्पन्न, प्रभावकारी र कार्यान्वयन योग्य बनाउनु पर्ने बताउनुभयो। उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिले औद्योगिक क्षेत्रका लागि उपलब्ध हुन नसकेको जग्गाको विषय 14 दिनभित्र टुङ्गुमा पुर्याउन सरकारको ध्यान आकर्षण गराएको छ। समितिका सभापति रहबर अन्सारीले आज सरकारवालासँगको छलफलपछि औद्योगिक विकास क्षेत्रका लागि सिमरा र मोरङमा जग्गा व्यवस्थापनको कामलाई प्राथमिकतामा राखी तत्काल सहजीकरण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आग्रह गर्नुभयो। उहाँले सिमराको विशेष आर्थिक क्षेत्र सेजमा करिब 400 बिघा जग्गा खाली रहेको उल्लेख गर्दै औद्योगिक विकास क्षेत्रले लिजमा लिन पाए 2-3 वर्षभित्र उद्योग स्थापना गर्न सक्ने बताउनुभयो। सभापति अन्सारीले औद्योगिक करिडोरका लागि पर्याप्त जग्गा हुँदाहुँदै पनि उपलब्ध हुन नसकेको भन्दै त्यस्ता जग्गा व्यवस्थापनको विषयलाई विशेष प्राथमिकतामा राख्न मन्त्री दीपक कुमार शाहको ध्यान आकर्षण गराउनुभयो। उहाँले मोरङ र बारामा उद्योग स्थापना गर्न सकिए रोजगारी र उत्पादनमा उल्लेख्य प्रगति हुने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका महामन्त्री विपिन आचार्यले दाङको पूर्वाधार विकाससहित हरेक विकासका लागि आफू सकारात्मक रहेको बताउनु भएको छ। आज घुराईमा पत्रकारहरूसँगको भेटमा उहाँले आफ्नो कार्यकालमा जिल्लामा रहेका विद्यमान समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। दाङ क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यमा निर्वाचित महामन्त्री आचार्यले टारी गाउँ विमानस्थल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाल संस्कृत विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। त्यहाँका नागरिकलाई हरेक सेवा सुविधाको पहुँचमा पुर्याउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर 3 सुरु हुँदैछ. राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि काङ्ग्रेसका दुवै सदन 36 राज्यका गभर्नर तथा हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनले उहाँको प्रशासनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ. प्रतिनिधि सभा, हाउस अफ रिप्रेजेन्टेटिभ्सका 435 र सिनेटका 35 सिटका लागि हुने निर्वाचनमा प्रतिनिधि सभाको बहुमतका लागि 218 सिट आवश्यक छ. निर्वाचन प्रचारमा पनि ठुलो रकम खर्च भइरहेको छ. सन् 2025-26 निर्वाचन चक्रमा विज्ञापनमा करिब 12 अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ. रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो. हवस्त, नमस्कार.
2: हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ. अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार.

0: छु रेडियो नेपाल हिन्न तामाङ चानगिरी राङ्नी दाझेनमुलक इन्दिरा थिङ काइब्लुन बालेन्द्र साहसे सङ्घ प्रदेश तेने स्थानीय सरकार घुङ्री भदाउ चुइला कुनु हेन्से विपद व्यवस्थापन लागे तामाङ खाबा मुला बिसी सुङबा मुला सिंहदरबारी मुबा काइब्लोन थेन ब्लोन सेङझाङला गेजाङ्री तिनी चिबा विपद जोखिम निम्ने कारण थिएन व्यवस्थापन हुलबाङ सेङझाङ ला निचुई गिक्चा चिसाङ्री काइब्लोन साहसे सरकार खाजिबाइन सम्झौता आलना विपद व्यवस्थापन डी गे लबान मुला बिसी सुङबा मुला काइब्लोन साहसे भोटे कोसी त्रिशुली गण्डकी छ्याम स्यान्दो थुम्री खाबा भाल डुइला छेतिनोन गोसी चुला व्यवस्थापन लाबारी सरकार से भङ लबान मुला बिसी सुङबा मुला काइब्लोन से विपत्ता च्याङना सोबारी सरकार से ग्लिङ ग्याम ताबारी खाम्बा जोखिम दानोन गोबान मुला बिसी सुङबा मुबा काइब्लोन साहसे चु विपतला धुइरी राङला लुई जोखिम री थान्सी गे लबान खाबा ह्युल सेवक कर्मचारी सुरक्षा कर्मी स्वयं सेवक ग्लेठिम दल्ला मुल्मी छ्याम मोकोन्दा थुजे छे सुङबा मुला सरकार से भोटे कोसी भाल छ्याम लिछा दोषी नाम ताइसी खाबा भाल से प्रभावित थुम्री नोङबा कादे से दोषी सोबारी खर्ब गा बिमा लाना टाङ्गा तोला बिसी पाङबा मुला तिनी चिबा चिसाङ से लोलो लोलो ब्लोनखाङ थेन निकाय कादे ग्याम खाबा ग्यार्जा गाँसे गोर्ब्ली योजना थेन गेखोर्दा खर्ब गा अर्ब गाँचुई कु करोड निश्चुई निस्से तोङ निचुई निस टाङ्गा स्वीकृति लाबारी नोर ब्लोनखाङ्री सिफारिस लाबा निर्णय लाबा मुला सरकार से लानुन तोबा बिमा दातेला भोटेकोसी त्रिशुली भाल लिछा माइबा थेन उद्धार लाबा गे दाते दा स्थगित लाबा निर्णय लाबा मुला भोटे कोसी भाल लिछा नोङबा सेकादे दोषी सोबारी तोबा रो सेङबा ताम्री जाम्बुलिङ ला रो किनबारी नोर ब्लोन डाक्टर स्वर्णिम वाग्ले तिलमा संयुक्त राज्य अमेरिका धोस्युबा मुला कोर्बा धुइरी नोर ब्लोन वाग्ले से तिनी वासिङटन डिसी अमेरिकाला नोर ब्लोन स्कट वेस्टवेन्ड सेक्रेटरी अफ दि ट्रेजरी थिएन विश्व ब्याङ्क समूहला चो अजय भङ्गा थिएन रूपताबा गेखोर मुला बिसी नोरब्लोन खाङसे पाङबा मुला चुराङलाछिन भोटे कोसी थुम्री खाबा भालसे क्षति शोभा भौतिक थिएन नोर पूर्वाधार दोषी शोभा थिएन स्यान्दो विकास दा रोलाबा ताम्री विश्व ब्याङ्क थिएन अमेरिकी सरकारला मुल्मी थिएन काठी लाबा गेखोर मुला बिसी ब्लोन खाङसे पाङबा मुला सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिन्हासे संचार थिएन पत्रकारिता थुम्दा व्यवस्थित जिम्मेवार थिएन प्रभावकारी सोबारी ठिम ग्याम नोन नियामक संयन्त्र सोबारी माइबन मुला बिसी सुङबा मुला बागमती प्रदेशला संचार रजिस्टर सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटा गण्डकी प्रदेशला प्रेस रजिस्ट्रार विमला भण्डारी थिएन मधेस प्रदेशला आम सञ्चार प्राधिकरणला चोहो जितेन्द्र कुमार खड्का थिएन तिनी ब्लोन खाङ्री रूपतासी लेङ्मो लामा ब्लोन तिमिल सिनासे सञ्चार थुम्ला ठिम्दा प्रभावकारी सोबारी छार ठिम थिएन संस्थागत व्यवस्था लाबारी माइबन मुला बिसी सुङबा मुबा सञ्चार ब्लोन डाक्टर तिमिल सिनासे सञ्चार माध्यमदा राङबाङ सोबान पत्रकारिता थुम्दा जिम्मेवार थिएन व्यावसायिक सोबारी नियामकीय संयन्त्र ज्याबा तादोला बिसी सुङबा मुला ऊर्जा किन्वेर थिएन सिंचाई ब्लोन विराज भक्त श्रेष्ठ से विद्युतला टाङ्गा विद्युतीय भुक्तानी प्रणाली दा व्यवस्थित लाबारी नेपाल विद्युत प्राधिकरण दा सुङबा मुला ब्लोन श्रेष्ठ से सूचना प्रविधिला धुइरी मिनी बिल फावारी गेजाङरी लाइन चिदोबा व्यवस्था दा थुम्ना अवस्था दा थुम्ना लाबारी खाम्दोला बिसी सुङबा मुला ब्लोन श्रेष्ठ से विद्युत प्राधिकरण सञ्चालक समिति ग्याम डिजिटल पेमेन्ट दा प्रभावकारी सोची गाँचा बोर्बा योजना स्वीकृत ताबा मुला बिसी चुदा मार धोनन सेङदोला बिसी सुङबा मुला विज्ञान प्रविधि थिएन नव प्रवर्धन ब्लोन महावीर पुन्से औपचारिक स्यार किन्बाला आधार ऋण गे याङला विवाह आताबासे लोबोन्दा सिप अनुसन्धान थिएन नव प्रवर्धनला ताम नोन लोप्तोला बिसी सुङबा मुला ब्योन ज्ञान थिएन रोजगार ब्लोन खाङसे चु असो चुइभ्लिला कुनु हेन्से इटहरी सेङबा वाल्डी लेङ्मो थान्छ्युबान ब्लोन पुन्से विश्वविद्यालय थिएन क्याम्पस री ब्रिबा डोबा छ्याम अनुसन्धान आविष्कारक थिएन नव प्रवर्धनला गेदानोन प्राथमिकता पिन्दोला बिसी सुङबा मुला नेपाली काङ्ग्रेसला चो गगन कुमार थापासे चुइङाचा ग्रेनवाललाई बन्द सत्र रि थान्बा ग्लेठिम प्रतिवेदन मियो गे समितिला चिसाङसे पारित लाभा मुला दाखाबा ब्लिदिङदा काङ्ग्रेसला ग्लेठिम वैचारिक संगठनात्मक थेन नोर ग्रे थान्बा प्रतिवेदन डी गाछाला ताम हेन्से सरकारदा खबरदारी चुनावला दुईरी गठबन्धन आलाबा ठिम पार्टीला पुनर्संरचना निजी थुम्थेन डिक्सी गे लाभा ब्योन कादेला पो समुन्नत नेपाल सम्मानित नेपालीला तामदानो थान्बा मुला नेपाली काङ्ग्रेसला तिलमा हेन्से तिबा चुई गाछा युल्बाङ ग्रेन ह्वाल्डी तिनी हेन्से बन्द सत्र ताबन मुला काङ्ग्रेसला सुङबोन देव्रा चालिसेसे पार्टीला चुई गाछा ग्रेन ह्वाल्ला बन्द सत्र रि थान्बा प्रतिवेदन डी मियो गे समिति रि काठी ताबा लिचा बन्द सत्र तिबा मुला बन्द सत्र रि तोङ निस बिमा लाना ग्रेन ह्वाल मुल्मी कदेसे पो किनबा मुला नेपाल डी स्युबा चिनला ग्लेबोन चाङ माओ मिङसे कोरला मुर्दा ज्याबा सुरक्षित सोबारी चिन हुना ग्याम तोबा रो लाबा बिसी सुङबा मुला भाल ढुइथेन काली गण्डकी गान्धी थाबासे लो झ्याङ थुइबा ग्रेन छोङ मार्ग काली गण्डकी करिडोरला बेनी जोमसोम कोरला सडक खण्ड अवरुद्ध ताबा लिचा चिन्थेन यातायात बाबा बोर्बा से कादेरी असर ताबा ताम्री जानकारी किनबारी मेन्दो निस सदस्य टोलीला गोबाङला गोबाङ लासुबान कोरला मुर दोस्युबा ग्लेबोन माओ मिङसे चुताम सुङबा खिन्ला मुर्ग्याम बाबा ठिम्दा नाङसी ताबा गे काबारी युल निला चिसाङ चिबा सुरक्षा अधिकारी घुङ्री गस्ती राङबा से सेङबारी ठेन कोरला मुर्दा चुइनी लानोन सेङबारी नेपाल सरकार से रिबा तोबा रोलाबारी चिनिया पक्ष प्रतिबद्ध मुला बिसी ग्लेबोन माओ मिङसे सुङबा मुला भदौ चुइला कुनु निबा भोटेकोसी भालग्याम रसुवा जोङला गोर्सोम सरकारी थिएन गोर्नी निजी लोपखाङ ला मेन्दो ब्लिचुई गा लोबोन दातेनोन सम्पर्करी खाबा आरे स्यार्थेन समन्वय इकाइ धुन्छेला ग्रेन्पो दुर्गा प्रसाद सिलवालसे सुङबानसार भालसे लामा जोङला गोर्ब्ली लोपखाङला दिम पुरान छेती ताबा मुला सम्पर्करी आखापा लोबोन कादेरी नेपाल राष्ट्रिय आधारभूत लोपखाङ टिमुरेला मेन्दो निचुइङा मालिका देविणी आधारभूत लोपखाङला मेन्दो निचुइगिक मोडर्न टिनी टिला मेन्दो ब्रेथेन चिप्लेटी आधारभूत लोपखाङला मेन्दो गिक मुलाबिसी इकाइ ग्रेनपो सिलवालसे सुङबा मुला त्रिभुवन विश्वविद्यालय त्रिविविसे ब्रिबा डोबा बिदा किन्बा लिचा ठिम अनुसार सेवारी आयाइबा थेन तोक लाबा धुई छोना आलाबा मास्टर थेन कर्मचारी दा 2083 साल फुस नाङरी रजिस्टारला घेजाङरी सम्पर्क लाबारी पाङबा मुला तोक लाबा धुई नाङरी सम्पर्क आलाबा मास्टर थेन कर्मचारी दा ठिम अनुसार कारबाही लाबा बिची त्रिविविसे पाङबा मुला निसीखोला गाउँपालिका सोम बोहरा नामसारी सडक घ्यालाम शोभा धुइरी माट साप्राला डिस्कोसे नाङमा मेन्दो सोम मिनी गे लाबा मिनी कादेरी मेन्दो नि सिबा मुला बिसाम मेन्दो गी घाइते ताबा मुला तिनी स्योरी काफ्रा बोरा गाउँ छापा खानी प्युठान सडक ग्यालम शोभा धुइरी गे लाबान लामा सल्यानला निची ब्रे दिङला लाल बहादुर बुढा थोकिथेन उदयपुर गाईघाटला सोमची नि दिङला राजु थापा सिबा मुला बिसी प्रहरीसे पाङबा मुला स्यान सिबान मुभा सानगिर झिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: नेपालको समावेशी आवाज
3: अब सुन्नुहुनेछ बीबीसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो
4: नमस्कार म सञ्जय ढकाल
5: र म प्रतीक्षा खनालको
4: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढीको आघातबाट स्वयं गुज्रिरहेका शिक्षकहरूलाई नियमित पठन पाठन अगाडि कस्ता सहयोग आवश्यक भन्ने बारे कुरा गर्छौँ।
6: संवेगात्मक भावनात्मक हिसाबले अलि सामान्यकरण गर्ने खालको क्रियाकलापहरू गराउने
5: औषधि र चिकित्सकको पूर्जा पनि बगाएका नियमित औषधि सेवन गर्नुपर्ने प्रभावितहरूको लागि के गरिँदैछ
7: प्रत्येक वडामा हाम्रो स्वास्थ्य शाखा छ स्वास्थ्य शाखा मार्फत आएको नाम लिस्टको आधारमा उहाँलाई औषधि पठायौँ
4: र विपदमा परेकाहरूका निम्ति अन्य जीवनोपयोगी सामग्रीहरू। भोटेकोशी त्रिशुली बाढीपछि स्थानीय प्रभावित बालबालिकालाई नियमित पठन पाठनमा फर्काउने पहल थालिएको छ, तर त्यस्तो पहल लिनुपर्ने कतिपय शिक्षकहरू आफै पनि बाढीले प्रभावित छन्। विद्यालय भवन सुरक्षित रहेको स्थानमा विद्यालयमै र अन्यलाई होल्डिङ सेन्टरमै आधारभूत शिक्षा दिने कार्य सँगसँगै प्रभावित क्षेत्रका शिक्षकहरूको मानसिक स्वास्थ्यबारे पनि ध्यान दिनुपर्ने अवस्था रहेको जानकारहरू बताउँछन्। यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालयका मनोविज्ञानका सहायक प्राध्यापक डाक्टर सन्देश ढकाललाई हामीले विपदपछि शिक्षकहरूलाई मानसिक रूपमा कस्तो प्रभाव पर्न सक्छ र त्यस्ता समस्याको समाधान के हुन सक्छ भनेर सोधेका छौँ।
7: एउटा सामान्य मान्छेहरूलाई जे जस्तो खालको असर पर्छ शिक्षकहरूलाई पनि परि नै हाल्छ त्यही त्यही ठाउँमा भएको मान्छेहरूलाई। जहाँसम्म यो विद्यालय नियमित विद्यालयको कुरा पठन पाठनको कुरा भयो, अब उहाँहरू अब एउटा चाहिँ सामान्य मान्छेको हिसाबले जे जस्तो प्रभाव उहाँहरूलाई परेको छ त्यो प्रभावबाट ननिस्किकनै त्यसलाई व्यवस्थापन गरि नसकिकनै फेरि काममा फर्किनु पर्यो होइन, त्यो जिम्मेवारी पुरा गर्नुपर्ने स्थितिमा फर्किनु पर्यो भनेदेखि चाहिँ अब एक किसिमको डबल बर्डन भनौँ न होइन, एउटा चाहिँ आफूलाई परेको आघात आफूलाई परेको त्यो चोट छँदैछ अनि त्यस पछाडि अर्को पनि ठुलो जिम्मेवारीमा जानुपर्दाखेरि त्यो चाहिँ असाध्यै एउटा अप्ठ्यारो होइन असहज परिस्थिति सामना गर्नुपर्ने हुनसक्छ उहाँहरूले।
5: यो शिक्षकहरूमा जुन प्रभावित क्षेत्रमा हुनुहुन्छ अलिक तनाव डर निन्द्रा नलाग्ने वा निराशा जस्ता समस्या देखिएमा चाहिँ तत्काल के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
7: अब यस्तो बेलामा अलिकति जुन हाम्रो शिक्षासँग सम्बन्धित संयन्त्रहरूले पनि उहाँहरूलाई सामान्यकरण गर्नको लागि उहाँले सामान्य जीवनमा फर्किनको लागि र त्यस्तो खालको यदि कसैको चाहिँ होइन प्रत्यक्ष उहाँ नै त्यस्तो चाहिँ त्यो विपदमा पर्नु भएको थियो या घर परिवारको कोही परेको छ त्यो कारणले उहाँलाई त्यसको गहिरो छाप परेको छ भने पहिला त्यसमा काम गरेर उहाँहरूले सामान्य जीवनमा फर्काएर सामान्य जीवनयापन गर्न सक्ने स्थितिमा फर्काएर अनि बल्ल काममा लैजाँदा होइन काम लगाउँदा राम्रो हुन्छ। अर्को कुरा भनेको अब एकैचोटि विद्यालयहरू खोलेर अनि सिधै नियमित पठन पाठनमा जानुभन्दा पनि त्यसलाई क्रमैसँग सुरु सुरुको दिनहरूमा पढाइ लेखाइको कुराहरू भन्दा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने त्यो चाहिँ अब असामान्य परिस्थितिबाट गुज्रेका बालबालिकाहरूलाई पनि एउटा सामान्य होइन यो संवेगात्मक भावनात्मक हिसाबले अलि सामान्यकरण गर्ने खालको क्रियाकलापहरू गराउने त्यो बिस्तारै बिस्तारै पठन पाठनको कुराहरू सुरु गर्यो भने राम्रो होला।
5: आफै पीडित भएका शिक्षकले विद्यार्थीलाई सम्हाल्दै गर्दा आफ्नो मानसिक स्वास्थ्य चाहिँ कसरी जोगाउन सक्छन्?
7: त्यो चाहिँ अब अलिकति वैयक्तिक हिसाबले भनौँ न यो इन्डिभिजुअल डिफरेन्सको कुरा पनि आउँछ अनि फेरि कुन तहको चाहिँ एक्सपोजरमा पर्नु भएको छ कस्तो चाहिँ अनुभव गर्नुभएको छ भन्ने पनि छ। अब के पनि हुनसक्छ भन्दा उहाँ प्रभावमै नपर्नु भएको भए पनि त्यहाँ आउने जुन बालबालिकाको कुराहरू सुनिन्छ देखिन्छ त्यो किसिमको यो कम्प्यासन फटिक पनि भन्छन् कि त्यो त्यही कुरा देख्दा देख्दा सुन्दा सुन्दा उहाँ त्यो परिस्थितिमा नपरेको भए पनि अरूको दुःख सुनिराख्दाखेरि देखिराख्दाखेरि महसुस गरिराख्दाखेरि पनि उहाँलाई पनि त्यसले एक तहको चाहिँ कमजोर बनाइदिन सक्छ। यही नै गर्नु भन्दा एउटै कुरा भन्न त गाह्रो छ होइन, तर पनि शिक्षकहरूकै पनि एक किसिमको सञ्जाल बनाएर एक आपसमा आफ्नो अनुभवहरू आदान प्रदान गर्ने अनि कसरी चाहिँ तपाईँले काम गरिराख्नु भएको छ या मलाई चाहिँ यस्तो कुरामा गाह्रो भएको छ तपाईँलाई हुन्छ हुँदैन गाह्रो भयो भने यहाँले के गर्नुहुन्छ जसरी एक किसिमको त्यो पियर सपोर्टको पनि एउटा इन्भाइरोमेन्ट बनाउन सक्नुभयो भने त्यो पनि राम्रो हुन्छ मलाई लाग्छ। अब यसको लागि चाहिँ मानसिक स्वास्थ्यकै जुन त्यो क्षेत्रमा अहिले काम गरिराखेका सङ्घ संस्थाहरू छन् उहाँहरूसँग पनि समन्वय गरेर यो विपदको स्थितिमा शिक्षकहरूको मानसिक स्वास्थ्य प्रवर्धनको लागि भन्दा केही कार्यक्रमहरू चलाएर अनि त्यस पछाडि चाहिँ पठन पाठन सुरु गरिदियो भने अझ राम्रो होला।
4: उनी थिए बाढी प्रभावित क्षेत्रका शिक्षकहरूको मानसिक स्वास्थ्य आवश्यकता बारे साथी प्रतीक्षा खनालसँग कुरा गर्दै मनोविज्ञानका सहायक प्राध्यापक सन्देश ढकाल।
5: बाढीबाट प्रभावित भई घरबार विहीन हुन पुगेका वृद्ध वृद्धाहरूको संख्या उल्लेख्य रूपमा रहेको बताइएको छ। उनीहरूमा अधिकांश रोग लागेका वा नियमित रूपमा ओखती सेवन गरिरहेकाहरू पनि छन्। तर बाढीमा परि उनीहरूले नियमित सेवन गरिरहेको ओखती बगाएको छ भने कतिपयलाई ओखतीको नाम पनि थाहा छैन। कतिपयले औषधि किन्न जाँदा नपाएको गुनासो गरिरहेका छन्। यसै सन्दर्भमा हामीले बाढी प्रभावित जिल्ला नुवाकोट विदुर नगरपालिकाका स्वास्थ्य प्रमुख रामराजा भण्डारीलाई सम्पर्क गरी सबैभन्दा पहिले औषधि सेवन गर्नुपर्ने वृद्ध वृद्धाको लागि कस्तो व्यवस्था छ भनी सोधेका थियौँ।
8: जुन बाढी आयो बाढी आउने बित्तिकै हामीले सम्झनामा लिएको भनेको हाम्रो स्वास्थ्य कर्मीहरू कहाँ गयो भने सम्झना लियौँ, त्यसपछि स्वास्थ्य स्वयंसेविकाहरू कहाँ गयो भने सम्झना लियौँ, त्यसपछि हामीले सोचेको कुरा नै वृद्ध वृद्धहरूलाई नसर्ने रोगसँग सम्बन्धित भएर औषधि खानेहरूलाई के गर्ने होला भनेर हामीले स्वास्थ्य कर्मीहरू परिचालन गऱ्यौँ। त्यसमा लगभग चाहिँ हामीले 2400-450 जनाको नाम सङ्कलन गऱ्यौँ, नाम पनि सङ्कलन भयो, औषधि पनि सङ्कलन भयो, कतिका त औषधि थिए औषधिको खोल देखाउन सक्नुभयो, कतिका कागज थिए कागज देखाउन सक्नुभयो, त्यसको आधारमा हामीले औषधिको लिस्ट बनायौँ। औषधिको लिस्ट बनाएर तुरुन्तै हामीले कुनै पनि दात्री संस्थाहरू छन् भनेदेखि उहाँहरूसँग उहाँहरूलाई पनि आह्वान गऱ्यौँ र हामीले पनि किन्यौँ र हामीले प्रत्येक वडामा हाम्रो स्वास्थ्य संस्था छ, स्वास्थ्य संस्था मार्फत आएको नाम लिस्टको आधारमा उहाँलाई औषधि पठायौँ।
9: यस्तो औषधिको सेवा सुविधा लिन उनीहरूले के गर्नुपर्छ?
8: उहाँहरूले मैले औषधि खाइरहेको छु भनेर डाक्टरले लेखेको प्रिस्क्रिप्सन हामीलाई दिनु पर्यो एउटा। उहाँसँग त्यो पनि छैन भने उहाँले औषधि खाइरहेको खोल देखाउनु पर्यो, त्यो पनि छैन भनेदेखि उहाँले रोग भन्नु पर्यो, उहाँको यो समस्या थियो भन्नु पर्यो र उहाँले किनेर खानु भएको थियो भने औषधिको कति पैसा परेको थियो भनेर त्यो पैसा भन्नुभयो भने त्यो पैसाको आधारमा औषधि यति पैसा रे भनेर बजार मूल्य त बुझ्न सकिन्छ नि, मूल्य बुझ्न सकेर एउटा अर्को चाहिँ नि अर्को विभिन्न अस्पतालबाट आउनुभएका डाक्टरहरू विशेषज्ञ डाक्टरहरू हुन्छ नि उहाँहरूसँग सल्लाह लिएर पनि हामीले औषधि उहाँहरूलाई पुग्यो।
9: अनि त्यस्तो औषधि किन्नको लागि चाहिँ निःशुल्क व्यवस्था छ कि उहाँहरूले पैसा तिर्नुपर्छ?
8: सुरुको फेजमा 15 दिनलाई दिउँ, किन 15 दिनलाई दिउँ भने हामीसँग उस्तै पनि थोरै भएको कारणले फेरि कोही छुट्टान भन्दा हामीले 15 दिनलाई दिउँ, फेरि 15 दिन सकिसकेपछि फेरि हामीसँग सक्यो भने हामीले थप्यौँ, अहिले चाहिँ 1-1 महिनालाई दिउँ, उहाँले पैसा तिर्नु पर्दैन, निःशुल्क रूपमा हामीले दियौँ। अझ हामीले 1 महिनासम्म चाहिँ यो चाहिँ निरन्तरता दिनुपर्छ, निःशुल्क दिने नै निरन्तरता दिनुपर्छ भनेर हामीले चाहिँ हामी तयारीमा छौँ।
9: भनेपछि जो वृद्ध वृद्धाहरू जसले औषधि पाएका छैनन्, जसको औषधि हराएको छ, तिनीहरूले चाहिँ स्वास्थ्य शाखामा आउनु पर्यो होइन त?
8: परेन, स्वास्थ्य शाखामा पनि आउनु परेन, सम्बन्धित वडा भने सबै वडामा हाम्रो 13 वडा भयो, हाम्रो नगरपालिकामा 13 वडा भयो, 13 वडामा 19 वडा स्वास्थ्य संस्था छ, स्वास्थ्य संस्थामा जानु पर्यो उहाँहरू।
9: जुनसुकै स्वास्थ्य संस्थामा गए पनि भयो,
8: जुनसुकै स्वास्थ्य संस्था जानु पर्यो होइन, त्यही गरी त्यो स्वास्थ्य संस्थामा औषधि सकिएको अवस्था छ, जिरो भएको अवस्था छ भने चाहिँ उहाँले हामीलाई खबर गर्नु भएको छ। कुनै कुनै चाहिँ हाम्रो सदरमुकामसँगै नजिकै भएको स्वास्थ्य संस्था छ भने त्यहाँ चाहिँ हामीले औषधि दिएको छैनौँ, त्यो नगरपालिकै आउनु पर्यो होइन। अलि हामीले यो खोला पारी भन्छौँ नि, खोला पारी अहिले हामी बिजुर बसिरहेको छौँ नि, बिजुरभन्दा पारिपट्टि वडा नम्बर 3 वडा नम्बर 12 होइन, त्यहाँ चाहिँ हामीले स्वास्थ्य संस्था मार्फत दियौँ।
9: अनि अब कतिपयले चाहिँ अब औषधि किन्न चाहेर पनि बजारमा पाइरहेका छैनन् भन्ने पनि खबरहरू आइरहेका छन्, तिनीहरूको लागि पनि औषधि अभाव हुन नदिन चाहिँ तपाईँहरूले के गरिरहनु भएको छ?
8: नसर्ने रोगहरूबाट उहाँले रेगुलर औषधि खाने त जति उमेर पनि हुनसक्छ नि, त्यो उमेरका मान्छेले औषधि किन्न पाउनु भएन होइन, उहाँले खानुपर्ने रेगुलर औषधिहरू छुट्न लाग्यो भनेदेखि हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ होइन। केही गरी हामीसँग स्टक औषधि छ भने हामी स्टक औषधिबाट दिन्छौँ, यदि स्टक औषधिमा हामीसँग छैन हामीले पनि खरिद गर्नुपर्छ, अथवा कुनै पनि संस्थालाई हामीले भनेर यो ल्याइदिनु भन्नुपर्छ भने चाहिँ उहाँले औषधिको नाम अनि उहाँको मोबाइल नम्बर र उहाँको ठेगाना हामीले टिपाएर जानुपर्छ, हामीले सकेसम्म त्यो दिन बेलुका नभए हामी भोलि पर्सिसम्म हामी उहाँलाई औषधि उपलब्ध गराउँछौँ।
9: अनि अब यो नुवाकोट भयो होइन, नुवाकोट बाहेक रसुवाका बाढी पीडितहरू पनि नुवाकोटमै आएर बसिरहेका छन्, तिनीहरूले पनि यो सबै सेवा पाउँछ होइन त?
8: त्यो यो पालिकाको यो जिल्लाको होइन, हामीले कुनै पनि हेरेकै छैनौँ, हाम्रो ठाउँमा आएर होल्डिङ सेन्टरमा बस्नु भएको छ, त्यो सबैले पाउनुहुन्छ।
5: उनी थिए बाढी प्रभावित जिल्ला नुवाकोट विदुर नगरपालिकाका स्वास्थ्य प्रमुख रामराजा भण्डारी निरञ्जन राजवंशीसँग कुरा गर्दै।
4: तपाईँ बिबिसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50+ सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ बिबिसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
5: अब बाढीबाट जोगिने उपायबारे एक जानकारी। वर्षाको यो मौसममा बाढीबारे झन सजग हुन जरुरी छ।
10: सबभन्दा पहिलो कुरा भनेको आधिकारिक माध्यमबाट प्रसारित हुने मौसम पूर्वानुमानका जानकारी मनन गर्नुपर्छ।
5: हरेक घरमा आपतकालीन बेला झट्ट बोकेर हिँड्न सकिने झोला तयार पार्नुपर्छ, जसमा लामो समयसम्म टिक्ने खाद्यान्न, सफा पिउने पानी, आवश्यक औषधिहरू, टर्च, ब्याट्री, प्राथमिक उपचार सामग्रीहरू र महत्त्वपूर्ण कागजातहरू पानीले नभिज्ने खालको ब्यागमा सुरक्षित राख्नुपर्छ।
10: बाढी आइहालेमा चेतावनी दिइएको छ भने तत्काल अलि अग्लो ठाउँतिर जानुपर्छ। कुनै चेतावनी नआए पनि स्थिति गम्भीर देखिएमा त्यसै गर्नुपर्छ।
5: हेर्दा कम देखिए पनि तीव्र गतिमा बहेको पानीतर्फ जानु हुँदैन। डुबान भइरहेको ठाउँमा खुला ढल हुन सक्छन्, आँखाले नदेख्दा दुर्घटना हुन सक्छ।
10: बालबालिका, वृद्ध वृद्धा र अशक्त व्यक्तिहरूलाई विशेष ध्यान दिनुपर्छ।
5: बाढीको पानी घटेपछि पनि खतरा समाप्त भएको हुँदैन। अधिकारीहरूले सुरक्षित घोषणा गरेपछि मात्र घर फर्कनुपर्छ। घर फर्किँदा घरको संरचनागत अवस्था जाँच गर्नुहोस्। पर्खालहरू, भुइँ र छतहरू कमजोर भएर भत्किन सक्छन्।
10: समुदाय स्तरमा मिलेर पुनर्स्थापनामा जुट्नु महत्त्वपूर्ण हुन्छ।
4: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी अचानक घरबारविहीन भएर विस्थापित हुनुपर्दाको पीडासँग जुझ्ने विषयबारे विजय गजमेरबाट सुनौँ।
11: घर यो यस्तो ठाउँ हो जहाँ हामी सुरक्षित महसुस गर्नुपर्छ, आफ्नो परिवार र परिचित सामानले घेरिएको ठाउँ, यस्तो ठाउँ जहाँ हामी हरेक बिहान उठ्छौँ, हरेक रात सुत्न जान्छौँ, पानी लिन जाने ठाउँ हामीलाई थाहा हुन्छ, कुनामा रहेको रुख सधैँ त्यही हुन्छ। तर सायद तपाईँ र संसारमा धेरैका लागि त्यो सुरक्षाको अनुभूति हराइसकेको हुन सक्छ। कारण फरक भए पनि भावना एउटै हुन सक्छ। कसैका लागि युद्ध, भूकम्प वा बाढीले घर भत्काएको हुन सक्छ। कहिलेकाहीँ तपाईँले अपरझट घर छोड्नु पर्ने हुन सक्छ। त्यो बुझ्न गाह्रो हुन सक्छ। परिवारहरू एक आपसबाट छुट्टिनुपर्छ, उनीहरूसँग फेरि कहिले भेट होला। तपाईँ नयाँ साथी भेट्नुहुन्छ, तर पुराना साथीले जस्तै उनीहरूले तपाईँलाई चिन्दैनन्। तपाईँहरू कोही पढ्न जानुहुन्छ, तर पढाइ फरक लाग्न सक्छ, वा तपाईँ पढ्न जानै नपाउने अवस्था पनि हुन सक्छ। तपाईँलाई जिन्दगी कहिलेसम्म यस्तै हुन्छ भन्ने थाहा हुँदैन। आफैलाई सोध्न सक्नुहुनेछ कि अब मेरो घर यही हो, के यो फेरि बदलिन्छ। तपाईँलाई ऐठन हुने वा सुत्न गाह्रो हुने हुन सक्छ, कारण थाहा नभई रिस उठ्न सक्छ, टाउको वा पेट दुख्ने हुन सक्छ। नयाँ परिस्थिति बारे डर वा चिन्ताले शरीरमा दुखाइ हुन सक्छ, वा केही महसुस नहुने पनि हुन सक्छ। त्यसो भए अवस्थालाई सुधार गर्न के गर्न सकिन्छ त? पहिलो, परिचित कुराहरू खोज्नुहोस्। उही पुरानो किताब पढ्नुहोस्, उही बल खेल्नुहोस्, उही खाना खानुहोस्। पहिले प्रार्थना गर्नुहुन्थ्यो भने त्यस्तै गर्नुहोस्। यस्तै साना व्यवहारले तपाईँलाई स्थिर महसुस गर्न मद्दत गर्न सक्छ। दोस्रो, आफ्नो चिन्ता नलुकाउनुहोस्। विश्वासिलो साथी वा अन्य वयस्कसँग कुरा गर्नुहोस्। सम्झनुहोस्, जहिले पनि केही व्यक्तिहरू हुन्छन् जसले तपाईँलाई सहयोग गर्न र सुरक्षित राख्न सक्छन्। तेस्रो, अरूलाई सहयोग गर्नुहोस्। गाह्रो महसुस गरेको व्यक्ति देख्नुभयो भने सहयोगको प्रस्ताव गर्नुहोस्। त्यस्तो दयालु कामले तपाईँलाई आफूलाई पनि मद्दत हुन सक्छ। तपाईँ अहिले जस्तो महसुस गरे पनि यो सधैँ यस्तै हुँदैन। एक दिन तपाईँ घरमा फर्किन सक्नुहुन्छ वा नयाँ ठाउँमा शान्ति पाउन सक्नुहुन्छ। तपाईँको घरलाई तपाईँ कस्तो बनाउनुहुन्छ र के राख्नुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। आकाशमा चन्द्रमा र ताराहरूलाई हेर्नुहोस् र सम्झनुहोस्, ती त्यही चन्द्रमा र तारा हुन् जुन तपाईँले आफ्नो घरबाट देख्नुहुन्थ्यो। तपाईँ फरक ठाउँमा भए पनि संसार उस्तै छ।
5: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार।
3: तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी सुनाउँदैछौँ विभिन्न बाल गीतहरू। पहिलो बाल गीत राधिका भण्डारी, पूर्णलक्ष्मी महर्जन र साथीहरूको समूह स्वरमा, रचना सुनिल सङ्गमको जुगल डङ्गलको सङ्गीतमा।

अहिले सुन्नुभयो बाल गीत निमेश भण्डारी, समृद्धि थापा, कुसुम थापा र साथीहरूको समूह स्वरमा रचना रहेको थियो पूर्णचन्द्र घिमिरेको, डाक्टर निरञ्जन भण्डारीको सङ्गीतमा। बाल गीत सुनाउने क्रमको अन्त्यमा अब हामी ज्ञानु राणा र कविता ढकाल अनि साथीहरूको समूह स्वर सुनाउँछौँ। रचना रामविक्रम सिजापतिको, अरविन्द मालाकारको सङ्गीतमा।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो विभिन्न बाल गीतहरू। हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार। 6 बजेर 10 मिनटपछि प्रदेश समाचार सुन्न सक्नुहुनेछ।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 केन्द्रमा राखेर काम थालिएको बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा कर्णाली खेलकुद विकास परिषदको सह आयोजनामा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गठित मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै आसन्न मङ्सिर 16-देखि 27 गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिताको भव्य र व्यवस्थित रूपले सम्पन्न गर्ने मुख्य उद्देश्यका साथ अगाडि बढेको बताउनुभयो। उहाँले भन्नुभयो, प्रतियोगिता सञ्चालनमा हुने अपुगतालाई पूरा गर्नेतर्फ जोड दिएका छौँ। खेल पूर्वाधार, खेलाडीहरूको लागि आवासको व्यवस्थापन, प्रशिक्षण लगायतका गतिविधिहरू अगाडि बढिरहेका छन्। खेल सम्पन्नताका लागि युद्ध स्तरमा काम भइरहेको बताउँदै मुख्यमन्त्री शाहीले प्रदेश सरकार प्रतियोगिताको कोर्स पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो। सामाजिक विकास मन्त्री जित बहादुर मल्लले खेल क्षेत्रको महापर्व सुरुवात भइसकेकोले सबै सरकारवालालाई आआफ्नो तहबाट सहयोग गर्न अपिल गर्नुभयो। प्रतियोगिताका लागि आवश्यक हुने सबै तयारी पूरा भएको प्रदेश सरकार दशैं जिल्लाको वस्तुस्थिति र भइरहेको क्रियाकलापबारे जानकारी दिने मन्त्री मल्लले बताउनुभयो। कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष तथा आवास व्यवस्थापन समितिका संयोजक प्रमोद हमालले प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि होटेल, रेस्टुरेन्ट तथा होमस्टेको तथ्याङ्क लिइएको तथा नेपाल सरकारका विशिष्ट पाहुनाका लागि शुभ र सिद्धार्थ होटेललाई छनौट गरिएको बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीयताको कार्यान्वयनमा भएको कमजोर पक्षको सुधार गर्दै समृद्ध बागमती प्रदेश निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीयका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताउनु भएको छ। बागमतीको प्रदेश सुशासन केन्द्रले ललितपुरमा आयोजना गरेको संघीयता कार्यान्वयनका 10 वर्ष विषयक अन्तर सम्वाद कार्यक्रममा उहाँले प्रदेश र स्थानीय तहबीच पर्याप्त समन्वय नहुँदा प्रदेशबाट पठाइएका वित्तीय हस्तान्तरण तथा साना विकास योजनाको कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो। मुख्यमन्त्री थापा मगरले बागमती प्रदेश सरकारले शिक्षा क्षेत्रमा शिक्षक क्षमता विकास, सूचना तथा सञ्चार प्रविधि कक्षा तथा आवश्यक उपकरणका लागि बजेट विनियोजन गर्दै आएको जानकारी दिनुभयो। प्रदेश सरकारले बागमती विश्वविद्यालय सञ्चालन गर्नुका साथै स्वास्थ्य क्षेत्रमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत सेवा तथा जनशक्ति विकासमा काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा बागमती प्रदेशका उपसभामुख अप्सरा चौला चपा गाईले संघीयता कार्यान्वयन र सबलीकरणमा प्रदेश सरकारले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै नागरिक मैत्री सेवा प्रवाहमा समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेकोमा जोड दिनुभयो। तेह्रथुमको 8 राई गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको छ। नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि 2083 जारी गरी गाउँपालिकाले नगर बस सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनुभयो। नगर बस सञ्चालनका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा 60 लाख रकम विनियोजन गरेको थियो। उक्त नगर बस 8 राई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारदेखि 5 थर सदरमुकाम फिदिमसम्म दैनिक सञ्चालन हुने बताइएको छ। संक्रान्तिदेखि फिदिमसम्मको भाडा दर 200 निर्धारण गरिएको गाउँपालिकाका उपाध्यक्ष बलिराज इमनाङले बताउनुभयो। संक्रान्ति फिदिम बीचको दूरी करिब 35 किलोमिटर रहेको छ। 70 वर्ष माथिका ज्येष्ठ नागरिक, 5 वर्ष मुनिका बालबालिका र विद्यालय पोसाक लगाइएका वा विद्यार्थी परिचय पत्र बोकेका विद्यार्थीले भने निशुल्क सेवा दिइने उपाध्यक्ष इङनाङले बताउनुभयो। प्रहरीले सुनसरीको इनरुवाबाट 2566 किलो गाँजासहित 2 जनालाई पक्राउ गरेको छ।
इनरुवा नगरपालिका 3 सखुवा गाछी चौकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको NA7KH8825 नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा 83 बोरामा प्याक गरिएको उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो। बन्दागोभी बोकेको ट्रकमा लुकाएर लैजाँदै गरेको अवस्थामा शहीद भूमि गाउँपालिका 2 33 वर्षीय चालक राजु राई र 18 वर्षीय सहचालक सन्दीप राईलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सडक निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्ता पुरिएका 3 मजदुरमध्ये 2 मृत्यु भएको छ भने अर्का पुरिएका 1 मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान करिब 7 बजेको समयमा काप्रा बोहराङ छापाखानी प्युठान सडक खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढा थोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फरिन्द्र प्रसाईले जानकारी दिनुभयो। भक्तपुरको सूर्यविनायक नगरपालिका 8 जगाती स्थित कम्पली चौकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज आग लागि भएको छ। नवराज भट्टले सञ्चालन गरेको बिके सप्लायर्समा आज बिहान आग लागि भएको हो। आग लागि भएपछि जुद बारुन यन्त्र भक्तपुरको दमकल र स्थानीयको सहायताबाट करिब 2 घन्टामा आगो नियन्त्रणमा लिएको छ। जुद बारुन यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धवडेले आगलागीबाट ठुलो क्षति भएको जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचा मसीको घरमा क्षति पुगेको जानकारी दिनुभयो। आगलागीबाट करिब 40 लाखभन्दा बढीको क्षति प्रहरीले भएको जानकारी दिएको छ। कुकुर तथा अन्य जनावरको टोकाइबाट बच्न बाँकेको कोहलपुर नगर अस्पतालले आजदेखि नियमित एआरभी सेवा सञ्चालनमा ल्याएको छ। यसअघि कोहलपुरवासी सो सेवा लिन नेपालगञ्ज स्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यता थियो। नगर अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश विश्वकर्माले रेबिजको जोखिममा परेका सेवाग्राहीले नगर अस्पतालबाटै एआरभी सेवा लिन सक्ने बताउनुभयो। जनावरले टोकेमा उपचारमा ढिलाइ नगरी तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। अस्पतालले चिकित्सकको सल्लाहअनुसार निर्धारित समयमा एआरभी खोप लगाउन पनि अनुरोध गरिएको छ। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अहिले केही क्षणपछि नै हामी प्रस्तुत गर्नेछौँ कार्यक्रम बालबाटिका। 6:40 यहाँहरूले सुन्न सक्नुहुनेछ कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम। 7:00 समाचार सुन्नुहुनेछ। 7:00 समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्नुहुनेछ। 7:45 प्रहरी कार्यक्रम प्रस्तुत गर्नेछौँ। 8:00 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि 8:10 विभिन्न लोक तथा दोहोरी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ। 9:00 समाचार सुन्न सक्नुहुनेछ। 9:00 समाचार सँगसँगै यहाँहरूले 9:20 प्रस्तुतिमा हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। 10:00 बाँकी समयमा सदाबहार गीत सङ्गीतबाट मनोरञ्जन लिन सक्नुहुनेछ। 10:00 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। 10:10:10 प्रस्तुतिमा बिम्ब प्रतिबिम्ब कार्यक्रम सुन्न सक्नुहुनेछ। अनि 11:00 समाचार सुन्न सक्नुहुनेछ। 11:00 समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। 10:00 पनि रेडियो नेपालको प्रसारण भने निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हेर त रगतै रगत भो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: यो सचेतनामूलक सन्देशपछि अब हामी बालबाटिका कार्यक्रम प्रस्तुत गर्दैछौँ। 6:40 कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार, हार्दिक स्वागत गर्छौँ हाम्रा सम्पूर्ण प्रिय भाइ बहिनीहरूलाई आजको यो तपाईँहरूको प्रिय कार्यक्रम बालबाटिकाबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि म कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। भाइ बहिनीहरू, आज सोमबार तपाईँहरूकै मनपर्ने बालबाटिका कार्यक्रमका साथमा, जहाँ तपाईँ रमाउन सक्नुहुन्छ, हाँसेर बोल्न सक्नुहुन्छ, आफ्ना मनभित्रका अझ भनौँ अन्तर्मनका भावना, विभिन्न प्रस्तुति, कला सृजना र समसामयिक प्रस्तुतिहरू राख्न अनि सुनाउन सक्नुहुनेछ। तपाईँहरूकै लागि तयार पारिएको कार्यक्रम तपाईँहरू सँगै रहेर मनभरिका भावना साट्नेछौँ अनि तपाईँहरू जस्तै थुप्रै भाइ बहिनीहरूलाई सुनाउँछौँ। लौ त भाइ बहिनीहरू, रेडियो नजिक आउनुहोस्। अब भने हामी बालबाटिका कार्यक्रम सुरु गर्छौँ। तर कार्यक्रम सुरु गर्नुभन्दा अगाडि सदा चाहिँ एउटा बाल गीत सुनाउँछौँ, त्यसपछि भने नियमित स्तम्भ भाइ बहिनीसँग गरिएको कुराकानी लिएर आउनेछौँ। आज भने हामी एकजना भाइसँग रमाइलो कुराकानी गर्नेछौँ, उहाँका अनुभव सुन्नेछौँ, उहाँले आफ्ना सृजना पनि सुनाउनुहुनेछ। तपाईँ भने रेडियो नेपाल सुन्दै रहनुहोला।

0: रेडियो नेपालको यो बाल बाटिका कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्दछु।
1: नमस्कार, हार्दिक धन्यवाद।
0: अनि सुन्दर भाइले हामीसँग मिठो कुराकानी गर्दै हुनुहुन्छ, तपाईँको आफ्नो परिचय दिनु न हामीलाई।
1: मेरो नाम रायन खड्का हो, म 12 वर्षको छु, म कक्षा 6 पढ्छु। मेरो स्कुलको नाम साउथ वेस्टर्न स्कुल हो, म यहाँ वसुन्धरा पुलिस चौकी नजिक बस्छु। मेरो बुवा आमा बहिनीसँग यहाँ म बस्छु।
0: विद्यालयको नाम फेरि बताइदिनु त।
1: साउथ वेस्टर्न स्कुल।
0: साउथ वेस्टर्न स्कुल,
1: हजुर
0: हजुर। यो कुन ठाउँमा छ?
1: यही वसुन्धरामा छ।
0: तपाईँको जन्म घर चाहिँ कहाँ हो?
1: मेरो जन्म घर झापा हो।
0: झापाको कुन ठाउँ?
1: दुर्गापुरमा।
0: तपाईँ जानुभएको छ दुर्गापुर?
1: म यहाँ चाडपर्वहरूमा त्यस्तो ठाउँमा जस्तो बेलामा जान्छु।
0: दुर्गापुरमा चाहिँ के मन पर्यो तपाईँलाई? त्यहाँ पुग्दाखेरि पहिलो अनुभव बताइदिनु त, बाबाको घर
1: भयो। पुग्दा यतिकै त सुन्दर गाउँ, त्यो हुन्छ नि साथीहरूसँग फेरि भेट्ने, गाउँको साथीहरू, फेरि मान्छेहरू यतिकैसँग बोल्ने, भेटघाट हुने, फुटबलहरू गेम खेल्ने त्यस्तो।
0: ए, फुटबल खेल्न पनि त्यहाँ भ्याउनु भयो?
1: ठुलो चौरी छ नि त,
0: धेरैजना खेल्नुहुन्छ होला होइन? तपाईँको विद्यालयमा पढाइभन्दा बाहेक के हुन्छ?
1: त्यो पढाइदेखि बाहेक त ECA हुन्छ नि, त्यो ECAमा म्युजिक, डान्स, जस्तो आर्टहरू जस्तो पढ्छ।
0: हजुर, तपाईँले चाहिँ के खेल्नु भएको छ त्यहाँ विद्यालयमा पढाइभन्दा बाहेक? के प्रतियोगितामा भाग लिने गर्नुहुन्छ?
1: म त्यो डान्सहरूमा, त्यो म्युजिकहरूमा हुन्छ नि त्यस्तो मा गर्छु।
0: के बजाउने कि गाउने गर्नुहुन्छ?
1: बजाउने गर्छु त्यस्तो।
0: विशेष गरेर के बजाउन मन लाग्छ तपाईँलाई?
1: त्यो गिटार र मादलमा चाहिँ हल्का मजा लाग्छ।
0: विशेष गरेर यो गिटार र मादल बजाउने चाहिँ सोख कसरी तपाईँलाई प्राप्त भयो, कसरी हो त्यो बताइदिनु न अलिकति।
1: यतिकै त हुन्छ नि मजा लाग्यो,
0: बजाउन चाहिँ मजा लागेर सुरुवात गर्नुभयो। अनि के पढ्नुहुन्छ विद्यालयमा? पढ्ने कुरा तपाईँलाई सहजता कस्तो हुन्छ? विद्यालयमा साथीहरू कस्ता कस्ता हुनुहुन्छ, त्यो पढाइको बारेमा पनि बताइदिनु।
1: साथीहरू पनि राम्रो छन्, राम्ररी बोल्छ। अनि मलाई मनपर्ने विषय चाहिँ कम्प्युटर हो।
0: भनेपछि कम्प्युटरमा चाहिँ के गर्नुहुन्छ? विशेष गरेर तपाईँले तयारी गर्ने कुराहरू के सबै कुराहरू आउँछ कम्प्युटर चलाउनलाई?
1: त्यो कम्प्युटर ल्याब छ हाम्रो स्कुलमा, अनि त्यो शिक्षकले हामीलाई त्यो कम्प्युटर ल्याबमा के कसरी चल्छ भनेर सिकाउनुहुन्छ।
0: अनि तपाईँको घरमा चाहिँ बहिनी हुनुहुन्छ भने बहिनी कति वर्षको हुनुहुन्छ, कति कक्षामा पढ्नुहुन्छ?
1: बहिनी 9 भयो, अहिले 3 क्लासमा पढ्छ।
0: दाजु बहिनी एउटै स्कुलमा पढ्नुहुन्छ, सँगै जानुहुन्छ?
1: सँगै त।
0: हजुर, विद्यालयमा तपाईँको पुग्नको लागि चाहिँ तपाईँको घरबाट कति समय लाग्छ?
1: विद्यालय जान एउटा भ्यान आउँछ, अनि त्यो भ्यानले चाहिँ हामीलाई लिन्छ।
0: विद्यालयमा भ्यानबाट जानुहुन्छ, अनि आउन पनि भ्यानमै आउनुहुन्छ है त? तपाईँ विशेष गरेर घरमा बस्दा चाहिँ के गर्नुहुन्छ फुर्सदको समयमा?
1: फुर्सदको समयमा कहिलेकाहीँ यतिकै ड्र गर्छु, त कहिलेकाहीँ पढ्छु यो।
0: अनि तपाईँलाई विशेष गरेर घरमा खानेकुरा चाहिँ मनपर्ने कुरा चाहिँ के हुन्?
1: मलाई त घरमा मनपर्ने त भात।
0: घरमा तपाईँ जुन विद्यालयबाट आउनुहुन्छ अनि खाना मनपर्ने कुराहरू खानुहुन्छ, त्यति बेला चाहिँ घरमा चाहिँ अलिकति त्यो मन परेन भने चाहिँ बाबा मम्मीसँग झगडा पनि गर्ने गर्नु?
1: झगडा त गर्दिनँ, तर मतलब मलाई यो मन परेन भनिन्छ, तर मलाई ट्राई चाहिँ गर्छु कमसेकम, एक दुई चार गाँस खान्छु। अनि
0: विशेष गरेर के मनपर्छ तपाईँलाई खानेकुरा चाहिँ?
1: मलाई त भिन्डी मनपर्छ, मासु।
0: अनि बहिनी र दाई बिचमा चाहिँ के कुराकानी हुन्छ?
1: यतिकै हामी यतिकै खेल्छौँ, त खेलेर हुन्छौँ, अनि कहिलेका झगडा पनि हुन्छ।
0: ए, झगडा पनि गर्नुहुन्छ?
1: यतिकै त साना सुना कुरामा भइहाल्छ नि।
0: बहिनीलाई चाहिँ तपाईँले माया गर्नुहुन्छ कि झगडा गर्नुहुन्छ?
1: गर्छु माया पनि।
0: हजुर, अनि बहिनीलाई चाहिँ पढ्दाखेरि अब सानो बहिनी हुनुहुन्छ होइन, अनि बहिनीलाई के सिकाउनुहुन्छ पढाइमा चाहिँ? तपाईँले मद्दत गर्ने गर्नु भएको छ कि छैन बहिनीलाई?
1: मद्दत गर्छु, जहिले पनि त सोद्धा मैले मद्दत गर्छु।
0: घरमा चाहिँ विशेष गरेर खाली समय भयो भने कति घन्टा पढ्ने गर्नु भएको छ?
1: 30-45 चाहिँ पढ्छु, पढ्नु पर्छ भने चाहिँ 1-2 चाहिँ पढ्छु।
0: हजुर, तपाईँले पढ्दा यहाँ घरमा बुझ्नु भएन भने चाहिँ त्यसको सहजीकरणको बाटो चाहिँ कसरी खोज्नुहुन्छ?
1: बाबालाई सोध्छु म।
0: बाबालाई सोध्नुहुन्छ, बाबा के गर्नुहुन्छ?
1: बाबा यो कम्प्युटरमा त अनलाइन बिजनेस गरिसिन्छ।
0: मामु
1: अनलाइन बुटिक,
0: ए बुटिक चलाउनु भएको छ। अनि मामुलाई यसो घरमा फुर्सद हुँदाखेरि के कुरा मद्दत गर्ने गर्नु भएको छ?
1: घरको सरसफाई गर्न मद्दत गर्छु।
0: अनि कता कता घुम्नु भएको छ?
1: म त्यस्तो त्यो आजकल त विद्यालयले धेरै बिदा दिएन, यतिकै त म पहिला पाथिभार गएको छु, जस्तो म
0: पाथिभार पनि पुग्नु भयो?
1: हजुर।
0: कस्तो लाग्यो पाथिभाराको अलिकति भ्रमण र यात्राको बारेमा पनि बताइदिनु न त।
1: यति धेरै हिँड्नु पर्यो, तर भगवान् त पुग्न त 1-2 लाग्यो पुग्न।
0: कति समय अगाडि जानुभएको?
1: पहिलो वर्षको दसैँ भ्याकेसनमा।
0: भन्नाले परिवारसँग घुम्न जानुभयो?
1: हजुर
0: हजुर। कस्तो रह्यो त्यहाँको यात्रा?
1: त्यो चिसो ठन्डा मौसम थियो, त्यो गर्मी भयो, त्यो दसैँको बेलामा पनि म हल्का बिरामी भयो, त्यो आएपछि त्यो हातहरू हल्का यस्तो फ्रस्ट भयो जस्तो भयो जस्तो लाग्छ, त्यस्तो होइन।
0: त्यसरी जानुभयो?
1: हजुर,
0: विद्यालयले तपाईँलाई शैक्षिक भ्रमण लगायतका कार्यक्रममा पनि समावेश गराएको छ?
1: जान्छु, अस्ति एक दुई महिना अगाडि त नाराहेटी दरबार पनि गएको छौँ।
0: तपाईँ पहिलोचोटि थियो?
1: पहिलोचोटि थियो।
0: कस्तो लाग्यो हामीलाई बताइदिनु न, अनि रेडियो नेपाल सुन्दैरहनुभएका भाइ बहिनीहरूले पनि तपाईँलाई अहिले सुनिरहनु भएको छ, म यो यो ठाउँमा घुमेँ यस्तो रहेछ भने अलिकति त्यसको बारेमा झल्काइदिनु न हामीलाई, के छ कस्तो रहेछ नारायण हेटी दरबार?
1: त इतिहासदेखि त सम्बन्धित भएको, अनि राजा रानीहरूलाई त मारेको हुन्छ नि, त ठाउँ चाहिँ मलाई अचम्म लाग्यो नि त, सक भए त यस्तो भएछ मलाई यस्तो लाग्यो नि त।
0: अरू अरू के के हेर्नुभयो त्यहाँ?
1: यतिको त पेन्टिङहरू त रुमहरू त्यस्तो थियो नि त, धेरै राम्रो देख्यो।
0: ए भनेपछि अलौकिक लाग्यो, भनेपछि ऐतिहासिक छ हाम्रो नारायण हेटी दरबार, पुराना ऐतिहासिक कुराहरू हेर्न पाइन्छ, देख्न पाइन्छ, होइन? शिक्षक शिक्षिकासँग जानुभयो भन्नाले त्यहाँ जाँदा कस्तो अनुभव भयो त तपाईँलाई, विशेष गरेर त अनुभव सुनाइदिनु त?
1: अनुभव मतलब यतिकै मलाई इन्ट्रेस्टिङ लाग्यो, कस्तो हुँदो रहेछ भएछ जस्तो।
0: विशेष गरेर तपाईँले शनिबारको दिन अथवा बिदाको दिन चाहिँ के गरेर बिताउने गर्नुहुन्छ?
1: यस्तो दिनमा त म पढ्छु, ड्र गर्छु, हल्का टिभी हेर्छु, अनि त्यस्तै साथीहरूसँग बाहिर फुटबल खेल्छु, त्यस्तो गर्छु।
0: कता जानुहुन्छ? गाउँ होइन यो, सहर हो, भिडभाड हुन्छ, होइन? अनि उहाँहरूले तपाईँले घरको अनुमति लिएर जानुहुन्छ कि एक्लै जानुहुन्छ घर बाहिर जाँदा?
1: म मेरो साथीको घरमा जान्छु, अनि त्यो फुटसल जान्छौँ, अनि त्यही कहिले कहिले घरको नजिक पनि यतिकै पास गरेर खेलिरहन्छौँ।
0: भनेपछि घर बाहिर एक्लै जानु हुँदैन भन्ने कुरा पनि थाहा छ नि है?
1: थाहा छ।
0: अनि बाबा मम्मीको अथवा आफूभन्दा ठुलाको अनुमति लिएर हिँड्नुपर्छ भन्ने कुरा थाहा छ नि?
1: हिँडिरहन्छु, कहिले साथी पनि यहाँ आउँछ।
0: हजुर, तपाईँहरू जस्तो सानो भाइ बहिनीहरूले अनुशासन पालना गर्नुपर्छ भनिन्छ, अनुशासन के हो, तपाईँले कतिको पालना गर्नुहुन्छ?
1: अनुशासन त धेरै महत्त्वपूर्ण कुरा हो, आफूभन्दा ठुलोलाई सम्मान गर्नुपर्छ र आफूभन्दा सानोलाई माया गर्नुपर्छ।
0: रायन खड्का आजको हाम्रो बाल अतिथिको रूपमा हुनुहुन्छ बालबाटिका कार्यक्रममा, उहाँ निकै सुन्दर हुनुहुन्छ अनि हामीलाई धेरै कुराहरू बताउँदै हुनुहुन्छ। अनि रायनलाई मनपर्ने विषय अथवा हाम्रो रायन भाइसँग भएको प्रतिभा चाहिँ हामी के सुन्छौँ, के सुनाउन चाहनुहुन्छ?
1: म कहिले काहीँ यतिकै बोर हुँदा यतिकै मलाई कविताहरू पढ्न मन लाग्छ, अरूले चाहिँ कविता।
0: ए भनेपछि अरूले लेखेको कविता पढ्नुहुन्छ, बोर लागेको बेला त्यो कविता पढेर मनोरञ्जन लिनुहुन्छ? हजुर, आज के सुनाउनुहुन्छ त हामीलाई?
1: मलाई यो जागर जागर कविता, धरणीधर कोइरालाले वाचन गरेको कविता।
0: धरणीधर कोइरालाले लेख्नु भएको जाग जाग अब जाग भन्ने एउटा कविता सुनाउँदै हुनुहुन्छ?
1: हजुर। जाग जाग अब जाग नजाग, लागि उन्नति विषय अब लाग, धोर निद अब ता परित्याग, बो भयो अति सुत्यो अब जाग, उठ जाग लाग उन्नति विषय अब लाग, धौ धौ मनको अब मैलो, फाली देव दरको अब थैलो, जाग जाग अब जाग नजाग, लाग उन्नति विषय अब लाग, हैरल अरूहरू अब जागे, देश उन्नति विषय अब लागे, हामीहरू पनि लौ अब जागौ, देश उन्नति विषय सब लागौ, गोर निद अब ता परित्याग्यौ, बो भयो अति सुन्थ्यो अब जागौ।
0: भनेपछि जाग जाग भन्ने कविता सुनाउनु भयो, के यसले कुन अर्थ दिन्छ, यसको बारेमा अलिकति हामीलाई बताइदिनु न, के अर्थ दिन्छ
1: यसको अर्थ? यो अब देशको भविष्य युवाहरूको हातमा छ, युवाहरूले मिहिनेत गरी त देश विकास गर्नुपर्छ, हामी सुतेर होइन उठेर मिहिनेत गरी विकास गर्नुपर्छ, त्यस्तो।
0: भनेपछि अब युवाहरू जाग्नुपर्छ, तपाईँहरू बालबालिका भनेको भोलि देशका भविष्य हुनुहुन्छ, तपाईँहरू नै अहिले बेलैमा अल्छी नगरिकन धेरै पढ्ने, धेरै राम्रा कुराहरू गर्ने, असल बानी अपनाउने र सृजनाका कुरामा अब्बलता देखाउने, यस्ता यस्ता कुरा गर्यो भने चाहिँ सफलता बन्न सकिन्छ। भोलि तपाईँ अनि युवाहरूकै हातमा यो देश छ, र अब चुप लागेर बस्ने होइन, उठेर केही गर्नुपर्छ, यो देशलाई अगाडि बढाउनुपर्छ, लम्किनुपर्छ, चम्किनुपर्छ, देश निर्माणमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश हो।
1: हजुर
0: हजुर, यो कविता पढ्दाखेरि तपाईँलाई चाहिँ भाव के सिर्जना भयो, त के गर्छु भन्ने लक्ष्य लिनुभयो?
1: अब मेरो देशको विकास, मैले पढेर मिहिनेत गरी ठुलो भएपछि विकास गर्छु भन्ने त्यस्तो भयो।
0: ए भनेपछि अब भविष्यमा चाहिँ के लक्ष्य राख्नु भएको छ, के बन्छु भन्ने चाहिँ सोच्नु भएको छ?
1: के बन्छु त मलाई त्यस्तो थाहा छैन, भविष्यमा त पढाइमा अहिले फोकस गरेर छु अहिले जस्तै।
0: अनि तपाईँलाई बाबु मम्मीले चाहिँ के भन्नुहुन्छ, बाबु यो बन्नुपर्छ अथवा यो बन यसरी पढ भनेर के भन्नुहुन्छ, के सुझाव?
1: के बन्न मलाई जे बन्नु छ त्यही बन्नु भनिसिन्छ, मलाई फोर्स गरिसिन।
0: अनि तपाईँले अब घरमा पढ्दै गर्दाखेरि चाहिँ नयाँ नयाँ कुराहरू चाहिँ के कुराहरू चाहिँ अलिक विशेष बढी ध्यान दिएर पढ्ने गर्नुहुन्छ किताबभन्दा बाहिरका सृजनाका कुराहरू?
1: मैले के त एउटा मेरो बुक छ, अनि त्यो बुकमा सबै कुराको बारेमा छ। अब मैले जे जे देखेको छु त्यस्तै डिफ्रेन्ट गेमहरू, डिभाइस कसरी चल्छ, ह्युमन बडी त्यस्तो
0: यति गर्नुहुन्छ।
1: यतिकै मैले जे जे भेट्छु त्यही
0: अलिकति सुनाइदिनु न त, त्यो कसरी चाहिँ पढिन्छ, तपाईँले के बुझ्नु भएको छ पढेर, त्यो तपाईँले पढेको पुस्तकको मनपर्ने पुस्तकको बारेमा के थोरै बताइदिनु न।
1: धेरै छ नि अहिले, सबै त सम्झिन गाह्रो छ।
0: सम्झेको कुरा बताइदिनु न त,
1: के त युनिभर्सको बारेमा त, सोलर सिस्टम
0: हजुर त्यो के हो त बताइदिनु त अलिकति।
1: सोलर सिस्टम हाम्रो पृथ्वीबाट बाहिर पनि अरू ग्रह छ, प्लानेट, सूर्य त्यो ओर्बिट हुन्छ, जस्तो मार्स, भिनेस, जस्तो अर्थ, जुपिटर, स्याटर्न, नेप्च्युन, युरेनस त्यस्तो। अनि त्यो सनले चाहिँ लाइट दिन्छ, अनि घामले चाहिँ लाइट दिन्छ, अनि त्यो फेरि फोटोसेन्टिसिस छ, घामले चाहिँ लाइट दिएर त्यो फोटोसेन्टिसिस त्यो प्लान्टबाट चाहिँ फुड बन्छ, त्यसरी फोटोसेन्टिसिस जस्तो हुन्छ, जस्तो सिकेँ अहिले त।
0: ए कति भयो त्यो सिक्नु भएको?
1: मैले अस्ति मेरो बाबाले म जन्मिनु भनेर नि किन्नुभएको थियो, अहिले मैले कति महिना अगाडि मैले त्यो भेटेँ, अनि यतिकै पढिरहेको थिएँ।
0: अनि बाबालाई भन्नुभएको छ कि छैन, मैले यस्तो पढ्दैछु, यस्तो सिकेँ, यो कुराहरू ध्यान दिइरहेको छु भनेर पनि भन्नुभएको?
1: त्यस्तो भने अनि बाबा खुसी भइसक्यो।
0: ए अनि अब तपाईँको भविष्यको लक्ष्य र योजनाको बारेमा पनि हामीले अब यही भन्छु भन्ने लक्ष्य राखेका छैन भने भोलिको दिनमा चाहिँ के गर्छु भन्ने प्लानिङमा हुनुहुन्छ?
1: मलाई त धेरै जस्तो साइन्टिस्ट होला जस्तो प्रोग्राम हुन्छ नि, कि साइन्टिस्ट कि त कम्प्युटर प्रोग्रामर जस्तो हुनु छ।
0: तपाईँ बालबाटिका कार्यक्रमको अन्त्यतिर हुनुहुन्छ, अन्त्यमा रेडियो नेपालको यो बालबाटिका कार्यक्रम मार्फत तपाईँ केही भन्न चाहनुहुन्छ?
1: बालबालिका भाइ बहिनीहरूले राम्रो पढ्नु, मिहिनेत गर्नु, राम्रो नागरिक हुनु, मिहिनेत गर्नु जस्तो, र आफ्नो देशको विकास त्यस्तो गर्नु भन्ने भन्न चाहन्छु।
0: कार्यक्रम मार्फत राम्रो पढ्नु, असल नागरिक बन्नु, भविष्यमा देश निर्माण गर्नु, यस्तै यस्तै सुझाव दिन चाहनुहुन्छ?
1: हजुर
0: हजुर। रायन खड्कालाई धेरै धेरै धन्यवाद, रेडियो नेपालको बालबाटिका कार्यक्रममा कुराकानी गर्नुभयो, तपाईँले धेरै कुराहरू बुझ्नुभएको। तपाईँलाई नेपाली बुझ्न चाहिँ अलिकति बोल्न चाहिँ अलिक गाह्रो हो?
1: हजुर अलिक गाह्रो छ क्या।
0: भनेपछि नेपालीको छोरो भएर काठमाडौँमै पढेर अनि तपाईँले नेपाली बोल्न चाहिँ किन गाह्रो भयो होला? तपाईँले घरमा अलिक बढी प्र्याक्टिस नेपाली गर्नुहुन्छ कि गर्नुहुन्न?
1: म बचपनदेखि हल्का त बहिनीसँग युट्युब हेर्दै गर्छु नि त, हल्का इङ्ग्लिस टोन जस्तो मलाई हेर्न झन् सजिलो, नेपाली पनि बोल्न राम्रै छु तर धेरै जस्तो शब्दहरू हल्का अड्किन्छु क्या, त्यसरी त्यस्तो हो।
0: हस् त, हामीले रेडियो नेपालको बालबाटिका कार्यक्रम मार्फत तपाईँसँग कुरा गर्ने मौका पायौँ, तपाईँले हामीलाई केही कुराहरू सुनाउनु भयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: हवस् त, यसै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। अब हामी अर्को हप्ता फेरि अरू नै भाइ बहिनीसँग गरिएको कुराकानीमा आधारित बालबाटिका कार्यक्रम लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि हामी बिदा हुन चाहन्छौँ। तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिस होम एप।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
2: नमस्कार, कार्यक्रम पौरखी कृषकमा स्वागत छ। आजको कार्यक्रममा हामी काठमाडौँ जिल्ला दक्षिणकाली नगरपालिका वडा नम्बर 6 फुलचोकमा अवस्थित बीके कृषि फर्मका संचालक बालकृष्ण बलामीको पौरखको कथा प्रस्तुत गर्दैछौँ। सानैदेखि आफ्नो बुवा आमासँग खेतबारीमा रमाउँदै हुर्किनुभएका बालकृष्णको लागि माटो नै जीवनको पहिलो पाठशाला थियो।
3: कृषि पेसा त म पहिलेदेखि नै बुवा मम्मीसँगै पहिलेदेखि नै गर्थेँ। लगभग एसएलसी दिइसकेपछि 65 सालदेखि नै कृषि पेसामा आबद्ध हो। व्यावसायिक रूपमा चाहिँ सुरुवात चाहिँ लगभग म 73-74 चाहिँ इजरायल गएको थिएँ। इजरायलमा एक वर्षको कृषि तालिम लिएर आइसकेपछि चाहिँ 74 सालको पुष माघदेखि चाहिँ व्यावसायिक रूपमा कृषि खेती सुरु गरेको।
2: विद्यालयमा शिक्षकले भविष्यको लक्ष्य सोद्धा उहाँको उत्तर हुन्थ्यो, कि त कृषक बन्छु कि त शिक्षक। तिनै सपनालाई मूर्त रूप दिँदै आफ्नो अध्ययनसँगै गाउँकै स्कुलमा करिब 8 वर्षसम्म अध्यापन गराउनु भएका बलामीको मनमा कृषक बन्ने हुटहुटी भने अझै बाँकी थियो। त्यही चाहनाले उहाँलाई इजरायल पुर्यायो, जहाँ आधुनिक कृषि सिकेर फर्केपछि उहाँका पाइलाहरू व्यवसायिक कृषितर्फ अघि बढे।
3: सर म्यामले चाहिँ के बन्नुहुन्छ भने सोद्धाखेरि के टिचर कि फार्मर भन्थे कि, त्यो पनि भयो। प्लस अब मेरो आफ्नै अग्रज दाजु पनि कृषिमा मभन्दा अलि अगाडि लाग्नु भएको भएर आफूलाई पनि इन्ट्रेस्ट पनि भयो। प्लस संयोगवश अब टिचिङ पनि भइरहेको थियो, 7-8 वर्षसम्म टिचिङ पनि गरेँ। टिचिङ गरिसकेर 1 इयर चाहिँ इजरायल जाने चान्स पायो, अनि गएर कृषि तालिम लिएर आइसकेपछि चाहिँ त्यहाँको प्रविधि सिक्दाखेरि हेर्दाखेरि चाहिँ त्यहाँ फार्मरलाई दिने रेस्पेक्ट, त्यहाँ ट्रेड गर्ने तरिकै राम्रो भएको भएर पनि अलिकति फार्मर बन्ने एउटा चाहिँ अलि अझ बढी भनौँ न इच्छा।
2: 2074 सालमा 10 रोपनी क्षेत्रफल र करिब 4 लाख लगानीबाट सुरु भएको उहाँको बीके कृषि फर्म आज करिब 30 रोपनी क्षेत्रफलमा फैलिएको छ।
3: त्यो बेला चाहिँ लगभग मैले त्यस्तै 3 लाख जतिको लगानीमा चाहिँ मेन टनेलमा लगानी भयो। 3 लाख जति टनेलमा लगानी प्लस ठोबसेजहरू ड्रमहरू किन्दाखेरि त्यही 4 लाख जतिको सुरुवात लगानी भयो। त्यो बेला चाहिँ अब भर्खर विदेश गएर आएको भएर अलिअलि फन्डिङ पनि थियो, प्लस अब घर परिवारको सपोर्टबाट सुरु गरेको। मैले चाहिँ लगभग 29-30 रोपनीमा चाहिँ अहिले कृषि खेती गरिरहेको छु। त्यसमध्ये 10-12 रोपन जतिमा चाहिँ टनेल लाएको छु, अरू सबै आउटमा हो, लिजमा। लगभग त्यसमध्ये 18-20 रोपन जति लिजमा छ, बाँकी चाहिँ आफ्नै हो। अहिले टनेलमा चाहिँ मेरो चाहिँ विशेष गरी फुल र गोलबेराहरू, अनि काउली, साग, काँक्रो, फर्सी इत्यादि। कृषि अलि इन्ट्रेस्ट पनि पहिलेदेखि भइरहेको भएर, प्लस अब यो पछि फुल त पहिले पछि लगाएको हो नि त, सुरुमै फुल लगाएर व्यवसायिक त गोलबेरा हो, वास्तवमा गोलबेरा र काउली हो अनि काँक्रो हो। फुलमा चाहिँ अलिकति कम खटाइ भए पनि हुने भएको भएर चाहिँ फुलले गर्दा पनि अलि इन्ट्रेस्ट चाहिँ बढ्या हो।
2: कृषिमै केही गर्छु भन्ने बालकृष्णको योजना सुन्दा सुरुमा परिवार अलि हच्किए पनि पछि भने उहाँको सपना पूरा गर्न सिङ्गो परिवारले पूर्ण रूपमा साथ दिनुभयो। आफ्ना सुरुवाती सङ्घर्षलाई सम्झँदै कृषक बलामी भन्नुहुन्छ,
3: पहिलो कुरो त जग्गाकै विषयमा अलिकति अप्ठ्यारो थियो। जग्गाहरू आफ्नो जग्गा त्यति पुग्ने थिएन। ल तपाईँको 1-2 रोपनीमा कृषि गरेर अब व्यावसायिक रूपमा त्यति सफलता पनि नपाइने भएको भएर चाहिँ अलिक जग्गा मिलाउनै गाह्रो भयो पहिलो कुरो त। त्यसपछि चाहिँ अब अलिकति इजरायलमा गएर चाहिँ मात्र अब यो मेन अरू विषयमा सिके त पनि मेनली फोकस चाहिँ कट फ्लावरमा भएको भएर, अनि यसमा त्यो बेला यो ठाउँमा चलेको भनेको फुलभन्दा पनि गोलबेरा थियो। गोलबेरा प्लस तरकारीहरू थियो, अनि त्यहाँ ट्रेनिङ लिएको र अलिकति यता अलिकति विषय अलिकति फरक परेको हो। त्यसले पनि अलिकति चुनौती अलिकति गाह्रो चाहिँ गाह्रो भयो, तर अब अलिकति अब आफ्नो मेरो आफ्नै दाई पनि अलि यो त्यो विषयमा चाहिँ अब प्राविधिक पनि भएको भएर चाहिँ अलिक सहजै भयो। त्यो उसमा चाहिँ कृषि नै गर्ने भन्ने टाइपको भयो। अब विदेश गएर आएको भएर छोरीले चाहिँ कुनै व्यवसाय अरू व्यवसाय सुरु गर्न लागि भन्ने अवश्य चाहिँ थियो उहाँहरूको। अब पहिला टिचिङ पनि गरेको भएर न टिचिङ पेसामै फेरि जाने हो कि भन्ने सोच उहाँहरूको पनि रहेछ। अब मैले चाहिँ अब यसो छ, मैले उता बाहिर पनि गएर राम्रै प्रविधि सिकेर आएको छु, त्यो युज गरेर म कृषि नै गर्छु भनिसकेपछि चाहिँ अब अलिकति उहाँहरूको अलिकति ऊ चाहिँ थियो, अलि खिन्नता चाहिँ थियो, तैपनि अब कन्भिन्स भयो।
2: कृषि फर्म सञ्चालन गर्ने योजना पक्का भएपछि कृषक बलामीले इजरायलमा सिकेका आधुनिक प्रविधिहरू आफ्नै फर्ममा प्रयोग गर्न थाल्नुभयो। उहाँले प्रयोगमा ल्याउनु भएका प्रविधिहरू गाउँका अन्य कृषकले पनि अप्नाउनु भएको छ।
3: 1 वर्ष इजरायलमा गएर आइसकेपछि अब त्यसमा चाहिँ हामी मेन सिकेको चाहिँ त्यो हाइटेक र ड्रिप इरिगेसनको कुराहरू भयो। त्यो समयमा नेपालमा भर्खर मात्र भित्रिएको थियो ड्रिप इरिगेसनहरू, मैले थाहा भएसम्म अब त्योभन्दा अगाडि भित्रियो अर्थमा होला। तर यो क्षेत्रमा चाहिँ ड्रिप इरिगेसनको कुराहरू चाहिँ अलिकति त्यो प्रविधि चाहिँ त्यति राम्रो भएको थिएन। अनि त्यो प्रविधि चाहिँ त्यहाँ देखाएर पनि अलिकति अब के गरौँ, यो चाहिँ प्रविधि चाहिँ म नेपालमा गएर युज गर्छु भन्ने एउटा सोच पनि भयो। उहाँहरू पनि अब अलिक क्युरियसै हुनुभयो त्यसमा, त्यो विषयमा चाहिँ अनि जान्नु बुझ्नु खोज्नु भयो। अरूले पनि यो चाहिँ गर्नुपर्छ है भन्ने भएको भएर चाहिँ अरू किसानहरूले पनि चाहिँ टनेल बनाएर टनेलभित्र र टनेल बाहिर पनि यो ड्रिप इरिगेसन सिस्टममा चाहिँ खेती गर्दाखेरि चाहिँ पानीको बचतको पानी कम लाग्ने र हरेक कुराहरू राम्रो हुने भएको भएर चाहिँ मैले काम गरेको देखेर चाहिँ उहाँहरूले पनि गर्न इच्छुक हुनुभयो, उहाँहरूले पनि सुरु गर्नुभयो।
2: प्रविधिको सही प्रयोग सँगै उहाँ आफ्नो खेतबारीका लागि पहिले नै स्पष्ट कार्यतालिका बनाउनुहुन्छ। पूर्व योजना सहित मौसमी तथा बेमौसमी तरकारी र फुलखेती गर्दा काम गर्न निकै सहज हुने उहाँको भोगाइ छ।
3: प्लानिङ त अलिअलि चाहिन्छ, नर्मली प्लानिङहरू त चाहिन्छ। अब नर्मली चाहिँ अब टनेल वाइज र अथवा तपाईँको अब पनि अब कस्तो भन्दाखेरि खेतबारी पनि अलिक कुनै चाहिँ होचो ठाउँमा छ, कुनै पारिलो ठाउँमा छ, कुनै चाहिँ अलिकति खोजमा छ, त्यो अनुसार चाहिँ हामीले अब कुन बेला के लाउने भन्ने चाहिँ त्यो जग्गाको बनावट अनुसार नि भौगोलिक ऊ अनुसार नि फरक पर्यो पर्ने चाहिँ चैततिर चाहिँ पहिलो फुल रोप्ने गोलो रोप्ने काम गर्छौँ हामी। अनि त्यो समयमा चाहिँ अब खेततिर अब धानको लागि पनि ब्यार हाल्ने समय पनि हो, चैत वैशाखतिर त्यो कामहरू पनि सुरु हुन्छ। त्यहाँबाट अब चैतमा हामीले फुल लगाइसकेपछि लगभग वैशाख अन्तिम जेठतिर फुल निस्किन्छ, अनि निस्केर लगभग राम्रो भयो भने जेठ असार साउनसम्म त्यो फुलले उत्पादन दिन्छ। अनि गोलबेरा चाहिँ अब राम्रो भयो भने चाहिँ त्यो गोलबेरा एक लटले एक वर्ष धान्छ। खेततिर चाहिँ तपाईँको धान निकालेर फेरि गहुँ लाउने प्लस कुनै अब उसमा चाहिँ फेरि पानी भएको ठाउँमा चाहिँ काउली पनि रोपिन्छ खेतमा पनि, त्यो चाहिँ लगभग असोज कार्तिकमा हुन्छ। अनि अब नौन ठाउँमा गहुँहरू अहिले करु चलेको छ व्यावसायिक रूपमा, करु र सानो केरौ त्यो पनि अहिले बजार राम्रो छ खेतीहरू, त्यो लगाइन्छ। बाह्रतिर चाहिँ अब मकैहरू अनि काँक्रोहरू तपाईँको त्यही वैशाख जेठमा काँक्रो लगाइन्छ, काँक्रो फर्सीहरू लगाइन्छ। अनि यो हार्भेस्ट चाहिँ अब यो मकैहरू सबै यो लास्ट इन्डिङ चाहिँ तपाईँको भदौतिर इन्डिङ भइसकेपछि फेरि त्यसमा तोरी छर्ने कुनैमा अथवा बढी जस्तो चाहिँ अब मैले चाहिँ त्यही काउले बन्दै लगाउने बाह्रतिर त्यसो लगाउँछु। बर्खा टाइममा चाहिँ रोप्दाखेरि अब दुरी मेन्टेन त हुन्छ, तर लब मर्छ है भन्ने एउटा प्ला ऊ भएको भए अलिकति सबैजना 100% नबाज्ला भन्ने प्लानिङमा चाहिँ अलिक बाग्लो रोपेर पनि गरिन्छ। नर्मली चाहिँ दुरी मेन्टेन गरिन्छ। अब दुरी मेन्टेन गरेपछि पहिले चाहिँ अब हामीले अब त्यतिकै रोपिन्थ्यो, अलिकति नजिक हुन्थ्यो, बोट नसपरिने हुन्थ्यो। अब पछि अब दुरी मेन्टेन गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि पहिलो कुरो उसले बोटलाई चाहिने कुरो हरेक उसलाई चाहिने कुरो न्युट्रिसन सबै कुरा पुग्छ, प्लस अब त्यसमा एयरको कुराहरू पनि सबै हुने भयो, अलिकति एरिया पनि हुने भएको भएर त्यो बोट चाहिँ राम्रोसँग फस्टाउन सक्ने भयो।
2: फर्मको काममा कृषक बलामीको परिवारले पनि उत्तिकै जोस र जाँगरका साथ सघाउनुहुन्छ। स्थायी रूपमा कामदार नराखे पनि उहाँले दैनिक जारादारीमा कामदारहरू खटाउनुहुन्छ।
3: पहिलो त मेरो फ्यामिली सपोर्ट राम्रो छ, मेरो मिसेस प्लस मेरो फ्यामिली, मेरो बुवा मम्मी भाइ अब बहिनी दाजु भाउजूहरू सबैजना, अब उहाँहरूको पनि छुट्टै एउटा छुट्टै पनि छन्चै छ, फर्म खोलेको छ, उहाँहरूको पनि एउटा आफ्नै छुट्टै व्यवसाय छ, भए तापनि सबैजनाको एउटा हाम्रो चाहिँ अब सहभागिता छ, त्यो हाम्रो मेन पोइन्ट हो। र रेगुलर चाहिँ लगभग मैले फिक्स चाहिँ खेतमा कामदार हालेको छैन, तर अब रेगुलर चाहिँ हुन्छ खेताला चाहिँ लगभग रेगुलर 3-4 चाहिँ हुन्छ। पिक सिजनमा भनेको अब पिक सिजन भनेको रोप्ने टाइम पिक सिजन हो कि हाम्रो चाहिँ मेन, त्यो टाइममा धेरै खेत लाग्ने भएर जे कुरा पनि रुम टाइममा पिक सिजन भएको भए त्यो टाइम मल खाड व्यवस्थापन त्यो टाइमतिर पिक सिजन भएको भए त्यो टाइममा चाहिँ बढी खेताला लाग्छ।
2: फुलचोक गाउँको नजिकै रहेको प्रसिद्ध दक्षिणकाली मन्दिर उहाँको फुलको मुख्य बजार हो। सडकको सहज पहुँचका कारण कालीमाटी र बल्खु जस्ता बजारसम्म तरकारी पुर्याउन सजिलो भएकाले बजार व्यवस्थापनमा कुनै कठिनाई नभएको उहाँको भनाइ छ।
3: अनि बजार चाहिँ कस्तो भन्दाखेरि अब नजिकमै हाम्रो दक्षिणकाली मन्दिर पनि छ, फर्मिङ बजार पनि छ, र अहिले कालीमाटी र बल्खु पनि त्यति टाढा होइन, 18-20 किलोमिटर पुग्ने भएको भएर बजारको समस्या छैन, सामान उत्पादन भइसकेपछि बजार लाने समस्या छैन, मात्र अलिकति अब रेटले गर्दाखेरि चाहिँ बेला बेलामा यसपालि मात्रै पनि अब गोलबेरामा लगभग यसपालि चाहिँ गोलबेरा लसै भयो। गोलबेरामा चाहिँ अब त्यो जुन हाम्रो अब त्यो मैले गोलबेरा उत्पादन गरेको पिक सिजनमै त्यो टाइममै गोलबेरा रेट नभएको भएर चाहिँ त्यहाँ चाहिँ लगभग लस्तै भयो। अब फुलहरू चाहिँ राम्रै भइरहेछ अहिले फुलले चाहिँ यसपालि चाहिँ।
2: विभिन्न थरीका तरकारी र फुल खेती गर्दा एउटामा घाटा भए अर्कोले भर्थेक गर्ने उहाँ बताउनुहुन्छ। यही बहुबाली प्रणाली र सही व्यवस्थापनका कारण उहाँले कृषिबाटै 20-25 लाख रुपियाँसम्म आम्दानी गर्दै आउनु भएको छ।
3: अनि समग्रमा लसमा त छैन, अब कहिले गोलबेरा कुरा फुलले मेन्टेन गर्छ, कहिले फुलमा हुने बेला गोलबेराले मेन्टेन गर्छ, होइन त्यो टाइम छ, लगभग त्यस्तो लसै चाहिँ छैन अहिलेसम्म। अब जस्तै अब लगानीसम्म उठ्नेसम्म हुन्छ, कुनै कहिले कहिले कहीँ चाहिँ अलिक राम्रै पनि हुन्छ, त्यो हिसाबले ठिकै छ अहिलेसम्म राम्रै भइरहेछ। अब आफूले खट्न सक्यो भने चाहिँ घाटै भन्ने चाहिँ हुँदैन। जे होस् अब मैले मिक्स रूपमा अरू पनि लगाएको भएर चाहिँ एउटा अलिकति कम उत्पादन त्यसले चाहिँ कम पैसा कमाउँछ भने चाहिँ अरूले चाहिँ त्यो मेन्टेन गर्ने भएको भएर समग्रमा ठिकै हो, त्यस्तो घाटै चाहिँ हुँदैन। अरू धेरै काम हुने भएको भएर त्यो चाहिँ हिसाब चाहिँ गरिँदैन, लगभग हुन्छ होला त्यस्तै 20-25 लाख जति हुन्छ होला। त्यसमा चाहिँ अब लगानी कटाएर गर्ने बेला अब कहिले 8-10 लाख पनि बच्छ, कहिले 5-6 लाख हुन्छ।
2: व्यावसायिक कृषिमा बजार भावको अनिश्चितता र उतार चढाव नै मुख्य चुनौती रहेको उहाँको अनुभव छ। यसका साथै पछिल्लो समय देखा पर्न थालेका विभिन्न रोग तथा किराका समस्याले पनि किसानहरूलाई थप चिन्तित र मर्कामा पार्ने गरेको उहाँ बताउनुहुन्छ।
3: कृषिमा मेन समस्या चाहिँ यो बजारको भाउ नै फिक्स नहुनु हो मेन, त्यसले त धेरै असर पर्छ। त्यो उताले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि मान्छेले अब नगर्ने भन्ने टाइपको सम्म पनि कहिले काहीँ त्यस्तो निराश त्यस्तो पनि हुन्छ कहिले काहीँ चाहिँ। त्यत्रो दुःख गरेर जब हार्भेस्टिङ टाइम आउँछ त्यही बेला रेट भइदिएन कि, अनि फेरि अब कतिजना प्राइभेटहरूले सुझाव पनि दिनुहुन्छ होइन, जस्तै यो टाइम दसैँमा भाउ होला अथवा यो भदौमा भाउ होला भन्ने टाइम त्यो टाइम निकाल्नुपर्छ भन्ने हुन्छ, तर त्यो पनि फिक्स छैन हाम्रो नेपालमा, त्यो फिक्स होइन। जस्तै कहिले यसपालि असारमा भाउ हुन्छ, नेक्स्ट इयरमा असारमा भाउ हुँदैन, त्यो त्यसरी पनि भइरहेछ। अब वान टाइम अब परारतिर होला हामीले असारकै टाइममा फुल लगभग लगभग किसानले नै किलोको हजार पाएको भनेको म्याक्सिमम हो, त्यो अहिलेसम्मको सामान हाइस्ट रेट हो रेट हो कि, त्यही असारमा यसपालि असारमा त्यति रेट छैन, अब 100-150 पनि बेच्यौँ हामीले किलोको, त्यही भएको भएर अब बजार अलिकति व्यवस्थित नभएको चाहिँ हो, रेटमा व्यवस्थित नभएको त्यसले चाहिँ किसानलाई मेन समस्या भएको छ। प्लस अहिले चाहिँ अब पछिल्लो समयमा चाहिँ यो रोगले चाहिँ धेरै असर परेको छ मेन गरी गोलभेडामा, गोलभेडा चाहिँ अब व्यावसायिक रूपमा चाहिँ गोलभेडा लगाउन अलिक कठिन नै भएर गएको अवस्था छ। पहिलो कुरो त मैले अब लगाएको धेरै वर्ष पनि भएर पनि होला रोग, माटो पनि अलिअलि बिग्रिसकेको छ, प्लस अब गोलभेडामा चाहिँ विदाउट पेस्टिसाइड चाहिँ गर्न अलिक गाह्रो भइसक्यो।
2: बाल्यकालदेखि नै कृषिमै जीवन बिताएर अथाह अनुभव सङ्गाल्नुभएका बलामीको राज्यसँग भने एउटै अपेक्षा रहेको छ, किसानका उत्पादनले उचित बजार र स्थिर मूल्य पाओस्।
3: मेन भनेको बजार व्यवस्थापन, उहाँहरूले बजार व्यवस्थापन गरिदिनु भयो भने अब सीमित रूपमा केही रूपमा फुलको रूप चाहिँ अलिअलि व्यवस्थापन भएको भएर चाहिँ फुलको बजार पनि राम्रै भइरहेछ, तर पनि अलिकति बेला बेलामा चाहिँ लगानीभन्दा धेरै कम आउने भएको भए पनि अलिकति समय त्यसमा पनि छ। लगभग हामीलाई हाई पनि रेट चाहिँ हामीलाई लो पनि चाहिँ, हामीलाई फिक्स एउटा रेट फिक्स गरिदियो भने एउटा उत्पादनमा उनीहरूले कस्ट एनालाइसिस गरिदिएर चाहिँ जस्तै कुनै पनि अब गोलभेडाको चाहिँ मानव मिनिमम रेट 20-30 रुपियाँ पर्छ भनेदेखि चाहिँ हामीलाई 100 रुपियाँ चाहिँदैन, हामीलाई 40-50 एभरेजमा त्यति आउने खाले त्यसरी कस्ट त्यसरी म्यानेज भयो भने चाहिँ सबभन्दा बेस्ट चाहिँ त्यो हुन्छ। मेरो मेन अपेक्षा त्यही हो सारा राज्यसँग चाहिँ, त्यसलाई चाहिँ अब फिक्स रेट भन्छ के भन्छ त्यो एउटा रेट एउटा फिक्स गरिदियो भने चाहिँ जस्तै हाई पनि भएन लो पनि भएन, त्यसले के गर्छ भन्दा कस्टमरलाई पनि असर परेन र उत्पादन गर्नेलाई नै असर परेन, कस्टमर कन्ज्युमरले कन्ज्युम गर्नेहरूलाई पनि असर परेन, एउटा अब नर्मल रेटमा हुन्छ होइन ठिकै होला भन्ने हुन्छ त्यो हिसाबले।
2: कृषिमा सफल र व्यावसायिक बन्नका लागि एउटा किसानमा हुनै पर्ने मुख्य गुणहरू के हुन्, यही विषयमा कृषक बलामीको आफ्नै भोगाई र भनाइ यस्तो छ।
3: पहिलो कुरो त एउटा मन हो, जो अल्छी त उसले किसान गर्दैन, अल्छीले कृषि काम गर्दैन। जस्तै अब म देखाउन कोहीले अब इन्ट्रेस्टको लागि म कृषि गर्छु भनेर चाहिँ अब सबै लगानी गर्ला, अब लगानी गर्ला समस्या भएन, अब यताबाट गएर फन्डिङ तयार गरेर लगानी गर्ला, तर त्यसलाई कन्टिन्यू गर्नको लागि चाहिँ अब गर्ने टाइममा जुन टाइम हो त्यो टाइममा गर्नुपर्ने टाइममा औषधी हाल्ने टाइममा औषधी हाल्ने, रोप्ने टाइममा रोप्ने, त्यसलाई व्यवस्थापन गर्ने टाइममा व्यवस्थापन गर्नलाई अल्छी गर्यो भने चाहिँ त्यसले कृषि काम गर्दैन। मेन कुरा चाहिँ अल्छी हुनु भएन, अनि एउटा चाहिँ अब कृषि गर्छु भने एउटा दृढता हुनुपर्छ। अब उतार चढावहरू आउँछन् बजारको कुराहरूदेखि लिएर रोगको कुराहरू हरेक कुराहरू समस्या आउँछ, त्यसलाई चाहिँ पार गर्न सक्ने एउटा त्यो डिल गर्न सक्ने एउटा चाहिँ अथट हुनु पर्यो।
2: कृषिमा भविष्य खोजिरहेका युवाहरूलाई उहाँको एउटै सल्लाह छ, कसैको देखासिकीमा भन्दा पनि राम्रो अध्ययन र ज्ञान हासिल गरेर मात्र व्यवसायिक कृषिमा कदम चाल्नुहोस्।
3: अहिलेको युवाहरूलाई विशेष गरी म के भन्न चाहन्छु भन्दाखेरि अब एउटा अरूले गरेको भरमा मात्र हेरेर मात्र चाहिँ यो गर्छु भनेर कृषि गर्छु भन्ने हिसाबले चाहिँ अब एउटा नहाम फालौँ। कृषि व्यवसायिक रूपमा गर्ने नै हो भने चाहिँ मजाले प्राविधिकसँग बुझेर जुन अनुभव बतलिएका कृषकहरूसँग चाहिँ कन्सल्ट गरेर मात्र कृषि काम गरौँ।
2: शिक्षकबाट सुरु भएको कृषक बालकृष्ण बलामीको यात्रा आज गाउँकै उदाहरणीय कृषकका रूपमा स्थापित भएको छ। उहाँको यो मेहनत, लगनशीलता र सफलताले कृषि क्षेत्रमा भविष्य खोजिरहेका हरेक युवालाई आफ्नै देशमा केही गर्ने हौसला दिएको छ।
4: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
5: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
4: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
4: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: सूचीकरण त गर्नै पर्ने हो,
4: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
7: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा 2083 माघ 1 गतेदेखि, बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन, स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय।
2: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रमप्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: 1-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 7:25 बजे यहाँले सुन्न सक्नुहुनेछ कार्यक्रम घटना र विचार। त्यसपछि 7:45 प्रहरी कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भोटेकोसी बाढीपछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाको काम तिनै तहका सरकारको समन्वयमा अघि बढाउने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। नेपाली काङ्ग्रेसको बन्द सत्रमा राजनीतिक लगायत विभिन्न प्रतिवेदनमा समूहगत छलफल। बन्द सत्रबाट विधान पारित। काङ्ग्रेसको नयाँ कार्य समितिका लागि असोज 22 गते मतदान हुने। र यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार। मस्तिष्कको स्नायु कोषहरूको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका 3 वैज्ञानिकलाई प्रदान गरिने।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। सरकारले भोटे कोशी बाढीपछिको खोज तथा उद्धारलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिसका आधारमा सो निर्णय गरिएको हो। त्यसै गरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17 करोड रुपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुनर्निर्माण एवं पुनर्स्थापनाको काम पनि अघि बढ्ने बताउनुभयो। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित मुद्दाका सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आवश्यक कार्यार्थका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति

0: निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो। प्रवक्ता पोखरेलले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने र सहसचिव पदम कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी सहरी विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको बताउनुभयो। गत भदौ 10 गतेको विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25, मालिका देवी आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र चिप्लेटी आधारभूत विद्यालयका 1 रहेको शिक्षा तथा समन्वय एकाइ धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको बन्द सत्रले पार्टीको विधान पारित गरेको छ। भोलिको बन्द सत्रमा पार्टी सभापति गगन कुमार थापाको राजनीतिक प्रतिवेदन लगायत अन्य प्रतिवेदनमा छलफल हुने नेपाली काङ्ग्रेसले जनाएको छ। काङ्ग्रेस निर्वाचन समितिले केन्द्रीय कार्य समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज साँझबाट निर्वाचनको कार्यक्रम सुरु हुने जानकारी दिनुभयो। उहाँका अनुसार आज साँझ 5 मतदाता नामावली प्रकाशन, 5 साढे 6 मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, बेलुका 8:30 मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ। त्यस्तै भोलि बिहान 10 दिउँसो 3 उम्मेदवारी मनोनयन, अपराह्न 4:30 अन्तिम नामावली प्रकाशन, 4:30 5 उम्मेदवारी दरखास्तमा दाबी विरोध, साँझ 7 उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्नेछ। त्यसै गरी असोज 21 अर्थात् पर्सि बिहान 9 उम्मेदवारको नामावली फिर्ता लिने, बिहान 10 उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज 21 दिनभर प्रचार प्रसार गर्न पाइने र असोज 22 बिहान 7 साँझ 5 मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने बेत्रावती स्थित फलाखु खोलामा बेलेब्रिज जडान सुरु भएको छ। त्यसका लागि आवश्यक सामग्री पुर्याउने कार्य जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईले दशैं अघि नै बेलेब्रिज सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो। दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा 2 मृत्यु भएको छ। दुर्घटनामा 2 शिशु र अर्का 1 गरी 2 मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएका 3 मजदुरमध्ये 2 मृत्यु भएको छ भने अर्का 1 मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान 7:30 काप्रा बोहरा गाउँ छापाखानी प्युठान सडक खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिनुभयो। नेपालको एकमात्र जयनगर जनकपुर रेल सेवा सञ्चालन भइरहेको भए पनि घाटामा रहेको छ। आम्दानीभन्दा बढी रेल व्यवस्थापनमा खर्च हुने गरेकाले रेल सेवा करोडौँको घाटामा रहेको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको छ। महोत्तरीबाट संवाददाता मञ्जित कुमार रामको रिपोर्ट।
1: भारतसँग 1 अर्बभन्दा बढी लागतमा खरिद गरी डेमो रेल सेवा सञ्चालनमा आएको 5 बितिसकेको छ। नेपाल रेलवे कम्पनीले उपलब्ध गराएको तथ्याङ्क अनुसार 3 कुल 18,42,00,000 आमदानी र कुल 64,26,00,000 खर्च हुँदा 54,84,00,000 घाटा भएको छ। यसले मासिक औसत आमदानी 51,56,000 देखाउँछ भने खर्च 1,78,00,000 रुपियाँ भन्दा बढी छ। टिकट बिक्री, बिरगन्जको जग्गा गोदाम तथा सटर भाडा र हाट बजारको ठेका नै डुवर्स रेलवे कम्पनीको मुख्य स्रोत हुन्। अहिले जयनगर जनकपुर भङ्गासम्म चल्ने रेलमा प्रतिदिन 4,000 यात्रा गरे पनि नेपाल रेलवे कम्पनीलाई वार्षिक 15,28,00,000 घाटा हुने गरेको छ। भारतीय कर्मचारीको तलब भत्ता, रेलको मरमत सम्हार, इन्धन र सरसफाइमा सबैभन्दा बढी खर्च हुने गरेको नेपाल रेलवे कम्पनी लिमिटेड जनकपुरका प्रबन्धक सञ्चालक परिवेश पराजुली।
2: नानीभन्दा बढी रकम चाहिँ हामीले भारतीय कर्मचारीलाई मेन्टेनेन्सको लागि र अपरेसनको लागि तिरिरहनु परेको अवस्था छ। यसलाई डेढदेखि दुई वर्ष भित्रमा 100% नसके पनि 80%सम्म हामीले यसलाई न्यूनीकरण गर्ने हिसाबले अगाडि बढायो।
1: सुरुका दिनमा रेल चलाउन भारतबाट 26 जनशक्ति ल्याएकोमा अहिले पनि रेल चालक, स्टेशन मास्टर, प्राविधिक लगायतका 23 कर्मचारी कार्यरत छन्। कर्मचारीको तलब भत्ता, रेलको सरसफाई र मरम्मत सम्हारका नाममा नेपाल रेलवेले भारतीय कोकन कम्पनीलाई वार्षिक 20 करोड रुपियाँ भन्दा बढी बुझाउँदै आएको छ। जबकि प्रबन्धक सञ्चालक सहित 148 नेपाली कर्मचारीको वार्षिक तलब 5 करोड मात्रै छ। फेरि नेपाल रेलवेका प्रबन्धक परिवेश पराजुली।
2: खर्च घटाउनको लागि तत्काल हामीले अत्यावश्यक रेलवेमा हुने खर्चहरू गरेका छौँ भने सबै मेन्टेनेन्सका कामहरू पनि अब नेपालीले आफै गर्ने हिसाबले, ट्र्याकमा पनि त्यही हिसाबले गर्ने र रेलको लागि पनि आफै नै अगाडि बढाउने त्यो हिसाबले।
1: हाल वार्षिक रूपमा हुँदै आएको खर्च हेर्दा मासिक 2,25,00,000 भन्दा बढी आमदानी हुनुपर्छ। नोक्सानी घटाउन रेलवेले मालवाहक सहितको थप रेल चलाउनु पर्नेमा सरकारवालाहरूको जोर छ। जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष लक्ष्मण शाह।
3: गाडीमा ल्याउँदा माल पनि हराउने शंका हुन्छ, ट्रान्सपोर्टमा 4 ठाउँमा यताउता गर्नुपर्छ, त्यो एकैचोटि डाइरेक्ट यहाँ आइहाल्छ, अर्को कस्ट अलिक कम पर्छ। त्यतिकै रेल चलाइराख्नु भएको छ, पेसेन्जर एउटा छुट्टा छुट पार्ट छँदैछ, कार्गोमा त्यति ट्रेनको व्यवस्थित पनि गर्नु पर्दैन, एउटा कन्टेनर हालेर कार्गो ट्रेन चलाउन सकिन्छ।
1: 2078 चैत 20 गतेदेखि सुरु भएको रेल सेवा हाल 52 किलोमिटर जयनगर जनकपुर महोत्तरीको भाङासम्म सेवा दिँदै आइरहेको छ। रेलवे कम्पनीमा देखिएको घाटा कम गर्न नेपाली कर्मचारीको भर्ना, रेलवेको सम्पत्तिको रूपमा रहेको पोखरीहरू, सटर भाडा व्यवस्थित गर्ने र रेल लगायतको संरचनामा विज्ञापन गराउनका लागि सरकारी र निजी कम्पनीहरूलाई आकर्षित गर्नुपर्ने देखिएको छ। मञ्जित कुमार राम, महोत्तरी।
0: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विगतको राजनैतिक हस्तक्षेपका कारण नेपाली वायुसेवा निगम धराशायी बन्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको नाफा घाटा मात्र नभई राष्ट्रिय सम्मानको विषय भएकाले ऐतिहासिक साख जोगाउनु राज्यको दायित्व भएको बताउनुभयो। उहाँले वर्तमान सरकारले निगमलाई पूर्ण रूपमा स्वायत्तताका साथ काम गर्न दिएको र निर्णय प्रक्रियामा पूर्ण स्वतन्त्रता रहेको प्रष्ट पार्नुभयो। मानव हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सह अस्तित्व कायम गर्न सरकारले अन्तर्राष्ट्रिय साझेदारीको कार्य अगाडि बढाएको छ। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष र थाइल्यान्डको प्रतिष्ठित संस्था सेभ एलिफेन्ट फाउन्डेसन बीच 3 वर्षीय रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष गीता चौधरीको पहलमा यो सम्झौता अघि बढेको हो। मन्त्री चौधरीले तराई, मधेस तथा मध्यवर्ती क्षेत्रका बस्तीहरूमा जङ्गली हात्तीको आवागमनसँगै बढ्दो जनघनत्वको लागि क्षति न्यूनीकरण गर्न आधुनिक प्रविधि र ज्ञान भित्र्याउनुपर्नेमा जोड दिनुभयो। समझदारी पत्रमा वन्यजन्तुको बाँच्न पाउने अधिकारको रक्षा गर्दै व्यवहारिक सह अस्तित्व कायम गर्ने अनुभव, आधुनिक प्रविधि र वैज्ञानिक अभ्यास भित्र्याउने विषय उल्लेख छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। बागमती प्रदेशका संचार रजिस्ट्रार रेवती प्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी र मधेस प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र कुमार खड्गासँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले सञ्चार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी तथा संस्थागत व्यवस्था गर्न लागि बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सञ्चार माध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार एवं व्यावसायिक बनाउन नियामकीय संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन, सञ्चार माध्यमको जिम्मेवारी तथा नियमनका विषयलाई स्पष्ट र व्यवस्थित बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सञ्चार क्षेत्रको नियमनका लागि प्रस्तावित प्रेस काउन्सिल विधेयक र आम सञ्चार विधेयक मार्फत नियामक निकायलाई अधिकार सम्पन्न, प्रभावकारी र कार्यान्वयन योग्य बनाउनुपर्ने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी प्री कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी पुग्नु भएको छ। फिजी र टुभालुमा यही असोज 19 र 20 गते हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज फिजी पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले 20 गतेदेखि आयोजना हुने नेताहरूको पूर्ण सत्र लिडर्स प्लेनरीमा सम्बोधन गर्नुहुने कार्यक्रम छ। जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्री कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। मस्तिष्कले व्यक्तिगत स्नायुकोषहरूको गतिविधि कसरी सक्रिय वा निष्क्रिय पार्छ भन्ने संयन्त्रमा काम गर्ने 3 वैज्ञानिकलाई यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको छ। अप्टोजेनिक टिक्स अर्थात् मस्तिष्कको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका 54 अमेरिकी वैज्ञानिक कार्ल डाइसरोथ र जर्मनीका 71 पिटर हेगेमान र 73 जर्ज नागेललाई यो पुरस्कार प्रदान गर्ने घोषणा आज गरिएको हो। समितिका अनुसार डाइसरोथ क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ भने हेगेमान बर्लिनको हम्बोल्ट र नागेल जर्मनीकै बुर्जबर्ग विश्वविद्यालयमा हुनुहुन्छ। नोबेल पुरस्कार छनौट समितिका अनुसार अप्टोजेनेटिक्सले स्नायुविज्ञानमा नयाँ युग सुरु गरेको छ। यसले मस्तिष्कमा स्नायुकोष र सर्किटहरूलाई सक्रिय वा निष्क्रिय पार्न प्रकाशद्वारा नियन्त्रित स्विच पत्ता लगाएको छ, जसले मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा बुझ्नका लागि व्यवहार र रोगसम्म पुग्ने मार्गहरू अन्वेषण गर्न मद्दत गर्छ। जलवायु परिवर्तनका कारण बढ्दो अत्याधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टलले चेतावनी दिनुभएको छ। फिजीको नाडीमा आयोजना हुने प्रिकोप शिखर सम्मेलनमा उहाँले अत्याधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्म, कम जन्म तौल र मातृ स्वास्थ्य सम्बन्धी जटिलता बढिरहेको बताउनुभयो। 5 महाद्वीपका स्वास्थ्यकर्मी माझ गरिएको एक नयाँ सर्वेक्षण उद्धृत गर्दै स्टिलले पछिल्ला 5 दुई तिहाईभन्दा बढी स्वास्थ्यकर्मीले अत्याधिक गर्मीका कारण गर्भवती र नवजात शिशुमा जटिलता देखेको बताउनुहुनेछ। वेलकम फाउन्डेसनले बेलायत, अस्ट्रेलिया, भारत, ब्राजिल र जिम्बावेका 1,000 प्रसूति स्वास्थ्यकर्मी तथा चिकित्सक माझ गरेको सर्वेक्षणमा लगभग सबैले गर्मीबाट प्रभावित आमा वा शिशुको उपचार गरेको बताएका छन्। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण चरम मौसम र तापक्रमका नयाँ कीर्तिमान बढिरहेको चेतावनी दिएका छन्। एएफपीका अनुसार यस वर्ष पश्चिमी युरोपदेखि साहेल र मध्य अमेरिकासम्मका करिब 33 देशमा जुलाईको तापक्रम रेकर्ड सुरु भए यताकै उच्च बनेको थियो। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला काठमाडौँमा समापन भएको छ। समापन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासंघको सुझाव अनुरूप नै सार्वजनिक खरिद ऐनको 2 संशोधन गरिएको बताउनु भएको छ। कार्यक्रममा मन्त्री लम्सालले वर्तमान सरकारले सरोकार भएका पक्षहरूसँग बसेर आवश्यक नीति नियम तर्जुमा गर्ने रणनीति सरकारले अघि सारेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो। कार्यशालामा लगानी प्रवर्धन, विकास निर्माणलाई प्रभावकारी बनाउने रणनीति, विद्यमान कानूनी व्यवस्थामा आवश्यक सुधार र सरलीकरण गर्ने विषयमा विस्तृत रूपमा छलफल भएको थियो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 20 अङ्कले घटेको छ। गत साता अन्तिम दिन शुक्रबार नेप्से सूचक 11 अङ्कले घटेको थियो। यो महिनाको पहिलो कारोबार दिन सोमबार नेप्से 20.48 अङ्कले घटेर परिसूचक 2566.76 को अङ्कमा झरेको छ। नेप्से परिसूचक सँगै सोमबार कारोबार रकममा पनि उल्लेख्य रूपले गिरावट आएको छ। सोमबार शेयर बजारमा 32 कम्पनीको शेयर मूल्य बढेको छ भने 242 कम्पनीको शेयर मूल्य घटे पनि 4 कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचकहरू घटेका छन्। सोमबार शेयर बजारमा 90 लाख किता शेयरहरू किनबेच हुँदा 3,27 करोड रुपियाँ बराबरको मात्र कारोबार भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले उद्योग क्षेत्रमा रहेका कानूनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा मन्त्री शाहले कानून प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकता बारे सरकार सचेत रहेको बताउनुभयो। निजी क्षेत्र उत्पादन लगानी रोजगारी र नव प्रवर्तनको प्रमुख साझेदार रहेको उल्लेख गर्दै मन्त्री शाहले सरकार र निजी क्षेत्र मिलेर समाधान खोज्नुपर्ने बताउनुभयो। बैठकमा उद्योगी व्यवसायीहरूले सार्वजनिक तथा साप्ताहिक विधाका कारण औद्योगिक उत्पादकत्वमा असर परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। एकीकृत सेवा कार्यालय तनहुँले स्थानीय नागरिकलाई सिपमूलक तालिम प्रदान गर्दै रोजगारी तथा उद्यमशीलता प्रवर्धन कार्यक्रमलाई जोड दिएको छ। कार्यालयले विभिन्न समूहका नागरिकहरूलाई लक्षित गरी अचार बनाउने, कफी बनाउने तथा ढाका कपडा बुनाई बारे सिपमूलक तालिम सञ्चालन गरेको जनाएको छ। जिल्ला स्थित एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्य बहादुर थापाले सिप विकासका कार्यक्रम मार्फत स्थानीय स्तरमा रोजगारी सृजना गर्ने, नागरिकलाई स्वरोजगार बन्न सहयोग पुर्याउने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
6: सात दशक लामो इतिहास बोकेको एसियाली खेलकुदको विशौं संस्करण जापानको नोएगा शहरमा एक समारोहका बीच सम्पन्न भएको छ। नायगा स्थित मिजुर पार्क एथलेटिक स्टेडियममा एक भव्य समारोहका बीच 16 दिने एसियाली खेलकुद आयोजनाले विदाई पाएको हो। 45 देशका खेलाडीहरूको मार्च पास सँगै समापन समारोहको सुरुवात भएको थियो। अबको 4 वर्षपछि 21 एसियाड कतारको दोहामा हुँदैछ। 20 एसियाली खेलकुदको आयोजक राष्ट्र जापानले आगामी आयोजक कतारलाई हस्तान्तरण गर्यो। सन् 2030 उक्त एसियाली खेलकुद दोहामा आयोजना हुने तयारीमा छ। आयोजकले ओलम्पिक काउन्सिल अफ एसिया ओसिएलाई ओसिएको झण्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको थियो। उक्त झण्डा ओसियाका अध्यक्ष शेख जोएन बिन अहमद अल थानीले कतारका प्रधानमन्त्री शेख ओहमद बिन अब्दुल हरमान अल थानीलाई हस्तान्तर गरे। कतारले दोस्रो पटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो। यसअघि सन् 2006 दोहामा महादेशीय खेलकुदको आयोजना गरेको थियो। खेलाडी, प्रशिक्षक र अफिसियल गरी 17,000 भन्दा बढी एसियाली खेलकुदमा सहभागी रहे, जहाँ 45 राष्ट्रका 10,000 भन्दा बढी खेलाडीले 43 खेलविधामा 469 स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। यसपटक पनि चिनले एसियन गेम्समा पदकको दबदबा कायम राख्दै शीर्ष स्थानमा कब्जा जमायो। यसअघि घरमै भएको 19 एसियाडमा 201 स्वर्ण जितेको चिनले यसपटक 169 स्वर्ण, 89 रजत र 81 काँस्य पदक सहित 341 पदक जितेर शीर्ष स्थानमा रह्यो। नेपाल 2 काँस्य जित्दै संयुक्त रूपमा 36 स्थानमा रह्यो। 19 एसियाडमा नेपाल 33 भएको थियो। सहभागी 45 मध्ये 5 राष्ट्र र डिफ्युज टिमले कुनै पदक जित्न सकेनन्। भुटान, मालदिव्स, प्यालेस्टाइन, टिमोर लेस्टे र एमनले कुनै पदक जित्न सकेनन्। फुटबलर्स मिसन टुगेदर आयोजना गर्ने तेस्रो भेटसान फुटबल प्रतियोगिताको विजेताले 8 लाख रुपियाँ पुरस्कार पाउने भएको छ। नेपाली फुटबलको समग्र विकास, विस्तार तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरूको हकितका लागि क्रियाशील सामाजिक संस्थाले सोमबार प्रतियोगिताबारे जानकारी गराएको हो। आयोजकका अनुसार तेस्रो भेटसान फुटबल प्रतियोगिता कार्तिक 10 गतेदेखि 19 गतेसम्म मध्यपुर थिम स्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा सञ्चालन हुनेछ। 40 वर्ष माथिका खेलाडी सहभागी हुने प्रतियोगितामा देशका विभिन्न स्थानका 25 भन्दा बढी टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 9.2 मिलिमिटर। र वीरेन्द्रनगरको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 8 फुट। दिपायलको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोसी बाढीपछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। प्रभावित क्षेत्रमा पुनर्निर्माण एवं पुनर्स्थापनाको काम तिनै तहका सरकारको समन्वयमा अघि बढाउने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। नेपाली काङ्ग्रेसको बन्द सत्रमा राजनैतिक लगायत विभिन्न प्रतिवेदनमा समूहगत छलफल। बन्द सत्रबाट विधान पारित। काङ्ग्रेसको नयाँ कार्य समितिका लागि असोज 22 गते मतदान हुने। र यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार। मस्तिष्कको स्नायु कोषहरूको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका 3 वैज्ञानिकलाई प्रदान गरिने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: विपद व्यवस्थापनमा कुनै सम्झौता नगरी पूर्व सूचना प्रणाली थप सुदृढ बनाइने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई।
2: प्रधानमन्त्रीले सबै कुराहरू हुन्छ, हामी गर्दै जान्छौँ।
1: भोटे कोशी बाढीको खोज उद्धारको चरण सकियो। 5.5 खर्ब भन्दा बढीको पुनर्निर्माण र सुरक्षित बस्ती विकास अबको प्राथमिकता। जेएनजी आन्दोलनका मुद्दा फिर्ता सम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पठाइयो।
3: प्रतिवेदन आवश्यक कार्यान्वयन गर्न गृह मन्त्रालयमा पठाउने।
1: सार्वजनिक निर्माणमा मूल्य समायोजन गर्ने सरकारको निर्णय। देशभर 27 वटा खेल मैदान निर्माण हुँदै र शिक्षकको अभाव र अनिश्चित भविष्यलाई लिएर फ्रान्स भरि विद्यार्थी आन्दोलन चर्कियो। प्रदर्शनमा 100 विद्यार्थी घाइते।
0: कार्यक्रम सुरु गरौँ। विपद व्यवस्थापनमा कुनै सम्झौता नहुने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई सम्बन्धी प्रसङ्गबाट। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहले भदौ यताका विपद व्यवस्थापन कार्य निरन्तर भइरहेको र यसमा सरकारले कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति रहेको सो बैठकमा बोल्दै उहाँले भोटे कोशी, त्रिशुली र गण्डकी क्षेत्रमा आएको बाढी पहिरोको क्षतिको अध्ययन तथा व्यवस्थापनका साथै हिम पहिरोको जोखिम न्यूनीकरण र पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउन सरकार लागि परेको बताउनुभयो। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
1: भदौको तेस्रो सातापछि देशका विभिन्न भागमा आएको विनाशकारी बाढी, पहिरो र डुबानका कारण जनजीवन अझै सामान्य हुन सकेको छैन। भोटे कोशी, त्रिशुली र गण्डकी बेसिन क्षेत्रमा भएको ठूलो धनजनको क्षतिपछि राहत र पुनर्निर्माणको काम तीव्र पारिएको दावी सरकारले गरेको छ। यसै सन्दर्भमा आज काठमाडौँमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको उच्च स्तरीय बैठकले राहत वितरण, क्षति मूल्याङ्कन र आगामी रणनीतिका विषयमा महत्त्वपूर्ण छलफल गरेको छ। बैठकपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्की।
2: त्यहाँ चाहिँ एजेन्डा फ्लोर भयो प्रधानमन्त्रीको उपस्थितिपछि र हामी 4 जना मुख्यमन्त्रीले र नेपाली काङ्ग्रेस संसद दलका नेता जो विपक्षी दलको नेताको हैसियतमा समितिको सदस्य हुनुहुन्छ, हामीले केही कुराकानीहरू राख्यौँ एजेन्डाका बारेमा, निर्णय प्रस्तावका बारेमा र निर्णय 4 विषयमा निर्णय भयो, छोटो भयो र पुनर्निर्माण भोटे कोशी त्रिशुली नदीमा आएको बाढीले भएको क्षतिको पुनर्निर्माणको सन्दर्भमा 5.5 खर्ब भन्दा बढी बजेट लाग्ने भनेर एउटा प्रस्ताव पेश भयो। सबै कुरा हामीले तयारी गरेका छौँ, हुन्छ चाँडै हुन्छ भन्नुभयो। हामीले त्यही जिज्ञासाहरू के कस्तो छ त अब हाम्रो प्रदेशतिर हुने कुरा पनि हामी एक्लै सक्दैनौँ, प्रदेशको मात्रै सामर्थ्यले पुग्दैन, प्रदेशको मात्रै जनशक्तिले पुग्दैन, जनशक्तिले पुग्दैन, त्यसले गर्दाखेरि हामीलाई आर्थिक जनशक्ति र चाहिँ प्रदेशको मात्रै क्षमताले नपुग्ने भएर त्यसमा सहायता प्रदेशसित सहकार्य होस् भन्ने कुरा पनि उठायौँ। प्रधानमन्त्रीले सबै कुराहरू हुन्छ हामी गर्दै जान्छौँ।
1: भदौ 10 गते यता देशका अधिकांश भूभागमा परेको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोले पहाडी क्षेत्रमा पहिरो र तराईका भूभागमा डुबानको समस्या निम्त्यायो। मुख्य राजमार्गहरू अवरुद्ध हुनका साथै 100 परिवार विस्थापित भएका छन्। विपदपछिको उद्धार र राहत कार्यमा तदारुकता देखाइएको भए पनि पुनस्थापना र क्षतिपूर्तिको काम सुस्त भएको भन्दै जनस्तरमा गुनासो बढिरहेको छ। यसै बीच आज सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठक सम्पन्न भएको छ। बैठकमा मुख्य रूपमा बाढी पहिरो प्रभावित मुख्य 4 प्रदेश कोशी, मधेस, बागमती र गण्डकीका मुख्यमन्त्रीहरू प्रत्यक्ष सहभागी भई आआफ्नो क्षेत्रको वस्तुस्थिति प्रस्तुत गर्नुभएको थियो। बैठकमा बोल्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग गरी विपद व्यवस्थापनको काम चाँडो भन्दा चाँडो सम्पन्न गरिने आश्वासन दिनुभएको छ। प्रधानमन्त्री शाहका अनुसार सरकारले भोटे कोशी, त्रिशुली तथा गण्डकी क्षेत्रमा भएका क्षतिको प्राविधिक अध्ययन गरिरहेको छ। भविष्यमा हुन सक्ने यस्ता प्राकृतिक विपदबाट जोगिन पूर्व सूचना प्रणालीलाई थप आधुनिक र सुदृढ बनाइने तथा हिमाली क्षेत्रमा हिम पहिरोको जोखिम घटाउन दीर्घकालीन योजना बनाइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। विपदका बेला आफ्नै ज्यान जोखिममा राखेर खटिएका सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी, स्वयंसेवक तथा स्थानीय बासिन्दाप्रति धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्रीले पुनर्निर्माणको काममा कुनै सम्झौता नहुने दोहोऱ्याउनु भएको छ। यद्यपि प्रभावित क्षेत्रका बासिन्दाहरू भने घोषणा गरिएका सहायता र पुनर्निर्माणका काम कागजी प्रक्रियामा मात्र सीमित नभई द्रुत गतिमा कार्यान्वयन होस् भन्ने चाहन्छन्।
0: रसुवाको भुटेको क्षेत्रमा गएको विनाशकारी बाढीपछि राहत र उद्धारको औपचारिक चरण अन्त्य गर्दै सरकारले 7,500 भन्दा बढी घर र 15 पालिकाका हजारौं प्रभावित नागरिकका लागि पुनर्निर्माण र पुनस्थापनाको काम तीव्र पार्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले खोज तथा उद्धार स्थगन गर्दै 559 अर्ब भन्दा बढीको पुनर्निर्माण योजना अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। तर आज परेको विश्व बसोबास दिवस को अवसरमा विज्ञ तथा सरोकारवालाहरूले भवन निर्माण सम्बन्धी कानूनको फितलो पालना र अव्यवस्थित पूर्वाधारका कारण निम्तिएका विपदबाट पाठ सिक्दै अबका बस्तीहरू एकीकृत विपद मैत्री र जलवायु मैत्री बनाउनु पर्नेमा जोड दिएका छन्। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
1: गएको भदौ 10 गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीले टिमुरे, स्याफ्रुबेसी, खाल्टे, बेत्रावती र त्रिशुली लगायतका बजार क्षेत्रलाई भग्नावशेषमा परिणत मात्र गरेन, नदी तटीय क्षेत्रको जमिन नै बगाइदियो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहु लगायत 15 पालिकाका हजारौं नागरिक घरबार विहीन भएका छन्। बाढी आएको 1 महिनापछि आज सरकारले खोज तथा उद्धारको चरण समाप्त भएको घोषणा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अब सम्पूर्ण ध्यान पुनर्निर्माण र पुनस्थापनामा केन्द्रित गर्ने निर्णय गरेको छ। यसका लागि विभिन्न मन्त्रालय र निकायबाट प्राप्त 504 योजनाका लागि 5,59,17,00,00,000 रुपियाँ भन्दा बढीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ। तर प्रश्न उठ्छ कि अब बन्ने बस्तीहरू पहिला जस्तै जोखिमपूर्ण हुनेछन् कि सुरक्षित भनेर। आज परेको विश्व बसोबास दिवसको सन्दर्भमा यो प्रश्न झनै पेचिलो बनेको छ। सुलभ आवास, सुरक्षित बसोबास भन्ने नाराका साथ दिवस मनाइरहँदा बाढी प्रभावित क्षेत्रका बासिन्दा भने अझै अस्थायी होल्डिङ सेन्टरमा बस्न बाध्य छन्। नेपालमा हरेक वर्ष बाढी, पहिरो, डुबान र भूकम्पले बस्तीहरू सङ्कटमा पर्ने गरेका छन्। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार भोटेकोसी बाढीले मात्रै 7,500 भन्दा बढी आवासमा क्षति पुर्याएको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव पदम कुमार मैनाली आवास सम्बन्धी मापदण्ड पालना नगर्दा नै बस्तीहरू असुरक्षित रहेको बताउनुहुन्छ। संविधानले आवासलाई मौलिक हकको रूपमा ग्यारेन्टी गरे पनि कार्यान्वयन तहमा भने गम्भीर चुनौतीहरू कायम छन्। संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम कि मानवीय कार्यक्रम व्यवस्थापक प्रज्ञा प्रधान विश्वमै अरबौं मानिस सुरक्षित आवासबाट वञ्चित रहेको अवस्थामा नेपालले पनि नीतिगत व्यवस्थालाई व्यवहारमा ढाल्न तिनै तहका सरकारबीच सहकार्य गर्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ। शहरी विकास तथा भवन निर्माण विभागले अक्टोबर महिनाभर नै युएन हेबिटेट लगायतका साझेदारहरूसँग मिलेर विपद मैत्री, सुलभ र उत्थानशील बस्ती विकासका लागि बहस चलाउने जनाएको छ। अस्थायी शिविरमा दिन बिताइरहेका बाढी पीडितहरू भने सरकारले स्वीकृत गरेको 5.5 खर्बको बजेट कागजी प्रक्रियामा मात्र सीमित नरहोस् र आफ्ना लागि सुरक्षित छाना चाँडै तयार होस् भन्ने प्रतीक्षामा छन्।
0: नेपाल सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिने वा नलिने निर्णयका लागि छानबिन प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालय पठाएको हो। यसैबीच सरकारले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिलाई ध्यानमा राख्दै सार्वजनिक निर्माणका ठेक्काहरूमा विशेष मूल्य समायोजन गर्ने व्यवस्था लागू गरेको छ। प्रस्तुत छ मन्त्री परिषदका निर्णयहरू सम्बन्धीको यो विशेष रिपोर्ट।
1: आज बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जेएनजी आन्दोलनका मुद्दा फिर्ताबारे बाबुराम रेग्मी समितिले बुझाएको प्रतिवेदन गृह मन्त्रालयमा पठाइएको बताउनु भएको छ।
3: जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने।
1: गृह मन्त्रालयले अब प्रतिवेदनको अध्ययन र कानुनी परामर्शपछि मुद्दा फिर्ताबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछ। अन्तर्राष्ट्रिय द्वन्द्व र आपूर्ति श्रृङ्खलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ, सिमेन्ट, डन्डी लगायतका निर्माण सामग्रीमा भएको अस्वाभाविक मूल्य वृद्धिलाई सम्बोधन गर्न 15 चैत 2082 पछि समेत सञ्चालनमा रहेका ठेक्काहरूमा विशेष मूल्य समायोजन लागू गरिने भएको छ। नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड रुपियाँ अनुदान सहायता स्वीकार गर्ने र वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको छ। सहसचिव पद्म कुमार मैनालीलाई सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरिएको छ। यस्तै अर्थमन्त्री डाक्टर सोनी मुवागले र परराष्ट्र मन्त्री शिशिर खनाल वैदेशिक भ्रमणमा रहनुभएकाले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यभार तोकिएको छ। यसैबीच सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले आम संचार सम्बन्धी विधेयक संसदमा छलफलका क्रममा रहेको र प्रेस काउन्सिल तथा आम संचार विधेयक मार्फत संचार क्षेत्रलाई थप उत्तरदायी बनाउन अधिकार सम्पन्न नियामक निकाय गठन गरिने बताउनु भएको छ। प्रदेशका प्रेस रजिस्ट्रारहरूसँगको छलफलमा उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीचको कानुनी अस्पष्टता हटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
0: नेपाली काङ्ग्रेसको जारी 15 महाधिवेशन अन्तर्गत आजदेखि सुरु भएको बन्द सत्रमा पार्टीलाई आधुनिक, पारदर्शी र जिम्मेवार बनाउने लक्ष्यसहित चार प्रमुख प्रतिवेदन पेश गरिएका छन्। सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा प्रस्तुति प्रतिवेदनहरूमाथि महाधिवेशन प्रतिनिधिहरूबीच हिमाल, पहाड र तराई मधेस गरी तीन छुट्टा छुट्टी हलमा सघन छलफल भइरहेको छ।
1: नेपाली राजनीतिमा लामो इतिहास बोकेको नेपाली कङ्ग्रेस यति बेला आफ्नै आन्तरिक संरचना, कार्यशैली र राजनीतिक दिशाको निर्मम समीक्षा गर्ने मोडमा आइपुगेको छ। काठमाडौँमा जारी 15 महाधिवेशनको बन्द सत्रमा आज प्रस्तुत राजनीतिक, साङ्गठनिक, समसामयिक र आर्थिक प्रतिवेदनहरूले पार्टीभित्र व्यापक रूपान्तरणको सङ्केत गरेका छन्। सभापति गगन कुमार थापाले पेश गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनीतिक प्रतिवेदनमा विगतका कमी कमजोरी प्रति निर्मम आत्मसमीक्षा गरिएको छ। विशेष गरी सत्ता र पदको भागभण्डामा अल्झिँदा पार्टी र जनता बीच दूरी बढेको स्वीकार गर्दै दस्तावेजमा आगामी दिनमा निर्वाचन पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने उद्घोष गरिएको छ। बिपी कोइरालाको आदर्शलाई 21 शताब्दीको परिवेश अनुसार व्याख्या गर्दै समुन्नत नेपाल र सम्मानित नेपाली निर्माणलाई मुख्य राजनीतिक ध्येय बनाइएको छ। यसै गरी प्रतिवेदन मार्फत कङ्ग्रेसले सार्वजनिक जीवनमा सुधार ल्याउन 17 क्षेत्र तोकेर नयाँ राजनीतिक मर्यादा आचार संहिता समेत सार्वजनिक गरेको छ, जसले सत्ता वा तात्कालिक लाभका लागि लोकतान्त्रिक मूल्यमा कहिले सम्झौता नगर्ने प्रतिबद्धता जनाएको छ। प्रतिपक्षमा रहेर पनि जिम्मेवार भूमिका निर्वाह गर्ने संकल्प उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा झल्किएको छ। निराशा र नकारात्मक सोचलाई स्थान नदिई समाजमा आशा जगाउने जिम्मेवार प्रतिपक्षको रूपमा प्रस्तुत हुने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। साङ्गठनिक रूपमा अब काङ्ग्रेस आदेशमुखी र पद केन्द्रित नभई प्रविधि मैत्री, गतिशील र पारदर्शी बन्ने दावी गरिएको छ। महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठका प्रतिवेदनले पार्टीको सदस्यता, निर्वाचन र वित्तीय प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने खाका अघि सारिएको छ। भ्रिकुटी मण्डप परिसरमा महाधिवेशन प्रतिनिधिहरूलाई भौगोलिक आधारमा विभाजित गरी हिमालमा 2331 प्रतिनिधि, पहाडमा 2226 प्रतिनिधि र तराई मधेस गरी 3 अलग अलग हलमा छलफल गराइएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार तल्लो तहका प्रतिनिधिको सुझावलाई एकीकृत गरी प्रतिवेदनलाई अन्तिम रूप दिइनेछ। विगतका गल्तीहरूबाट पाठ सिक्दै र आधुनिक युगको चेतनासँग जोडिँदै कङ्ग्रेसले लिएको यो रूपान्तरणको बाटो कतिको व्यवहारिक हुनेछ भन्ने कुरा बन्द सत्रबाट पारित हुने नीति र आउने नेतृत्वको कार्यान्वयन क्षमतामा निर्भर रहनेछ।
0: कार्यक्रममा एउटा खेलकुद सम्बन्धी प्रसङ्ग। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 नयाँ क्रिकेट फुटबल मैदान तथा कवर्ड हल निर्माण गर्ने घोषणा गरेको छ। आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो परियोजनाले मुलुकको समग्र खेलकुद क्षेत्रको विकासमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
1: देशभरका खेलकुद आयोजनालाई गति दिन सरकारले ठूलो कदम चालेको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेप बीच खेलकुद पूर्वाधार निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भई निर्माण कार्य अघि बढेको छ। मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रारम्भिक चरणमा देशभरका विभिन्न स्थानमा छनौट गरिएका 27 क्रिकेट र फुटबल मैदानका साथै कवर्ड हलहरू निर्माण गरिने जानकारी दिनुभयो। मन्त्री पोखरेलले देशभरका सबै रङ्गशालाको स्तरोन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि 27 महत्त्वपूर्ण आयोजनाबाट काम थाल्नु सकारात्मक कदम भएको बताउनुभयो।
3: पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदमा यो एमओयु भएको छ। हामीले नेपालभरि 27 विभिन्न क्रिकेट ग्राउन्ड, फुटबल ग्राउन्ड, कवर्ड हलहरू बनाउने हामीले त्यो हामी अगाडि सारिसकेका छौँ। विभिन्न ठाउँको पूर्वाधारमा लगानी हुँदैछ। सबैतिर देशमा जति स्टेडियमहरू जो सबैमा एकैचोटि त गर्न नसकिएला तर 27 वटाबाट सुरु गर्नु भनेको त राम्रो सुरुवात।
1: पूर्वाधार विकास मन्त्रालय र राखेपा बीच भएको यो समझदारीले लामो समयदेखि बजेट र समन्वयको अभावमा रोकिएका खेलकुद आयोजनाहरूलाई अगाडि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। यस परियोजनाले क्षेत्रीय तथा स्थानीय स्तरमा खेलकुदको विकास र उदीयमान खेलाडीहरूलाई प्रोत्साहन मिल्ने सरकारको दावी छ। मन्त्री पोखरेलका अनुसार छनौट गरिएका स्थानहरूमा तत्काल काम सुरु गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकिएको छ भने आगामी दिनमा पूर्वाधारका क्षेत्रमा लगानी थप विस्तार गर्दै लग्ने नीति सरकारले लिएको छ।
0: कार्यक्रमको अन्त्यमा अन्तर्राष्ट्रिय सम्बन्धी एउटा प्रसङ्ग। पेरिसको उपनगर क्षेत्रबाट सुरु भएको विद्यार्थी आन्दोलनले अहिले समग्र फ्रान्सलाई नै तरङ्गित बनाएको छ। शिक्षकहरूको अभाव, खचाखच भरिएका कक्षा कोठा र अनिश्चित भविष्यप्रति आक्रोशित बनेका हजारौं माध्यमिक विद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएपछि देशका 100 विद्यालय ठप्प बनेका छन्। गत 2 दशक यताकै ठूलो र ऐतिहासिक मानिएको यो विद्यार्थी आन्दोलन तेस्रो सातामा प्रवेश गर्दा हिंसात्मक झडपहरू समेत बढेका छन्। प्रदर्शनकारी र प्रहरी बीच भएका झडपमा 100 विद्यार्थी तथा सुरक्षाकर्मी घाइते भएका छन् भने सरकारले स्थितिलाई शान्त पार्नुको साटो कडा सुरक्षात्मक कदम मात्र चालेको भन्दै आलोचना भइरहेको छ। राजनीतिक खिचातानी र सामाजिक सञ्जालको प्रभावका कारण झन भड्किँदै गएको यो सङ्कटले फ्रान्सेली सरकार सामु ठूलो चुनौती खडा गरिदिएको छ। हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक साइनो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
2: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा पतञ्जली योगपीठ नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर 2083 कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा असोज 19 गते सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले योग शिविरको माध्यमबाट प्रहरी कर्मचारीहरूलाई योगको महत्व र योगाभ्यासका बारेमा सचेतना अभिवृद्धि गराई प्रत्यक्ष रूपमा लाभान्वित गराउनु भएकोमा पतञ्जली योग प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। स्वस्थ प्रहरी नै सक्षम प्रहरी र सक्षम प्रहरी नै नागरिकको भरोसा योग्य प्रहरी बन्न सक्ने चर्चा गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले योगलाई दैनिक अभ्यास र संस्कारको रूपमा स्थापित गरी सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। प्रहरीको जीवन आम नागरिकको सुरक्षासँग जोडिएको र यसका लागि आवश्यक पर्ने शान्त मन, धैर्यता, संवेदनशीलता, अनुशासन र शारीरिक तन्दुरुस्तीको विकासमा योगले सहयोगी भूमिका खेल्ने समेत उहाँले बताउनुभयो। सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरु लवदेव मिश्रलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। साथै सोही अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पतञ्जली आयुर्वेद केन्द्र नेपालका अध्यक्ष बाबु काजी श्रेष्ठले कृतज्ञताको चिन्ह प्रदान गर्नुभएको थियो। पतञ्जली योग समिति नेपालका संरक्षक अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले योग शिक्षाका बारेमा प्रकाश पार्नु भएको उक्त कार्यक्रममा पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरु लवदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो।
0: अपराध समाचार। एग्नाले भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा तीन थान सहित बाँके जिल्ला डुडुवा गाउँपालिका 6 बस्ने 55 वर्षीय कुदुस साई समेत दुईजनालाई सोही ठाउँबाट असोज 14 गते प्रहरीले पक्राउ गरेको छ।
2: नियन्त्रित लागू औषध ट्रामाडोल 127 ट्याब्लेट सहित काभ्रे जिल्ला खानेखोला गाउँपालिका 1 20 वर्षीय विनोद तामाङ समेत दुईजनालाई भक्तपुर जिल्ला भक्तपुर नगरपालिका 7 असोज 14 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध डाइजेपाम 122 एम्पुल र फेनारागन 121 एम्पुल सहित उदयपुर जिल्ला त्रियुगा नगरपालिका 13 बस्ने 26 वर्षीय सुमन राई र 21 वर्षीय आशिष अधिकारीलाई सप्तरी जिल्ला खडक नगरपालिका 5 असोज 16 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी अवैध लागू औषध गाँजा करिब 155 किलो 635 ग्राम सहित मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका 1 बस्ने 28 वर्षीय अम्बिर डिमडुङलाई बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका 8 असोज 16 गते प्रहरीले पक्राउ गरेको छ।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै एकजना पीडितबाट 9,50,000 रुपियाँ रकम ठगी गरेको अभियोगमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका 3 बस्ने 37 वर्षीय सरोज मल्ललाई सोही ठाउँबाट असोज 14 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका 21 45 वर्षीय गिरीश विलास जोशी र धादिङ जिल्ला गल्छी गाउँपालिका 3 47 वर्षीय नीलकण्ठ खनाल असोज 16 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये गिरीशले ग्रीस पठाइदिन्छु भन्दै एकजना पीडितबाट 2,00,000 रुपियाँ र नीलकण्ठले क्रोएसिया पठाइदिन्छु भन्दै 3 पीडितहरूबाट 9,50,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले गिरीशलाई काठमाडौँ महानगरपालिका 29 र नीलकण्ठलाई काठमाडौँ महानगरपालिका 13 पक्राउ गरेको हो।
2: वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका 6 49 वर्षीय राजकुमार राईलाई काठमाडौँ महानगरपालिका 16 असोज 14 गते प्रहरीले पक्राउ गरेको छ। राई वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका थिए। यसै गरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका 15 41 वर्षीय राजकुमार बिडारीलाई काठमाडौँ महानगरपालिका 10 बाट असोज 14 गते प्रहरीले पक्राउ गरेको छ। बिडारी जिल्ला अदालत कञ्चनपुरबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका थिए। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक साइनो।

0: आमा, तपाईँको कानको रिङ त कालो पो देख्छु त।
1: हो र बाबु, पुरानो भएर होला नि।
0: पुरानो भएर पनि यस्तो कालो त हुन नपर्ने हो। खै हेरौँ त आमा, यो सुनको रिङ कसरी यस्तो भयो? हेर्नु त
1: के भएछ र बाबु।
0: ई हेर्नुहोस् त, यो तपाईँले लगाएको सुन त होइन त।
1: के भन्छ यो? लौ, कसरी भयो त बाबु यस्तो?
0: कसैलाई दिनुभएको त थिएन नि।
1: कसैलाई पनि दिएको छैन नि बाबु। ए, बल्लो अहिले याद आयो नि मलाई।
0: के कुरा याद आयो आमा?
1: त्यो दिन बजार गएको थिएँ, आउँदा बाटोमा एकजना नानी भेट भएकी थिइन् क्या बाबु।

0: आमा नमस्ते।
1: नमस्ते नानी, नमस्ते।
0: कता पुगेर आउनुभयो आमा?
1: म त त्यहाँ ब्याङ्कसम्म गराकी नानी, मैले त नानीलाई चिनिन नि।
0: ए, म त यतै बजारमा डेरा गरेर बस्छु आमा। आमासँग त अस्ति पनि भेट भएको थियो त, बिर्सिनु भयो आमाले?
1: खै नानी, मैले त यादै गर्न सकिन, बुढेसकाल लागेर पनि होला। आजकल बिर्सने बानी भएको छ क्या नानी।
0: त्यही त आमा, अब यस्तै हो उमेर हुँदै गएपछि। कस्तो गर्मी है आमा, एकैछिनमा पानी आएपछि जाडो हुन्छ, घाम लागेपछि गर्मी भने।
1: अँ त नानी, बिहान बेलुका त चिसो चिसो हुन थालेको छ, दिउँसो भने उखुरमाउलै गर्मी छ।
0: त्यही त, लैनुहोस् आमा मेरो कोठामा जाउँ, एकछिन थकाइ मारेर जानु होला नि।
1: भो नानी भो, जान्न पछि जाउँला नि।
0: हिँड्नुहोस् न आमा हिँड्नुहोस्, म पनि तपाईँकै छोरी जस्तै त हुने, एकछिन थकाइ मारेर अलि शीतल भएपछि जानु होला।
1: हुन त हो नानी, घरमा बाख्रा भोकाए होला नि।
0: धेरै बेर लाग्दैन आमा, यसो एक एक गिलास जुस खाऊ अनि जानु होला नि त, धेरै बेर नबसे पनि।
1: करै गर्यो नानीले, जाउँ न त जाउँ। अनि जुस खाएपछि मलाई कस्तो चक्कर लाग्या जस्तो भयो, म त निदाई छु। पछि साँझ घर आए, कानको त केही यादै गरिन।
2: पक्कै पनि त्यही महिलाले साटी दिएको हुनुपर्छ आमा।
1: अब कहाँ भागिसक्यो होला त्यो, कहाँ खोज्नु होला मैले।
2: त्यही भएर नचिनेको मान्छेले दिएको खानेकुरा नखानु भनेको थिएँ नि मैले। अब त्यसलाई खोज्न जाने चाहिँ होइन, पहिला प्रहरीमा चाहिँ उजुरी दिनुपर्छ आमा। त्यसरी त अरूलाई पनि त्यसै गरी ठग्छे, कतिलाई ठगी पनि सक्यो होला। ल हिँड्नुहोस् गइहालौँ त पहिला प्रहरी कार्यालय।

0: भनेपछि यसरी तपाईँको कानमा लगाएको सुन साटियो होइन त?
1: हो बाबु, जुस खाऊ भने त्यसैमा बेहोस हुने औषधि पनि मिसाए जस्तो लाग्यो मलाई त।
0: हुन सक्छ आमा, अब एउटा निवेदन दिएर जानुस्, त्यसपछि हामी अनुसन्धान गर्छौ अनि के हुन्छ तपाईँलाई खबर गर्छौ नि, है आमा?
1: हस् बाबु, हस्।

0: नमस्कार साउजी।
1: नमस्कार।
0: अनि आज सुनको भाउ कति छ साउजी?
1: ए आज त 3 लाख छ त बहिनी।
0: सुन घट्ला र किनौला भनेको घट्ने त छाँटकाँट नै छैन भने। सुन्नुहोस् न साउजी, अब यही पुरानो सुन छ यही गालेर नयाँ गहना बनाएर लाउनु पर्ला जस्तो छ।
1: के बनाउनु खोज्नु भएको हो र बहिनी?
0: ठुलो त होइन साउजी, ए नाकको फुली हो।
1: ए भइहाल्छ नि, खै तपाईँसँग भएको सुन हेरौँ त।
0: ए यो कानमा लगाउने बेरुवा रिङ हो साउजी।
1: अनि यसको बिल पनि ल्याउनु भएको छ कि छैन कुन्नी?
0: बिल त ल्याएको छैन साउजी, यो रिङ पनि मलाई आमाले आफ्नो चिनो दिनु भएको थियो, त्यति बेला मैले बिल सिलको यादै गरिन।
1: अनि यत्रो रिङ मासेर एउटा फुली मात्रै बनाउने त? पैसा भए त यो रिङ यत्तिकै राखेर नयाँ बनाए भइहाल्छ नि बहिनी।
0: हजुरले भनेको कुरा पनि राम्रै हो हुन त, तर अलिअलि पैसाको पनि खाँचो पर्यो क्या साउजी, त्यही भएर हो।
1: ठिक छ ठिक छ, फुली बनाएर कति बाँकी रहन्छ पैसा दिउँला नि त, तर आजको रेट भन्दा अलिक कम दरमा आउँछ है बहिनी पैसा। यो अलिक पुरानो सुन हो के र त्यही भएर।
0: हुन्छ हुन्छ साउजी, मिलाएर दिनुहोस् न।

0: नमस्कार साउजी।
1: नमस्कार।
0: तपाईँसँग हामी एउटा कुरा बुझ्न आएका छौँ, हामीलाई सहयोग गर्नुहुन्छ नि होइन?
1: भन्नुहोस् न सर, के कुरा होला? म हजुरहरूलाई सहयोग गरिहाल्छु नि।
0: एकजना महिलाले तपाईँको पसलमा सुन बेच्न ल्याउनु भएको थियो, हो त?
1: सुन बेच्न? अरे
0: हो।
1: हो, बेच्न त होइन सर, पुरानो सुन दिएर नयाँ गर्न लानु भएको थियो।
0: अनि त्यो सुनको बिल पनि लिनु भएको छ तपाईँले?
1: बिल त अब छैन भन्नुभयो सर।
0: अनि उहाँको परिचय खोल्ने कुनै कागज पत्र पनि राख्नु भएको छ कि?
1: त्यो पनि छैन त सर।
0: अनि बिल बिनाको सुन कारोबार गर्न हुन्न भन्ने थाहा छैन तपाईँलाई?
1: थाहा त थियो सर, पुरानो सुन दिएर फुली बनाउने भन्नुभयो अनि बाँकी पैसा लाने भन्नुभयो। मैले त खासै यादै गरिनँ सर, गल्ती पो भयो कि क्या हो? हजुर
0: कस्तो कुरा गर्नुहुन्छ, त्यो सुन चोरीको हो, त्यसैले तपाईँलाई कारवाही हुन्छ, किनभने तपाईँले बिल बिनाको सुन किन्नु भएको छ। त्यसैले हिँड्नु हाम्रो कार्यालयमा।

0: ल भन्नुहोस्, यसरी बेहोस बनाएर कतिजनाको सुन लुट्नु भयो तपाईँले?
1: छैन सर, छैन, अरूको त कसैको पनि छैन।
0: छ कि छैन भन्ने कुरा हाम्रो अनुसन्धानबाट थाहा हुन्छ। खानेकुरामा बेहोस हुने औषधि मिसाउने अनि खुवाएर बेहोस भएपछि नक्कली गहना लगाइदिने अनि सक्कली आफूले लैजाने, यही होइन तपाईँको काम? आइडिया त गजबै रहेछ नि। सही साहब, उहाँलाई कारवाही प्रक्रिया अगाडि बढाउनुहोस् र पीडितलाई पनि बोलाउनुहोस्।
2: हुन्छ सर।
0: अनि सुन्नुहोस् त, यो घटनामा अरू पीडित पनि हुन सक्छन्। यस्ता खाले घटना कसैमाथि भएका छन् भने हाम्रो कार्यालय आएर उजुरी दिनुहोस् भनेर एउटा सूचना पनि जारी गर्नुहोस् है।
2: हुन्छ सर, म त्यसै गर्छु।
3: अपरिचित मान्छेले दिएको खानेकुरा नखाऊ, अपरिचित व्यक्तिसँग आफ्ना व्यक्तिगत कुरा नगरौं, ठगहरूले विभिन्न बहाना बनाएर विश्वास जितेर लुटपाट गर्ने, चोरी गर्ने जस्ता कार्य गर्न सक्छन्। नचिनेको व्यक्तिको विश्वास नगरौं, यस्ता कुरामा जहिले पनि सजग र सचेत रहौं।
4: तपाईँ रिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक साइनो। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, राजन कार्की, रिता तिमेल सिन्हा र दीपक राज विश्वकर्मा।

0: हेलो,
1: नमस्कार म्याम, म ई सेवाबाट बोल्दैछु।
0: ए हजुर सर, भन्नुहोस् न।
1: हजुरले ई सेवा चलाउनु हुँदो रहेछ, ई सेवामा यही नम्बर छ हजुरको?
0: हजुर हजुर, यही नम्बर छ, किन होला सर?
1: सुन्नुहोस् न म्याम, तपाईँले ई सेवा प्रयोग गरे बापत 10,000 बोनस रकम प्राप्त गर्नुभएको छ। त्यो बोनस रकम प्राप्त गर्नका लागि हामीले तपाईँको मोबाइलमा एउटा लिङ्क पठाएका छौँ, त्यो कपी गरेर यही नम्बरमा पठाउनुहोस् है।
0: ए हो र सर, हुन्छ हुन्छ, म पठाइहाल्छु। ए बुढा, सुन्नुहोस् त, मेरो मोबाइलमा यो के लिङ्क आएको छ रे, त्यो लिङ्क कपी गरेर उयो नम्बरमा पठाइदिनुहोस् त, पैसा आउँछ रे।
2: पैसा आउने होइन, बरु खातामा भएको पैसा चाहिँ जान्छ, ठग हो त्यो त। आज भोलि यस्ता घटना धेरै हुने गरेका छन्। ई सेवाको कर्मचारी हुँ भनेर केवाईसी अपडेट गर्नु पर्यो भनेर विवरण माग्ने, बोनसको लोभ देखाएर वा विभिन्न बहाना बनाएर पैसा ठग्छन्। त्यसैले यस्ता कुरामा सचेत हुनुपर्छ, बुझ्यो?
0: हो र, धन्न हजुर नभएको भए त मेरो पनि सबै पैसा स्वाहा हुने रहेछ।
2: सामाजिक सञ्जालको माध्यमबाट हुन सक्ने ठगीबाट सावधान रहौ।
0: हवस् त, यिनै सामग्रीसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र लक्ष्मण विष्ट, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
3: सपना तपाईँको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 0157912222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। करिब 9 बजेसम्म सुनाउनेछौ लोक दोहोरी। यसै क्रमको पहिलो गीत राख्यौं राजु परियार, विष्णु माझी र विष्णु खड्काको स्वरमा डुडीराज ढकालको लय सङ्कलनमा। अब राख्दैछौ उद्धव घिमिरे, पार्वती कार्की र लक्ष्मी श्रेष्ठको स्वरमा भुवन श्रेष्ठको लय सङ्कलनमा।

लोक दोहोरी गीत सुनाउने क्रममा भर्खरै राख्यौँ विष्णु खत्री र बिमा कुमारी दुराको स्वरमा राम निरज भण्डारीको लय सङ्कलनमा, अब राख्दैछौँ खुमन अधिकारी र देवी घरती मगरको स्वरमा सूर्य कुमार छेत्री र आशिष अविरलको लय सङ्कलनमा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। लोकदोहोरी गीत सुनाउने क्रममा भर्खरै राख्यौँ राजेन्द्र कणेल र लक्ष्मी नौपानेको स्वरमा राजेन्द्र कणेलको लय सङ्कलनमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, समाचारपछि सुन्न सक्नुहुनेछ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण। यति बेला पनि रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

त्रिविधिबारे अनुसन्धान गर्दै आउनुभएका 3 वैज्ञानिकलाई प्रदान गरिने। अब समाचार विस्तारमा। सरकारले भोटेकोशी त्रिशुली बाढीपछिको खोज तथा उद्धारलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। त्यसै गरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रुपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनस्थापनाको काम पनि अघि बढ्ने बताउनुभयो। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित मुद्दाका सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आवश्यक कार्यार्थका लागि कि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यस्तै नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो। प्रवक्ता पोखरेलले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने र सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको सचिव पदमा बढुवा गरी शहरी विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको बताउनुभयो। गत भदौ 10 विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25, मालिका देवी आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र चिप्लेटी आधारभूत विद्यालयका 1 रहेको शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालले जानकारी दिनुभयो। नेपाली कंग्रेसको संशोधित विधान पारित भएको छ। पार्टीको 15 महाधिवेशन अन्तर्गत 2 दिन आज खुला मञ्चमा भएको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गर्नुभएको संशोधित विधान पारित गरेको हो। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानमा केन्द्रीय कार्य समिति 297 सदस्यीय हुने व्यवस्था छ। विधान अनुसार सभापति 1, वरिष्ठ उपसभापति 1 र उपसभापति 4 रहनेछन्। 4 उपसभापति मध्ये 1 महिला अनिवार्य गरिएको छ। महामन्त्री 3 रहनेछन्, जसमा 1 महिला अनिवार्य गरिएको छ। सहमहामन्त्री 15 रहनेछन्। यसका अतिरिक्त केन्द्रीय कार्य समितिले 66 सदस्य मनोनित गर्ने व्यवस्था गरिएको छ। आज विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने भोलिको बन्द सत्रले पारित गर्नेछ। यस्तै भोलि बिहान 10 दिउँसो 3 उम्मेदवारी मनोनयन, अपरान्न 4:30 अन्तिम नामावली प्रकाशन, अपरान्न 4:30 5:30 उम्मेदवारी दरखास्तमा दावी विरोध, बेलुका 7 उम्मेदवारको 2 नामावली प्रकाशन गरिनेछ। त्यसै गरी असोज 21 अर्थात् पर्सि बिहान 9 उम्मेदवारको नामावली फिर्ता लिने, बिहान 10 उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज 21 दिनभर प्रचार प्रसार गर्न पाइने र असोज 22 बिहान 7 साँझ 5 मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो।
भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढी

क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने बेत्रावती स्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु भएको छ। त्यसका लागि आवश्यक सामग्री पुर्याउने काम क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईले जानकारी दिनुभयो। मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भएपछि चिन्तित भएका छन्। जल तथा मौसम विज्ञान विभागले 3 दिनसम्म वर्षाको सम्भावना भए पनि लगातार झरी नपर्ने बताएको छ। आगामी 3 दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको तर लामो समयसम्म लगातार झरी नपर्ने मौसमविद विनु महर्जनले बताउनुभयो। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ। कोशी मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अब बाँकी समाचार। दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा दुई महिनाकी शिशु र अर्का एकजना गरी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृत्यु हुनेमा प्युठानको सरुमा रानी गाउँपालिका 5 हात्तीखाल निवासी 45 वर्षीय नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमे मगर रहेका छन्। दुर्घटनामा घाइते 3 जनाको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङ जनाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा मार्सुटोको ढिस्कोले पुरिँदा 3 मजदुर मध्ये 2 जनाको मृत्यु भएको छ। अर्का 1 मजदुर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान काप्रा बोहरा गाउँ छापा खानी प्युठान सड़क खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो। मानव हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सह अस्तित्व कायम गर्न सरकारले अन्तर्राष्ट्रिय साझेदारीको कार्य अगाडि बढाएको छ। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसी र थाइल्याण्डको प्रतिष्ठित संस्था सेभ एलिफेन्ट फाउन्डेसन SEF 23 वर्षीय रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष गीता चौधरीले चौधरीको पहलमा सम्झौता अघि बढेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित, जिम्मेवार, व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। बागमती प्रदेशका संचार रजिस्ट्रार रेवती प्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी र मध्य प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र कुमार खड्कासँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले संचार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानूनी तथा संस्थागत व्यवस्था गर्न लागेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। मस्तिष्कले व्यक्तिगत स्नायु कोषहरूको गतिविधि कसरी सक्रिय वा निष्क्रिय पार्छ भन्ने संयन्त्रमा काम गर्ने 3 वैज्ञानिकलाई यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको छ। अप्टोजेनेटिक्स अर्थात् मस्तिष्कको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका 54 वर्षीय अमेरिकी वैज्ञानिक कार्ल डाई सरोथ र जर्मनीका 71 वर्षीय पिटर हेगेमान र 73 वर्षीय जर्ज नागेललाई यो पुरस्कार प्रदान गर्ने घोषणा आज गरिएको हो। समितिका अनुसार डाई सरोथ क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ भने हेगेमान बर्लिनको हम्बोल्ट विश्वविद्यालय र नागेल जर्मनीकै बुर्जबर्ग विश्वविद्यालयमा हुनुहुन्छ। नोबेल पुरस्कार छनौट समितिका अनुसार अप्टोजेनेटिक्सले स्नायु विज्ञानमा नयाँ युग सुरु गरेको छ। यसले मस्तिष्कमा स्नायु कोष र सर्किटहरूलाई सक्रिय वा निष्क्रिय पार्न प्रकाशद्वारा नियन्त्रित स्विच पत्ता लगाएको छ, जसले मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा बुझ्नका लागि व्यवहार र रोगसम्म पुग्ने मार्गहरू अन्वेषण गर्न मद्दत गर्छ। जलवायु परिवर्तनका कारण बढ्दो अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिनुभएको छ। फिजीको नाडीमा आयोजना हुने प्रिकोप शिखर सम्मेलनमा उहाँले अत्यधिक गर्मीका कारण समय पूर्व जन्म, मृत शिशु जन्म, कम तौल र मातृ स्वास्थ्य सम्बन्धी जटिलता बढ़िरहेको बताउनुहुनेछ।
3: लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला काठमाडौँमा समापन भएको छ। समापन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासंघको सुझाव अनुरूप नै सार्वजनिक खरिद ऐनको 2 संशोधन गरिएको बताउनु भएको छ। कार्यक्रममा मन्त्री लम्सालले वर्तमान सरकारले सरोकार भएका पक्षहरूसँग बसेर आवश्यक नीति नियम तर्जुमा गर्ने रणनीति सरकारले अघि सारेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो। कार्यशालामा लगानी प्रवर्धन, विकास निर्माणलाई प्रभावकारी बनाउने रणनीति, विद्यमान कानूनी व्यवस्थामा आवश्यक सुधार र सरलीकरण गर्ने विषयमा विस्तृत रूपमा छलफल भएको थियो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 20 अङ्कले घटेको छ। गत साता अन्तिम दिन शुक्रबार नेप्से सूचक 11 अङ्कले घटेको थियो। यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से 20.48 अङ्कले घटेर परिसूचक 2566.76 अङ्कमा झरेको छ। नेप्से परिसूचक सँगै सोमबार कारोबार रकममा पनि उल्लेख्य रूपले गिरावट आएको छ। सोमबार शेयर बजारमा 32 कम्पनीको शेयर मूल्य बढेको छ भने 242 कम्पनीको शेयर मूल्य घटे पनि 4 कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचकहरू घटेका छन्। सोमबार शेयर बजारमा 90 लाख किता शेयरहरू किनबेच हुँदा 3.27 अर्ब रुपियाँ बराबरको मात्र कारोबार भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले उद्योग क्षेत्रमा रहेका कानूनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा मन्त्री शाहले कानून प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकता बारे सरकार सचेत रहेको बताउनुभयो। निजी क्षेत्र उत्पादन, लगानी, रोजगारी र नवप्रवर्तनको प्रमुख साझेदार रहेको उल्लेख गर्दै मन्त्री शाहले सरकार र निजी क्षेत्र मिलेर समाधान खोज्नुपर्ने बताउनुभयो। बैठकमा उद्योगी व्यवसायीहरूले सार्वजनिक तथा साप्ताहिक विधाका कारण औद्योगिक उत्पादकत्वमा असर परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। एकीकृत सेवा कार्यालय तनहुँले स्थानीय नागरिकलाई सिपमूलक तालिम प्रदान गर्दै रोजगारी तथा उद्यमशीलता प्रबन्धन कार्यक्रमलाई जोड दिएको छ। कार्यालयले विभिन्न समूहका नागरिकहरूलाई लक्षित गरी अचार बनाउने, कफी बनाउने तथा ढाका, कपडा, बुनाई बारे सिपमूलक तालिम सञ्चालन गरेको जनाएको छ। जिल्ला स्थित एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्य बहादुर थापाले सिप विकासका कार्यक्रम मार्फत स्थानीय स्तरमा रोजगारी सृजना गर्ने, नागरिकलाई स्वरोजगार बन्न सहयोग पुर्याउने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
4: 7 दशक लामो इतिहास बोकेको एसियाली खेलकुदको 20 औं संस्करण जापानको नोएगा शहरमा एक समारोहका बीच सम्पन्न भएको छ। नायगा स्थित मिजुर पार्क एथलेटिक स्टेडियममा एक भव्य समारोहका बीच 16 दिने एसियाली खेलकुद आयोजनाले विदाय पाएको हो। 45 देशका खेलाडीहरूको मार्च पास सँगै समापन समारोहको सुरुवात भएको थियो। अबको 4 वर्षपछि 21 औं एसियाड कतारको दोहामा हुँदैछ। 20 औं एसियाली खेलकुदको आयोजक राष्ट्र जापानले आगामी आयोजक कतारलाई हस्तान्तरण गर्यो। सन् 2030 उक्त एसियाली खेलकुद दोहामा आयोजना हुने तयारीमा छ। आयोजकले ओलम्पिक काउन्सिल अफ एसिया ओसिएलाई ओसिएको झण्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको थियो। उक्त झण्डा ओसियाका अध्यक्ष शेख जोएन बिन अहमद अल थानीले कतारका प्रधानमन्त्री शेख ओहमद बिन अब्दुल हरमान अल थानीलाई हस्तान्तर गरे। कतारले दोस्रो पटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो। यसअघि सन् 2006 दोहामा महादेशीय खेलकुदको आयोजना गरेको थियो। खेलाडी, प्रशिक्षक र अफिसियल गरी 17,000 भन्दा बढी एसियाली खेलकुदमा सहभागी रहे, जहाँ 45 राष्ट्रका 10,000 भन्दा बढी खेलाडीले 43 खेलविधामा 469 स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। यसपटक पनि चिनले एसियन गेम्समा पदकको दबदबा कायम राख्दै शीर्ष स्थानमा कब्जा जमायो। यसअघि घरमै भएको 19 औं एसियाडमा 201 स्वर्ण जितेको चिनले यसपटक 169 स्वर्ण, 89 रजत र 81 काँस्य पदक सहित 341 पदक जितेर शीर्ष स्थानमा रह्यो। नेपाल 2 काँस्य जित्दै संयुक्त रूपमा 36 औं स्थानमा रह्यो। 19 औं एसियाडमा नेपाल 33 औं भएको थियो। सहभागी 45 मध्ये 5 राष्ट्र र डिफ्युज टिमले कुनै पदक जित्न सकेनन्। भुटान, मालदिव्स, प्यालेस्टाइन, टिमोर लेस्टे र एमनले कुनै पदक जित्न सकेनन्। फुटबलर्स मिसन टुगेदर आयोजना गर्ने तेस्रो भेटसान फुटबल प्रतियोगिताको विजेताले 8 लाख रुपियाँ पुरस्कार पाउने भएको छ। नेपाली फुटबलको समग्र विकास, विस्तार तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरूको हकितका लागि क्रियाशील सामाजिक संस्थाले सोमबार प्रतियोगिताबारे जानकारी गराएको हो। आयोजकका अनुसार तेस्रो भेटसान फुटबल प्रतियोगिता कार्तिक 10 गतेदेखि 19 गतेसम्म मध्यपुर थिम स्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा सञ्चालन हुनेछ। 40 वर्ष माथिका खेलाडी सहभागी हुने प्रतियोगितामा देशका विभिन्न स्थानका 25 भन्दा बढी टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा मध्य प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढीपछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनस्थापनाको काम तीनै तहका सरकारको समन्वयमा अघि बढाइने प्रधानमन्त्री वालेन्द्र शाहको भनाई। नेपाली कंग्रेसको संशोधित विधान पारित। केन्द्रीय कार्यसमिति 297 सदस्यीय हुने र यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार मस्तिष्कको स्नायु कोषहरूको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका तीन वैज्ञानिकलाई प्रदान गरिने। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु पर्खाई पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु पर्खाई पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपाल।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार
1: ए गजल की धुन
2: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि
3: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल गङ्गा

0: धार्मिक जातीय क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल अनलाइन .com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी नेपालको सुदूरपश्चिमी तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राणा थारू जातिका केही संस्कार परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्कोमा छौँ। कार्यक्रममा राणा थारूहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँगको कुराकानी राख्नेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। त्यसो त नेपालमा थारू समुदाय एउटा ठूलो आदिवासी जनजाति समुदाय हो। थारू जातिको बसोबास पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म तराईका जिल्ला र भित्री मधेसका भागहरूमा रहेको छ। कमाई बसाई सराई गर्ने थारू समुदायलाई भूमिपुत्रका रूपमा अध्येता अनुसन्धाताहरूले उल्लेख गर्ने गर्दछन्। पूर्वदेखि पश्चिमसम्मका भूमिपुत्र थारू समुदायका आआफ्नै मौलिक सांस्कृतिक विषयवस्तुहरू पाइन्छन्। कार्यक्रममा कैलाली र कञ्चनपुरमा मात्र बसोबास भएको राणा थारू समुदायको परिचय र केही सांस्कृतिक संस्कारगत विषयवस्तुहरूमा अब प्रवेश गरौँ। आफ्नै भाषा र विशिष्ट संस्कार परम्पराहरू भएका राणा थारू समुदायका सम्बन्धमा डाक्टर गणेशमान गुरुङको आलेखका आधारमा आजका सामग्री तयार पारेका छौँ। राणा थारूहरूको एउटा भनाइ छ, तीन पान तीन रोटी, अर्थात् जीवनका तीन घटना, जन्म विवाह र मृत्यु गरी तीन संस्कार राणा थारूहरूका प्रमुख संस्कार हुन्। राणा थारूहरूमा मासिक धर्म हुँदा छुट्टै बस्ने चलन छैन, तापनि त्यस बेलामा महिलाहरूलाई देवदेवीको मन्दिरमा पूजा गर्ने अनुमति हुँदैन र जाँदैनन्। गर्भावस्थामा मसानघाट र पवित्र ठाउँमा जान उचित ठानिँदैन। पारम्परिक प्रचलनमा सुत्केरी हुँदा गाउँकै दही बुढिनीको सहयोग लिने गरिएको पाइन्छ र उनको सेवाका लागि धान र चामल नगद दिने गरिन्छ। जच्चा अर्थात् सुत्केरी महिलाले शुभदिन पारेर बच्चालाई उचित हुने खाना खुवाउँछिन्। यसका लागि सोमबार बुधबार र शनिबारलाई शुभ मान्दछन्। यसभन्दा अगाडि हरेरा अर्थात् ज्वानो अदुवा बेसार र मरिचबाट बनाइएको झोल खुवाइन्छ। सोमबार बुधबार बिहिबार र शनिबारका दिन सठी अर्थात् छैठी हुन्छ। छठीका दिन लिपपोत गरी घर चोखो पार्दछन्। सबेरै जच्चा अर्थात् सुत्केरीले सात मुठी चामल दिई पहिले कोलाको देवघर देवतालाई दर्शन भेट गराउँदै अघि अघि अक्षता छर्दै जान्छन् भने पछि पछि सुनेनी पानी खनाउँदै जान्छन्। देवताको दर्शनपछि बच्चालाई कोठामा ल्याई कपालका केही रौँ काटी खटियामा सुताउँछन्। तर त्यसअघि भने उनीहरू दुवै खटियामाथि जान अशुभ मान्ने चलन छ। यसअघि नै लिएको सात मुठी चामलबाट बचेको चामलबाट भात पकाएर जच्चाले खाना खान्छन्। दिउँसो नवजात शिशुका नामबाट सगुनका लागि माछा मार्न जान्छन्। साँझ गाउँका मानिसलाई सठिक भात खान बोलाउँदछन्। पूजाका लागि अलिकति चोखो भात निकाली सबभन्दा पहिले सुत्केरी सहित छोरा भए 7 जना र छोरी भए 5 जनाले खाना खाएको जुठो पतरी लिई भूतको पूजा गर्दछन् भने चोखो भात र चल्ला भई मैयाँको पूजा भर्राले गर्दछ। गाउँलेहरू खाना खान आउँदा चामल पैसा दिएर मात्रै खान्छन्। तोरीको तेलको बत्तीले बनाएको काजलले भहीमैया बनाई नयाँ लुगा टोपी भोटो र काजल सर्वप्रथम देवतालाई देखाई चढाई बच्चालाई लगाइदिन्छन्। घर परिवारलाई नाता अनुसार ढोक दर्शन भेट गराइन्छ। राणा थारूहरू विवाहलाई सामाजिक मान्यता प्राप्त परम्परागत संस्थाको रूपमा हेर्दछन्। यो एउटा पारिवारिक विषयवस्तु भएकाले पनि परिवारका बुढापाका र अन्य नातेदारबाट नै विवाहको व्यवस्था मिलाउने काम हुन्छ। विवाह प्रस्ताव राख्न जाने सम्बन्धी काममा मजपतीय अर्थात् मध्यस्थको भूमिका विशेष गरी हुन्छ र सहयोग सुझाव आफ्ना नाताभित्रका व्यक्तित्वहरूबाट लिइन्छ। राणा थारूहरूमा विवाह गर्ने तरिका थुप्रै छन् भन्दै गुरुङ लेख्नुहुन्छ। बरेतियम बिहा, लदनमा बिहा, बिग्रैन्दा बिहा, जारी बिहा, उधार उधारी बिहा, लेङ्गा बिहा। यीमध्ये बरेतीय विवाह ब्राह्मण विवाहसँग तुलना गर्न सकिन्छ। यो विवाह खर्चिलो व्यवस्थित र औपचारिक तरिकाले सम्पन्न गरिने विवाह हो। यसमा केटाको टोली अर्थात् बरेतीय टोली केटीको घरमा धुमधामका साथ बाजागाजा चण्डोल अर्थात् दुलही राख्ने डोली लिएर पुग्दछन् र भोलिपल्ट बेहुली लिएर फर्कन्छन्। यसमा विवाहका सबै रीत पुर्याइन्छन्। विवाहलाई व्यवस्थित र वैधानिकता दिने सन्दर्भमा राणा थारूमा पाइने आधारभूत चलन हो मगनी। दुई परिवार बीचमा वैवाहिक सम्बन्ध राख्ने मन्जुरी वा सहमति पाइएको संकेत प्राप्त हुनासाथ यसलाई एउटा निश्चित थप दिनमा वैधानिकता दिने काम हुन्छ, जसलाई मगनी भनिन्छ। र मगनी पनि दुई किसिमले गरिन्छ, एउटा अछु मगनी र अर्को चिल मगनी। अछु मगनी अति व्यवस्थित हुन्छ, जसमा गाजा बाजा, बतासा र पेडा जस्ता मिठाई र दारूसहित केटाका तर्फबाट मानिसहरू केटीका घरमा आइपुग्छन्। यस प्रकारको मगनी प्राय सम्पन्न परिवारले गर्ने चलन छ। दोस्रो किसिमको मगनी, जसलाई चिल मगनी भनिन्छ, यो कम खर्चिलो हुन्छ। यसमा केटा र केटी तर्फका मानिसहरूलाई मजपतियाले जंगलको नजिक वा खोलाको किनारमा कतै भेट गराएर कुराकानी मिलाउँदछन्। यसमा केटाका तर्फबाट मिठाई दारू ल्याइएको हुन्छ र केटीका बाबुलाई केही दस्तुर दिने चलन हुन्छ। पारम्परिक रूपमा यस्तो मगनी गर्ने कार्य राणा थारूमा सानै उमेरमा गर्ने प्रचलन पनि परम्परामा पाइन्छ। मगनी हुने महिनाहरू वैशाख र जेठ उपयुक्त मानिन्छ। मगनी सुरु गरिएको दुई परिवार बीचको सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले केटाका तर्फबाट केटीका घरमा मिठाई पठाउने चलन छ। विवाह सम्पन्न नहुन्जेल जिलेबी पकाएर केटीका घरमा लैजाने चलनलाई बैना भन्दछन्। बैना लिएर केटाकै पिताजी जाने चलन छ। यसरी जाँदा केटाका बाबुलाई केटीका नातेदारले अति श्रद्धा गर्दछन्, निम्ता गर्दछन्। यस्तै केटीका आमाका लागि चुडिया र अगिया अर्थात् ब्लाउज पनि लैजाने गरिन्छ, यसलाई हटकटना पनि भन्दछन्। यसरी नै केही समयपछि झण्डै 25 केजी भेला अर्थात् गुण लैजाने चलन छ। जब छोरा उमेर पुगेको अनुभव हुन्छ तब केटाका बुबा गएर केटीका बाबुआमासँग बिहेको कुरो चलाउँदछन्। विवाहको प्रारम्भिक सहमति भइसकेपछि विवाह हुने 12 दिन अघि गरिने अर्को सामाजिक रीति छ, त्यो हो पिछौचो। पिछौचोका दिन केटाका बाबुले झण्डै 20 केजी रोहु जातको माछा लिएर केटीका घरमा जानुपर्ने चलन छ, जसअनुसार सम्धि सम्धि केही छिमेकीहरूको सुखद उपस्थितिमा दारू खाएर सुखका कुरा गर्दछन्। रोहु माछा नपाए अरू माछा लैजान्छन्। माछालाई शुभसूचक मानिन्छ, बिहेका दिन पनि माछा लैजाने चलन छ। विवाहको 3 दिन अघि छिया चौका गर्ने चलन छ। यसबेला घर लिपोत गर्ने, रंगाउने काम गरिनुका साथै आँगन र वरपर सरसफाई गर्ने कार्य हुन्छ। छिया चौकापछि अछो चौकाको उत्सव हुन्छ, जसमा घरको भित्री भाग सफा गर्ने, रंगाउने र भोज गर्ने गरिन्छ। विवाह हुने अघिल्लो दिन वनदेवीको अर्थात् वनस्पति पूजा हुन्छ। यसमा घरको एकजना पाको मानिस र गाउँले बालबच्चाहरू नुन खोर्सानी, चामल, तेल, घिउ, हर्दी र धागो लिएर जंगलमा जान्छन्। वनमा पुगेपछि एउटा ठूलो रुखमुनि सुकेका गोइठा बाँडेर त्यसमा घिउ राख्दछन्। रुखमा 7 पटक धागो भेट्दछन् र पूजापछि मालिडा वा प्रसाद सबैमा बाँड्दछन्। यसरी नै भुइँयार पूजा गर्दछन्, जहाँ राणा थारूका देवदेवी निराधर, पार्वती, नगराही हुन्छन्। यसरी नै 7 भवानीको पूजा गर्दछन्। यता बिहे घरमा बेलुका दिदी बहिनी आफ्नो भाइको शुभेच्छाका लागि धार्मिक गीतहरू गाउँदछन् र पुरी पकाउँछन्। विवाहका दिन बिहानै दिदी बहिनी र भेना जिजाले दुलहालाई नुहाई धुवाई गरी घरभित्रको देवता घर कोलामा लगेर राख्ने चलन छ। यसपछि अञ्चरा झोरी भन्ने रित हुन्छ। यसमा बेहुलालाई बाहिर ल्याइन्छ र नातेदारले बेहुलालाई पैसा दिन्छन्। त्यो पैसा आमालाई दिने चलन छ। यसपछि दुलहालाई सिङ्गारपटार गरिन्छ। यसमा पगाफेटा, दौरा जस्तै कपडा, झगिया र पाइजामा सुरुवाल लगाउँदछन्। दुलहाले आफ्नो सुरक्षाका लागि कम्मरमा कटारो अर्थात् छुरी भिरेको हुन्छ। कुनै समयमा बिहे गरेर ल्याइएका राणा बेहुलीलाई बाटैमा शत्रुले अपहरण गरेका हुनाले बाटामा सुरक्षाका लागि कटारो भिर्ने चलन आएको भन्ने भनाइ पाइन्छ। त्यस्तै बेहुला चढ्ने चण्डोलमा एउटा ढाल पनि आत्मसुरक्षार्थ झुन्ड्याइएको हुन्छ र बाटामा तिर्खा लागेमा पानी पिउनका लागि भर्रा अर्थात् स्थानीय झाँक्रीले पानी फुकेर राखिदिएका हुन्छन्। विवाह घरदेखि दुलहीको गाउँसम्म त्यो चण्डोल अर्थात् डोली दुलहा घरका जिजा अर्थात् ज्वाइँहरूले बोकेर लग्छन्। जन्ते हिँड्ने बेलामा जिजाहरू 4 जनालाई घरबाट फुलमाला लगाई सफलतापूर्वक चण्डोलमा दुलहा पुर्याउने र भोलिपल्ट दुलही ल्याउने जिम्मा दिइएको अर्थ देखिन आउँछ। बरायत अर्थात् जन्ते दुलहीको घरमा पुगेपछि स्वागत गरिन्छ। केही बेरपछि केराको पातमा खानपिन हुन्छ। त्यसपछि विवाहका थुप्रै विधिहरू क्रमशः सुरु हुन्छन्। हामीले चाहिँ यहाँ संक्षेपमा यति मात्र राख्यौँ। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र, हाम्रा आस्था, हाम्रा विश्वास, अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी सुदूरपश्चिमका जिल्ला कैलाली र कञ्चनपुरमा बसोबास भएका राणा थारू जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौ। अब लागौं कुराकानीतर्फ। राणा थारू जाति समुदायको वर्तमान अवस्था र अरू केही सांस्कृतिक प्रसंगमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँग कुराकानी गरेका छौं। कार्यक्रममा यहाँलाई स्वागत छ।
2: धन्यवाद, नमस्कार।
0: राणा थारू समुदायको बसोबास हाल कहाँ कहाँ छ?
2: सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र कैलाली जिल्ला राणा थारूहरूको मुख्य बसोबास भएको क्षेत्र हो, ठाउँ हो। र यसका अलावा यहाँले हेर्नुभयो भने हाम्रो नेपालभन्दा पारिका भारतीय चाहिँ उत्तराखण्ड र उत्तर प्रदेशका केही जिल्लाहरूमा पनि राणा थारूहरूको चाहिँ बसोबास रहेको छ। तपाईँको कैलालीभन्दा पूर्व चाहिँ हाम्रो बसोबास छैन।
0: राणा थारू समुदायको उत्पत्ति सम्बन्धी, बसोबासको सुरुवात सम्बन्धी ऐतिहासिक विषयवस्तुहरू चाहिँ के पाइन्छन्?
2: राणा थारू जाति समुदायको जुन इतिहास छ, किंवदन्तीमा आधारित जुन इतिहास छ, धेरै चाहिँ लेखकहरू अध्येताहरूले लेखको विषय चाहिँ बनाउने गर्नुहुन्छ। यो विषय हाम्रो लागि पनि एकदमै सान्दर्भिक छ। किंवदन्ती थुप्रै छन्, तपाईँहरूले अध्येताहरू हेर्नुभयो भने आफ्नै किसिमको चाहिँ व्याख्या विश्लेषण पनि गरेको पाइन्छ। तर यहाँ के किंवदन्ती, जस्तै राणा थारूहरू चाहिँ भारतको राजस्थानबाट चाहिँ माइग्रेट भएर आएका भन्ने जुन किंवदन्ती छ, यो चाहिँ अलिकति हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो जुन जातीय संस्कारका कुराहरू छन् त्योसँग म्याच गर्ने भएको हुनाले, केही कुराहरू मिल्ने भएको हुनाले त्योसँग अलिकति चाहिँ अलिक सान्दर्भिक देखिन्छ। त्यो किंवदन्ती, त्यो भनाइहरू अलिकति सान्दर्भिक देखिन्छ सर। त्यस कारण हाम्रो माइग्रेसन चाहिँ उताबाट, के अरे, राजस्थानबाट भएको भन्ने कुरालाई हामीले मध्यनजर गर्दै यस सम्बन्धी केही थप अध्ययनहरू पनि भइराखेका छन् समाजको तर्फबाट। राणा थारू स्वयं, राणा थारू समाजका अध्येताहरूको तर्फबाट स्वयं यो अध्ययन चाहिँ अगाडि बढाउनु पर्छ भनेर, किनकि यो एकदमै चासोको विषय पनि भयो। धेरै चाहिँ रिसर्चरहरूले राणा थारू जाति र समुदाय र उहाँहरूको संस्कृति सम्बन्धी यो अध्ययन गर्ने कुरामा उहाँहरूले यो कुरा चाहिँ प्रमुखताका साथ उठाउने गर्नुहुन्छ। त्यस कारणले पनि यो अलिकति चाहिँ छलफलको विषय भयो।
0: अब राणा थारूहरूको बसोबास जुन कैलाली कञ्चनपुरमा छ, त्योभन्दा बाहिर त्यति छैन भने नेपालमा लगभग छैन, त्यहाँको चाहिँ ऐतिहासिक पृष्ठभूमिहरू केही पाइन्छ कि त्यहाँको बसोबासको?
2: ऐतिहासिक पृष्ठभूमि तपाईँ भौगोलिक अवस्थालाई मान्न सक्छौ। हाम्रो कञ्चनपुर कैलाली नै राणा थारूहरूको पुर्ख्यौले एउटा चाहिँ ठाउँ हो, हाम्रो पहिचानसँग जोडिएको राणा थारूहरूको भनौँ न एउटा त्यो ठाउँको मूल आदिवासीका रूपमा त्यसरी चाहिँ चिनाउने गरिन्छ। विशेष गरी हाम्रो संस्कृति त्यो चाहिँ त्यहाँको भूगोलसँग चाहिँ जोडिएको, त्यहाँको चाहिँ हावापानीसँग जोडिएको, जसले गर्दाखेरि हामी चाहिँ राणा थारू चाहिँ जल जङ्गल जमिन जुन चाहिँ कञ्चनपुर कैलालीको जुन वस्तुस्थिति छ अहिले त्योसँग जोडेर हामी चाहिँ हेर्ने गर्छौँ। र राणा थारूको अब संस्कृतिको कुरा गर्दा त सांस्कृतिक रूपमा धनी छन् भन्ने कुरामा कुनै दुईमत छैन। यहाँहरूलाई मैले स्थलगत रूपमै चाहिँ अवलोकन गर्नका लागि पनि आग्रह गर्दछु। एकदमै संस्कृतिका धनी, उहाँहरूले लगाउने पोसाकका कुराहरूदेखि लिएर संस्कारका कुराहरू, पर्वका कुराहरू, जन्म विवाह र मृत्यु संस्कारका कुराहरूमा देखिएको जुन एउटा चाहिँ सांस्कृतिक जुन एउटा चाहिँ विविधता छ, यो साँच्चीकै चाहिँ एउटा अनौठो पनि छ र अध्ययन गर्न लायक पनि छ। अब झल्किने यसमा चाहिँ, जस्तो मैले अघि नै कुरा गरेँ, हाम्रो राजस्थानको जुन कल्चर छ र यतापट्टि हामीले चाहिँ कञ्चनपुर कैलालीमा बसोबास गर्ने राणा थारूहरूको जुन उहाँहरूले लगाउने जुन पहिरन छ र बोल्ने जुन भाषा छ नि, त्यसमा कहीँ न कहीँ चाहिँ समानता छ, त्यसलाई एउटा उदाहरणका रूपमा हामी लिन सक्छौँ। संस्कारका सवालमा पनि धेरै कुराहरू मिल्ने गरेको छ। यद्यपि अहिले चाहिँ चाहे त्यो नेपालको राणा थारूहरूको सन्दर्भमा कुरा गरौँ या चाहिँ भारतमा चाहिँ तपाईँको उत्तराखण्ड र उत्तर प्रदेशमा बस्ने राणा थारूहरूको पनि कुरा गर्दा, सांस्कृतिक रूपमा अलिकति चाहिँ, भाषागत रूपमा, सांस्कृतिक रूपमा अलिकति केही चाहिँ फरक हुँदै गएको स्थिति चाहिँ देख्न सकिन्छ।
0: हजुर, अब राणा थारूहरूको जनसङ्ख्या चाहिँ कति छ पछिल्ला तथ्याङ्कहरू?
2: राष्ट्रिय जनगणनाले लिएको चाहिँ तपाईँको 2078 सालको जनगणनालाई हामीले अध्ययन गर्ने हो भने त्यहाँ तपाईँको 83,000 एराउन्डमा मात्रै देखिन्छ। र हाम्रो चाहिँ दावी के हो भन्दाखेरि, नेपाल राणा थारू समाज र समाजसँग जोडिएका केही सामाजिक संस्थाहरूले गरेका गत विगतमा गरेका अध्ययनहरूको तथ्याङ्कलाई हेर्दा चाहिँ हाम्रो दावी चाहिँ के थियो भन्दा, 2078 सालको जनगणनाकै बेला हामीले गरेको हाम्रो सर्वेक्षणले कम्तीमा पनि हामी 3.5-4 लाखको बिचमा नेपालमा राणा थारूहरूको जनसङ्ख्या रहेको कुरा त्यो हाम्रो सर्वेक्षणहरूले चाहिँ देखाउँछ। तर नेपालको जनगणनाको आधारलाई चाहिँ हामीले मान्ने हो भने 2078 सालको जनगणनामा 83,000 मात्रै जनसङ्ख्या रहेको कुरा चाहिँ देखिन्छ।
0: अब राणा थारूहरूका थरहरू चाहिँ के छन्, के लेख्ने गरिन्छ?
2: एकदमै धन्यवाद सर। अहिले थरलाई जोडेर खास गरी कुनै पनि समुदायमा बोलिने भाषा र उहाँहरूको जुन थर छ यो एउटा स्पेसिफिक विषयवस्तु बन्ने गर्दछ। धेरै ठाउँमा यो बारेमा चाहिँ चर्चा हुने गर्दछ। अहिले गएर चाहिँ थरभित्र पनि त्यो आफ्नो थरलाई स्पेसिफाई गर्ने र त्यो थरभित्रका पनि केही थरहरू छन् कि भनेर त्यसरी अध्ययन गर्ने गरेको पनि पाइन्छ। यस मानेमा नेपालको जुन अहिले भाषा आयोग छ, भाषा आयोगले यसमा चाहिँ राम्रो चाहिँ एउटा कामको थालनी उहाँले गर्नुभएको छ। भाषा आयोगका चाहिँ डिप कुराहरूलाई चाहिँ अध्ययन गर्ने क्रममा भाषा आयोगले राणा थारू भाषालाई सूचीकृत गरिसके पछाडि राणा थारू भाषा एउटा पहिचान प्राप्त गर्न सफल भयो। यसकारण हामी गर्वान्वित पनि छौँ र भाषा आयोगलाई हामी धन्यवाद पनि दिन चाहन्छौँ। 2076 सालमै भाषा आयोगले राणा थारू भाषालाई चाहिँ सूचीकरण गरेको अवस्था छ र तत्पश्चात उहाँले राणा थारू भाषालाई चाहिँ सूचीकरण गरिसके पछाडि राणा थारू भाषाका सम्बन्धमा थप अध्ययन गर्ने सिलसिलामा भाषा आयोगले नै राणा थारूभित्रका 36 वटा थरहरू चाहिँ सूचीकृत गर्नुभएको छ। यसमा चाहिँ हाम्रा राणा थारू समाजका अध्यक्ष लगायतका चाहिँ अगुवा साथीहरूको यसमा चाहिँ अहम भूमिका देखिन्छ। म प्रचलित थरहरूको म उदाहरण नै चाहिँ यहाँ भन्न चाहन्छु हजुरलाई। मैले 36 वटा थरहरूको कुरा गरेँ, जसमध्ये राणा थारू त स्वयं भइ नै हाल्यो, राणा अनि त्यसै गरी राणा बढाएक, ठाकुर राणा ठाकुर, बट्ठा बट्ठा ठाकुर, खेप्टा खेप्टा ठाकुर, महतौ बिर्तिया, खुन्का राव रावत, रावल गढौरा गढौरा ठाकुर, गिरी राणा गिरी, गिरी थारू, मरौटिया बर्दौवा, बैसाहा डुटहा, बिलरह्या पकरह्या, विसैना विसैना ठाकुर, सौसा जस्ता के अरे थरहरू चाहिँ सूचीकृत भएको कुरा म जानकारी गराउन चाहन्छु।
0: राणा थारूहरूको आफ्नै विशिष्ट संस्कृति, मौलिक परम्परा,
2: एकदमै
0: समृद्ध संस्कृति पनि मानिन्छ।
2: एकदमै
0: अब राणा थारूहरूको पारम्परिक पेसा व्यवसाय चाहिँ के देखिन्छ?
2: सांस्कृतिक रूपमा धनी हुने कुरा जुन गर्नुभयो यो एकदमै, यसका अलावा पनि सांस्कृतिक रूपमा त धनी त हुने नै भयो, तर अब एउटा परम्परागत पेसाको कुरा गर्दा राणा थारूहरू पुर्खौँदेखि हाम्रो एउटा पहिचानसँग नै जोडिएको एउटा चाहिँ पेसाका रूपमा कृषि पेसा राणा थारूहरू चाहिँ कञ्चनपुर कैलालीको त्यो उर्वर भूमिलाई कृषिमय बनाउनका लागि राणा थारू हाम्रा पुर्खाहरूको एकदमै ठुलो योगदान रह्यो। यस कारण हामी हाम्रो पेसा नै, हाम्रो पुर्खाहरूको पेसा नै कृषि पेसा हो भनेर चाहिँ हामी भन्ने गर्दछौँ सर। अहिले पनि अधिकांश राणा थारू दाजुभाइहरू चाहिँ कृषि पेसामै चाहिँ उहाँहरू चाहिँ आबद्ध हुनुहुन्छ। यद्यपि 20-30 वर्ष पहिलाको 60-को दशकमा जुन शैक्षिक आर्थिक अनि हरेक हिसाबले जुन किसिमको जुन अवस्था थियो समाजको, राणा थारू समाजको, अहिले आएर चाहिँ 30-20 वर्ष पछि आएर चाहिँ तपाईँको धेरै कुराहरू परिवर्तन भएको छ। पेसामै पनि अहिले चाहिँ आर्थिक हिसाबले अलिकति समृद्ध भएको कुराहरू चाहिँ आर्थिक रूपमा हामी कहीँ न कहीँ त्यो जोडिनुपर्छ, आर्थिक रूपमा हामी कुनै न कुनै उसमा चाहिँ पेसामा आबद्ध भएर अगाडि बढ्नुपर्छ। जस्तै कृषिकै कुरा गर्दा अहिले आधुनिक कृषितिर चाहिँ हाम्रा दाजुभाइहरू चाहिँ अगाडि बढिराख्नु भएको छ, अलिकति व्यावसायिक हिसाबले पनि चाहिँ अगाडि बढिराख्नु भएको छ। र शैक्षिक हिसाबले पनि शैक्षिक तुलना गर्दाखेरि मैले अघि पनि भने 20-25-30 वर्ष अगाडिको जुन अवस्था थियो, न्यूनतम चाहिँ प्रत्येक घरमा SLC पास गरेको चाहिँ तपाईँको जनशक्ति भेटाउन गाह्रो हुन्थ्यो। तर अहिलेको अवस्थामा चाहिँ हजुरले चाहिँ यसो हेर्नुभयो भने प्रत्येक घरमा केही नभए पनि न्यूनतम SLC पास गरेका छन्, भेटिन्छन् भने त्यो शैक्षिक रूपमा अलिकति परिवर्तन भएको कुरा। वैदेशिक रोजगारको क्षेत्रमा पनि कहीँ न कहीँ चाहिँ जोडिएका छन् हाम्रा दाजुभाइहरू, पछिल्लो समय चाहिँ अलिकति वैदेशिक रोजगारीमा पनि त्यसरी चाहिँ जोडिनुपर्छ भनेर आर्थिकसँग जोडिएका कुराहरूमा उहाँहरू वैदेशिकमा अनि रोजगारीको क्षेत्रमा अहिले चाहिँ सरकारी चाहिँ उसमै चाहिँ, र मेरो अनुमान म एउटा शिक्षण पेसामा पनि आबद्ध भएको नाताले यसो हेर्दाखेरि कञ्चनपुर कैलालीमा अधिकांश दाजुभाइहरू दिदीबहिनीहरू शिक्षण पेसामा पछिल्लो समय बढी संलग्न हुनुहुन्छ। त्यसपछिको चाहिँ तपाईँको सेना प्रहरीमा हुनुहुन्छ, निजामती क्षेत्रमा अलिक कम देखिन्छ। यसरी चाहिँ पेसागत हिसाबले पनि अब मुख्य पेसा चाहिँ कृषि नै हो, त्यसका अलावा चाहिँ अब व्यावसायिक हिसाबले पनि अनि रोजगारीका हिसाबले पनि अनेक पेसामा यसरी जोडिँदै गएको अवस्था देखिन्छ।
0: अब अलिकति प्रसङ्ग बदलौँ न, राणा थारू जातिले मनाउने विशिष्ट चाडपर्वहरू चाहिँ के छन्?
2: मैले यहाँहरूलाई भन्नै पर्छ, राणा थारू चाहिँ सांस्कृतिक रूपमा धनी, स्वाभाविक हो, एकदमै संस्कृतिका हामी धनी मानिन्छौँ। संस्कृतिका धनी यस मानेमा छ, हाम्रो हामीले मनाउने जुन मौलिक चाडपर्वका कुराहरू छन्, संस्कार संस्कृतिका कुराहरू छन्, त्यसमा चाहिँ मौलिकपन छ। हजुरले एउटा उदाहरण चाहिँ दिउँ, श्रावण महिना विशेष गरी नेपालीहरूका लागि एउटा विशेष महिना मानिन्छ, विशेष गरी भगवान् शिवको चाहिँ पूजा आराधना बढी चाहिँ गर्ने, साउनको डोला अथवा तिजको महिना भनेर हामीले चाहिँ बुझ्ने गर्छौँ। तिज भन्ने बित्तिकै फेरि आम नेपालीहरूले मनाउने तिज र राणा थारूहरूले मनाउने तिजमा थोरै पृथकता छ। म त्यो कुरा अलिकति हजुरलाई चाहिँ यहाँ जोडिदिउँ। प्रत्येक वर्ष चाहिँ त्यो सावन महिनामा कञ्चनपुर कैलालीको चाहिँ जुन हजुरले चाहिँ अवस्था हेर्नुभयो भने हजुरले गाउँघरमा प्रत्येक गाउँ गाउँमा टोल टोलमा चाहिँ साउनको डोलाहरू चाहिँ साउनका तिजका गीतहरू चाहिँ प्रत्येक वर्ष चाहिँ त्यो सावन महिनामा चाहिँ तपाईँको साउनको डोला चाहिँ हाल्ने। त्यो डोला भनेको फेरि पिङ जस्तो, हजुरलाई मैले डोला भनेको चाहिँ त्यो पिङ जस्तो हुन्छ, काठकै चाहिँ बनाइन्छ होइन। अहिले चाहिँ अलिकति त्यसलाई चाहिँ मोडिफाई गरेर त्यसलाई शृङ्गार पटार गरेर त्यसमा धेरै कुराहरू छन्। पहिला चाहिँ गाउँघरका मान्छेहरू चाहिँ त्यसरी मिलेर चाहिँ गर्ने गर्नुहुन्थ्यो। अहिले अलिकति यसलाई चाहिँ सरकारी तवरबाट पनि यसलाई चाहिँ प्रोत्साहन गर्ने होइन त्यो खालको भावनाले अलिकति यसलाई चाहिँ यसको संरचनालाई चाहिँ मोडिफाई गरिएको छ
0: सर होइन।
2: विशिष्टताहरूमा विशेष गरेर चाहिँ साउनको बेला चाहिँ तिज हुनुभन्दा ठ्याक्कै अगाडि, तिजको दिनभन्दा हरेक वर्षको तिज सुरु हुनुभन्दा 15-16 दिन अगावै प्रत्येक घरका चाहिँ महिला दिदी बहिनीहरू जो हुनुहुन्छ उनका चाहिँ दाजुभाइ अथवा उनका भाइ भतिजाहरूले उहाँहरूलाई चाहिँ माइतमा चाहिँ लगेर जाने, उनको माइतमा चाहिँ लगेर जाने होइन त्यो खालको हुन्छ। अनि त्यहाँ लगिसके पछाडि सुख दुःखका कुराहरू साटासाट गर्ने, भाइ भतिजाहरूसँग चाहिँ भलाकुसारी गर्ने होइन। अनि अर्को महत्त्वपूर्ण कुरा, इन्ट्रेस्टिङ कुरा चाहिँ के पनि छ भने महिला दिदी बहिनीहरूले चाहिँ जुन तिज मनाउँदाखेरि जुन व्रत बस्नुहुन्छ नि उहाँहरूले आफ्नो श्रीमानको लामो आयुको लागि चाहिँ व्रत बस्ने गर्नुहुन्छ। तर राणा थारू दिदी बहिनीहरू चाहिँ उहाँहरूले चाहिँ आफ्नो भाइ भतिजाहरूको लामो आयुको लागि चाहिँ बस्नुहुन्छ। यो अलिकति पृथक छ है संस्कृतिमा, र केही सिमिलारिटी चाहिँ अब हरेक संस्कृतिमा तुलना गर्दाखेरि केही न केही समानता र फरकपनका कुराहरू पक्कै पनि जोडिन्छन्। जस्तै समानताको कुरा गर्दाखेरि यो महिला दिदी बहिनीको चाहिँ मुख्य पर्वका रूपमा मानिन्छ। जसरी दिदी बहिनीहरू तिज मनाउनु चाहिँ यसै गरी हाम्रो पनि राणा थारू दिदी बहिनीहरूको मुख्य पर्व आम नेपालीको जस्तै। तर पृथकता कहाँनिर छ भने उहाँहरूले चाहिँ श्रीमानको लामो आयुको लागि नभएर उहाँहरू आफ्नो भाइ भतिजाहरूको लागि चाहिँ गर्नुहुन्छ। र योसँग जोडिएको अर्को चाहिँ महत्त्वपूर्ण कुरा के भने तिजको भेला बनाइने पकाइने जुन विशेष परिकारहरू छन् तिजकै दिन, यो सिमही भन्ने एउटा विशेष परिकार छ। त्यो सिमहीको परिकार बिना चाहिँ तिज सम्पन्न हुँदैन। त्यो पूजाआजा गर्दाखेरि पनि तिजको बेला अनि त्यो झुड्की झुड्की छिराउन जाने भन्ने एउटा संस्कार हुन्छ कि सर हजुरको चाहिँ त्यो तिजकै दिन बेलुकी पख राणा थारू दिदी बहिनीहरू चाहिँ घरमा एक ठाउँमा चाहिँ जमघट भएर उहाँहरूले त्यो परिकार बनाउने, त्यो बनाइसके पछाडि चाहिँ उहाँहरू कुनै एउटा नजिकको ताल तलैया या चाहिँ खोलामा गएर पूजाआजा गर्न जाने, त्यहाँ पूजा गर्ने अनि यो परिकारहरू पनि सँगै लगेर जाने अनि त्यो सबै कुराहरू उहाँहरूले त्यो सांस्कृतिक कामहरू त्यो सबै भ्याइसके पछाडि अनि त्यो परिकार चाहिँ खाने चलन चाहिँ रहेको छ।
0: दिदीबहिनीहरू माइत आउने जाने क्रम चाहिँ कस्तो हुन्छ
2: पहिला भन्दा अहिले चाहिँ अलिकति फरक भएको छ। अहिले कस्तो भने सर अब यो पर्वका बेला चाहिँ विशेष महत्त्व दिइन्छ राणा थारू दिदीबहिनीहरूलाई। तिजको बेला चाहिँ दिदीबहिनीहरूलाई चाहिँ उनीहरूको चाहिँ घरबाट माइतमा लिएर आउँदा जुन एउटा खुसीको जुन एउटा चाहिँ वातावरण बन्छ नि, जुन एउटा अनुभूति हुन्छ त्यो चाहिँ फरकै खालको हुन्छ। प्रायः चाहिँ उसरी चाहिँ आउने जाने क्रम त जारी नै रहन्छ। शुभ कार्यहरू कुनै पनि त्यस्तो शुभ कामहरू हुँदा विवाह व्रतबन्धको बेला पनि आउने जाने गर्नुहुन्छ। तर तिजमा चाहिँ विशेष गरेर आफ्नो दिदीबहिनीहरूलाई चाहिँ माइतमा उहाँहरूलाई ल्याउनका लागि भनेर चाहिँ उहाँहरूको ससुरालीमा जाने अनि उहाँहरूलाई लिएर माइतमा लिएर
0: आउने,
2: दाजुभाइहरू चाहिँ अनि उनका भाइ भतिजाहरू जाने चाहिँ गर्नुहुन्छ। यो चाहिँ तिजसँग विशेष गरी जोडिएको एउटा मौलिकता छ।
0: अब राणा थारू भाषातर्फ जाउँ न
2: हजुर,
0: यो भाषाको प्रयोगको अवस्था कस्तो छ?
2: यस सम्बन्धमा थुप्रै अध्ययनहरू पनि चलिरहेका छन्। मेरो पनि एउटा अध्ययनको विषयवस्तु पनि थियो, मैले मास्टर्सको आफ्नो थेसिस गर्दा नै राणा थारू भाषालाई नै जोडेको छु। मेरो मात्रै नभएर थुप्रै दाजुभाइहरू र राणा थारू समुदाय बाहेकका चाहिँ अध्येताहरूले पनि राणा थारू भाषालाई बडो रोचकताका साथ उहाँहरूले अध्ययनको एउटा विषय बनाउनु भएको छ। राणा थारू गाउँ बस्तीमा जानुभयो भने हरेक उमेर समूहका चाहिँ बालबालिकादेखि लिएर बुढापाकाहरू चाहिँ राणा थारू भाषामै कम्युनिकेसन गर्ने चाहिँ गर्नुहुन्छ। यसो हेर्दाखेरि चाहिँ यो प्रयोगमा रहेको कुरा हजुरलाई म चाहिँ जानकारी गराउन चाहन्छु। एकदमै एकदमै चाहिँ छ।
0: अनि पठन पाठनमा,
2: पठन पाठन एकदमै एकदमै सही कुरा हजुरले, म त्यही कुरा जोडिरहेको छु। एकदमै औपचारिक शिक्षामा एक दशक यता चाहिँ राणा थारू भाषामा पाठ्यक्रम विकास केन्द्र र इजिआरपीको जुन एउटा कार्यक्रम चलेको थियो, प्रारम्भिक पढाइ विकास सम्बन्धी जुन एनइजिआरपीको जुन एउटा कार्यक्रम थियो, त्यो कार्यक्रम र पाठ्यक्रम विकास केन्द्रले राणा थारूका कक्षा एकदेखि तीनसम्मका पाठ्य पुस्तकहरू, पाठ्यक्रमहरू र शिक्षक निर्देशिकाहरू तयार भएर बहुभाषिक विद्यालयहरूमा यसको चाहिँ पठन पाठनको अवस्था चाहिँ अगाडि बढिसकेको अवस्था छ। लगभग लगभग हजुरको कञ्चनपुरको एक दर्जनभन्दा बढी विद्यालयहरूमा यो अवस्था छ सर. यो कक्षा एकदेखि तिनसम्मका त तपाईँको पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकाहरू चाहिँ राणा थारू भाषामा चाहिँ तयार भइसकेको अवस्था छ, जसमा डाक्टर जीवन राणा हुनुहुन्छ. उहाँको अगुवाईमा र यो इजिआरपी लगायतका हाम्रा थुप्रै चाहिँ अगुवा साथीहरू र शिक्षक साथीहरूको चाहिँ अगुवाईमा चाहिँ यो कार्यक्रम अगाडि बढ्यो, यो पाठ्यपुस्तकहरू बनाउने कुरामा. र अहिले चाहिँ प्रयोगमा चाहिँ अलिकति चाहिँ केही कमी आएको छ कि भन्ने कुरा चाहिँ कता कता सुनिन्छ.
0: प्रकाशन प्रसारणमा चाहिँ राणा थारू भाषाको
2: एकदमै सही कुरा हजुरले चाहिँ अब यो कार्यक्रम चलाउँदै गर्दा कञ्चनपुर कैलालीका त म यहाँलाई भन्न सक्छु दर्जनौ चाहिँ एफएम स्टेसनहरूबाट अहिले विभिन्न सांस्कृतिक कार्यक्रमहरू अनि चाहिँ तपाईँको समाचार प्रसारणहरू लगायतका थुप्रै कार्यक्रम हो अहिले राणा थारू भाषामै चाहिँ प्रसारण गर्ने गरेको पाइन्छ सर. यसो बुझ्दाखेरि सञ्चार माध्यममा चाहिँ राणा थारू भाषालाई चाहिँ प्रयोग भइरहेको अवस्था चाहिँ छ. रेडियो नेपालबाट पनि भइरहेको छ मलाई लाग्छ, दिपाइलबाट चाहिँ प्रादेशिक उसमा चाहिँ राणा थारू भाषामा समाचारहरू प्रसारण हुने लगायतका अन्य कार्यक्रमहरू पनि प्रसारण भइरहेका छन्.
0: अब राणा थारू समुदायको बाक्लो बसोबास भएका स्थानहरू कैलाली कञ्चनपुरभित्र पनि सघन बसोबास भएका ठाउँहरू चाहिँ कुन कुन छन् जहाँ चाहिँ राणा थारूहरूको संस्कार, संस्कृति, भाषा झल्किने अभ्यास चाहिँ एकदम राम्रो देख्न सकिन्छ?
2: म यहाँलाई कञ्चनपुरकै पहिलो उदाहरण म चाहिँ हजुरलाई लालझाडी गाउँपालिकालाई दिन्छु. लालझाडी गाउँपालिका राणा थारूहरूको एउटा क्लस्टर एरिया नै मानिन्छ. त्यहाँ लगभग लगभग हजुरले चाहिँ 90% बढी चाहिँ जनसङ्ख्या राणा थारूहरूकै चाहिँ तपाईँले भेटाउनुहुन्छ. त्यहाँ राणा थारूहरूको चाहिँ भाषा र सांस्कृतिक एउटा झल्को चाहिँ तपाईँले चाहिँ त्यहाँ पाउनुहुन्छ. र त्यसका अलावा अब कञ्चनपुरको अन्य पालिकाहरू जस्तो पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, अनि गएर चाहिँ तपाईँको कृष्णपुर नगरपालिका, त्यसै गएर चाहिँ यतापट्टि चाहिँ बेलडाँडी गाउँपालिका, बेतकोट, शुक्लाफाँटा नगरपालिकाहरूमा पनि प्रशस्त मात्रामा चाहिँ राणा थारूहरूको चाहिँ बसाइरहेको छ. अनि त्यसै गरी उतापट्टि कैलाली जिल्लामा चाहिँ धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका लगायतको चाहिँ त्यो आसपासको चाहिँ भूगोलहरूमा चाहिँ हजुरले चाहिँ प्रायः चाहिँ राणा थारूहरूको चाहिँ बसोबास भएको कुरा चाहिँ देख्न पाइन्छ.
0: हजुर, अब राणा थारू समुदाय आदिवासी जनजातिमा सूचीकृत भएको प्रसङ्ग पनि छ नि.
2: एकदमै सही,
0: त्यो बारेमा अलिकति.
2: राणा थारू जाति अहिले आदिवासी जनजातिको 60 नम्बरमा चाहिँ सूचीकृत भएको छ र यसको जुन क्रेडिट छ यो पनि नेपाल सरकारले नै हामी दिन्छौँ. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदाका बखत चाहिँ मलाई लाग्छ 2076 सालमा राणा थारू जातिलाई चाहिँ आदिवासी जनजातिको सूचीमा 60 नम्बरमा चाहिँ सूचीकृत भएको अवस्था छ. यसले गर्दाखेरि एउटा जुन संवैधानिक रूपमा विगतदेखि राणा थारूहरूले जुन पहिचानको एउटा जुन मुद्दा उठाइरहेका थिए, अधिकारका कुराहरू, जुन पहिचानसँग सम्बन्धित कुराहरू हामीले धेरै स्ट्रगलका कुराहरू गत विगतमा गरियो, संस्थागत रूपमा पनि यो कुरालाई चाहिँ उठाइयो र त्यो कहीँ न कहीँको त्यो कुरा चाहिँ संस्थागत भएको कुरा चाहिँ यसमानीमा चाहिँ हामी राख्न चाहन्छौँ र राणा थारू जातिले एक खालको चाहिँ पहिचान प्राप्त गरेको कुरा चाहिँ छ.
0: अब अन्तमा नेपाल राणा थारू समाजका पूर्व महासचिव पनि, अब समाजका गतिविधिहरू नजिकबाट हेरिराख्नु समाजका गतिविधिहरू.
2: म पेसाले त शिक्षक हो, शिक्षण पेसामा आबद्ध छु, म हाई स्कुलको एउटा टिचर पनि हो. त्यसका अलावा मैले गत विगतमा सामाजिक काममा पनि थुप्रै आफ्नो समय व्यतीत गरेँ. हाम्रो समुदायको एउटा मातृ संस्थाको रूपमा, अग्रणी संस्थाको रूपमा नेपाल राणा थारू समाज अहिले पनि चाहिँ काम गरिरहेको अवस्था छ र त्यसको वर्तमान अध्यक्ष अहिले कमल सिंह राणा हुनुहुन्छ. म त्यही संस्थाको चाहिँ निवर्तमान चाहिँ महासचिव भएरै काम गरेँ. यो संस्थाले समग्रमा राणा थारू समाजको अगुवाईका लागि उहाँहरूको चाहिँ हक अधिकारका सन्दर्भमा र राणा थारू समुदायलाई चाहिँ हरेक हिसाबले चाहिँ अगाडि बढाउनका निमित्त काम चाहिँ गरिरहेको छ र अहिले तत्काल राणा थारू समुदायमा चाहिँ न्यूनतम चाहिँ चाडपर्व जुन हामीले मनाइरहेका छौँ यसलाई चाहिँ एकरूपता, चाडपर्वमा पनि एकरूपता आउनुपर्छ भन्ने खालको एउटा चाहिँ मेसेज दिनको लागि गाउँ गाउँमा त्यो खालको चाहिँ एउटा कार्यक्रमहरू अगाडि सारिएको अवस्था छ र त्यति मात्रै नभएर अहिले पछिल्लो समय चाहिँ एकताका कुराहरू पनि कहीँ न कहीँ चाहिँ उठ्छन् कि छन्. त्यसो भएर एकताका सवालमा चाहिँ अब साङ्गठनिक रूपमा पनि संस्थाले चाहिँ गाउँ गाउँमा टोल टोलमा गएर त्यो खालको आफ्नो साङ्गठनिक चाहिँ भूमिकाहरू अनि सङ्गठनहरू निर्माण गर्ने र त्यसका अलावा जुन एउटा जल्दो बल्दो विषयका रूपमा शिक्षाका कुराहरू, रोजगारीका कुराहरू, कृषिलाई चाहिँ व्यावसायिक र आधुनिकीकरण गर्ने कुराहरू अनि संस्कृति संरक्षण सम्वर्धनका कुराहरू र पछिल्लो समय कञ्चनपुर कैलालीमा एउटा संवेदनशील विषयका रूपमा, एउटा समस्याका रूपमा रहेको कुरा लागू पदार्थ दुर्व्यसनी सम्बन्धी जुन छ नि समस्या, यसलाई चाहिँ प्रमुखताका साथ यसलाई चाहिँ कसरी चाहिँ समस्यालाई चाहिँ निराकरण गर्न सकिन्छ बेला बखतमा हामीले चाहिँ बहस गर्ने र त्यो सम्बन्धी कार्यक्रमहरू पनि बेला बखतमा ठाउँ ठाउँमा चाहिँ कार्यक्रम सञ्चालन गर्ने कुरा संस्थाले यसरी चाहिँ अगाडि बढाइरहेको कुरा म जानकारी गराउन चाहन्छु.
0: हस् त, हजुर, चुडासम्म आएर यति धेरै जानकारी गराइदिनु भयो, धन्यवाद व्यक्त गर्दछु.
2: राणा थारू समाजसँग सम्बद्ध विषयवस्तुहरूलाई जोडेर कुरा राख्ने जुन एउटा मौका दिनुभएको छ, त्यसका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, राम राम सबैजनालाई।
0: आजको कार्यक्रममा हामीले राणा थारू जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री प्रस्तुत गर्यौं। राणा थारू समुदायको वर्तमान अवस्था, गतिविधि र केही सांस्कृतिक प्रसङ्गमा नेपाल राणा थारू समाजका पूर्व महासचिव राजकुमार राणासँगको कुराकानी राख्यौं। आफ्नो ग्रामीण सामाजिक व्यवस्थालाई सुव्यवस्थित गर्न राणा थारू समाजमा अझसम्म पनि भलमनसा राख्ने र छान्ने चलन छ। आफ्ना धार्मिक विश्वासहरूलाई परिचालन गर्न हरेक गाउँमा भर्राहरू राखिएका छन्। कृषिमा निर्भर उनीहरूको जंगल र पानीसँग गहिरो सम्बन्ध छ। समयक्रममा जंगल मासिन थालेपछि र बसाई सराई भई बाक्लो बसोबास हुन थालेपछि बिस्तारै राणा थारूहरूको पारम्परिक संस्कार संस्कृतिमा पनि थुप्रै परिवर्तनहरू देखिएका छन्। विवाहमा दुलहीलाई दिइने बम्बई घाँघरियाको सट्टा साडी दिने चलन आएको छ। पितृहरूसँग सम्बन्ध राख्ने घडा हराउने पो हो कि र धार्मिक आस्थाका केन्द्र भर्रा भुलिने पो हो कि भन्ने चिन्ता राणा थारू थुप्रै अगुवाहरूमा देखिन्छ भने आफ्नो भाषा, संस्कृति र संस्कारहरूको संरक्षण सम्वर्धन गर्नमा संस्कृति प्रेमी राणा थारूहरू र नेपाल राणा थारू समाज लागिरहेको देखिन्छ। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्राविधिक सहकर्मी लक्ष्मण विष्टसहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारदेखि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ कार्यक्रम बिम्ब प्रतिबिम्ब। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
1: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 418

चल्नेहरूलाई चल्नै दिनुपर्ने रहेछ, छल्नेहरूलाई छल्नै दिनुपर्ने रहेछ, चल्नेहरूलाई चल्नै दिनुपर्ने रहेछ, छल्नेहरूलाई छल्नै दिनुपर्ने रहेछ, ढल्नु त छँदैछ चरम सीमा नाघेपछि, ढल्नु त छँदैछ चरम सीमा नाघेपछि, जल्नेहरूलाई जल्नै दिनुपर्ने रहेछ, जल्नेहरूलाई जल्नै दिनुपर्ने रहेछ। रेणु अधिकारी, मौनताजीको मुक्तक संग्रह आकृतिबाट साभार गरिएका यिनै यथार्थ परक हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी र म प्रस्तुता प्रमिला गजुरेल हार्दिक मुक्तकिलो स्वागत गर्दछौ। सिर्जना फैलाउँछु जताततता, गुन्जिरहन्छु मुटुभित्र कता कता, सिर्जना फैलाउँछु जताततता, गुन्जिरहन्छु मुटुभित्र कता कता, रचना कि रानी माया कि खानी, रचना कि रानी माया कि खानी, मनै हुँ तिम्री प्यारी कल्पलता, मनै हुँ तिम्री प्यारी कल्पलता। हराएको केही छैन लुटिएको पनि होइन, हराएको केही छैन लुटिएको पनि होइन, जे छ मेरो भाग्यमा, जे छ मेरो भाग्यमा, कसैबाट हरिँदैन, कसैबाट हरिँदैन। म हाँसेको देखेर जल्यौ तिमी किन, मेरो पीडामा खुसी भई बल्यौ तिमी किन, म हाँसेको देखेर जल्यौ तिमी किन, मेरो पीडामा खुसी भई बल्यौ तिमी किन, हाँसेरै संसार जित्न खोज्ने प्रयत्न मेरो, हाँसेरै संसार जित्न खोज्ने प्रयत्न मेरो, मेरो सहन शक्तिमा गल्यौ तिमी किन, मेरो सहन शक्तिमा गल्यौ तिमी किन। फेरि पनि मुक्तककार रेणु अधिकारी मौनताको अन्य तीन थान मुक्तकलाई साभार गरे। कार्यक्रम बिम्ब प्रतिबिम्बमा हामी विशेषत तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठाई मिठाई प्रस्तुत गर्दै आइरहेका छौँ त कहिले मुक्तक संवाद त कहिले कृति चर्चा लिएर उपस्थित हुँदै आइरहेका छौँ। आज तपाईँहरूले अनुमान लगाइसक्नुभयो होला कि आजको हाम्रो बसाई कृति चर्चा वरिपरि रहनेछ भनेर। तपाईँ हामीलाई रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np तथा www.psbnepal.gov.np मार्फत पनि संसारभर प्रत्यक्ष सुन्न सक्नुहुन्छ। यसका साथै आफ्नो फुर्सदको समयमा रेडियो नेपालको वेबसाइटभित्र अडियो सङ्ग्रहभित्र कार्यक्रम बिम्ब प्रतिबिम्ब डाउनलोड गरेर पनि जुनसुकै बेला सुन्न सक्नुहुन्छ। हजुर, आज हामीसँग छ मुक्तककार रेणु अधिकारी मौनताजीको मुक्तक सङ्ग्रह आकृति। आजको यो बसाइमा अब म क्रमशः मुक्तक सङ्ग्रह आकृतिभित्रका रचनालाई साभार गर्दै बोल्छु। साथमा मुक्तककार रेणु अधिकारी मौनताजीकै रचना तथा स्वरमा रहेका साङ्गीतिक कोशेलीलाई जोड्छु। जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ, भन्नै पर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ, जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ, भन्नै पर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ, तस्बिरमै देखिए झैँ कहाँ हुन्छ र जिन्दगी, तस्बिरमै देखिए झैँ कहाँ हुन्छ र जिन्दगी, बोकेर पीर व्यथा दिलभित्र दुखेको हुन्छ, बोकेर पीर व्यथा दिलभित्र दुखेको हुन्छ। कहिले आकाशको जुन जस्तै लाग्छ जीवन, सुरिलो सङ्गीतको धुन जस्तै लाग्छ जीवन, कहिले आकाशको जुन जस्तै लाग्छ जीवन, सुरिलो सङ्गीतको धुन जस्तै लाग्छ जीवन, पलभरमै बदलिरहने जीवनको परिभाषामा
पलभरमै बदलिरहने जीवनको परिभाषामा आँखाबाट झर्ने नुनिलो नुन जस्तै लाग्छ जीवन, आँखाबाट झर्ने नुनिलो नुन जस्तै लाग्छ जीवन। हाँस्ने मानिसको मुटुमा पनि दर्द हुन्छ, छातीभित्र रेटिरहने तीखो कर्द हुन्छ। हाँस्ने मानिसको मुटुमा पनि दर्द हुन्छ, छातीभित्र रेटिरहने तीखो कर्द हुन्छ। बाहिर देखिए झैँ कहाँ हुन्छ र जिन्दगी, बाहिर देखिए झैँ कहाँ हुन्छ र जिन्दगी। लुकाएर आँसु जो बाँच्छ उही मर्द हुन्छ, लुकाएर आँसु जो बाँच्छ उही मर्द हुन्छ। फिर्नै पर्ने जीवन झोला काँधै गले पनि, बाँच्नै पर्ने रहेछ यहाँ विश्वास ठले पनि। फिर्नै पर्ने जीवन झोला काँधै गले पनि, बाँच्नै पर्ने रहेछ यहाँ विश्वास ठले पनि। रुँदा रुँदै थाके पनि बाहिर हाँस्नै पर्ने, रुँदा रुँदै थाके पनि बाहिर हाँस्नै पर्ने। चोट हजार खाई यहाँ मुटु जले पनि, चोट हजार खाई यहाँ मुटु जले पनि। उस्तै छ धरती तर माटो अनेक, उही हो यात्री तर बाटो अनेक। उस्तै छ धरती तर माटो अनेक, उही हो यात्री तर बाटो अनेक। कहिले नटुङ्गिने यात्रा जिन्दगीको, कहिले नटुङ्गिने यात्रा जिन्दगीको। एउटै छ जीवन तर पाटो अनेक, एउटै छ जीवन तर पाटो अनेक। जीवन हाम्रो बगिजाने कर्कलाको पानी जस्तो, वर्षा याममा उर्लिएको खहरेको बानी जस्तो। जीवन हाम्रो बगिजाने कर्कलाको पानी जस्तो, वर्षा याममा उर्लिएको खहरेको बानी जस्तो। दुई दिने जिन्दगानी कहिले घाम कहिले पानी, दुई दिने जिन्दगानी कहिले घाम कहिले पानी। प्रतीक्षामा अल्झिएको दुई आँखाको नानी जस्तो, प्रतीक्षामा अल्झिएको दुई आँखाको नानी जस्तो। केही हातहरू छुट्दै गए पनि आशा र भरोसा लुट्दै गए पनि, केही हातहरू छुट्दै गए पनि आशा र भरोसा लुट्दै गए पनि। रोकेर कहाँ रोकिन्छ र जिन्दगी, रोकेर कहाँ रोकिन्छ र जिन्दगी। कति साथहरू टुट्दै गए पनि, कति साथहरू टुट्दै गए पनि। जिन्दगी के हो भनी खोतल्ने प्रयास गरिएका केही थान हरफलाई साफार गरी गीत कविता कथा तथा नियात्रा इत्यादिमा कलम चलाउँदै आउनुभएकी मुक्तकार रेणु अधिकारी हाल काठमाडौँ स्थित टोखा नगरपालिका वडा नम्बर 10 बस्नुहुन्छ। पिता स्वर्गीय रेमन्त राज थापा तथा माता स्वर्गीय गायत्री थापाका सुपुत्रीको रूपमा जन्मिनु भएकी मुक्तकार अधिकारीले विक्रम सम्बत 2070 सालमा बिन्ती शीर्षकको कविता पहिलो पटक प्रकाशित गर्नुभएको थियो। त्यसपछि निरन्तर साहित्य क्षेत्रमा कलम चलाउँदै उहाँ आउनुभएको छ। उहाँका प्रकाशित कृतिहरूमा कविता सङ्ग्रह अनुभूति 2076, संयुक्त काव्यकृति कल्पलता 2077, लघुकथा सङ्ग्रह एक पोल्टो बादल 2079, संयुक्त काव्यकृति सोपान 2080 र अस्तित्वको खोजी कल्पलता 2081 रहेका छन्। त्यस्तै प्रकाशोन्मुख कृतिहरूमा नियात्रा सङ्ग्रह, गीति सङ्ग्रह र कथा सङ्ग्रह रहेका छन्। अब फेरि सुनाउँछु कृतिकारका अन्य थान मुक्तक। आफैमा एउटा दियो हौ बलिरहनु तिमी निरन्तर, ज्ञान वृक्ष उमारी सदा फलिरहनु तिमी निरन्तर। आफैमा एउटा दियो हौ बलिरहनु तिमी निरन्तर, ज्ञान वृक्ष उमारी सदा फलिरहनु तिमी निरन्तर। आँधी हुरी छिचोलेर जीवन सङ्घर्षको मैदानमा, आँधी हुरी छिचोलेर जीवन सङ्घर्षको मैदानमा। बगाउँदै ज्ञानको गङ्गा चलिरहनु तिमी निरन्तर, बगाउँदै ज्ञानको गङ्गा चलिरहनु तिमी निरन्तर। चाहन्छौ भने तिमी मलाई पञ्चै बाजा बजाएर आऊ, लावा लस्कर जन्ती अनि चिल्लो कार सजाएर आऊ।
चाहन्छौ भने तिमी मलाई पञ्चै बाजा बजाएर आऊ, लावा लस्कर जन्ती अनि चिल्लो कार सजाएर आऊ, जन्म जन्मको हाम्रो अधुरो नातालाई पूर्णता दिन, जन्म जन्मको हाम्रो अधुरो नातालाई पूर्णता दिन, साँचेर मुटुभरि माया आफन्त कजाएर आऊ, साँचेर मुटुभरि माया आफन्त कजाएर आऊ। बुद्ध जस्तै गम्किरहनु, जुन जस्तै चम्किरहनु, बुद्ध जस्तै गम्किरहनु, जुन जस्तै चम्किरहनु, अगालेर सत्य मार्ग, अगालेर सत्य मार्ग, शिखर चुम्न लम्किरहनु, शिखर चुम्न लम्किरहनु। नेपालमै जन्मिएको हुँ, भिरपाखामै रमाउँछु म, खनी खोस्री आफ्नै जमिन रोजी रोटी कमाउँछु म, नेपालमै जन्मेको हुँ, भिरपाखामै रमाउँछु म, खनी खोस्री आफ्नै जमिन रोजी रोटी कमाउँछु म, अरू घोडा चढ्दा धुरी चढ्दिन म कहिले पनि, अरू घोडा चढ्दा धुरी चढ्दिन म कहिले पनि, थोपा थोपा समेटेर ठुलो तलाउ जमाउँछु म, थोपा थोपा समेटेर ठुलो तलाउ जमाउँछु म। रेणुजी अब धुन जोड्छु, उजाड यो जिन्दगीमा बहार बनी आउन माया, उराठिलो रातहरूमा जुन बनी छाउन माया, उजाड यो जिन्दगीमा बहार बनी आउन माया, उराठिलो रातहरूमा जुन बनी छाउन माया, मनको मैलो पखालेर स्नेहको हात फिजाई, मनको मैलो पखालेर स्नेहको हात फिजाई, विश्वासले भरिएको मिठो गीत गाउन माया, विश्वासले भरिएको मिठो गीत गाउन माया। अब म जोड्छु कृतिका रेणुजीकै रचनालाई, स्वर रहेको छ विक्रम थापा र रेणु अधिकारी मौनताजीको, सङ्गीत भर्नुभएको हो विक्रम थापाले।

हजुर, तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्बमा मुक्तकार रेणु अधिकारी मौनताजीको मुक्त कृति संग्रह आकृतिभित्रका रफलाई जोडिरहेछु। अब म फेरि जोड्छु अन्य थान मुक्तकहरू। धुम्मिएको आकाश अब खुल्ने कहिले होला, टारी खेतमा धानको बाला झुल्ने कहिले होला, धुम्मिएको आकाश अब खुल्ने कहिले होला, टारी खेतमा धानको बाला झुल्ने कहिले होला, तर्किएर गयो माया मारी सात समुद्र पारी, तर्किएर गयो माया मारी सात समुद्र पारी, त्यो मुटुमा देशको माया फुल्ने कहिले होला, त्यो मुटुमा देशको माया फुल्ने कहिले होला। पाखु बारी डोको बोकी मस्की हिँड्ने मोरी म, जिस्काई हिँड्छु जुन ताराको दिल चोरी म, पाखो बारी डोको बोकी मस्की हिँड्ने मोरी म, जिस्काई हिँड्छु जुन ताराको दिल चोरी म, दुई चुल्ठी कपाल बाटी गुन्यु चोलीमा, दुई चुल्ठी कपाल बाटी गुन्यु चोलीमा, काली होसिया गोरी हुँ नेपालकी छोरी म, काली होसिया गोरी हुँ नेपालकी छोरी म, मेरो अस्तित्वले नलिने कुरायो अन्तर आत्मालाई छलिने कुरायो, मेरो अस्तित्वले नलिने कुरायो अन्तर आत्मालाई छलिने कुरायो, अनैतिकतालाई नैतिकता हो भन्नु, अनैतिकतालाई नैतिकता हो भन्नु, पश्चातापले पोल्दै जलिने कुरायो, पश्चातापले पोल्दै जलिने कुरायो, सपनीमा तिमीलाई देख्न मन लाग्छ दो बाटो नै कुरी बाटो छेक्न मन लाग्छ, सपनीमा तिमीलाई देख्न मन लाग्छ दो बाटो नै कुरी बाटो छेक्न मन लाग्छ, यति साह्रो चञ्चल यो मन भयो कसो गरी, यति साह्रो चञ्चल यो मन भयो कसो गरी, देउरालीमा पाती चढाई भेट्न मन लाग्छ, देउरालीमा पाती चढाई भेट्न मन लाग्छ, उज्यालो होस् जीवन बादलहरू फाटुन् सबै, जस्तै कठिन परिस्थिति हाँसी हाँसी काटुन् सबै, उज्यालो होस् जीवन बादलहरू फाटुन् सबै, जस्तै कठिन परिस्थिति हाँसी हाँसी काटुन् सबै, सङ्घर्ष हो जीवन हाम्रो खुसी खुसी लड्नुपर्छ, सङ्घर्ष हो जीवन हाम्रो खुसी खुसी लड्नुपर्छ, संयमताको ताकत फर्दै दुःख सुख साटुन् सबै, संयमताको ताकत फर्दै दुःख सुख साटुन् सबै, हे दिनहरू त कति छिटो जाँदैछस् गन्तव्यमा पुग्नै नपाई कतातिर लाँदैछस्, हे दिनहरू त कति छिटो जाँदैछस् गन्तव्यमा पुग्नै नपाई कतातिर लाँदैछस्, जीवनका उद्देश्यहरू अलपत्र पार्दै, जीवनका उद्देश्यहरू अलपत्र पार्दै, तडपिएको मन मुटु कुटु कुटु खाँदैछस्, तडपिएको मन मुटु कुटु कुटु खाँदैछस्। यति बेला मुक्तक संग्रह आकृतिलाई उल्टाई पल्टाई हेर्दैछु। कृतिको आवरण गजबको सुन्दर देखिन्छ, घना जङ्गलभित्रको तलाउ, वरिपरि कैयन पहाड, तलाउको छेउमा ढुङ्गामा बसिरहेकी किशोरी र उनको प्रतिबिम्ब निर्मल पानीमा स्पष्ट देखिएको छ। मुक्तक संग्रहलाई 5 भागमा विभाजन गरिएको छ, माया प्रेम, आमा प्रति समर्पित, वातावरण सम्बन्धी, राष्ट्र प्रेम र कोरोनाकालीन समय रहेका छन्। अब म फेरि जोड्छु कृतिभित्रका अन्य थान मुक्तकहरू। अरूको प्रगतिमा जल्नेहरू यहाँ, शुभ समाचारले गल्नेहरू यहाँ, अरूको प्रगतिमा जल्नेहरू यहाँ, शुभ समाचारले गल्नेहरू यहाँ, आफ्नै पुरुषार्थले अघि बढ्न सिकुन्, आफ्नै पुरुषार्थले अघि बढ्न सिकुन्, सधैँ अर्काको पाउ मल्नेहरू यहाँ, सधैँ अर्काको पाउ मल्नेहरू यहाँ, सुनिरहे शुभ समाचार यो बन्द कोठाभित्र, भेटिरहे सधैँ सदाचार यो बन्द कोठाभित्र, सुनिरहे शुभ समाचार यो बन्द कोठाभित्र, भेटिरहे सधैँ सदाचार यो बन्द कोठाभित्र, कति आफ्ना छाडी गए कोही आयो मुटु गाँस्न, कति आफ्ना छाडी गए कोही आयो मुटु गाँस्न, तर हुनु परेन लाचार यो बन्द कोठाभित्र, तर हुनु परेन लाचार यो बन्द कोठाभित्र,
प्रकृतिले भरिपूर्ण सुन्दरताकी खानी तिमी, उत्तरतिर चम्किएकी हिमालयकी रानी तिमी। प्रकृतिले भरिपूर्ण सुन्दरताकी खानी तिमी, उत्तरतिर चम्किएकी हिमालकी रानी तिमी। दक्षिणसम्म फैलिएको अन्नभूमि नेपाल हाम्रो, दक्षिणसम्म फैलिएको अन्नभूमि नेपाल हाम्रो। दुई राष्ट्रबीच सजिएकी आमा मेरी सानी तिमी, दुई राष्ट्रबीच सजिएकी आमा मेरी सानी तिमी। पृथ्वी हामी सबैको साझा घर हो, हाम्रै लागि प्रकृतिले दिएको वर हो। पृथ्वी हामी सबैको साझा घर हो, हाम्रै लागि प्रकृतिले दिएको वर हो। हामी सबै मिली जोगाउनु छ यसलाई, हामी सबै मिली जोगाउनु छ यसलाई। यो नासिँदा हामी मासिने डर हो, यो नासिँदा हामी मासिने डर हो। निको नै नहुने घाउको खाटो दुखेर रुँदैछु म, जिन्दगीको भद्रगोल पाटो दुखेर रुँदैछु म। निको नै नहुने घाउको खाटो दुखेर रुँदैछु म, जिन्दगीको भद्रगोल पाटो दुखेर रुँदैछु म। बिना कारण किन रुन्छेस भन्छौ नि तिमी, बिना कारण किन रुन्छेस भन्छौ नि तिमी। रित्तिँदै गएको देशको माटो दुखेर रुँदैछु म, रित्तिँदै गएको देशको माटो दुखेर रुँदैछु म। छिनमै लाग्छ घाम यहाँ, छिनमै पर्छ पानी, हुरी बतास जे परे नि दिन त यसै जाने। छिनमै लाग्छ घाम यहाँ, छिनमै पर्छ पानी, हुरी बतास जे परे नि दिन त यसै जाने। फेरिँदैन जिन्दगी यो मौसम फेरि यसरी, फेरिँदैन जिन्दगी यो मौसम फेरि यसरी। परिश्रमकै फल मिठो डटौँ जाँगर माने, परिश्रमकै फल मिठो डटौँ जाँगर माने। कल्पलता द्वैमासिकले विक्रम सम्बत 2081 सालमा प्रकाशनमा ल्याएको यस कृति सङ्ग्रहभित्र 204 थान मुक्तक रहेका छन्। अब म वाचन गर्छु मुक्तक सङ्ग्रह आकृतिभित्र प्रकाशित केही थान मुक्तकहरू। जति बजाऊ पाउजु र चुरा, चाहना कहिले भएनन् पुरा। जति बजाऊ पाउजु र चुरा, चाहना कहिले भएनन् पुरा। पुरुषका मन बहलाउने साधन, पुरुषका मन बहलाउने साधन। सपना तिम्रा सधैँ अधुरा, सपना तिम्रा सधैँ अधुरा। नफालौँ फोहोर कसिङ्गर खोलामा हामी, एक एक गरी बटुली राखौँ झोलामा हामी। नफालौँ फोहोर कसिङ्गर खोलामा हामी, एक एक गरी बटुली राखौँ झोलामा हामी। सबै मिलेर वातावरण स्वच्छ बनाउनु पर्छ, सबै मिलेर वातावरण स्वच्छ बनाउनु पर्छ। उन्मुक्त हाँसो हाँसौँ अमूल्य चोलामा हामी, उन्मुक्त हाँसो हाँसौँ अमूल्य चोलामा हामी। एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ, अर्कै सुन्दर संसारमा हाम्रो मन भुल्छ। एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ, अर्कै सुन्दर संसारमा हाम्रो मन भुल्छ। जारी राखौँ निरन्तरता, निराश नहौँ कवै, जारी राखौँ निरन्तरता, निराश नहौँ कवै। फमरा झैँ अवसरहरू वरिपरि डुल्छ, फमरा झैँ अवसरहरू वरिपरि डुल्छ। रेणुजी अब धुन जोड्छु। जे भोगिन्छ जिन्दगीमा त्यो पनि आफ्नै भाग हुन्छ, दुःख भोग्न को चाहन्छ र सुखै सुखको माग हुन्छ। जे भोगिन्छ जिन्दगीमा त्यो पनि आफ्नै भाग हुन्छ, दुःख भोग्न को चाहन्छ र सुखै सुखको माग हुन्छ। सोचेकै जस्तो त कहाँ पो हुन्छ र जीवन हाम्रो, सोचेकै जस्तो त कहाँ पो हुन्छ र जीवन हाम्रो। आखिर आकाशको चन्द्रमामा पनि त दाग हुन्छ, आखिर आकाशको चन्द्रमामा पनि त दाग हुन्छ।

जानी नजानी कतै भूल गरेछु। रेणु अधिकारी मौन दाजीको स्वर तथा रेमन्त राज थापाको सङ्गीतमा रहेको यस गीत यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्बमा चुट्ट संयोजन गर्यौँ। रेणुजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

हजुर, तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। यति बेला आज हामी कार्यक्रम बिम्ब प्रतिबिम्बमा मुक्तकार रेणु अधिकारी मौनताजीको मुक्तक संग्रह आकृतिभित्रका मुक्तकहरू सुनाइरहेका छौँ। मिति 2048 साल चैत्र 28 गति स्वर्गीय हुनुभएका कृतिकार अधिकारीका ससुरा मदन बहादुर अधिकारी ज्यूमा समर्पण सहित प्रकाशित यस कृतिभित्र राष्ट्रप्रेम, प्रकृति प्रेम, साहित्य प्रेम, वातावरण संरक्षण, पुस्तक प्रेम, आमा प्रति माया मोह लगायतका विषययुक्त मुक्तकहरू रहेका छन्। अब म जोड्छु आमा प्रति समर्पित केही थान मुक्तकहरू। यो मन त्यसै अतासिँदैन आमा, त्यतिकै जीवन हतासिँदैन आमा। यो मन त्यसै अतासिँदैन आमा, त्यतिकै जीवन हतासिँदैन आमा। ऊ पर क्षितिजमा हेर्न तिमीलाई, ऊ पर क्षितिजमा हेर्न तिमीलाई। नउडी यो मन बतासिँदैन आमा, नउडी यो मन बतासिँदैन आमा। तिम्रो नाम ढुङ्गामा लेखे लेखिएन आमा, पानीमा लेखे देखिएन आमा। तिम्रो नाम ढुङ्गामा लेखे लेखिएन आमा, पानीमा लेखे देखिएन आमा। तिम्रो साथ पोख्ने यो आत्मकथा, तिम्रो साथ पोख्ने यो आत्मकथा। अरू कोहीसँग पोखिएन आमा, अरू कोहीसँग पोखिएन आमा। तिम्रो ढुकढुकी बजिरहेछ म भित्र, आमा आमा पुकारी हरदम पवित्र। तिम्रो ढुकढुकी बजिरहेछ म भित्र, आमा आमा पुकारी हरदम पवित्र। म छामी छाती अनुभूत हुँदैछु, म छामी छाती अनुभूत हुँदैछु। कोरेर तिम्रो तस्विर सचित्र, कोरेर तिम्रो तस्विर सचित्र। आमा तिमी बिनाको घर शून्य भयो, रगत तिम्रो पराई थर शून्य भयो। आमा तिमी बिनाको घर शून्य भयो, रगत तिम्रो पराई थर शून्य भयो। आमा भन्दा ठुलो कोही रहेन छ जगतमा, आमा भन्दा ठुलो कोही रहेन छ जगतमा। करेसा बारी पिपल अनि बर शून्य भयो, करेसा बारी पिपल अनि बर शून्य भयो। गएका ती दिन किन फर्किँदैनन् आमा, वात्सल्य तिम्रो किन चर्किँदैनन् आमा। गएका ती दिन किन फर्किँदैनन् आमा, वात्सल्य तिम्रो किन चर्किँदैनन् आमा। फुटाई सहस्र मायाका भेलहरू, फुटाई सहस्र मायाका भेलहरू, फुटाई सहस्र मायाका भेलहरू। स्नेह धारा किन छर्किँदैनन् आमा, स्नेह धारा किन छर्किँदैनन् आमा। आमा तिमी नभएरै पनि बाँचिरहेकी छु म, खिल बोकी पैतालामा नाचिरहेकी छु म। आमा तिमी नभएरै पनि बाँचिरहेकी छु म, खिल बोकी पैतालामा नाचिरहेकी छु म। यो मनले खोजिरहन्छ दुधे बालकले झैँ, यो मनले खोजिरहन्छ दुधे बालकले झैँ। कसलाई देखाउँ घाउभित्रै साँचिरहेकी छु म, कसलाई देखाउँ घाउभित्रै साँचिरहेकी छु म। हजुर, यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्बमा मुक्त कृति संग्रह आकृतिभित्रका मुक्त थानहरू बोलिरहेका छौँ। हामी कार्यक्रमको अन्तिम अन्तिममा पनि आइपुगेका छौँ। थाहा छैन अब कति थान मुक्तक जोड्न सक्छु भनेर। अब म सुनाउँछु मुक्तक संग्रह आकृतिभित्र प्रकाशित राष्ट्रप्रेमयुक्त केही थान मुक्तकहरू। जुन देशमा आफ्नो मान हुँदैन, चन्द्र सूर्य झण्डाको शान हुँदैन। जुन देशमा आफ्नो मान हुँदैन, चन्द्र सूर्य झण्डाको शान हुँदैन। त्यहाँ पसिनाको पनि के मूल्य, त्यहाँ पसिनाको पनि के मूल्य। जहाँ आफ्नो पहिचान हुँदैन, जहाँ आफ्नो पहिचान हुँदैन। नेपाल हाम्री आमा हुन्, यिनको सेवा गर्छौँ हामी। कमजोर भए देश हाम्रो सधैँ पछि पर्छौँ हामी। नेपाल हाम्री आमा हुन्, यिनको सेवा गर्छौँ हामी। कमजोर भए देश हाम्रो सधैँ पछि पर्छौँ हामी। घात गरी राष्ट्रलाई कसैले नाच्न खोजे भने, घात गरी राष्ट्रलाई कसैले नाच्न खोजे भने। देशको रक्षा गर्दा गर्दै मर्नु परे मर्छौँ हामी, देशको रक्षा गर्दा गर्दै मर्नु परे मर्छौँ हामी। जन्मभूमि आमा तिमी प्यारो नेपाल, प्राकृतिक छटाले भरपूर राम्रो नेपाल।
जन्मभूमि आमा तिमी प्यारो नेपाल, प्राकृतिक छटाले भरपूर राम्रो नेपाल, हिमाल पहाड तराईले सुसज्जित, हिमाल पहाड तराईले सुसज्जित, चार जात छत्तिस वर्ण हाम्रो नेपाल, चार जात छत्तिस वर्ण हाम्रो नेपाल। त्यो मुटुमा देशको माया साँची रहनु तिमी, डाँफे मुनाल मयूरसरी नाची रहनु तिमी, त्यो मुटुमा देशको माया साँची रहनु तिमी, डाँफे मुनाल मयूरसरी नाची रहनु तिमी, इन्द्रिणीको स्वर श्रृङ्गार सम्हालेर साथमा, इन्द्रिणीको स्वर श्रृङ्गार सम्हालेर साथमा, सगरमाथा बाँचे जस्तै बाँची रहनु तिमी, सगरमाथा बाँचे जस्तै बाँची रहनु तिमी। राष्ट्र प्रेम युक्त केही थान मुक्तकहरू सुनाइसकेपछि अब म जोड्छु अन्य थान मुक्तकहरू। तिर्खाले पानी धाएरै त होला, अपार आनन्द छाएरै त होला, तिर्खाले पानी धाएरै त होला, अपार आनन्द छाएरै त होला, हेर हृदयमा उज्यालो छाएको, हेर हृदयमा उज्यालो छाएको, मनभित्र ईश्वर पाएरै त होला, मनभित्र ईश्वर पाएरै त होला। कृतिकारको मुक्तक संग्रह आकृति, यथार्थता र जीवन जगतको कथा बोकेको समाजको ऐना भन्न रुचाउँछु म। कृतिभित्र पाँचवटा शीर्षकमा समाज बोलेको छ। त्यसो त कृतिकार हरेक पक्षको प्रस्तुतिमा, चाहे त्यो कथा होस्, कविता होस्, लघुकथा होस्, मुक्तक र नियात्रा नै किन नहोस्, ती सबैमा समाजका हरेक पक्षलाई बिम्बात्मक रूपले प्रस्तुत गर्न माहिर देखिनुहुन्छ। अब म कृतिकारका अन्य केही थान मुक्तक मात्र जोड्न सक्छु। आमा जस्तै माया गर्ने मेरी प्यारी दिदी तिमी, विद्युत रत्न कृति भर्ने मेरी प्यारी दिदी तिमी, आमा जस्तै माया गर्ने मेरी प्यारी दिदी तिमी, विद्युत रत्न कृति भर्ने मेरी प्यारी दिदी तिमी, समयले संसारको जुनै ठाउँमा लगे पनि, समयले संसारको जुनै ठाउँमा लगे पनि, देशकै लागि जिउने मर्ने मेरी प्यारी दिदी तिमी, देशकै लागि जिउने मर्ने मेरी प्यारी दिदी तिमी। जीवन भन्नु रहेन अब केही सम्झना बिर्सना, एकपछि अर्को उजाड्दै लग्यो सृष्टिको सिर्जना, जीवन भन्नु रहेन अब केही सम्झना बिर्सना, एक पछि अर्को उजाड्दै लग्यो सृष्टिको सिर्जना, समयको आँधी भाग्यको खेल एकैसाथ उर्लियो, समयको आँधी भाग्यको खेल एकैसाथ उर्लियो, खै कसो गरी समेट्ने होला यो मनको तिर्सना, खै कसो गरी समेट्ने होला यो मनको तिर्सना। रेणुजी अब धुन जोड्छु। चाँदनी रातको चम्किलो जुन जस्तै लाग्छ जीवन, कहिले बाँसुरीको मिठो धुन जस्तै लाग्छ जीवन, चाँदनी रातको चम्किलो जुन जस्तै लाग्छ जीवन, कहिले बाँसुरीको मिठो धुन जस्तै लाग्छ जीवन, फेरि अनायासै बदलिरहने जीवनको परिभाषामा, फेरि अनायासै बदलिरहने जीवनको परिभाषामा, आँखाबाट बगिरहने नुनिलो नुन जस्तै लाग्छ जीवन, आँखाबाट बगिरहने नुनिलो नुन जस्तै लाग्छ जीवन। पार्श्वमा धुन बजिसकेको छ। हजुर, आज हामीले बहुविधामा कलम चलाउनु हुने एक नारी स्रष्टा रेणु अधिकारी मौनताजीको मुक्तक संग्रह आकृतिभित्रका केही थान मुक्तक बोल्यौँ। बीच बीचमा उहाँकै रचना तथा स्वर रहेको साङ्गीतिक कोसेलीलाई पस्कियौँ। मुक्तक संग्रहभित्रका मानव जिन्दगीका आँसु र हाँसो, माया प्रीति, भौगोलिक विकटता, मिलन र बिछोडका बिम्बहरूलाई जस्ताको तस्तै बोल्यौँ। थुप्रै थुप्रै मुक्तक वाचन गर्ने चाहना हुँदा हुँदै पनि समयले नेटो काट्नै लाग्यो। रेणुजी, तपाईँको साङ्गीतिक साहित्यिक क्रियाशीलता अनवरत रूपमा बगिरहोस्। कार्यक्रमका लागि कृति संग्रह उपलब्ध गराइदिनु भएकोमा हामी तपाईँप्रति आभार प्रकट गर्दछौँ। अन्त्यमा तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना थप्दै, अन्तिममा कृतिकार रेणु अधिकारी मौनताजीकै रचना तथा स्वर रहेको
साङ्गीतिक कोसेलीलाई छोड्दै कृतिका रेणु अधिकारी मौनताजीलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना थप्दै अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। सरकारले भोटेकोसी त्रिशुली बाढी पछिको खोज तथा उद्धारलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। त्यसै गरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्व्यवस्था का लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5 खर्ब

0: व्यक्तिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्न कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रूपैयाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो। गत भदौ 10 को विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25, मालिका देवी आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र सिप्लेटी आधारभूत विद्यालयका 1 जना रहेका शिक्षा तथा समन्वय एकाई को प्रमुख दुर्गा प्रसाद सिलवालले जानकारी दिनुभयो। नेपाली कंग्रेसको संशोधित विधान पारित भएको छ। पार्टीको 15 महाधिवेशन अन्तर्गत 2 दिन आज खुला मञ्चमा भएको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गर्नुभएको संशोधित विधान पारित गरेको हो। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानमा केन्द्रीय कार्य समिति 297 सदस्य हुने व्यवस्था छ। विधान अनुसार सभापति 1, वरिष्ठ उपसभापति 1 र उपसभापति 4 जना रहनेछन्। 4 उपसभापति मध्ये 1 जना महिला अनिवार्य गरिएको छ। महामन्त्री 3 जना रहनेछन्, जसमा 1 जना महिला अनिवार्य गरिएको छ। सहमहामन्त्री 15 जना रहनेछन्। यसका अतिरिक्त केन्द्रीय कार्य समितिले 66 जना सदस्य मनोनित गर्ने व्यवस्था गरिएको छ। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने बेत्राबती स्थित फलाखु खोलामा बेली ब्रिज जडान सुरु भएको छ। त्यसका लागि अत्यावश्यक सामग्री पुर्याउने क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस्त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पूरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फ पुष्परत्न वज्राचार्य, सहयोगी दुर्गा श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भए। नमस्कार, शुभरात्रि।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: गजल गंगा। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। तिमी थियौ र पुरा थियौ यो जिन्दगी, तिमी थियौ र पुरा थियौ जिन्दगी, तिमी थियौ र पुरा थियौ यो जिन्दगी। तिमी गएपछि आधा झैँ भयो, तिमी गएपछि आधा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। दुःख पीडा अभावले तला थपिरहे, दुःख पीडा अभावले तला थपिरहे, सुख भनेको त भुइँतला झैँ भयो, सुख भनेको त भुइँतला झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। यो देशको एउटा बिरङ्गिन चित्र, यो देशको एउटा बिरङ्गिन चित्र, आँखामै बस्यो आँखा झैँ भयो, आँखामै बस्यो आँखा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। नछुन मिल्ने न सधैँ हेर्न मिल्ने, नछुन मिल्ने न सधैँ हेर्न मिल्ने, हाम्रो सम्बन्ध पनि जुन तारा झैँ भयो, हाम्रो सम्बन्ध पनि जुन तारा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, कहिल्यै कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, जिन्दगी बार्दलीको गमला झैँ भयो, जिन्दगी बार्दलीको गमला झैँ भयो। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो।
1: गजलकार खेम बगरको यो गजल वाचनसँगै आजको गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैमा हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 50-55 मिनट अर्थात 11 बजेको हाराहारीसम्म तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। आजको गजल गङ्गा सञ्चालनका लागि पनि प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट हुनुहुन्छ अनि म राम अविरल तपाईँसँगको सहयात्रामा छौँ। आजको यो गजल गङ्गालाई सुन्दर बनाउनका लागि, सभ्य बनाउनका लागि हामीसँग स्थायी घर अछाम अहिले नेपालगञ्जमा बस्दै आउनुभएका गजलकार खेम बगर आउनु भएको छ। खेम बगरले आफूले लेख्नुभएका गजलहरूको डायरी बोकेर रेडियो नेपालको स्टुडियोसम्म आउनुभएको हो। उहाँले वाचन गर्नुभएका गजलहरू यो बसाइमा प्रस्तुत हुनेछन् अनि सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउने प्रयास विगतका श्रृङ्खलामा जस्तै आज पनि गरिरहनेछौँ। कार्यक्रम आरम्भ गर्छौँ एउटा सुमधुर गजल सङ्गीतबाट जसमा काव्य आचार्यको स्वर रहेको छ, पूजा आराधनाको गजल रचना हो अनि सागर शरद अधिकारीको सङ्गीत हो। यो सुमधुर सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैका लागि

0: काव्य आचार्यको स्वर, पूजा आराधनाको रचना अनि सागर शरद अधिकारीको सङ्गीत हामीले कार्यक्रम गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। यी सुमधुर गजलका शेरहरूबाट साङ्गीतिक मनोरञ्जन प्राप्त गर्नुभयो होला भन्ने हाम्रो विश्वाससँगै अगाडि बढ्न चाहन्छौँ। खेम बगर आउनु भएको छ, स्थायी घर अछाम हो, अहिले नेपालगञ्जमा बसेर आफ्नो कर्म गरिराख्नु भएको छ। काम विशेषले काठमाडौँ आउनुभएको बेला रेडियो नेपालको स्टुडियोमा आउनुभयो खेम बगर। आफूले लेख्नुभएका केही गजलहरू गजल गङ्गाका लागि वाचन गर्नु भएको छ। अब हामी अगाडि गजलकार खेम बगरलाई प्रस्तुत गर्छौँ।
1: हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, आफू सुन्दर हुनुको महसुस गर्न सकेन, आफू सुन्दर हुनुको महसुस गर्न सकेन, आफू सुन्दर हुनुको महसुस गर्न सकेन, फुलहरूको हैसियत यस्तो पनि हुन्छ, फुलहरूको हैसियत यस्तो पनि हुन्छ, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, यो आँखाको लत यस्तो पनि हुन्छ, यो आँखाको लत यस्तो पनि हुन्छ, हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, ओहो कसैको नफरत यस्तो पनि हुन्छ, ओहो कसैको नफरत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, यो आँखाको लत त्यस्तो पनि हुन्छ, हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ। दुनियाँका सारा खुसी लिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, उधारोमा पनि बिक्री भएन म, उधारोमा पनि बिक्री भएन म, र त तिम्रै दिलमा थन्किन पाए, र त तिम्रै दिलमा थन्किन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, फेरि फुल जस्तै मुस्कुराउनेछु, फेरि फुल जस्तै मुस्कुराउनेछु, फेरि तिम्रो शिरमा सजिन पाए, फेरि तिम्रो शिरमा सजिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, पाउजु बनेको छ जिन्दगी हो, पाउजु बनेको छ जिन्दगी हो, एकछिन तिम्रो खुट्टामा बेरिन पाए, एकछिन तिम्रो खुट्टामा बेरिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, अन्धकारको जुनकेरी हुँ म, अन्धकारको जुनकेरी हुँ म, अँध्यारो आएपछि देखिन पाए, अँध्यारो आएपछि देखिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, वर्षौँपछि आफैलाई ऐनामा देखे, वर्षौँपछि आफैलाई ऐनामा देखे, वर्षौँपछि आफैलाई सम्झिन पाए, वर्षौँपछि आफैलाई सम्झिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, मलाई लागेको लत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, कति क्रूप देख्यो होला ढुङ्गा, कति क्रूप देख्यो होला ढुङ्गा, ओहो सिसाको नफरत चान्चुने होइन, ओहो सिसाको नफरत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, पुतलीले दिएको खत चान्चुने होइन, पुतलीले दिएको खत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, घरि हराउने घरि मै सँगसँगै हिँड्ने, घरि हराउने घरि मै सँगसँगै हिँड्ने, मेरो छायाको हरकत चान्चुने होइन, मेरो छायाको हरकत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, यो गाउँमा अझै चर्चा चलिरहन्छ हाम्रो, यो गाउँमा अझै चर्चा चलिरहन्छ हाम्रो, तिमीसँगको मोहब्बत चान्चुने होइन, तिमीसँगको मोहब्बत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, कुनै समय नदी हिँड्थ्यो यो बाटो, कुनै समय नदी हिँड्थ्यो यो बाटो, कुनै समय नदी हिँड्थ्यो यो बाटो, ओहो बगरको विगत चान्चुने होइन, ओहो बगरको विगत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, कडासँगको आदत चान्चुने होइन।
0: खेम बगर आफ्ना गजलहरू वाचन गरिराख्नु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल, रेडियो नेपालको तरङ्गमा कार्यक्रम गजल गङ्गा सुन्दै हुनुहुन्छ। यो हाम्रो राष्ट्रिय प्रसारण हो। हाम्रा मिडियम वेभका फ्रिक्वेन्सीहरूसँगै एफएम रेल स्टेसन अनि www.radionepalonline.com संसारभर सुन्न सक्ने व्यवस्था छ, सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। लक्ष्मण विष्ट अनि राम अविरल तपाईँसँगको सहयात्रामा यहीँनिर आग्रह गर्छौँ। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको पनि ख्याल गर्नुहोला। अहिलेको लागि अर्को सुमधुर गजल सङ्गीतबाट तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा बिन्दु परियारको स्वर रहेको छ। गजलकार माधव निर्दोषको गजल रचना हो अनि सन्तोष श्रेष्ठको सङ्गीत हो। सुमधुर सङ्गीत हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैका लागि।

0: बिन्दु परियारको स्वर, माधव निर्दोषको रचना, सन्तोष श्रेष्ठको सङ्गीत हामीले यहाँहरूको माझमा प्रस्तुत गर्यौँ। यो समयमा समय सान्दर्भिक भए होला, मन कहीँ न कहीँ कतै न कतै दुखी राखेको थियो भने मलम पट्टी लगाउने काम गजलका स्वरहरूले गरे होलान्, यो विश्वास गाल्छौँ र आग्रह गर्छौँ। तपाईँ पनि गजलहरू लेखिराख्नु भएको छ, गजललाई माया गर्नुहुन्छ, गजललाई सम्मान गर्नुहुन्छ, गजलप्रति तपाईँको रुचि छ भनेदेखि र लेख्नु भएको छ भने gazalganga@gmail.com यसमा पठाउन सक्नुहुनेछ। अनि काठमाडौँ आउनु भएको छ भने सिधा सिधा रेडियो नेपालको स्टुडियोमा आउनुहोला अनि आफ्ना गजलहरू यसरी नै वाचन गर्नुहुनेछ र हामी तपाईँका गजलहरू रेडियोका तरङ्ग मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ। यो हाम्रो पक्का पक्की बाचा हो। अहिलेका लागि फेरि गजलकार खेम बगरका गजलहरू सुन्छौँ कार्यक्रम गजल गङ्गा।
1: असर ओखतीका कति छन् कति, असर असर ओखतीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, असर ओखतीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, मेरै जीवनमा आएर चम्कन्छ अरे, मेरै जीवनमा आएर चम्कन्छ अरे, चर्चा चादनीका कति छन् कति, चर्चा चादनीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, घरी जुन बन्ने घरी फुल बन्ने, घरी जुन बन्ने घरी फुल बन्ने, घरी जुन बन्ने घरी फुल बन्ने, इच्छा प्रेयसीका कति छन् कति, इच्छा प्रेयसीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, काटमार गर्न थाले आफ्नै दाजुभाइ, काटमार गर्न थाले आफ्नै दाजुभाइ, बेफाइदा सम्पत्तिका कति छन् कति, बेफाइदा सम्पत्तिका कति छन् कति, फाइदा विषादीका कति छन् कति, सधैँ तिम्रो शिरमा फुलिरहने, सधैँ तिम्रो शिरमा फुलिरहने, चाहना जिन्दगीका कति छन् कति, चाहना जिन्दगीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, पानीमै टडपी टडपी मर्यो माछा, पानीमै पानीमै टडपी टडपी मर्यो माछा, कहानी प्यासीका कति छन् कति, कहानी प्यासीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, सुनाउन मन थियो बगरको कथा, सुनाउन मन थियो बगरको कथा, किस्सा नदीका कति छन् कति।

0: अन्धकारको जुनकेरी हुँ म, अन्धकारको अन्धकारको जुनकेरी हुँ म, अँध्यारोमा दौडिन मैले जानेको, अँध्यारोमा दौडिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, आइजाए नदी म सिकाउँछु तलाई, आइजाए नदी म सिकाउँछु तलाई, आइजाए नदी म सिकाउँछु तलाई, म बगर हुँ रित्तिन मैले जानेको, म बगर हुँ रित्तिन मैले जानेको, आँखामा देखिन मैले जानेको, मनबाट मेटिन मैले जानेको। तिम्रो ओठमा फुलेका राता फुलहरूले, तिम्रो ओठमा फुलेका राता फुलहरूले बोक्छन् आगोको ज्वाला, राता फुलहरूले बोक्छन् आगोको ज्वाला, राता फुलहरूले फकीरको उपमा पाएका रहेछन्, फकीरको उपमा पाएका रहेछन्, हामीले बाटोमा छोडेका राता फुलहरूले, हामीले बाटोमा छोडेका राता फुलहरूले बोक्छन् आगोको ज्वाला, राता फुलहरूले प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, आफै जलेका राता राता फुलहरूले, आफै जलेका राता राता फुलहरूले बोक्छन् आगोको ज्वाला, राता फुलहरूले फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, नाथे रङ उडेका राता फुलहरूले, नाथे रङ उडेका राता फुलहरूले बोक्छन् आगोका ज्वाला, राता फुलहरूले प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, आफै जलेका राता राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, आफै जलेका राता राता फुलहरूले, आफै जलेका राता राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, हामीसँग हिँडेका राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, हामीसँग हिँडेका राता फुलहरूले मेरै जीवनमा आएर बस्छु भन्छन्, मेरै जीवनमा आएर बस्छु भन्छन्, नाथे रङ उडेका राता फुलहरूले, नाथे रङ उडेका राता फुलहरूले सपनाहरूलाई काँडा बनाउने रहेछन्, सपनाहरूलाई काँडा बनाउने रहेछन्, आँखामा जमेका राता फुलहरूले, आँखामा जमेका राता फुलहरूले बोक्छन् आगोको ज्वाला, राता फुलहरूले अझैसम्म प्यास मेट्न पाएका छैनन्, अझैसम्म प्यास मेट्न पाएका छैनन्, बगरमा झरेका राता फुलहरूले, बगरमा झरेका राता फुलहरूले तिम्रो ओठमा फुलेका राता फुलहरूले बोक्छन् आगोको ज्वाला, राता फुलहरूले।
1: खिम बगर आफ्ना गजलहरू वाचन गरिराख्नु भएको छ, आभार व्यक्त गर्छौँ, धन्यवाद व्यक्त गर्छौँ। कार्यक्रम गजल गङ्गाको शोभा बढाइदिनु भएको छ। अछाम, अछामबाट नेपालगञ्ज, नेपालगञ्जबाट काठमाडौँ आउनु भएको बेला रेडियो नेपालसम्म आउनुभयो, आफ्ना गजलहरू गजल गङ्गाका लागि दिनुभयो, वाचन गरिदिनुभयो, कार्यक्रमको शोभा बढिरहेको छ। यो विश्वास हामीले लिएका छौँ, श्रोताहरूले आनन्द महसुस गर्नुभएको छ होला, आनन्द अनुभूत गर्नुभएको छ होला। सुनौँ सुनौँ लाग्ने खिम बगरका गजलहरू अझै बाँकी छन्। अहिलेका लागि निशा देसारको स्वर सुनाउँछौ, डब्बु छेत्रीको रचना हो अनि ज्योति प्रकाशको संगीत हो। यस मधुर संगीत कार्यक्रम गजल गङ्गा सुन्दै रहनुभएका तपाईँ सबै।

0: निशा देसारको स्वर, डब्बु छेत्रीको रचना र ज्योति प्रकाशको सङ्गीत सुनिरहँदा कहीँ न कहीँ कतै न कतै तपाईँले आफ्ना अनुभव आफ्ना अनुभूतिहरू पाउनुभयो होला। यसर्थमा स्रष्टाहरूप्रति हाम्रो समान सम्मान छ। अहिलेका लागि खेम बगरका गजलहरू फेरि सुन्छौँ। यो लहरमा अगाडिको गजल वाचन खेम बगरबाट।
1: आफूले आफैलाई धोका दिन्न भनेको, आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त। आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना एकछिन बाँचिन्न भनेको। तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना एकछिन बाँचिन्न भनेको। लाग्दैन बाडुल्की अचेल सम्झिन्न कोही, लाग्दैन बाडुल्की अचेल सम्झिन्न कोही, सायद बिर्सियो होला बिर्सिन्न भनेको। बिर्सियो होला बिर्सिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। आखिर त्यही छाया रहेछ जिन्दगी, आखिर त्यही छाया रहेछ जिन्दगी। उज्यालो आएपछि देखिन्न भनेको, उज्यालो आएपछि देखिन्न भनेको। आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। फुल बिनाको गमला म होइन, फुल बिनाको गमला म होइन, दुःखहरूको भितला म होइन। फुल बिनाको गमला म होइन, दुःखहरूको भितला म होइन। के को हुकुम गर्छु म माथि, के को हुकुम गर्छु म माथि, के को हुकुम गर्छु म माथि। तिम्रो परछाया म होइन, तिम्रो परछाया म होइन, दुःखहरूको भितला म होइन। इन्द्रेणी झैँ फुलुन फुलहरू, इन्द्रेणी झैँ फुलुन फुलहरू, त्यो रङ्गिन बगैँचा म होइन, त्यो रङ्गिन बगैँचा म होइन। दुःखहरूको भितला म होइन, बन्न सकिएन बाको लौरो, बन्न सकिएन बाको लौरो। आमाको चस्मा म होइन, आमाको चस्मा म होइन, दुःखहरूको भितला म होइन। तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछ, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछ। भित्ताको ऐना म होइन, भित्ताको ऐना म होइन, आफू सधैँ अन्धकारमा रहेर, आफू सधैँ अन्धकारमा रहेर, उज्यालो दिने चन्द्रमा म होइन, उज्यालो दिने चन्द्रमा म होइन। सधैँ यस्तै सोच्दो हो बगर, सधैँ यस्तै सोच्दो हो बगर, सुखको कथा म होइन, फुल बिनाको गमला म होइन, दुःखहरूको भितला म होइन। मेरा त परछाया पनि थिए, मेरा त परछाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। मेरा त परछाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। मै हुँ बुद्ध बन्न हिँडेको, मै हुँ बुद्ध बन्न हिँडेको, मै हुँ बुद्ध बन्न हिँडेको। फेरि मै हत्यारा पनि थिए, फेरि मै हत्यारा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। जुनकै चर्चा छ यो बस्तीमा, जुनकै जुनकै चर्चा छ यो बस्तीमा, आकाशमा त तारा पनि थिए, आकाशमा त तारा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे, तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे, तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे। म तिम्रो चस्मा पनि थिए, म तिम्रो चस्मा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। मेरै छाया बनेर मैसँग हिँड्ने, मेरै छाया बनेर मैसँग हिँड्ने, इच्छा प्रेयसीका यस्ता पनि थिए, इच्छा प्रेयसीका यस्ता पनि थिए। सबैले फुलहरू चुप्न थाले, सबैले फुलहरू चुम्न थालेछन्, सबैले फुलहरू चुम्न थालेछन्। फुलको बोटमा काँडा पनि थिए, फुलको बोटमा काँडा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। छोरी हराएकै समाचार पढिरह्यौ सधैँ, छोरी छोरी हराएकै समाचार पढिरह्यौ सधैँ, छोरी हराएकै समाचार पढिरह्यौ सधैँ। समाचारहरू ताजा पनि थिए, समाचारहरू ताजा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। आँखामा बसेको छ एउटा चेहरा, आँखामा बसेको छ एउटा चेहरा, आँखामा बसेको छ एउटा चेहरा। कोही आँखामै बेपत्ता पनि थिए, कोही आँखामै बेपत्ता पनि थिए, मेरा त पर्छाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए।
0: खेम बगरलाई धन्यवाद दिन्छौँ, आभार व्यक्त गर्छौँ। समय मिलेछ, समय अनुकूल भएछ, काठमाडौँ आउने जाने क्रममा रेडियो नेपालसम्म आएको बेला आफ्ना गजलहरू वाचन गरिदिनु भयो र फेरि आउँदा पनि सम्झिने होला गजल गङ्गालाई, यहीँनिर आभार व्यक्त गर्छौँ र धन्यवाद व्यक्त गर्छौँ। र अब छुट्टी नै लाग्दा अर्को सुमधुर गजल सङ्गीत सुनाउने नै छौँ। त्योभन्दा अगाडि सुनसान रात एकान्त समय आफन्तको याद, स्वाभाविक हो, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। ग्यास स्टोभ अगेना चुलोमा कहीँ कतै आगोको फिलिङ्गो झिलिङ्गो हुनसक्छ, निभाएर सुत्नको लागि पनि आग्रह गऱ्यौँ। झ्याल ढोकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला, भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। फेरि सम्झायौँ, औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। घरमा ज्येष्ठ नागरिक हुन सक्नुहुन्छ, बालबच्चाहरू हुन सक्नुहुन्छ, उहाँहरूको विशेष ध्यान दिनुहोला। सम्झिनुपर्ने थुप्रै कुराहरू हुन सक्छन्, सम्झिएर पुरा गरेर मस्तसँग निदाउनका लागि अनुरोध गऱ्यौँ। र बाँकी रहेको समयका लागि रेणु विष्टको स्वर सुनाउँछौँ, लोकराज अधिकारीको रचना हो, महेश खड्काको सङ्गीत हो। यो सुमधुर गजल सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामना सहित।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 20 गते मङ्गलबार, अश्विन कृष्ण पक्ष एकादशी तिथि, आज इन्दिरा एकादशी व्रत। तदनुसार अक्टोबर 6 तारिक सन् 2026 नेपाल सम्बत 1146 यलागा एकादशी तिथि। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म रमा ढुङ्गानाको। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।